0: नाक कान घाटी को अपरेशन तथा परामर्श,
1: कान पाक्ने, कान बाट पिस बगिरहने, कान गड्ढा हुने,
0: घाटी दुख्ने, घाटी को एलर्जी, टन्सिल, घाटी मा गिल्थाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
6: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
10: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
11: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
12: डाक्टरद्वारा दिइने सेवाहरू,
13: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
14: बिना टाका प्रभावकारी उपचार,
11: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
14: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
11: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
14: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
2: दिव्य फार्मेसी, कुराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
15: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
9: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: अन्य सेवाहरू,
14: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
18: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
14: उपचार हुने रोगहरू,
18: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
14: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
18: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
14: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
18: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने, सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा। हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
19: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
15: भर्ना सम्बन्धी सूचना।
5: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहिदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
15: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
1: सम्पर्क फोन नम्बर 0825631133, मोबाइल नम्बर 98478092883 र 97625226286।
20: सीता के भयो तिमीलाई, गुम्सेर बसी छौ?
21: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
20: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
21: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
22: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
22: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
23: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
24: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
23: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
24: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
23: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
24: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887141।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 4 गते सोमबार, सन 2026 जुलाई 20 तारीख असार शुक्ल पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। गोल्डेन बल स्पेनका रोड्री तथा गोल्डेन बुट फ्रान्सका एम्बापेलाई।
0: बागमती र लुम्बिनीका केही ठाउँमा राति ठूलो वर्षा, पहिरोका कारण नागढुङ्गा मुगलिन सड़क खण्ड र बीपी राजमार्ग अवरूद्ध। पहिरो पन्थाउन विभिन्न ठाउँमा उपकरण परिचालन।
1: रोगमा मात्रै होइन मृत्युपछि शवगृहमा शव राखे बापत पनि कर तिर्नुपर्ने बाध्यता। हरेक शीर्षकमा कर उठाएर राजस्व जम्मा गर्न अस्पतालहरूलाई सरकारको निर्देशन।
0: भदौ 23 र 24 घटनामा सुरक्षा कर्मीमाथि कार्यवाही सिफारिश प्रतिवेदन अलपत्र। गृहमन्त्रीले प्रतिवेदन बुझेनन्, प्रधानमन्त्रीले समय दिएनन्।
1: र सन् 2050 सम्म विश्वभर क्यान्सरका नयाँ बिरामी 67% बढ्न सक्ने।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा 7 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 493-555।
9: कानूनको स्नातक तह बीएलएलबी मा भर्ना खोल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ लॉ मा 5 वर्षे कानून विषय बीएएलएलबी मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ लॉ भरतपुर 12 गोन्द्र्याङ चितवन। फोन नम्बर 056-420-064 98-46-35-54-91 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा विश्वभर जस्तै नेपालमा पनि सर्वाधिक चासो रहेको विश्वकप फुटबलको प्रसंग। आज बिहान 12:15 बजेदेखि शुरू भएर झण्डै 4 बजेसम्म चलेको फाइनल खेल धेरै नेपालीले निन्द्रा माया मारेर हेरेका छन्। अमेरिकाको न्यू जर्सीमा रहेको मेटलाइफ रंगशालामा भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो। सन् 2010 दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरे। निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकिलिएको थियो। अतिरिक्त समयमा स्पेनका टोरेसले 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गर्यो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। पूरै खेलभर बल नियन्त्रण, पास आदान प्रदान र अवसर सृजनामा स्पेन हावी देखिएको थियो। खेलको अन्त्यतिर अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएपछि पनि स्पेनले धैर्य कायम राख्दै अग्रता जोगायो। उपाधि जितेपछि स्पेनका प्रशिक्षक डेला फुएन्तेले यो सफलता सबै टोली, युवा पुस्ती र स्पेनी फुटबलको दीर्घकालीन योजनाको परिणाम भएको प्रतिक्रिया दिएका छन्। फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको अर्को विश्वकप उपाधि जित्ने सपना अधुरै रह्यो। उपाधि वितरण समारोहमा मेस्सी भावुक बनेका दृश्यहरूले समर्थकहरूलाई समेत भावुक बनाएको थियो। सन् 2030 विश्वकप शुरू हुँदा मेस्सी 42 वर्षको हुने भएकाले यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ।
2: यसैबीच फिफा विश्वकप सन् 2026 स्पेनले टोलीगत सफलतासँगै अधिकांश व्यक्तिगत अवार्ड पनि आफ्नो नाममा पार्दै विश्व फुटबलमा दबदबा कायम राखेको छ। विश्वकपको गोल्डन बल सर्वोत्कृष्ट खेलाड़ी स्पेनका मिडफिल्डर रोड्रिगोले जितेका छन्। उनले प्रतियोगिताभर उत्कृष्ट नेतृत्व, खेल नियन्त्रण र निरन्तर प्रदर्शनका आधारमा अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका केलियन एम्बापेलाई पछि पार्दै यो प्रतिष्ठित सम्मान हात पारे। यस्तै गोल्डन बुट सर्वाधिक गोलकर्ता फ्रान्सका स्टार फरवार्ड केलियन एम्बापेले जितेका छन्। उनले प्रतियोगिताभर 10 गोल गर्दै सर्वाधिक गोलकर्ताको रूपमा गोल्डन बुट आफ्नो नाममा लेखाएका हुन्। गोल्डन ग्लोब सर्वोत्कृष्ट गोलरक्षक स्पेनका उनाई सिमोनलाई प्रदान गरिएको छ। प्रतियोगितामा निर्णायक बचाव गर्दै उनले स्पेनलाई विश्व विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। यस्तै सर्वोत्कृष्ट युवा खेलाड़ी बेस्ट यंग प्लेयरको अवार्ड स्पेनका 19 वर्षीय डिफेण्डर पाउ कुरुबासीले जितेका छन्। युवा उमेरमै उत्कृष्ट र परिपक्व प्रदर्शन गर्दै उनले प्रतियोगिताका उत्कृष्ट उदाउँदा खेलाड़ीको सम्मान प्राप्त गरे। यस्तै फेयर प्ले ट्रफी अनुशासित टोली स्पेन नै बनेको छ। यससँगै टोलीगत उपाधि, सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट युवा खेलाड़ी र फेयर प्ले अवार्ड गरी स्पेनले विश्वकपका अधिकांश प्रमुख सम्मान आफ्नो पक्षमा पार्न सफल भएको छ।
1: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार रूपन्देही, पाल्पा, कपिलवस्तु, दाङ र सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम पानी परेको छ। कपिलवस्तुको बाणगंगा, रूपन्देही र पाल्पाको तिनाउ तथा रामेछापको लिखु खोलामा बाढ़ी आएकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँको बागमती नदीमा राति ठूलो बाढ़ी आए पनि अहिले घट्न थालेको छ। अहिले पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आजदेखि ठूलो वर्षाको क्रम विस्तारै घट्दै जाने महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरूमा तथा मध्य प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका थोरै ठाउँहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
2: यस्तै काठमाडौँ ओभरदोहोर गर्ने मुख्य नाका नागढुङ्गा मुगलिन सड़क खण्ड र बीपी राजमार्ग अवरूद्ध भएको छ। धादिङको जोगीमारा आसपासका विभिन्न ठाउँमा पहिरो खसेकाले सड़क अवरूद्ध भएको हो। अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। रातभर बन्द गरिएको सड़क अहिले बिहान 5 बजेदेखि खुल्ने भनिए पनि पहिरो पन्छाउन समय लागेको प्रहरीको भनाई छ। पानी पर्न थालेपछि नागढुङ्गा मुगलिन र मुगलिन नारायणगढ़ सड़क खण्ड खण्डमा प्रहरीले रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउँदै आएको छ। यस्तै पहिरोका कारण बीपी राजमार्ग पनि अवरूद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ। यसैबीच वर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर गाड़ी आवागमन प्रभावित हुने जोखिम बढ़ेको छ। नारायणगढ मुगलिन सड़क खण्डको तुइन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ। पहिरो गएपछि मेसिन र प्राविधिकहरूको सहायतामा पन्छ्याएर गाड़ी सञ्चालन गर्ने गरिएको सड़क विभागले जनाएको छ। सधैँको वर्खामा कान्ति राजमार्ग, बीपी राजमार्ग, नागडंगा मुगलिङ सड़क, कोशी कर्णाली गालीगण्डकी करिडोर, साफे मार्तरी सड़क, भालुबाङ प्युठान सड़क, सुर्खेत नेपालगंज सड़क, मेची राजमार्ग, नारायणगढ़ मुगलिन सड़क, गल्छे त्रिशुली स्याफ्रुबेसी रसुवागढ़ी सड़कका विभिन्न खण्डमा पहिरोको जोखिम बढ़ने गरेको छ। विस्तार भइरहेको नागडुङ्गा मुगलिन सड़क अन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला, झ्याप्ले खोला 13 किलोमिटर, त्यसै गरी 4 किलो रातामाटे शीतल बजार नजिक, विशाल बजार नजिक र ज्यामिरे घाट नवाङ खोला, मवा खोला र घोप्टे भीर रहेका छन्। नागडुङ्गा नौबिसी सड़क खण्ड झ्याप्ले खोलामा असोज 2081 रोकिराखेका माइक्रो बस र यात्रुबसलाई पहिरोले पुर्दा 35 ज्यान गएको थियो। अहिले त्यस क्षेत्रमा पहिरो रोकथामको काम भएको छ। पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: कायाकैरनमा आत्महत्या रोकथामको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
4: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
3: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
4: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
3: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+, कुनै पनि सामाजिक समूहबाट अपाङ्गता भएका व्यक्तिहरू, कुनै पनि सामाजिक समूहबाट। संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
4: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
3: आवेदन दिनको लागि people2people.com.np/UN2020/2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङशिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
4: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
5: NBL सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
6: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेसन
9: हिमस्टार फर अ कम्प्लिट होम
8: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ बेटर अप्लायंसेस बेटर को बानी लाग्छ
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। बागमती र लुम्बिनीका केही ठाउँमा राति ठूलो वर्षा। नागडुङ्गा मुगलिन सड़क खण्ड र बीपी राजमार्ग पहिरोका कारण अवरूद्ध। पहिरो पन्छाउन विभिन्न ठाउँमा उपकरण परिचालन लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर सरकारी अस्पतालमा सहज रूपमा सेवा नपाउँदा विपन्न बिरामी समेत ऋण काटेर भए पनि निजी अस्पतालमा उपचार गराउन बाध्य छन्। स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले भन्छ देशभर विशिष्टकृत स्वास्थ्य उपचारको झण्डै 55% सेवा निजी स्वास्थ्य संस्थाले दिइरहेका छन्। तर सरकारी अस्पतालको सुधारमा ध्यान नदिएको सरकारले निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट टिकट एम्बुलेन्स सब वाहन र रगतको प्रयोगदेखि डायलाइसिस र क्यान्सरको उपचारसम्म मात्रै नभई मृत्युपछि सब गृह सब राहमा सब राखे बापत पनि 3% दरले कर लिन थालेको छ। कुनै पनि बिरामीले निजी अस्पतालमा जुनसुकै जाँच गराउँदा हरेक फरक फरक शीर्षकमा तोकिएको दर रेटमा 3% कर थपेर आउने कुल बिल तिर्नुपर्ने बाध्यता छ। सब गृहमा सब राखे बापत पनि अब नागरिक कर तिर्नुपर्छ। यो कुनै पनि कोणबाट व्यवहारिक छैन निजी अस्पतालहरूको छात्र संगठनका अध्यक्ष डाक्टर पदम खड्का भन्नुहुन्छ। त्यसै गरी एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजका अध्यक्ष प्राध्यापक डाक्टर ज्ञानेन्द्र मान सिंह कार्कीले भने अस्पताल प्रवेशदेखि निस्कदासम्म जस्तोसुकै बिरामीबाट पनि कर उठाउन सरकारले निर्देशन दिएको बताउनुहुन्छ। यस्तै निवर्तमान स्वास्थ्य मन्त्री डाक्टर सुधा शर्मा पनि निजीमा जाने बिरामी सम्पन्न हुन्छ भनेर सरकारले सोचेको छ तर बाध्य भएर जाने अवस्था रहेको छ। रोगमा मात्रै होइन सबमा पनि कर नयाँ पत्रिकामा खबर छ।
1: आत्महत्या विश्वव्यापी रूपमा गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। नेपालमा पनि हरेक वर्ष 7,000 भन्दा बढ़ीले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाउँछ। आत्महत्याको प्रयास वा सोच अचानक आउने विषय होइन। प्राय व्यक्तिले लामो समयदेखि भोगिरहेका मानसिक सामाजिक आर्थिक वा व्यक्तिगत समस्याको परिणाम स्वरूप यस्तो सोच विकास हुने विज्ञहरू बताउँछन्। यस्ता व्यक्तिलाई उनीहरूले देखाउने लक्षणका आधारमा आत्महत्याबाट जोगाउन सकिन्छ। यसका लागि समयमा परिवार समाज कार्यस्थल वा विद्यालयले गम्भीर रूपमा ध्यान दिन जरूरी थप जानकारी सम्झना महर्जनबाट।
10: आत्महत्याको सोच मानसिक समस्या भएका मध्ये कुनै पनि व्यक्तिलाई आउन सक्छ तर यो रोक्न सकिने समस्या हो। मानसिक समस्या भएका व्यक्तिले आफूलाई गाह्रो भएको जीवन व्यर्थ भएको वा बाँच्न मन नलाग्ने मध्ये केही लक्षण वा संकेत देखाउने गर्छ। मानसिक अस्पताल लगनखेल ललितपुरका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी।
11: आत्महत्याको सोच भएको व्यक्तिलाई मानसिक स्वास्थ्यको समस्या पनि साथसाथै हुन सक्छ धेरै जसो वखतमा होइन। त्यसमा चाहिँ भावनात्मक लक्षण हुन्छन् वैचारिक लक्षण हुन्छन् होइन शारीरिक लक्षणहरू पनि हुन्छन् संवेदना सम्बन्धी लक्षण हुन्छन् होइन व्यावहारिक लक्षणहरू देखिन्छ।
10: यस्ता संकेतलाई परिवार साथीभाइ र समुदायले गम्भीर रूपमा लिन आवश्यक हुन्छ। यस्तो अवस्थामा उसलाई कसरी सहयोग गर्न सकिन्छ त फेरि मनोचिकित्सक तिवारी।
11: सपोर्ट सिस्टमका कुरा पनि आउँछन् जस्तो व्यक्तिलाई अप्ठ्यारो हुँदाखेरि उहाँलाई चाहिँ एक किसिमको सपोर्ट होइन सपोर्ट भनेको त्यो भावनात्मक पनि हुन्छ होइन केही कुरा उहाँका समस्या समाधान गरिदिएर पनि हुन्छ उहाँका अप्ठ्याराहरूलाई चाहिँ सुल्झाइदिएर पनि हुन्छ उहाँलाई सजिलो पारिदिएर पनि हुन्छ अथवा उहाँसँग समय बिताइदिएर पनि हुनसक्छ उहाँलाई उहाँका कुरा सुनिदिएर अन्डरस्ट्यान्ड गरिदिएर पनि हुनसक्छ उहाँप्रति कम्प्यासन केयर राखेर पनि हुनसक्छ होइन र उहाँलाई चाहिँ सम्बन्धित ठाउँमा चाहिँ उपचारका लागि अथवा सल्लाहका लागि परामर्शका लागि लगिदिएर पनि हुन्छ।
10: व्यक्तिमा आत्महत्याको सोच आउनु अत्यधिक मानसिक पीड़ा भोगिरहेको संकेत हो। त्यसैले यस्तो अवस्थामा रहेका व्यक्तिलाई दोष दिने वा आलोचना गर्ने होइन। समानुभूतिपूर्वक कुरा सुन्ने र आवश्यक सहयोग उपलब्ध गराउने वातावरण बनाउनुपर्छ। आत्महत्याको सोच न्यूनीकरणका लागि व्यक्तिलाई तत्काल 1166 सम्पर्क राख्न सुझाव दिनुहुन्छ मानसिक अस्पताल लगनखेलका निर्देशक डाक्टर सुरज तिवारी।
11: कि त मनोचिकित्सक अथवा मनोविद अथवा अन्य स्वास्थ्य कर्मीहरू पनि जुन मानसिक स्वास्थ्यमा तालिम प्राप्त हुन्छ उहाँहरूसँग चाहिँ सम्पर्क स्थापित गरेर सेवा लिने प्रयास गर्नुपर्छ। अर्को चाहिँ हाम्रो हेल्पलाइनहरू पनि छन् होइन, जस्तो एउटा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन भन्ने छ 1166 होइन, त्यसमा पनि उहाँहरूले कल गर्नुभयो भने मनोविद या अन्य स्टाफहरू जुन तालिम प्राप्त हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो कल रिसिभ गरेर व्यक्तिलाई चाहिँ एक किसिमको गाइड गर्नुहुन्छ, व्यक्तिका समस्याहरू सुनिदिनुहुन्छ, व्यक्तिलाई चाहिँ खतरनाक स्थिति जुन भएको हुन्छ त्यसलाईबाट चाहिँ अब सुरक्षात्मक स्थितिमा कसरी ल्याउने सेफ्टी प्लान बनाउन सिकाउनुहुन्छ। एउटा वाक्य चाहिँ के भन्नुपर्ने हुन्छ, जे जति जे भए पनि जीवन अमूल्य छ, तर आत्महत्या गर्ने विकल्प चाहिँ त्यो चाहिँ सही विकल्प होइन।
10: समयमै समस्या पहिचान, उचित परामर्श, उपचार, पारिवारिक साथ र सामाजिक सहयोग प्राप्त भएमा धेरैको जीवन बचाउन सकिन्छ। त्यसैले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सर महत्व दिँदै सहयोग खोज्ने र सहयोग गर्ने संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो।
1: मानसिक समस्या आत्महत्याको सोच न्यूनीकरणको उपाय बारे मानसिक अस्पताल लगनखेलका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डाक्टर सुरज तिवारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
13: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
12: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
13: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
14: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
15: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई दाँ।
13: सम्पर्क मोबाइल नम्बर 9822964264।
16: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
19: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
20: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
19: उपलब्ध। शल्यक्रियाहरू,
20: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
19: बालबालिकाको न्यूरो सर्जरी,
20: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
19: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
20: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
19: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
21: एक सदस्यका अनुसार नवयुवा आन्दोलनमा खटिएका प्रहरी कर्मचारीहरूलाई फौजदारी कसुरमा कार्यवाही गर्ने आधार नदेखेको निष्कर्ष निकाल्दै कम्तीमा 75 पृष्ठको प्रतिवेदन तयार पारिएको छ। समितिले विभिन्न आधार देखाउँदै सम्बन्धित प्रहरी कर्मचारीलाई विभागीय कार्यवाही गर्न भने सिफारिश गरेको छ। प्रतिवेदनले गृह नेतृत्वलाई ब्रिफिङ समेत भइसकेको जानकारी दिएको छ। प्रधानमन्त्रीले चाहिँ कार्यव्यस्तताका कारण पनि प्रतिवेदन बुझ्न नभ्याएको हुन सक्ने कर्मचारीहरूको भनाई रहेको खबर कान्तिपुर दैनिकमा छ।
1: कांग्रेस र एमाले बीच प्रदेश सत्ता समीकरणमा समस्या आएपछि नयाँ समीकरणको गृह कार्य अघि बढेको छ। कांग्रेस र एमाले दुवैले प्रदेशमा निर्णायक मानिएको अर्को दल नेकपासँग छलफल जारी राखेका छन्। कर्णालीमा कांग्रेस र नेकपा मिलेर एमालेका मुख्यमन्त्री यमलाल कर्णले विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन्। तर अरू प्रदेशको विषयमा भने नयाँ समीकरण बनिसकेको छैन। एमाले र नेकपा बीच सघन वार्ता, नेकपासँग सहकार्य नभई कांग्रेस प्रतिपक्षमा बस्ने शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
21: अब विदेशको खबर। सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या 67% बढ़न सक्ने चेतावनी सहित नयाँ अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक भएको छ। जनसंख्या वृद्धि र वृद्ध वृद्धाको संख्या बढ़दै जाँदा क्यान्सरको भार उल्लेख्य रूपमा बढ़ने अनुमान गरिएको छ। अमेरिकन क्यान्सर सोसाइटी र विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् 2024 विश्वभर झण्डै 2,10,00,000 नयाँ क्यान्सरका बिरामी फेला परेका थिए भने 98,00,000 का कारण ज्यान गएको थियो। अनुसन्धानकर्ताहरूले सन् 2050 वार्षिक नयाँ क्यान्सरका बिरामीको संख्या 3,40,00,000 पुग्ने प्रक्षेपण गरेका छन्, जुन अहिलेको तुलनामा 67% बढ़ी हो। यो वृद्धि मुख्यत जनसंख्या वृद्धि र औषधायु बढ़नुका कारण हुने प्रतिवेदनमा उल्लेख छ। यसमा फोक्सोको क्यान्सर विश्वमा सबैभन्दा धेरै देखिने र सबैभन्दा बढ़ी ज्यान जाने क्यान्सर समेत बनेको प्रतिवेदनमा उल्लेख छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारले आर्थिक वर्ष 2082-83 विभिन्न कर, भन्सार, शुल्क, दस्तुर, रोयल्टी, जरिवाना तथा अरू स्रोतबाट 12,53,00,000,000 भन्दा बढ़ी राजस्व संकलन गरेको छ। गएको आर्थिक वर्षमा सरकारले 14,80,00,000,000 राजस्व उठाउने लक्ष्य लिएको थियो। यो लक्ष्यको 84.66% रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
21: इलामको दोस्रो नाम जस्तै छ चिया। हुन त पर्यटक लोभ्याउने गन्तव्य इलाममा चियाबारी मात्र नभई अरू पनि छन्, तर बाहिरका पर्यटकलाई इलाम घुम्ने भन्ने बित्तिकै सबैभन्दा पहिला सम्झनामा आउने भनेको चियाबारी नै रहेको खबर नागरिक दैनिकमा छ।
1: नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता पीपीए गरेर पनि सञ्चालनमा आउन नसकेको जलविद्युत आयोजनालाई 4 वर्गमा विभाजन गरेर विद्युत उत्पादन गर्ने मिति आरसीओडी थप गर्ने तयारी गरिएको छ। असार 32 बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, व्यावसायिक उत्पादन शुरू गर्ने निर्धारित मिति तथा पीपीएमा उल्लेखित विभिन्न दायित्वको कार्यान्वयन अवस्थाका आधारमा आयोजनालाई क, ख, ग र घ गरेर 4 समूहमा वर्गीकरण गर्ने निर्णय गरेको छ।
21: विवाह भयो तर कुनै कारणवश जेल परियो भने परिवारबाट विमुख हुनुपर्छ। पति पत्नी पनि छुट्टिएर बस्नुपर्छ, तर अब भने पति पत्नी जेलभित्रै सँगै बस्न पाउने भएका छन्। सर्वोच्च अदालतले 16 वर्ष अघि पति पत्नी सँगै बसेर प्रजनन अधिकारको सुरक्षा गर्न दिएको निर्देशनलाई कार्यान्वयन गर्न सरकारले हालै कारागार नियमावली राजपत्रमा प्रकाशित गरेको खबर अन्नपूर्णमा छ।
1: इराकको स्वशासित राज्य कुर्दिस्तान प्रशासनले अरबिल र सुलेमानीमा नेपालीका लागि चियान क्षेत्र छुट्याइदिएको छ, जहाँ अहिलेसम्म 7 नेपालीको शव गाडिएका छन्। इराकको माटोमा बिलाउँदै नेपाली श्रमिकका शव शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
21: चालू आर्थिक वर्षमा झण्डै 2,000 कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन्, जसमा 20 त सचिव मात्र रहेका छन्। राष्ट्रिय किताबखाना निजामतीको अभिलेख अनुसार आर्थिक वर्ष 83-84 58 वर्ष उमेर र हद तथा 5 वर्ष पदावधि पूरा भई 1,985 कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुनेछन्।
1: सरकारले आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबारबाट 60,73,72,00,000,000 रूपियाँ राजस्व उठाएको छ।
21: नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाहरूबाट व्यावसायिक रूपमा विद्युत उत्पादन गरिसक्नुपर्ने निर्धारित मितिको म्याद थप गर्ने तयारी गरेको खबर कारोबार दैनिकमा छ।
1: र राष्ट्र बैंक सञ्चालकमा अर्थ सचिव नराख्नेदेखि 3 डेपुटी गवर्नरसम्मको प्रस्ताव गरिएको खबर आजको कान्तिपुरले लेखेको छ। काया कैरनमा अब पालो उखानको।
21: खेल्नेलाई भन्दा हेर्नेलाई मजा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
21: अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। गोल्डेन बल स्पेनका रोड्री र गोल्डेन बुट फ्रान्सका एम्बापेलाई।
1: बागमती र लुम्बिनीका केही ठाउँमा राति ठूलो वर्षा। पहिरोका कारण नागडुङ्गा मुगलिन सड़क खण्ड र बीती राजमार्ग अवरूद्ध। पहिरो पन्छाउन विभिन्न ठाउँमा उपकरण परिचालन।
21: रोगमा मात्रै होइन मृत्युपछि शव गृहमा शव राखे बापत पनि कर तिर्नुपर्ने बाध्यता। हरेक शीर्षकमा कर उठाएर राजस्व जम्मा गर्न अस्पताललाई सरकारको निर्देशन।
1: भदौ 23 र 24 घटनामा सुरक्षाकर्मीमाथि कार्यवाही सिफारिश प्रतिवेदन अलपत्र। गृहमन्त्रीले प्रतिवेदन बुझेनन्, प्रधानमन्त्रीले समय दिएनन्।
21: र सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामी 67% बढ़न सक्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। जता फर्के पनि कर तिर्नु पर्ने अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना बिरामी इन्तुन चिन्तु भएर अस्पतालको बेडमा लड़िरहेका छन्। डाक्टरले जाँच गरिरहेका छन्। त्यही बेला नजिकै रहेका एकजना मान्छे करै कर भनेर लेखिएको खबर भएको पत्रिका पढ़िरहेका छन्। बिरामीलाई होसमा ल्याउने प्रयास गरिरहेका डाक्टर भन्दैछन्, हत्तेरी बल्ल तल्ल होसमा आउनु भएको थियो, तपाईँलाई चाहिँ यही बेला किन नजिकै बसेर पत्रिका पढ्नु पर्यो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
22: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रोगी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
23: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराही दाङ। फोन नम्बर 0825812010। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
26: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
27: नेपाली जुत्ता घर
28: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
27: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50% सम्म बम्पर छुट।
28: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
27: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घोराही दाङ।
28: सम्पर्क मोबाइल नम्बर 98577175।
29: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
30: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
29: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
30: बिरामी
27: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
28: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
29: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, फोन नम्बर 0825562023, 98478817 98478635।
31: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
1: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: आज साउनको पहिलो सोमबार दाङको धारापानी लगायत जिल्लामा रहेका शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड़भाड़।
1: दाङको नयाँ दर रेट सार्वजनिक, मजदूरको ज्याला बढ़्यो, घर भाड़ा भने यथावत, नाका क्षेत्रमा फैलियो उज्यालो।
0: र लुम्बिनी प्रदेशमा आन्तरिक राजस्व 2 अर्ब 39 करोड़, 22 लाख काठ उत्पादनबाट 10 करोड़ बढ़ी आमदानी।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर।

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: दाङ जिल्लामा आर्थिक वर्ष 2083-84 लागि नयाँ जिल्ला दर रेट लागू भएको छ। जिल्ला दर रेट निर्धारण समितिले स्वीकृत गरेको नयाँ दर रेट अनुसार अब जिल्लाभित्र सञ्चालन हुने संघ, प्रदेश तथा स्थानीय तहका सबै विकास निर्माण योजनाको लागत अनुमान यही दर रेटका आधारमा तयार गरिने भएको छ। यो संघीय सड़क, भवन, पुल, खानेपानी, सिंचाई लगायत सार्वजनिक निर्माण आयोजनाको लागत अनुमानमा समेत परिवर्तन आउने भएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला दर रेट निर्धारण समितिको बैठकले आर्थिक वर्ष 2083-84 लागि जिल्ला दर रेट स्वीकृत गरेको हो। स्वीकृत दर रेट कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय दाङले गृह मन्त्रालयमा समेत जानकारी गराएको छ। जिल्ला दर रेट सार्वजनिक निर्माण कार्यको प्रमुख आधार दस्तावेज हो। विकास आयोजनाको लागत अनुमान, ठेक्का प्रक्रिया, भुक्तानी, मूल्य समायोजन तथा प्राविधिक मूल्यांकन यही दर रेटका आधारमा हुने भएकाले यसको प्रभाव जिल्लाभर सञ्चालन हुने करोड़ौं रूपियाँका विकास आयोजनामा पर्नेछ। नयाँ दर रेटमा निर्माण सामग्री, ढुंगा, गिट्टी, बालुवा लगायत तथा निर्माण उपकरणको भाड़ा दर लगायत संयुक्त बार शीर्षक समावेश गरिएको छ। यस्तै जिल्ला दर निर्धारण समिति दाङले आर्थिक वर्ष 2083-84 लागि विभिन्न श्रमिक तथा प्राविधिक जनशक्तिको नयाँ ज्याला दर रेट निर्धारण गरेको छ। यस्तै आर्थिक वर्ष 2081-82 सरकारी रूपमा निर्धारण गरिएको घर भाड़ा दर यस वर्ष पनि यथावत राखिएको छ। जिल्ला दर रेट अनुसार उपमहानगरपालिकामा प्रति वर्ग फीट मासिक 35 रूपियाँ, नगरपालिकामा 30 रूपियाँ तथा गाउँपालिकामा 25 रूपियाँ घर भाड़ा कायम गरिएको छ। आजको नागवत राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नु भएको छ।
1: लुम्बिनी प्रदेश सरकारले गएको आर्थिक वर्ष 2082-83 लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेन। प्रदेश सरकारले गत आर्थिक वर्षमा आन्तरिक तर्फ लक्ष्यको 49.02% राजस्व संकलन गरेको हो। प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार 4,88,04,65,000 राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा 2,39,22,73,102 रूपियाँ राजस्व संकलन भएको छ। यो रकम पनि बेरुजु निकासी फिर्ता अनुदान फिर्ता सहितको हो। बेरुजु निकासी फिर्ता अनुदान फिर्तालाई राजस्व मान्न नसकिने आर्थिक क्षेत्रका जानकारहरू बताउँछन्। जेएनजी आन्दोलन लगायत अन्य विभिन्न कारणहरूले राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको प्रदेश सरकारले जनाएको छ। लुम्बिनीमा आन्तरिक राजस्व 2,39,22,00,000 अमरराज आचार्यले खबर लेख्नु भएको छ।
2: नाका क्षेत्रमा विद्युत थिएन, बस्तीहरू अन्धकारमा थिए, लालटिन र टुकीको उज्यालोमा बस्नुपर्ने बाध्यता थियो। तर अहिले त्यो अवस्था अन्त्य भएको छ। राजपुर गाउँपालिका वडा नम्बर 1 अन्तर्गत पर्ने सबै नाका बस्तीमा विद्युत सेवा विस्तार भएको छ। स्थानीय तहमा जनप्रति

0: प्रतिनिधि आएपछि भएको पहल र समन्वयका कारण नाका क्षेत्रमा विद्युत सेवा विस्तार गर्न सफल भएको वडा नम्बर एकका अध्यक्ष सूर्य प्रसाद चौधरीले बताउनुभयो। पहिला बस्तीहरू अन्धकारमा थिए, धेरै समस्या थियो। अहिले नाका क्षेत्रमा पनि विद्युत पुर्याएर नागरिकलाई राज्य भएको अनुभूति दिलाउन सकेका छौं। उहाँले भन्नुभयो, हाम्रा विकट बस्तीमा विकास र सुविधा पुर्याउने अभियान निरन्तर जारी छ। भौगोलिक रूपमा विकट तथा क्षेत्रफलका हिसाबले ठूलो राजपुर गाउँपालिका वडा नम्बर एकमा स्थानीय आवश्यकता परिपूर्ति र आधारभूत सेवाको विस्तारका लागि निरन्तर पहल भइरहेको छ। दशरथ घिमिरेले आजको नयाँगत राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: हिन्दू धर्ममा साउन महिनालाई भगवान शिवको अत्यन्त प्रिय महिना मानिन्छ। यसै सन्दर्भमा आज साउनको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान शिवको व्रत, पूजा, आराधना, जप तप, अभिषेक तथा दान पुण्य गर्ने परम्परा चलिआएको छ। यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान शिवको आराधना गर्दा मनोआकांक्षा पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा पारिवारिक सुख, शान्ति र समृद्धि आउने शास्त्रीय विश्वास रहिआएको छ। साउन महिनाको पहिलो सोमबारका अवसरमा दाङका विभिन्न शिवालयहरूमा, महादेव मन्दिरहरूमा दर्शनार्थीहरूको बिहानदेखि भीड लागेको छ। यसै सन्दर्भमा कुराकानी गर्नका लागि पाण्डवेश्वर मन्दिर धारापानी धामका अध्यक्ष गणेश अधिकारी अहिले हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। अधिकार सर, यहाँलाई खबर पत्रिकामा स्वागत छ। अब साउन महिना शुरू भयो, एक गतेदेखि श्रृंगारिक आरती पनि धारापानीमा शुरू भएको छ। आज पहिलो सोमबार, के छ धारापानीको अवस्था?
2: अब भक्तहरू आउने क्रम जारी भइरहेको छ। अब त्यसपछि पूजा अर्चना शुरू भएको छ। बिहानदेखि भक्तहरू आउने, जल चढाउने अनि पूजा गर्ने, प्रसाद दिने गर्दै जाँदै गरिराख्नु भएको छ। आज भिडभाड होला जस्तो मैले अनुभव गरेको छु। अब कति आउनुहुन्छ भक्तहरू? आज महोत्सवले पनि साथ दिएको छ। आज शिवको महिना पहिलो सोमबार, आज राम्रैसँग भक्तहरूले दर्शन गर्न आउनुहुन्छ भन्ने आशा राखेका छौँ।
1: त्यहाँ आउने दर्शनार्थीहरूका लागि व्यवस्था कसरी मिलाउनु भएको छ? पूजापाठको अलिकति भीड़ भड़ाका पनि हुन्छ, अझ कति त चाहिँ लाइनमा बसेकै बेला चाहिँ काम छुट्ने कामले पनि हुन्छ होइन, त्यस्तो चिजहरूलाई चाहिँ अलिकति पूजापाठलाई व्यवस्थित बनाउनका लागि चाहिँ के गर्नुभएको छ?
2: अहिले तीनवटै ढोका खुल्ला गरेर पठाएको छौँ अनि तीनवटै ढोकाबाट जल चढाउने कामहरू भइराखेको छ। र अब अनि 8 बजेतिरबाट अब त्यो कामले लाइनमा टाढाबाट आउने भक्तहरू टाढाबाट आउनुहुन्छ अनि पछि हुन्छ परहरीबाट यहाँबाट यस हिसाबलाई भनेर महिला परहरीहरू तिनवटै जग्गामा महिला परहरीहरूको व्यवस्था भएको छ। बाहिर परहरीहरू आफ्नो ड्युटीमा लाग्नुभएको छ लाइन लगाउनलाई स्वयंसेवक साथीहरू र हाम्रा भनौँ व्यवस्थापन समितिका साथीहरू सबै आआफ्नो तरिकाले अब त्यसलाई व्यवस्थित गर्दै हुनुहुन्छ र अहिले राम्रैसँग त्यस्तो अहिले भिडभाड बढिसकेको छैन। त्यो भयो भने हामीहरू त्यसलाई व्यवस्थित गर्छौँ, किनभने यत्रा ठुला ठुला कार्यहरू त्यसलाई सम्पन्न गरेर आएका हुनाले हामीहरूलाई अब सामान्य जस्तै लाग्छ। अब सबै
1: अब यो साउन महिनाको सोमबार त्यहाँ आउने व्रतालुहरू र यो रेडियो सुनेर बस्नुभएका आम श्रोताहरूलाई चाहिँ कतिलाई त धारापानी कहाँबाट जान सकिन्छ भन्ने पनि याद नहुन सक्छ। दाङको आसपासको मान्छेलाई चाहिँ हुन सक्छ, तर चाहिँ अन्यबाट आउने, लमैबाट आउने, के अरे तुलसीपुरतिरबाट आउने, तुलसीपुर पश्चिमबाट आउनेहरूलाई चाहिँ त्यो थाहा नहुन सक्छ। कसरी कसरी त्यहाँ पुग्न सकिन्छ, कुन कुन बाटो प्रयोग गर्न सकिन्छ, त्यसका बारेमा पनि भन्ने।
2: तुलसीपुरबाट आउने भक्तहरूलाई तुलसीपुर हाम्रो यहाँको तुलसीपुर चौरा गराईको तुलसीपुर चौराबाट सिधै तल गुलेरिया पार्क, गुलेरिया पार्कबाट अलिकति पूर्वतिर गएर गैरागाउँ भन्ने अब उखुबारी भन्ने चलन छ आजकल, उखुबारी गएर गुलेरिया पार्कबाट पूर्वतिर गएर पूर्वबाट गैरागाउँबाट सिधै जाने हुन्छ भने लमाईबाट आउने बाटो यहाँ हस्पिटलदेखि अलिकति भनौँ ट्राफिक भाटे अलिकति पश्चिम आएर त्यहाँबाट अलिकति उकालोबाट गएको ढलाइ गरेको बाटो छ, त्यो ढलाइ गरेको बाटोबाट जाने हुन्छ। र यो पुरानो मन्दिर भएको र धेरै पटक आएको हुनाले हाम्रो यहाँका चालकहरू धेरै चालकहरूलाई थाहा भइसकेको छ त्यस्तो असजिलो भयो भने। र यहाँ कसरी सोध्यो भने हाम्रो यहाँ बजारका सम्पूर्ण भक्तहरूले यहाँका सामाजिक व्यक्तित्वहरूले सिकाइदिनुहुन्छ, त्यसरी यहाँ अल्मली नै पर्ने जस्तो छैन र सिधै लमीबाट आउने बाटो अहिले बर्खाको कारणले अलिकति असजिलो होला, नत्र पुरी पानीबाट सिधै आउने पनि थियो तर अहिले बर्खाको कारणले त्यो बाटो नभनौँ यहीँ ट्राफिकबाटै ट्राफिकतिरबाट आएर अनि सिधै जाँदाखेरि अब पिच बाटो भएको हुनाले त्यति असजिलो छैन।
1: अब अन्तमा एक महिनाका लागि श्रृङ्गारीको आरती पनि चलिराखेको छ, साउनको पहिलो सोमबारबाट आज दर्शनार्थीहरूको अलिकति बेसी भीड़ पनि हुने भएको छ। मन्दिर व्यवस्थापन समितिको अध्यक्षका हैसियतले आम भक्तजनहरूलाई चाहिँ के भन्नुहुन्छ?
2: मैले अब यो बोलबमको हाम्रो भाषामा बोलबमको महिना पनि भएको हुनाले चल चढाउनलाई साउनभरि सम्पूर्ण भक्तहरूले शिवजीलाई जल चढाएपछि शान्ति मिल्छ। यो साउनको महिनामा शिवजीहरूलाई अब पहिलेदेखि नै हाम्रो परम्परा वैदिक सनातन धर्मकै मर्म देवताको पनि देवता देवादिदेव शिवजीलाई जल चढाउ साउनको महिनामा जल चढाए पुण्य प्राप्त हुन्छ भन्ने मान्यता अनुरूप अब सबै भक्तहरूलाई आह्वान गर्छु आउनुहोस्, एकछिन आएर आफ्नो मनको शान्ति हुन्छ भगवान्लाई जल चढाएर भन्ने जो मान्यता हो त्यो हाम्रो वैदिक सनातन मान्यता हो। यो मान्यतालाई सबै भक्तहरू टाङ्काले र एउटा कुरा मात्रै के भने अहिले अन्धक परेको छ जल चढाउन हुँदैन भन्ने कुराहरू यो भ्रम छरिएको छ, त्यो भ्रम एकदम गलत हो। त्यो नराम्रोलाई राम्रो बनाउनको लागि भगवान शिवले यो यस्ता मासहरू पर्दै जाने हो, जहिले पनि घाम लागेपछि साँझ रात पर्छ त्यस्ता मासहरू पर्दै जान्छ। यो अन्धक भनेर मान्छेहरूलाई भ्रम भएको छ, त्यो अन्धकले कुनै किसिमको मन्दिरमा कुनै मन्दिरमा पनि त्यसले रोकटोक छैन। एउटा खाली नजान्ने मान्छेहरूले फैलाएको भ्रम हो, त्यस कारणले अन्धकले कुनै पनि असर गर्दैन भगवान शिवलाई पूजा गर्नको लागि। जस्तै मान्छेलाई खाना साँझ कुनै पनि परे पनि खाना खान जस्तै त्यो नित्य कर्म जस्तै हो, त्यो नित्य कर्मको लागि यस्तो केही पनि हुँदैन। यो कसैले भ्रम आफूले मानेर यो अन्धक परेको छ भनेर नभनिदिनु होला। बोलबम पनि हुन्छ, प्रत्येक दिन जल चढाउने कार्य पनि हुन्छ, त्यसको लागि त्यो भ्रम नपालिदिनु होला भन्ने अनुरोध गर्छु।
1: हस्, महत्वपूर्ण समय र जानकारीको लागि यहाँलाई धन्यवाद।
2: ल, हामी पनि आभार व्यक्त गर्छौँ, धन्यवाद। मध्यपछि
1: उहाँ हुनुहुन्थ्यो पाण्डवेश्वर मन्दिर धारापानी धामका अध्यक्ष गणेश अधिकारी। आज श्रावण महिनाको पहिलो सोमबार दर्शनार्थीहरूको आजदेखि भीड़ लाग्न थालेको छ मन्दिरमा, त्यसका बारेमा जानकारी दिँदै खबरको सिलसिला जारी नै छ। अहिलेको लागि छोटो विश्राम।
3: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
4: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
5: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
4: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
6: अन्य विशेषज्ञ सेवाहरू,
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082563218।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
19: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
20: इन्डोस्कोपी सेवा
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
21: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
22: सम्पर्क: शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082560734 र 082560138।
23: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082563509 र मोबाइल 98453065।
0: अब अन्य खबर प्रसंग: दाङमा एक वर्षको अवधिमा वन पैदावारबाट 10 करोड़ रूपियाँ बढ़ी आमदानी भएको छ। डिभिजन वन कार्यालय कोराही दाङका अनुसार आर्थिक वर्ष 2082-83 वन पैदावार संकलनबाट 10,61,13,224 रूपियाँको काठ र दाउरा उत्पादन भएको हो। डिभिजन वन कार्यालय कोराहीका प्राविधिक अधिकृत दिनेश डाङ्गीका अनुसार वन सम्वर्धन प्रणाली लागू भएका 48 सामुदायिक वन उत्पादन भएको काठ 1,90,747.21 क्युफिट र 472.48 चट्टा दाउरा र वन पैदावार संकलनका लागि सहमति लिएको 98 वन समूह मध्ये 50 समूहबाट उत्पादन भएको 30,375.43 क्युफिट काठ र 65.81 चट्टा दाउराबाट 10,61,13,224 रूपियाँ आमदानी गरेका छन्। प्राविधिक अधिकृत डाङ्गीका अनुसार काठ उत्पादनबाट 9,07,33,912 रूपियाँ र दाउराबाट 73,79,312 रूपियाँ आमदानी भएको छ। आजको गोरक्षी राष्ट्रिय दैनिकमा लीलाधर ओलीले खबर लेख्नु भएको छ।
1: मनसून शुरूवातसँगै जिल्लामा जंगली च्याउ खाने र त्यसका कारण बिरामी पर्ने दर तीव्र रूपमा बढेपछि जिल्ला प्रहरी कार्यालय दाङले सर्वसाधारणमा विशेष सतर्कता अपनाउन अपील गरेको छ। जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठले वन जंगल तथा खुला चौरमा उम्रने जंगली च्याउ पहिचान नगरी नखान र यसलाई गम्भीर रूपमा लिन आग्रह गर्नुभएको छ। उहाँका अनुसार दाङमा विषालु च्याउ सेवनका कारण एकजनाको भर्खरै मृत्यु भएको छ। यसै गरी गएको असार महिनामा मात्रै जिल्लाभर 60 जना भन्दा बढ़ी मानिसहरू जंगली च्याउ खाएर गम्भीर बिरामी परेको प्रहरीले बताएको छ। वर्षायाममा जंगल, बारी तथा खुला स्थानहरूमा प्राकृतिक रूपमा उम्रने च्याउहरू मध्ये धेरैजसो अत्यन्तै विषालु हुने र तिनको सेवनले मानवीय क्षति निम्ति राखेको भन्दै प्रहरीले यस्तो सेवन नगर्न आग्रह गरेको छ। राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
0: मध्यपश्चिम क्षेत्रको गौरवपूर्ण इतिहास बोकेको राप्ती साहित्य परिषदलाई नेपाली शिक्षा परिषदले यस वर्षको प्रतिष्ठित गोपाल पाण्डे असीम पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। नेपाली भाषा, साहित्य, संगीत, कला र संस्कृतिको विकास तथा सम्वर्धनमा विगत लामो समयदेखि निरन्तर क्रियाशील रहेको राप्ती साहित्य परिषदको योगदानको उच्च कदर गर्दै सो पुरस्कार प्रदान गर्न लागि 2034 सालमा स्थापना भएको परिषदले आधा शताब्दीदेखि नेपाली भाषा को श्री वृद्धिमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
1: बिहानै खेतबारी तर्फ लाग्ने चलमान बुढा मगरका लागि खेतीपाती भनेको केवल पेसा होइन, दैनिक जीवनको आधार हो। तुलसीपुर 18 स्थित करिब 2.5 कट्ठा भाड़ाको जमीनमा उहाँले बुद्धिमन बहुउद्देश्य कृषि तथा पशु पंक्षी फार्म प्राली मार्फत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनु भएको छ। तर खेतीको शुरूआती चरणमा अर्थात जमीन जोत्न भने उहाँलाई हरेक वर्ष कठिनाई झेल्नु पर्थ्यो। ट्याक्टर कुर्नुपर्ने समयमा नआउँदा रोपाई र बाली लगाउने तालिका नै प्रभावित हुने तथा खर्च पनि बढ़ने समस्याले उहाँलाई सधैँ सताइरहन्थ्यो। आइतबार तुलसीपुर उपमहानगरपालिकाबाट 50% अनुदानमा मिनी ट्रिलर पाएपछि भने उहाँ निकै उत्साहित हुनु भएको छ। उहाँ जस्तै 100 जनालाई 50% अनुदानमा मिनी ट्रिलर खेत खनजोत गर्ने ट्याक्टर प्रदान गरिएको छ। आजको युगबोध दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
0: विज्ञान शिक्षक समाज नेपाल कोराही नगर कमिटिले विज्ञान शिक्षकका लागि एक दिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ। विज्ञान शिक्षकको क्षमता विकाससँगै विशिष्टीकरण तालिका लेखन शैली तथा शिक्षण सिकाइ प्रक्रियामा एआईको प्रयोगका विषयमा शिक्षकलाई प्रशिक्षण दिइएको हो। स्टान कोराहीका अध्यक्ष प्रकाश गौतमको अध्यक्षता एवं सामाजिक विकास महाशाखा गोराहीका शिक्षा अधिकृत भवानी गिरीको प्रमुख आतिथ्यता तथा स्टानका केन्द्रीय उपाध्यक्ष विकास गौतमको विशिष्ट आतिथ्यतामा तालिम भएको थियो।
1: वर्षौंदेखि भूमिहीन भएर दैनिक ज्याला मजदूरीमा निर्भर हुँदै आएका देउखरीका सुकुम्बासी परिवार अहिले नयाँ आशाका साथ मोरिंगा अर्थात शीतल चिनी खेतीमा जुटेका छन्। डीजीएम नेपालको आर्थिक सहयोग एवं दलित सचेतना अभियान दाङकोले सञ्चालन गरेको भूमिहीन सुकुम्बासीहरूका लागि मोरिंगा शीतल चिनी खेती तथा प्रशोधन सह परियोजना लमैमा शुरू गरिएको छ। दलित सचेतना अभियान दाङका अध्यक्ष शशिराम नेपालीले भूमिहीन सुकुम्बासीहरूलाई आर्थिक सशक्तिकरण र रोजगारी सिर्जना गर्ने उद्देश्यले पहिलो पटक देउखरीमा व्यावसायिक रूपमा मोरिंगा अर्थात शीतल चिनीको खेती शुरू गरिएको बताउनुभयो। आजको गणतन्त्र दैनिकमा देउखरीबाट शिव खनालले यो खबर लेख्नु भएको छ।
0: दाङको घोराई उपमहानगरपालिका 18 स्थित सामुदायिक वन क्षेत्रमा नेपालका लागि अत्यन्त दुर्लभ मानिने राजगुमनको गुड़ फेला परेको छ। यो विश्वकै सबैभन्दा लामो विषालु सर्प हो। स्थानीय वासीको सूचनाका आधारमा फोटो पत्रकार तथा सर्प उद्धारकर्ता कुलदीप न्यौपानेले उक्त गुड़ फेला पार्नु भएको, हाल उहाँ गुड़ रहेको क्षेत्रको निरन्तर निगरानी गर्दै यसको संरक्षणमा सक्रिय रहनु भएको छ। राजगुमन साधारण गुमन भन्दा फरक प्रजातिको सर्प हो। आजको नयाँ राष्ट्रिय दैनिकमा इन्द्र केसीले खबर लेख्नु भएको छ।
1: र स्पेनले फिफा विश्वकप फुटबल सन् 2026 उपाधि जितेको छ। अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो। सन् 2010 पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गर्नुभयो। निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका फर्नान्ड टोरेजले 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिनुभएको थियो। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलले जीत हासिल गर्यो। आजको अनलाइन संस्करणबाट यो खबर लिएका छौं। अब लागौ यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा सरकार व्यवस्था र अवस्था नारायण प्रसाद पौडेलको विचार छापिएको छ भने समस्या विकराल अध्ययन र चर्चा कम आत्महत्या डाक्टर प्रकाश बुढाथोकीको विचारलाई छापेको छ। र आजको नयाँ युगबोध राष्ट्रिय दैनिकले मिटर ब्याज सामन्तवादी शोषणको जीवित रूप शीर्षकमा सम्पादकीय लेखेको छ।
0: यसरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा लैंगिक हिंसाका समाजशास्त्र डाक्टर सावित्री देवी न्यौपानेको विचार छापेको छ। पर्खाल विहीन कक्षा कोठा अनुभवात्मक सिकाईको भविष्य 3 यादवगिरीको सामग्री छ। पश्च गमन पछ्याउने सरकारका कदम केपी सुवेदीको विचार छ भने बहु प्रकोप पूर्व तयारीमा जुटौं गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
1: त्यसैगरी आजको गणतन्त्र दैनिकमा आत्महत्या गर्नु ठिक होइन तर त्यसको आधार कसरी बन्यो सुरेश कुमार पाण्डेको विचार छापेको छ भने स्वास्थ्य खेल र पर्यटनका लागि साइक्लिङ शीर्षकमा गणतन्त्र दैनिकले सम्पादकीय छापेको छ।
0: र आजको राप्तीपोष राष्ट्रिय दैनिकमा आखिर सरकार कसको शरद अधिकारीको विचार छापिएको छ। राज्य संचालन संस्कृति रश्मि शेखर सुविदीको यो विचार छ भने नेतृत्वको चिन्तन सम्पादकीय राप्ती पोस्टले छापेको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाङ्गी र कार्यक्रम शुरू दिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
0: अनि म सुशीला ओली पनि विदा हुन्छौ। नमस्कार।
2: मध्यपश्चिम ट्राङ च्याक यति बेला बिहानको 7 बजेको छ।
4: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
5: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
5: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
5: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
20: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
5: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
24: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
25: दङ्गाली सु मेटेरियल सेन्टर एकटोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
5: प्रोप्राइटर सोमराज रैदास।
26: सम्पर्क फोन नम्बर 0825567775।
5: सम्पर्क नम्बर 98478263।
27: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर
28: उनले खेलको 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गर्यो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाडीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विजेता स्पेनका क्याप्टेनलाई ट्रफी प्रदान गर्नुभयो। स्पेनले उपाधि जितेपछि सुनको ट्रफीसँगै 51 मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ। उपविजेता अर्जेन्टिनाले 34 मिलियन डलरमा चित्त बुझाए। त्यसै गरी तेस्रो भएको इंग्ल्याण्ड 30 मिलियन र चौथो स्थानमा रहेको फ्रान्सले 28 मिलियन डलरको उपाधि जितेका छन्। यसपटकको विश्वकप फुटबलमा फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बापे विश्वकप इतिहासमा 2 पटक गोल्डेन बुट जित्ने पहिलो खेलाड़ी बनेका छन्। कड़ा प्रतिस्पर्धा बीच लियोनल मेस्सीलाई पछाडि पार्दै एम्बापेले 8 खेलमा 10 गोल गरेका थिए। देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम कायम रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका बाढ़ीविद सौहाद्र जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा वर्षा एउटै क्षेत्रमा केन्द्रित नभई छरिएर भएकाले अनुमान गरिएको स्तरको बाढ़ीको जोखिम नदेखिएको बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिम रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्ने तथा अन्य पूर्व तयारीका गतिविधिलाई सशक्त बनाएको छ। प्राधिकरणले जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ भने सम्भावित विपदको प्रतिकारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको जनाएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढ़ी पहिरोले राजमार्ग अवरूद्ध भएका छन्। केही सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन् भने केहीमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी काभ्रे प्लाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुञ्जेबीसी सड़क खण्डमा हरेक दिन बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सड़क हिलो बनेपछि सवारी आवागमन बन्द भएको छ। त्यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिका 2 ढुंगे खोलामा माथिबाट ढुंगा खसेपछि सालझण्डी ढोरपाटन सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिका 40 किलो र वडा नम्बर 2 कोदारी क्षेत्रमा पहिरो तथा लेदो सहितको ढुंगा माटो खसेपछि अरणीको राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पनि अवरूद्ध भएको छ। काभ्रे प्लान्चोकको रोशी गाउँपालिका 7 घुमाउने वडा नम्बर 8 गिन्दी तथा वडा नम्बर 9 बिरुवा डाँडा र पिनथली क्षेत्रमा पहिरो खसेकाले बीपी राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। पहाड़ी क्षेत्रमा निरन्तर वर्षा भएपछि सप्तकोशी नदीमा जलसतह उच्च हुँदै गएको छ। हिजो बेलुका 6 बजे कोशी ब्यारेज कन्ट्रोल रूमले कोशीमा पानीको बहाव 2,15,135 क्यूसेक प्रति सेकेण्ड मापन गरेको छ। यसअघि हिजो दिउँसो 4 बजेको मापन अनुसार कोशी ब्यारेजमा 2,09,840 क्यूसेक प्रति सेकेण्ड पानीको बहाव रहेको थियो। कोशीमा जलसतह बढेसँगै अहिले ब्यारेजका 56 ढोका मध्ये 29 ढोका खोलिएको ब्यारेज कन्ट्रोल रूमका कर्मचारी मनिष कुमार यादवले जानकारी दिनुभयो। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरोला सड़क आयोजना अन्तर्गतको आयोजना रातिको समयमा बन्द हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुस्ताङ जिल्लाबाट बग्ने कालीगण्डकी नदीसहित साना खोलामा पानीको बाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको उच्च जोखिम रहने पूर्वानुमान गरेपछि सतर्कता अप्नाउन सड़क बन्द गरिएको हो। बेनीबाट जोमसोम जाने सवारी साधनलाई बेनी नगरपालिका 9 गलेश्वर बजार र मुस्ताङबाट आउने सवारी साधनलाई घाँसामा रोकिनेछ। मुस्ताङ जाने सवारी साधन साँझ 7 बजे भित्र मुस्ताङ प्रवेश गर्नुपर्ने र मुस्ताङबाट फर्कने सवारी साधन साँझ 7 बजे भन्दा अघि नै गलेश्वर क्षेत्रबाट अगाडि बढ़नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताउनु भएको छ। इन्जिनियर्स एसोसिएशनको 64 वार्षिक उत्सवको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयको माग एवं नयाँ पुस्ताको चाहना र आकांक्षालाई सम्बोधन गर्ने गरी उत्पादन रोजगारी तथा आर्थिक क्रियाकलापलाई अघि बढ़ाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले दक्ष युवा रोजगारी र अवसरको खोजीमा विदेशी नै क्रम देशका लागि चिन्ताको विषय भएकाले स्वदेशमै पर्याप्त अवसर उचित मूल्यांकन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधिसभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिले बाल सुधार गृहमा रहेका बालबालिकाको मानवाधिकार सुनिश्चितताका लागि कार्ययोजना ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवाधिकार सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदनमाथि सम्बन्धित मन्त्रालयसँग छलफल पश्चात सरकारलाई निर्देशन दिएको हो। बैठकले प्रतिवेदनमाथि समितिका सदस्य र सम्बन्धित अधिकारीबाट प्राप्त रचनात्मक तथा व्यावहारिक सुझाव समेतलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप कार्यान्वयन योग्य व्यावहारिक र नतिजामुखी बनाउने कार्ययोजना समितिको आगामी बैठकमा पेश गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनु पर्ने बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा हिजो पोखरामा आयोजित संविधान संशोधन सुझाव विषयक गोष्ठीमा सभापति थापाले नेपाल जस्तो मुलुकमा संसदबाट कार्यकारी प्रमुख चुनिने शासकीय स्वरूप र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त हुने बताउनुभयो। सभापति थापाले सरकारले कमी कमजोरी गर्दा प्रमुख प्रतिपक्षी दलका हिसाबले कांग्रेसले सधैं खबरदारी गरिरहने पनि बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य तर्क अध्ययनसहित सशक्त रूपमा संसदमा प्रस्तुत गर्न आफ्ना संघीय सांसदहरूलाई निर्देशन दिनुभएको छ। एमाले केन्द्रीय संसदीय विभागले हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले तथ्यमा आधारित बहस जनसरकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष ओलीले बलियो प्रतिपक्ष भनेको केवल सरकारको आलोचना गर्ने शक्ति मात्र नभएर जनताको आवाज बुलन्द बनाउन र सरकारलाई अझ बढ़ी जवाबदेही र जिम्मेवार बनाउनु पर्नेमा पनि जोड़ दिनुभयो। ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानामा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि 27 दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा 3 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। बर्ड फ्लू संक्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार 5 गतेदेखि सर्वसाधारणका लागि चिडियाखाना बन्द गरेको थियो। संक्रमण नियन्त्रणमा आएपछि यही साउन 1 गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार संक्रमण देखिएपछि नियमित सफाई, संक्रमित जीव जन्तुको उपचार तथा आवश्यक सावधानी अपनाइएको थियो। त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। असामको कमल बजार नगरपालिकाले पालिकाको 3 नम्बर वडालाई नमूना कृषक गाउँका रूपमा छनौट गरी कार्यक्रम अघि बढ़ाएको छ। बहुक्षेत्रीय पोषण योजना अन्तर्गत अहिले किसानलाई कृषि उपज बिउ बिजन टनेल तथा आधुनिक कृषि यन्त्र हाते ट्राक्टर लगायतका सामग्री अनुदानमा वितरण गरेपछि किसानहरू व्यावसायिक रूपमा अघि बढ़ेका छन्। असामबाट संवाददाता हिक्मत बहादुर नेपालीको यो रिपोर्ट।
6: पालिकाको खाद्य सुरक्षा निर्देशन समितिद्वारा पोषण मैत्री नमूना गाउँ बनाउनका लागि वडा नम्बर 3 बैलालाई छनौट गरिएको छ। पोषण सुधारका लागि पहिलो चरणमा 5 लाख लागतमा 35 जना कृषकलाई कृषि उपज बिउ बिजन पोली हाउस टनेल तथा चौथे माडो कृषक समूहलाई आधुनिक कृषि यन्त्र हाते ट्याक्टर अनुदानमा वितरण गरेको बताउनुहुन्छ कृषि विकास प्राविधिक सहायक सुनिल कौर।
7: पोषण मैत्री नमूना गाउँ कार्यक्रम सञ्चालन गर्नको लागि 35 जना सहभागी किसानहरूलाई सरकारीको बिउहरू र प्रत्येक जना किसानलाई एउटा एउटा पोली हाउस र खेती गर्न सहज होस् भन्नको लागि मिनी टिलर हाती ट्याक्टरहरू पनि हामीहरू वितरण गर्न गइरहेका छौँ। त्यो सँगसँगै अरू काउली बन्दा मुला 7 किसिमको बिउहरू छ। टनेलको सही सदुपयोग गर्नु
6: अनुदानमा वितरण गरिएका सामग्रीले कृषकलाई थप सहज हुने बताउनुहुन्छ। विगत 3 दशकदेखि व्यावसायिक रूपमा तरकारी तथा फलफूल खेती गरिरहेका कमल बजार नगरपालिका वडा नम्बर 3 का अगुवा कृषक टिकाराम ढकाल। तरकारी खेतीका लागि पालिकाले सामग्री दिएकोमा खुसी लागेको तर सिंचाईका लागि पानीको अभाव रहेको बताउनुहुन्छ अर्का कृषक मना कामी। नमूना कृषि उद्यमी भएर जीविकोपार्जन गर्न सुझाव दिँदै पालिकाले कृषकलाई थप आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुहुन्छ प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही।
7: अझै उत्पादन बढाउने नयाँ काम गर्ने हामी हौसला दिन्छौँ। तपाईँहरूलाई नमूना कृषि उद्यमी भएर देखाउनु पर्यो, आफ्नो परिवारको पोषणको मात्रा पूरा गर्नु पर्यो र कृषिबाट तपाईँलाई आय आर्जन पनि बढाउनु पर्यो।
6: उडालाई नमूना कृषक गाउँ बनाउनका लागि सबै कृषकलाई उदाहरणीय काम गरेर देखाउन वडा अध्यक्ष नन्द सिंह कौरको सुझाव छ।
7: यहाँका कृषकहरूले केही नमूना देखाएको कारणले आफ्नो वडामा काम गराउन सक्छु भनेर समितिसँग आग्रह गरेर उहाँहरूले यो वडालाई छनौट गर्नुभएको छ। जसरी हामीले पालिकाले छनौट गर्यौं, वडाले छनौट गर्यौं, त्यसभन्दा पछाडि काम गरेको छ भन्ने उदाहरणको रूपमा तपाईँले देखाइदिनुभयो भने हामी निकै खुसी हुनेछौँ।
6: पोषण मैत्री नमूना गाउँको छुट्टै पहिचान बनाएर सबैको ध्यान आकर्षण गराउन सम्पूर्ण कृषकले उत्पादनमा जोड़ दिनुपर्ने बताउनुहुन्छ नगर प्रमुख यज्ञ प्रसाद ढकाल।
8: पोषण मैत्री नमूना गाउँ छ नि, त्यहाँ चाहिँ तरकारी पाइन्छ, फलफूल पाइन्छ, अब त्यहाँ जाउँ है भनेर हामी यतातिर आएर लिन सक्ने अवस्था तपाईँहरूले सृजना गर्नु।
6: पोषणको मात्रामा सुधार ल्याउन तरकारी खेती तथा कृषि क्षेत्रमा तीनै तहका सरकारले लगानी बढ़ाउँदै कृषकलाई प्रोत्साहन दिने र प्रत्यक्ष लाभ हुने कार्यक्रमहरू नीति तथा कार्यक्रममा समेटेर कार्यान्वयनमा जोड़ दिनुपर्दछ।
28: हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम। यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमति पत्र, लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीबाट काम गर्ने भएको छ। विभागले सूचना प्रकाशन गर्दै नयाँ प्रणाली अनुसार सेवाग्राहीले राष्ट्रिय परिचय पत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा आफ्ना व्यक्तिगत विवरण स्वत भर्न अटोफिल सक्ने जनाएको छ। लाइसेन्सको दस्तुर वा राजस्व पनि अनलाइन माध्यमबाटै बुझाउन सकिनेछ। विभागका निर्देशक केशव खतिवड़ाले नयाँ प्रणालीका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिनुभयो। शुरूआती समयमा स्वास्थ्य परीक्षणका लागि मात्र सेवाग्राही सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्ने उहाँले बताउनुभयो। नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीको हकमा साबिकै प्रक्रिया अनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिनुपर्ने व्यवस्था यथावत नै राखिएको निर्देशक खतिवड़ाले बताउनुभयो। प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट 4 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका 1 नारायण चौरबाट इन्टरनेट सर्भर, सिम कार्ड, ल्यापटप र मोबाइल फोन सहित उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र साई, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकीका आदित्य वाल्मीकि रहेका छन्। उनीहरूले विभिन्न सट्टेबाजी एप एवं वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाएको पाइएको छ। उनीहरूले मोबाइल ब्यांकिङ समेतबाट 1,96,03,519 रूपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ। उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लिम्बू संस्कृति झल्काउने धनकुटाको चोतलुङ पार्क अहिले पूर्वी नेपालको महत्वपूर्ण सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। तीनजुरे मिल्के जल जले क्षेत्रको प्रवेशद्वारमा रहेको यो पार्कले प्राकृतिक सौन्दर्यसँगै याक्थुम संस्कृति, मुन्धुमी परम्परा र ऐतिहासिक सम्पदालाई एउटै स्थानमा संरक्षण र प्रवर्धन गरिरहेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको यो रिपोर्ट।
3: गुराँसको राजधानी मानिने तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्वार बसन्तपुर स्थित चोतलुङ पार्क अहिले पर्यटकको रोजाइसँगै याक्थुम संस्कृति र मुन्धुमी परम्परा अध्ययन गर्ने महत्वपूर्ण केन्द्र बन्दै गएको छ। गुराँसे वनबीच फैलिएको पार्कमा रैथाने वस्तुकला, परम्परागत संरचना र मुन्धुममा उल्लेख गरिएका विभिन्न वनस्पति संरक्षण गरिएको छ। ढुङ्गा गाड्ने परम्परा र प्रकृति प्रतिको श्रद्धालाई यहाँ कलात्मक रूपमा प्रस्तुत गरिएको छ। पार्क भ्रमणमा आएका पर्यटकहरूले मौलिक संस्कृति र इतिहासलाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन्।
9: लिम्बूको पुरानो पुरानो कल्चर, कस्तो कस्तो चामलहरू चलाउँथे, कस्तो कस्तो चामलहरू युज गर्थे, कस्तो लुगाहरू लाउँथे, कस्तो भाँडा कुँडाहरू चलाउँथे, त्यही सम्बन्धी चाहिँ हेर्नुलाई हामी।
3: पार्क भित्र रहेको युमा संग्रहालय अर्को प्रमुख आकर्षण हो। यहाँ पृथ्वी नारायण शाह र लिम्बुवान बीच भएका सन्धि सम्झौतादेखि याक्थुम समुदायका पुराना गरगना, वेशभूषा, हात हतियार र ऐतिहासिक सामग्री सुरक्षित गरिएका छन्। संग्रहालय इतिहास अनुसन्धान र सांस्कृतिक अध्ययनका लागि महत्वपूर्ण स्रोत बनेको छ। पार्कमा विशेष गरी गुराँस फुल्ने समयमा पर्यटकको भीड लाग्ने गरेको छ। 2074 सालदेखि निर्माण शुरू भएको पार्क अहिले 100 रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको छ। हालसम्म 2 करोड रूपियाँ भन्दा बढी लगानी भइसकेको पार्कबाट वार्षिक करिब 13 लाख रूपियाँ राजस्व संकलन हुँदै आएको लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन बाबु माबुहाङले बताउनुभयो।
10: 11 लाख रुपियाँ गर्दै गरे नयाँ शहर यहाँ हामीसँग जोडिएको छ।
3: प्राकृतिक सौन्दर्य, याक्थुम संस्कृति, मुन्धुमी दर्शन र ऐतिहासिक सम्पदालाई एउटै स्थानमा समेटेको चोतलुङ पार्क अहिले पूर्वी नेपालको सांस्कृतिक पर्यटनको नयाँ आकर्षण बनेको छ। प्रकृति, संस्कृति र इतिहासलाई एकै ठाउँमा अनुभव गर्न सकिने चोतलुङ पार्क पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
28: यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्व युद्ध पुनः शुरू भएको र पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेको छ। यो आक्रमण इरानलाई सजाय दिनका लागि भएको अमेरिकाले बताएको छ। इरानले पनि अमेरिकी आक्रमणको तत्काल प्रतिक्रिया दिँदै कुवेतमा रहेका 2 अमेरिकी सैनिक आधारलाई लक्षित गरेको जनाएको छ। यो आक्रमण 1 सातादेखि बढ़दै गएको आक्रमणको जवाफमा भएको इरानले उल्लेख गरेको छ। तेहरानले विमानस्थल, रेलवे स्टेशन र पुलहरूमाथि पनि निशाना बनाएको आरोप लगाएको छ। हर्मुज जल मार्ग मध्येमा नियन्त्रणका लागि दुई पक्ष बीच लड़ाई बढ़ेपछि युद्ध अन्त्य गर्नका लागि तयार पारिएको प्रारम्भिक सम्झौता भाड़िएको छ। यो जलमार्ग विश्वको तेल आपूर्तिका लागि महत्वपूर्ण छ। इरानी सेनाले कुवेतका 2 अमेरिकी आधारमा ड्रोन आक्रमण गरेको बताइएको छ। रूसी सेनाले युक्रेनको कियेभमा रातभर जारी राखेको ब्यालिस्टिक क्षेपास्त्र सहितको आक्रमणमा 4 जनाको मृत्यु भएको छ भने कम्तीमा 36 जना घाइते भएका छन्। युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार रूसी आक्रमणबाट कियेभका 5 जिल्लामा आगलागी भएको छ। आक्रमणमा आवासीय भवन, कार्यालय, औद्योगिक क्षेत्र, छात्रावास तथा सवारी साधनमा क्षति पुगेको छ।
10: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
11: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हिराले खाएको दाँत निकाल्ने,
13: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
12: खाली ठाउँमा दाँत राख्ने,
13: दाँतको जरैदेखि उपचार गर्ने,
12: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
13: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
14: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
15: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
16: आया, मम्मी मम्मी दाँत दुख्यो।
17: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
26: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
29: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
17: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
29: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
15: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
30: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
31: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
29: सम्पर्क फोन नम्बर 082-595-222।
17: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
32: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
33: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
32: हरेक दिन मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
34: शुद्ध महका लागि कहाँ जाने त?
35: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
34: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
36: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
37: सम्पर्क मोबाइल नम्बर 985-78-31-840 र 984-78-20-440।
36: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
38: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
39: खुशीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
39: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847 082-595-847।
40: भर्ना सम्बन्धी सूचना।
15: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
39: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
0: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-200-86।
39: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
1: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
39: उपलब्ध। शल्यक्रियाहरू
1: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
39: बालबालिकाको न्यूरो सर्जरी,
1: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
39: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
1: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
39: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5191-101 र मोबाइल नम्बर 97-090-65-255।
2: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
3: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
2: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
5: नेपाली जुत्ता घर,
39: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
39: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
39: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
6: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
0: यसै गरी यो साता हामीले रामकोटमा पर्यटकलाई झोरले भन्दै स्वागत गरिन्छ सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी साउन महिनामा हरियो चुरा लगाउने प्रचलन बढ्दै जानुलाई के भन्नुहुन्छ त भनी केही प्रतिनिधिमूलक पात्रहरूसँग कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौ तरकारी खेतीबाट मनग्य आमदानी गर्दै दम्पती सम्बन्धी सफलताको कथा। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ रामकोटमा पर्यटकलाई झोरले भन्दै स्वागत गरिन्छ सम्बन्धी खोजमूलक समाचार।
3: तनहुको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ रामकोट तर्फ आकर्षित हुन थालेका छन्। बन्दीपुर बजारबाट करिब 8 किलोमिटर पश्चिममा रहेको रामकोट स्थित सामुदायिक वनवास होमस्टेमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढ़ेको छ। मगर समुदायको बाक्लो बसोबास र ढुंगाले छाएका मौलिक घर रहेको रामकोटमा 2075 सालदेखि होमस्टे सञ्चालनमा आए पनि पर्याप्त प्रचार प्रसार र पूर्वाधारको अभावका कारण शुरूआती वर्षमा पर्यटकको चहल पहल कम थियो। गत वर्षदेखि त्यहाँ स्वदेशी तथा विदेशी पर्यटक उल्लेख्य रूपमा आउन थालेका छन्। हाल दैनिक 15 20 जना तथा विदाका दिन पर्यटन बास बस्न आउने गरेका छन्। बन्दीपुर आउने विदेशी पर्यटक समेत रामकोट पुग्न थालेका छन्। रामकोटका मौलिक घर, मगर, कला संस्कृति तथा अर्ग्यानिक परिकारका कारण पर्यटन आकर्षित हुन थालेका हुन्। पहिले निकै कम पर्यटक आउँथे, अहिले भने धेरै पर्यटक आउन थालेका छन्। बन्दीपुर आउने पर्यटक पटक पटक रामकोट पनि पुगौं भनेर आउँछन्। रामकोट सामुदायिक होमस्टेका अध्यक्ष निरकाजी आलेले भन्नुभयो, बन्दीपुर पछिको दोस्रो गन्तव्यका रूपमा रामकोट विकास हुँदै गएको छ, प्रचार प्रसार पनि बढ़ेको छ, हामी खुशी छौं। अझै धेरै काम गर्न बाँकी छ। पछिल्लो समय बन्दीपुरबाट रामकोटसम्म भिलेज सफारी सेवा सञ्चालनमा आएपछि पर्यटकलाई पुग्न थप सहज भएको छ। भिलेज सफारीका सञ्चालक बसन्त पौडेलले बन्दीपुर आउने पर्यटक रामकोट जान उत्सुक हुन थालेको बताउनुभयो। रामकोटका 95 घरमध्ये 48 घर होमस्टे समूहमा आबद्ध छन्। ती मध्ये 15 घरमा मात्र होमस्टे सञ्चालनमा छन्। हाल एक रातमा 30 जनासम्म पर्यटकलाई बस्ने व्यवस्था गर्न सकिन्छ। एक रातको बसाई र खानाको प्रति व्यक्ति शुल्क ₹1,200 भने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे बापत थप ₹3,000 लिने गरिएको छ। पछिल्ला वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढेसँगै गाउँमा आय आर्जनका अवसर पनि विस्तार भएका छन्। पहिले घाँस दाउरा र मेलापातमा व्यस्त रहने महिला अहिले मगर पहिरनमा सजिएर लामबद्ध रूपमा झोरले भन्दै पर्यटकको स्वागत गर्छन्। त्यहाँ पुग्ने पाहुनालाई सेतो अक्षता फूलको माला र स्टीलको गिलासमा सगुन दिएर स्वागत गर्ने परम्परा छ। सामूहिक एकता र स्थानीय संस्कृतिका कारण साँझपख गाउँमा गुन्जिने झ्याउरे, कौरा र चुटकाले पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ। बेलुका स्थानीय अर्ग्यानिक परिकार, कोदो र फापरको ढिँडो, गुन्द्रुकको अचार तथा लोकल कुखुराको मासु पाहुनालाई खुवाइन्छ। खाना पकाउने काममा स्थानीय महिला अग्रसर हुन्छन् भने पुरूषले सहयोग गर्ने गरेका छन्। पर्यटकलाई एउटै घरमा खाना खुवाउने र छुट्टा छुट्टै घरमा बास बस्ने व्यवस्था मिलाइएको छ। बिहान उनीहरू बसेकै घरमा कोदोको सेलरोटी, तरकारी, अचार र चिया सहितको नास्ता गर्छन्। फर्कने बेला प्रत्येक पर्यटकलाई सेतो अक्षता र फूलको माला लगाएर विदाई गरिन्छ। समुद्री सतहबाट करिब 1000 मिटर उचाइमा रहेको रामकोट मगर संस्कृतिको जीवन्त संग्रहालय जस्तै मानिन्छ। शान्त वातावरण र मौलिक गाउँले जीवनको प्रत्यक्ष अनुभव लिन चाहने पर्यटक यहाँ पुग्ने गर्दछन्। यहाँबाट हिम श्रृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले पनि रामकोट पर्यटकको रोजाइमा पर्न थालेको हो। रामकोटका ढुङ्गा छापिएका गल्ली सफा र आकर्षक छन्। मिलाएर राखिएका मकैका सुली, दाउराका खलिया र आँगनमा बिछाइएका ढुङ्गाले गाउँको सौन्दर्य थप बढ़ाएको छ। होमस्टे सञ्चालन पनि सञ्चालनपछि स्थानीयले कुखुरा बाख्रा सुँगुर पालन तरकारी खेती तथा स्थानीय मदिरा उत्पादन मार्फत अतिरिक्त आमदानी गर्न थालेका छन्। यसले साना साना आर्थिक आवश्यकता पूरा गर्न सहज भएको स्थानीय महिला बताउँछन्। होमस्टे सञ्चालनसँगै महिलामा बचत गर्ने पानीको समेत विकास भएको छ। मगर संस्कृतिको संरक्षणसँगै स्थानीयको आय आर्जन बढ़ाउने उद्देश्यले स्थापना गरिएको होमस्टे सफल बन्दै गएको स्थानीय खुशी छन्। रामकोट सामुदायिक होमस्टेका अध्यक्ष आले पर्यटकको आगमन बढ़ेसँगै युवाले गाउँमै सम्भावना देख्न थालेको बताउनुहुन्छ। उहाँका अनुसार 2083 सालभित्र एकै रातमा 200 जना पर्यटकलाई बास बस्न मिल्ने पूर्वाधार तयार गर्ने लक्ष्य राखिएको छ। साथै युवालाई गाउँमै सक्रिय बनाएर हराउँदै गएको ठाडो भाका र मारूनी नाचको संरक्षण तथा पुनर्जीवनमा पनि जोड़ दिइनेछ। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले रामकोटका गल्लीमा ढुङ्गा छाप्ने तथा अन्य पूर्वाधार निर्माणका काम पालिकाले समन्वय गरेर अघि बढ़ाइरहेको बताउनुहुन्छ। बन्दीपुर सहित ब्यास नगरपालिकाका होमस्टेलाई जोडेर होमस्टे सर्किट निर्माण गरी पर्यटकलाई एक रात रामकोटमा बास बस्ने कार्यक्रम ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। रामकोट बन्दीपुरबाट मुचुक्कै हुँदै 5 किलोमिटर सेराटार हुँदै 8 किलोमिटर तथा पृथ्वी राजमार्गको छिर्किनेबाट 7 किलोमिटर दूरीमा पर्दछ।
0: यो खोजमूलक समाचार सँगै साउन महिनामा हरियो चुरा लगाउने प्रचलन बढ्दै जानुलाई के भन्नुहुन्छ त भनी केही प्रतिनिधिमूलक पात्रहरूसँग कुराकानी गर्दैछौ। श्रोता, अब हामीले आज हाम्रो कुराकानीको पालो छ, त्यसमा हामीले विशेषत अहिले साउन महिना लागेको छ, चारैतिर दिदी बहिनीहरू विशेषत महिलाहरूलाई हरियो रङले प्रभावित गरिरहेको छ। बजारमा हेर्यो, गाउँघरमा पनि यसको प्रभावले छोडेको छैन। सबै दिदी बहिनीको हातमा, अधिकांश दिदी बहिनीको हातमा हरियो चुरा हरियो पहिरन देख्छ।

0: फिरमा रहेर उहाँहरूसँग जिज्ञासा राख्दैछौ। सर्वप्रथम हजुरको नाम?
1: मेरो बिमलानी उपाने। दिदी नमस्कार।
0: हजुर नमस्ते। हजुरले विशेष त अहिले मैले भनिहाले चारैतिर हरियो हरियो देखिन्छ प्रकृतिको हिसाबले, सबैले हरियो चुरा लाएर दिदी बहिनीहरू अब सजिएको पनि देखिन्छ, तर त यहाँ त रातै पहिरनमा सजिनुमा छ, रातै चुरा लाउनु भएको छ। यो हरियो चुराको चलन कहिलेदेखि आयो होला र यो चलन प्रति यहाँले कसरी हेरिरहनु भएको छ?
1: धन्यवाद दिदी। मैले हरियो चुरा हामीले अब पहिलेदेखि हरियो चुरा भन्ने थाहा पाइएन, हाम्रो आमाहरूले हजुरआमाहरूले नलगाएको र नथा पाएको कुरा हामीले थाहा पाइएन। अहिले भर्खर यो कतैबाट आएको संस्कार संस्कृति जस्तो लाग्छ। हाम्रो परम्परा अनुसार हाम्रो धर्म अनुसार चुरा नारीको एउटा विवाहित नारीको हातमा चुरा हुनपर्छ, त्यो एकदम राइट कुरा हो। तर साउनको महिना हरियो, अर्को महिना अर्को भन्ने कुरो मलाई चाहिँ मन पर्दैन, होइन? अब मन पर्ने दिदी बहिनीले लाउनु भएको छ, त्यो आफ्नो ठाउँमा छ, तर एउटा विकृति जस्तो लाग्छ दिदी मलाई।
0: हजुर, यसरी हरियै भएर कुनै धर्म प्राप्त गर्ने त्यस्तो केही हो र?
1: त्यो होइन, त्यो एकदमै होइन। हो, विवाहित महिलाले चुरा पोते सिन्दुर एउटा श्रीमानको आयुको लागि एउटा लगाउने चलन छ, त्यो एकदम राम्रो हो। हरियो चुरा लाएर कुनै आयु बढ्ने कुरा पनि होइन र संस्कृति राम्रो बच्ने कुरो पनि होइन। त्यो कुनै ठाउँमा छ होला, तर हामी नेपालीमा हाम्रो धर्ममा त्यो छैन जस्तो लाग्छ मेरो आफ्नो धारणा।
0: हजुर,
1: रातो चुरा रातो कपडाहरू त्यो एकदम राम्रो हो नारीको लागि। यो हरियो चुरा हरियो लगाएर यो कुनै राम्रो होला जस्तो मलाई लाग्दैन, यो विकृति हो। अझ यसमा विशेष गरी महिला नै हुन्छ, बढी महिला नै चाहिएको हुन्छ, होइन? त्यो भन्दा म के कम त्यसले के गर्ने, त्यसले लगाएको छ मैले लगाएको छैन, मैले नलगाउँदा म सानो पो हुन्छु कि भन्ने, महिला आफूमै ऊ भन्दा म के कम उसले भन्दा म राम्रो लाउँछु भन्ने चलन छ। त्यसले गर्दाखेरि पनि झन विकृति फैलिएको एउटा कुरा, यो साउनको महिनाभरि मान्छेले म माछा मासु खाँदिन म ऊ गर्दिन भन्छ, सके मान्छेले जिन्दगीभरि नखाओस्, स्वास्थ्यको लागि राम्रो हुन्छ, उसले सक्छ भने यो छेडी कि यो 28 दिनको लागि 25 दिनको लागि होइन, ए म माछा मासु खाँदिन त्यो गर्दिन भन्दै हिँड्ने, त्यो बेकार जस्तो लाग्छ मलाई मेरो आफ्नो कुरा राख्दाखेरि। यो सबै विकृति हो। मान्छेले सक्छ भने एक नाचले गरोस् चलाओस्, आफ्नो संस्कृति बचाओस्, माछा मासु नखाने 15-20 दिन, हरिया चुरा 15-20 दिन लाउने भन्ने कुरो मलाई मेरो आफ्नो व्यक्तिगत धारणा मलाई ठिक लाग्दैन दिदी।
0: साउन महिना मात्र होइन, साउन महिनामा महिलाहरूलाई विशेष त हरियो रङले बढी प्रभावित गरेको छ। कतै धर्मको नाममा, कतै देखा सिकेको नाममा, कतै अन्धविश्वासको नाममा प्रभाव पारेको छ भने फेरि भदौ महिनामा हाम्रो तीज आउँछ। तीज यति प्रिय हो, हरितालिका तीज महिला दिदीबहिनी घरको लागि सबै दिदीबहिनीहरू जम्मा हुने आफ्ना दुःख सुख साथले तीज हो। तर अहिले त्यो तीज पनि कता कता विकृति, लामो समयसम्म दर खाने, एक दुई महिनासम्म दर खाने कार्यक्रमलाई राखिरहने, त्यसले भड्किलो खर्चिलो हुँदै गइरहेछ। अर्कोतिर भई नभई नयाँ लुगा खरिद गर्न खोज्ने, आफ्नो क्रय शक्ति भन्दा पनि बढी किन्न खोज्ने, त्यसले गर्दा घर घरमा कलह पनि छ। यसलाई पनि यहाँले हेरिरहनु भयो होला बिमलाजी, यसलाई कसरी हेरिरहनु भएको छ?
1: हो दिदी, यो एकदम नराम्रो कुरा हो। तीज हो, मनाउन पर्छ हामीले, यो पहिल्यैदेखि आएको कुरा हो। यो एकदमै प्रिय हाम्रो प्रिय चाडपर्वमा मान्छ तीज। तीज भनेको राम्रो लुगा लगाएर नयाँ कपडा सकि नसकि लगाएर मात्रै मनाउनु पर्छ भन्ने हुँदैन। एक महिना अगाडिबाट दर खाएर होइन भदौ आउन कहाँ कति धेरै बाँकी छ, पहिल्यैदेखि जम्मा हुने खाने त्यस्तो चलन पनि नराम्रो। सकि नसकि एउटाले सक्ला, उसले दिदी बहिनी जम्मा गर्ला, सक्ला खुवाउला, तर त्यही बराबरको अर्को दिदी बहिनीलाई पनि इच्छा हुन्छ, तर उसको भित्र उसको आय स्रोत हुँदैन, होइन? उसले मनले भए पनि उसले सक्दैन, त्यही भएर यो देखा सिकी पनि नराम्रो हो दिदी।
0: हजुर, यो देखासीलाई कम गर्न तपाईँले आफ्नो तर्फबाट कसरी तीज मनाउने योजना बनाउनु भएको छ? मान्छेले योजना त बनाएर आउँछ होइन?
1: हजुर हजुर, हो त्यो। अब एउटा तीज भनेको पहिले हामीले बच्चादेखि हाम्रो बुवा आमाहरूले भनेको कुरा, एउटा दर खाने तीज भोलि हो भनेपछि आजको दिन आफ्नो चेलीबेटीलाई सबैलाई जम्मा गरेर घरमा भएको दुध खिरहरू हामीले जानेको पकाएर जम्मा भएर खाँदाखेरि त्यो अर्कै राम्रो मजा आउँथ्यो, आनन्द आउँथ्यो, आफ्नो दुःख सुख साट्ने हुन्थ्यो भनेपछि। अहिले चाहिँ होटलहरू हो जानी हो, नगर नजानी नखानी भनेको होइन, तर आफूले सक्दो आफ्दो भ्याउँदो आफ्नो क्षमता अनुसारको होइन त्यो अनुसारले गराम भन्छु मैले।
0: हजुर, यहाँले जो समय दिनुभयो राम्रो विचार दिनुभयो, धन्यवाद। म अर्को बहिनीसँग कुराकानी गर्न गरेका छु, विशेष त उहाँसँग पनि यही विषयमा हामीले कुराकानी गर्ने। हजुर, हजुरको नाम?
2: मेरो नाम इन्दिरा पोखरेल।
0: हजुर, यहाँले विशेष त अहिले अब हरियो चुराको कुरा सन्दर्भ यति बेला जोडिरहेको छ, धेरै दिदी बहिनीहरूले हरियो चुरा पनि लाउनु भएको छ, तर कतिले लाउनु भएको पनि छैन, यहाँले यसलाई

0: कसरी हेरिरहनु भएको छ?
1: हरियो छुरा अब खास गरी हामी महिलाहरू भनौँ अब साउनको लागि मात्रै नभएर रातो पहिरनमा रातो चुरा अनि पहेँलो चुरा हामीले पहिलेदेखि नै लगाउँदै आएको खास गरी साउनमा हरियो लगाउनु पर्छ भन्ने हामीलाई सानै बच्चादेखि नै हामीलाई सिकाउनु भएन। बुवा आमा हजुरआमाहरूले जे संस्कार दिनुभयो त्यसैमा हुर्किँदै आयो। अहिलेसम्म पनि अब खासै त्यस्तो हरियो चुरा लगाउनु पर्छ भन्ने ममा मान्यता छैन। जे छ त्यसैमा रमाउने, रातो लगाउने, हरियो हुँदा हरियो पनि लगाउने, पहेँलो हुँदा पहेँलो पनि लगाउने, खास गरी हरियो लगाउनै पर्छ भन्ने मान्यता ममा छैन। अहिले
0: हरियो चुरा लाउँदैमा एउटा धार्मिक हिसाबले धार्मिक भइन्छ अथवा शिवजीको पूजा गर्ने हुन्छ भन्ने खालको त्यस्तो अन्धविश्वास हो र?
1: त्यस्तो खासै लाग्दैन। अब खास गरी यो साउनको महिना शिवको एउटा प्यारो महिना, अब त्यो सम्बन्ध हो। अनि शिव पूजा आजा गर्ने, शिव भगवानको पूजा आराधना गर्ने महिना त्यो साउनलाई विशेष गरी पहिलेदेखि मान्दै आएको हो, त्यो एकदमै ठिकै हो। तर अहिले आएर फेसनको रूपमा हरियो चुरा लगाउने, हरियो कपडा लगाउने, मन्दिर जाने, पूजा आजामा भन्दा बढी फेसन अब टिकटक बनाउने, फोटो खिच्ने, त्यसैमा अहिले बढी चलिरहेछ। अब यो खास हरियो लगाएर त्यो खासै त्यतिका ऊ लाग्दैन, मलाई उचित लाग्दैन।
0: हरियो लाउँदैमा मोक्ष प्राप्त गर्ने भन्ने कुरा
1: प्राप्त गर्ने भन्ने खासै छैन। भगवानलाई खुसी पार्ने भन्ने हरियो लगाएर हुँदैन। यदि मन सच्चा सफा दिल खुसी छ भने भगवानलाई जे गर्दाखेरि पनि अब पूजा आराधना गरेर मनाउने हो, त्यसैमा खुसी हुनुपर्छ। हामी हरियो लगाएर खासै अब भगवान खुसी पार्छौ भन्ने त्यो एकदमै गलत हो।
0: आस्थाको आधारमा, आफ्नो आस्थाको आधारमा एउटा भगवानलाई पुज्ने कुरा आफ्नै ठाउँमा छ, व्यक्ति विशेषका फरक फरक आस्था हुन सक्छन्, त्यो स्वाभाविक कुरा। तर फेरि यो साउन मात्रै होइन, दिदी बहिनीलाई विशेष त महिलाहरूलाई को महान चाड मानिने हरितालिका तीज पनि आउँदैछ भदौ महिनामा, भदौ 29 गते परिरहेछ। त्योको सन्दर्भमा 2 महिना अगाडि नै दर खाने, चड्किलो भड्किलो गराउँदै जाने, तिजलाई खर्चिलो बनाउँदै जाने र आफ्ना दिदी बहिनीका दुःख साटासाट गर्नुभन्दा पनि कसले कति लगाउन सक्छ, कसले कति होटलमा दर खान सक्छ भन्ने खालको विकृति जान्ने जुन भइरहेछ नि, यहाँलाई यसलाई कसरी हेर्नु भएको छ?
1: अब त्यो पनि दर खाने कार्यक्रम 1 महिना अघि देखि नै सुरु हुन थाले, एकदमै गलत हो। किनभने अब सक्नेले त खाला, अब एकचोटि होइन, दुईचोटि होइन, प्रत्येक ग्रुपमा छुट्टा छुट्टै गरेर अनि छुट्टै फेसन भनौँ एकै उसको लगाएर जान सक्नेले त जाला, नसक्नेले त एकचोटि पनि खान मुस्किल पर्छ। अनि त्यसैलाई अब सबैलाई समान तरिकाले अब कसरी हुन्छ, जुन पहिला हामीले मनाउँथ्यौँ के अरे तिजको अघिल्लो दिन दर खाने, आफ्ना चेलीबेटी बोलाउने, दिदी बहिनी जमाउने, दुःख साटासाट गर्ने, त्यसपछि अब दर खाने मिठा मिठा परिकारहरू, खिर ढाक्ने, पुरी, त्यस्तै अब खानेकुराहरू धेरै बनाउने, रमाउने, अनि गाउँघरमा ओलतिर पल्तिर गएर यसो आफूले पकाएको खानेकुरा लगेर जाने, उता गएर खाने, त्यो छुट्टै तरिकाको रमाइलो हुन्थ्यो। अहिले चाहिँ अब होटेलमा जाने अनि त्यसपछि महिना दिन अघिबाट रमाउने, एक ग्रुप होइन, दुई ग्रुप होइन, यसरी गर्न यो अलि भड्किलो जस्तो लाग्छ मलाई। अब यसलाई बिस्तारै अब कम गर्दा राम्रो हुने थियो। अब आफूले मात्रै गरेर भएन, सबै हामी महिला दिदी बहिनी सबैले सोच्नुपर्ने कुरा हो यो। खास गरी महिला नै धेरै अब कम्पिटिसनमा उसमा त्योभन्दा म के कम भन्नेमा गइसक्यो, यसलाई अब कम गर्दा राम्रो हुने थियो कि जस्तो मलाई लाग्छ।
0: हजुर, धेरै राम्रो कुरा गर्नुभयो। यो विकृति जन्य भाषण चाड, हाम्रा यति राम्रा चाडहरू, यति प्रिय चाडहरू पनि विकृति जन्य भइरहेछन्। इन्दिराजी, यहाँले भनेको कुरा विशेष त सबै हाम्रा श्रोताहरूले यति बेला रेडियो सुनिरहनु भएको छ। यहाँहरूले भनेका कुराहरू मनन गर्दै आफ्ना चाडपर्वहरू, आउँदै गरेका चाडपर्वहरूलाई कम भड्किलो, कम चड्किलो बनाएर सबैको हिसाबले सबैले अपनत्व लिने खालको चाडपर्व बनाउन सक्यो भने साँच्चैकै रूपमा हामीले समाजलाई रूपान्तरण गर्न सक्छौ। तपाईँले आउँदै गरेका चाडपर्वहरूलाई कसरी मनाउने तयारी गरिरहनु भएको छ?
1: अब आउँदै गरेको हरितालिका तिजलाई अब जसरी हामी पहिलेदेखि अब मनाउँदै आइरहेका थियौं, दिदी बहिनी आफ्नो सके सम्भव भएसम्म आफ्नो माइती अथवा दिदी बहिनी जहाँ हुन्छ अब त्यहाँ एकै ठाउँ जम्मा भएर चेलीबेटीहरू यसरी मनाउन पाए झन् राम्रो हुने थियो, होइन भने जहाँ जुन अवस्थामा अब आफ्नै घरमा भए पनि पहिलेदेखि चल्दै आएको चलन अनुसार सामान्य अब व्रत लिने पूजाआजा गर्ने अनि त्यही नै हो।
0: धन्यवाद। हामी अर्कोजना बहिनीसँग कुराकानी गर्न गइरहेको छौँ, उहाँले पनि खासै हरियो चुरा लाग्नु भए पनि छैन। सर्वप्रथम उहाँसँग हामीले हजुरको नाम के होला?
2: मेरो नाम माया गिरी।
0: हजुर।
2: ठेगाना घोराई 15 रतनपुर।
0: हजुर। यो अहिले हरियो चुरा बजारभरि छ्यापछ्याप्ती छ, यो यसलाई यहाँले कसरी हेरिरहनु भएको छ?
2: यो चाहिँ हजुरआमा आमाको पालामा थिएन हरियो चुरा लगाउने, भर्खर भर्खर आएको चलन हो यो। अनि पहिला चाहिँ थिएन, भर्खर आएको चलन हो, एउटा यो एउटा विकृति पनि हो। अब
0: हरियो चुरा लाउँदैमा धर्म हुने अथवा साउनमा हरियो चुरा लाउनै पर्छ भन्ने हाम्रो संस्कार चलन त होइन नि?
2: होइन होइन, हजुर यो होइन, यो भर्खरै आएको चलन हो।
0: किन यस्तो चलन आयो होला जस्तो लाग्छ? कसरी आयो होला जस्तो लाग्छ?
2: एउटा यो फेसनको रूपमा पनि भएर होला सायद। अब साउनमा अब पानी पर्ने बर्खामा हरियो धेरै भएर हरियो चुरा लगाउने चलन आएको हो कि जस्तो पनि लाग्छ। यो एउटा विकृति त विकृति नै हो, पहिला चाहिँ थिएन, भर्खर भर्खर आएको हो।
0: यो हरियो कपडा पनि हरियो लाउनु पर्ने, चुरा पनि हरियो लाउनु पर्ने, अब त्यसै गरी दिनदिनै मन्दिर जानुपर्ने खालको जुन छ नि फेसन, धर्म गर्ने कुरा त एउटा आफ्नो पक्ष आफ्नो आस्थाको आधारमा सबैले आफ्नै ढङ्गले गर्छ। यो फेसनको रूपमा हुँदाखेरि यो हरियो चुरा लाउँदैमा धर्म मिल्ने त होइन होला नि?
2: होइन, यो धर्म को उसमा त होइन, अब यो बिजनेस व्यापार गर्ने व्यापारीहरूको अनि बिजनेस पनि बढ्ने भयो, चुरा लुगा कपडाहरू नङपालिसहरू सबै अब बिक्री हुने भयो, उनीहरूलाई फाइदा हुने भयो, त्यसैले गर्दाखेरि पनि यो एकदम कन्फ्युजन जस्तो भइराखेको छ अहिले।
0: यहाँ बजार जानुहुन्छ, बजार भरि चुरा पसलहरू अथवा कपडा पसलहरू सबै हरियै हरियो देख्न पाइन्छ, होइन? यहाँले त्यो देख्नु भएको छ होला नि?
2: देखेछु, प्रत्येक कस्मेटिक पसलमा, कपडा पसलमा हरियो कपडा, कस्मेटिकमा हरियो चुरा नङपाली सबै चिज हरियो एकदमै छ। लाउनेको पनि भिड त्यत्तिकै छ, किन्नेको पनि त्यस्तै भिड छ, कम्पिटिसनै छ।
0: तपाईँले किन लाउनु भएन?
2: चुरा लगाउने हो, अब यही चुरा हरियो साउनमा हरियै चुरा लाउनु पर्छ भन्ने पनि थाहा छैन, जस्तो अनुकूल पर्छ त्यस्तै लगाउने। मैले चाहिँ रातै प्रायः मलाई रातै मनपर्छ, रातै नै लगाउँछु।
0: अब आउँदै गरेको तिज त्यसको साथै महिलाहरूलाई विशेष त यी चाडपर्वहरूले निकै प्रभावित गर्छ। आउँदै गरेको तिज छ, तिज पनि भड्किलो चड्किलो गराउन खोजिरहेको हुन्छ, महिनौ दिनसम्म डर खाने गर्छन्। यसलाई यहाँले अहिले आउने तिजलाई यहाँले कसरी मनाउन सोचिरहनु भएको?
2: यो चाहिँ अब महिना दिन अगाडिबाट डर खाने, अब हुने खानेलाई त ठिकै हो खान्छन्, नहुने अलिक गरिब दुखीलाई चाहिँ यो चाहिँ एकदम समस्या पनि छ अनि भड्किलो पनि छ। त्यसैले सादा सिम्पल सादा तरिकाले तिज आउँलाको तिज मनाउने, सादा सिम्पल तरिकाले दर खाने प्रोग्राम राख्ने, एकदम भड्किलो अलिक कम गर्ने, त्यही छ मेरो।
0: धन्यवाद। यो विशेष कुराकानीसँगै हामी तेस्रो श्रृङ्खलामा प्रवेश गरेका छौँ। तेस्रो श्रृङ्खलामा यो साता हामीले लिएका छौँ तरकारी खेतीबाट मनग्गै आमदानी गर्दै दम्पती सम्बन्धी सफलताको कथा।
3: जिल्लाको गोर्खा नगरपालिका 9 टक्सारका काप्री दम्पती टिका काप्री र कल्पना काप्रीले व्यावसायिक तरकारी खेतीबाट वार्षिक 8 लाख रुपियाँसम्म आमदानी गर्न सफल भएका छन्। 5 रोपनी क्षेत्रफलमा गरिएको तरकारी खेतीले काप्री परिवारको मुख्य आमदानीको स्रोत बनेको छ भने स्थानीय युवाको लागि प्रेरणाको उदाहरण बनेको छ। तरकारी खेतीमा सफल हुनु, बजारको माग र मौसम अनुसार तरकारी बाली छनौट गर्नु सबैभन्दा महत्वपूर्ण पक्ष मानिन्छ। तरकारी कृषक कल्पना काप्रीले भन्नुभयो, सिजन मिलाएर उत्पादन गरे राम्रो मूल्य पाइने भएकाले आमदानी पनि उल्लेख्य हुने गरेको छ। विगत 2079 सालबाट काप्री कृषि फर्म दर्ता गरी निरन्तर रूपमा मौसम अनुसारका तरकारी खेती गरिरहनुभएका कृषक कल्पना काप्रीले सिंचाईको भरपर्दो व्यवस्था गर्न सके पहाड़ी पाखो जमीनबाट पनि राम्रो उत्पादन र आमदानी लिन सकिने उहाँको बुझाइ छ। काप्री कृषि फर्ममा अहिले गोलभेडा, काँक्रो, बन्दा, काउली, सिमी, करेला लगायत मौसमी तरकारी उत्पादन गर्दै स्थानीय बजारमा बिक्री गर्दै आएका छन्। आधुनिक कृषि प्रविधिको प्रयोग, नियमित हेरचाह र समयमै बजार व्यवस्थापनका कारण उत्पादन तथा आमदानी दुवै बढेको काप्री दम्पतिको भनाइ छ। कृषिमा मेहनत, योजना र लगनशीलता भए वैदेशिक रोजगारीको विकल्प आफ्नै गाउँघरमा खोज्न सकिने तरकारी कृषक काप्री दम्पतिको विश्वास छ। उहाँहरूका अनुसार खेतीलाई व्यावसायिक रूपमा अघि बढ़ाउने हो भने थोरै जमिनबाट पनि सम्मानजनक आमदानी गर्न सकिन्छ। कृषि विकास कार्यालय गोर्खाका प्रमुख कुलप्रसाद तिवारीका अनुसार काप्री दम्पतिको अथक मेहनतले बेरोजगारी युवाका लागि प्रेरणादायी उदाहरण बनेको छ। कृषि क्षेत्रमा आधुनिक सोच, बजारमुखी उत्पादन र सिंचाई व्यवस्थापनमा ध्यान दिएर पहाड़ी क्षेत्रमा पनि व्यावसायिक तरकारी खेतीबाट मनग्ञ आमदानी गर्न सकिने काप्री दम्पतिको सफलताले पुष्टि गरेको छ। काप्री दम्पतिले जिल्लाभरका व्यवसायिक कृषकहरूले भन्दा उत्कृष्ट कृषि कार्य गरे बापत कृषि विकास कार्यालय गोर्खाले काप्री दम्पतिलाई नगद 10,000 सहित दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको कृषि विकास कार्यालय गोर्खाका कृषि अधिकृत विवेक पौडेलले बताउनुभयो।
0: यो सफलताको कथासँगै
4: हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौं। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
3: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 MHz सहित उमेश मार घोराईदाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
4: हस्त, अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै यतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
5: प्राविधिक साथी शालिक राम चौधरीलाई
4: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
3: म रञ्जिता शर्मा
4: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
3: हस्त, नमस्कार।
6: यो दाँत दुखेर मर्नुभयो।
7: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
6: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
7: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
6: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
7: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
8: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
9: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
12: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
13: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
12: 98-41-68-47-46।
13: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
14: नेपाली जुत्ता घर,
15: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
14: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
15: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
14: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
15: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
16: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
16: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
16: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
16: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
18: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स, घोराही दाङमा।
19: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
19: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
20: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
19: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
20: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
19: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
21: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार समय बिहान 9 बजेदेखि।
20: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
21: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
22: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना:
23: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
22: सम्पर्क फोन नम्बर 082562601। सम्पर्क मोबाइल नम्बर 98578-35990, 98578-31684 र 98578-30270।
23: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
24: भर्ना खुल्यो।
25: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय, 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
23: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
22: हाम्रा विशेषताहरू:
23: उत्कृष्ट शैक्षिक वातावरण,
22: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
23: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
22: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
26: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
20: सम्पर्क फोन 081536086
23: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72073।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
2: अड्गुरी मध्यपश्चिम चाइन च्याक यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्। साउनको सोमबार शिवको पूजा आजा गर्दै मनोकामना पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदी बहिनीहरू शिव मन्दिरमा गएर पूजा आजा गरिरहेका छन्। पूजा आजा गर्नेहरूको दाङको धारापानी लगायत जिल्लाका शिवालय मन्दिरहरूमा बिहानैदेखि घुइँचो छ। रेडियो मध्यपश्चिमको कार्यक्रम खबर पत्रिकामा कुराकानी गर्दै धारापानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले भक्तजनको भीड़भाड़लाई मध्यनजर गरी पूजा पाठ तथा सुरक्षालाई व्यवस्थित गरिएको जानकारी दिनुभएको छ। दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको उहाँको भनाइ छ। विशेष गरी महिलाहरूले हरियो रंगको वस्त्र चूरा र मेहेन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्दछन्। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ, त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरूले रातो हरियो र पहेँलो वस्त्र तथा चूरापत्ती लगाएर शिवको पूजा गर्दछन्। दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। अघिल्लो आर्थिक वर्षमा देशभरका अदालतले 55% मुद्दा फर्जुट गरेका छन्। सर्वोच्च अदालत, उच्च अदालत तथा मातहतका इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लागतको 55.33% मुद्दा फर्जुट गरेका हुन्। सर्वोच्चले कुल लागतको 29.46% मुद्दा फर्जुट गरेको छ। सर्वोच्च अदालतले उपलब्ध गराएको आर्थिक वर्ष 2082-83 को विवरण अनुसार सर्वोच्च अदालत, उच्च अदालत तथा इजलास, जिल्ला अदालत एवं विशिष्टीकृत अदालत र न्यायाधिकरणमा जिम्मेवारी सरेका सबै 3,57,023 थान मुद्दा लागत कायम भएका छन्। कुल लगतमा रिटको विवरण पनि सामेल गरिएको छ, जसमध्ये 1,96,474 थान मुद्दा फर्जुट भएका छन्। फर्जुट दर कुल लागतको 55.33% हो। असार मसान्तसम्मको अवधिमा सर्वोच्च अदालतमा मुद्दा तथा रिटको जम्मा लगत 38,936 रहेकोमा 11,469 थान अर्थात 29.46% मुद्दा फर्जुट भएका छन्। उच्च अदालत र इजलासमा जम्मा लगत 60,564 कायम रहेको, 42,614 थान मुद्दा फर्जुट भएका छन्। सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या 67% बढ़न सक्ने चेतावनी सहित नयाँ अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरिएको छ। जनसंख्या वृद्धि र वृद्ध वृद्धाको संख्या बढ़दै जाँदा क्यान्सरको भार उल्लेखनीय रूपमा बढ़ने अनुमान गरिएको हो। अमेरिकन क्यान्सर सोसाइटी र विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् 2024 विश्वभर झण्डै 2,10,00,000 नयाँ क्यान्सरका बिरामी फेला परेका थिए भने 98,00,000 क्यान्सरका कारण ज्यान गएको थियो। अनुसन्धानकर्ताहरूले सन् 2050 वार्षिक नयाँ क्यान्सरका बिरामीको संख्या 3,40,00,000 पुग्ने प्रक्षेपण गरेका छन्, जुन अहिलेको तुलना 67% बढ़ी हो। यो वृद्धि मुख्यत जनसंख्या वृद्धि र औसत आयु बढ़नुका कारण हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। गत वैशाखदेखि हालसम्म विपदमा परेर 166 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 3,435 विपदका घटना भएका छन्। विपदमा परेर 988 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार 4,531 घर परिवार प्रभावित भएका छन्। सो अवधिमा सबैभन्दा बढ़ी आगलागीका घटना भएको बताइएको छ। वर्षातको समयमा सिजनको तरकारी भन्दै च्याउ खाने प्रचलन बढ़दै गएको छ। घर करेसा बारी तथा जंगलमा उम्रेका च्याउहरू खाने र बिरामी पर्ने तथा अकालमा ज्यान गुमाउनेहरूको संख्या पनि बढ़दै गएको छ। अस्ति मात्रै दाङमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको हो। अन्य चारजना बिरामी परी च्याउ खाएको असर तत्कालै नदेखिने र त्यसको असर विस्तारै 48 घण्टा 72 घण्टापछि देखिने चिकित्सकहरूको भनाइ छ। प्रहरी प्रशासन तथा चिकित्सकहरूले जंगली च्याउ खाँदै खान र च्याउ खाने नै भए व्यावसायिक रूपमा घरमा फार्ममा उत्पादन गरेको च्याउ खान सुझाव दिएका छन्। यसै सन्दर्भमा रहेर हामीले घोराई स्थित संजीवनी शिक्षण अस्पतालमा कार्यरत डाक्टर प्रवेश पोखरेललाई च्याउ खाएर मानिस कसरी बिरामी पर्छ, कस्ता लक्षणहरू देखिन्छन् र यसबाट बस्न के गर्नु पर्ला भनेर सोधेका छौं।
1: अहिले पछिल्लो समय यो बर्खाको सिजनमा चाहिँ च्याउ खाएर मानिसहरू बिरामी परिराखेका छन्। यो बाट बच्नका लागि चाहिँ के गर्ने, यसको बारेमा चाहिँ अलिकति भनिदिनुहोस् न।
2: मेरो भनाइ चाहिँ सकेसम्म चाहिँ जंगली च्याउ एकछिनको स्वादको लागि सेवनै नगर्नु एकदम सबसे ठूलो रोकथामको लागि सबसे ठूलो उपचार नै त्यही हो। तर अब खाइसकेमा चाहिँ सामान्य च्याउले चाहिँ 24 घण्टासम्म चाहिँ सामान्य केही साइनहरू लक्षणहरू नदेखाउन सक्छ। 24 घण्टा पछाडि चाहिँ सामान्य झाडा पखालाबाट सुरु भएर कसै कसैलाई चाहिँ अलिकति झुम्म पार्ने, लट्ठ पार्ने, छारे रोग जस्तो आएको पनि हुनसक्छ। तर हाम्रो यो भेगमा हुने च्याउहरू सामान्यत धेरै जस्तो मान्छेहरूलाई चाहिँ 24 घण्टापछि झाडा पखाला लाग्छ। अनि मान्छेहरूको बुझाइ चाहिँ सामान्य झाडा पखाला हो भनेर अस्पताल जान ढिला गर्नुहुन्छ। तर अब त्यो ढिला गर्दाखेरि चाहिँ के हुन्छ भने 3 दिनपछि चाहिँ यो च्याउको अवस्था यति बिगारेर ल्याउँछ कि हामीले आइसियूमा भर्ना गरेर उपचार गर्दाखेरि पनि हामीले बिरामीलाई बचाउन नसक्ने अवस्था हुन्छ। त्यही भएर सामान्य च्याउ खाएर हजुरलाई झाडा पखला जस्तो लक्षण आयो भने तुरन्त सकेसम्म तुरन्त नजिकको हस्पिटलमा गएर उपचार गराएपछि चाहिँ हामीले सहज बनाउन सकिन्छ होला।
1: यो च्याउमा चाहिँ कस्तो खालको विषाक्त चिज हुन्छ र त्यसले मानव स्वास्थ्यमा चाहिँ कसरी असर गर्छ?
2: च्याउमा खास यो हामीले खाने यो स्पेसिफिक केमिकल चाहिँ केही पनि हो, त्यो स्पेसिफिक चाहिँ छैन। त्यही भएर च्याउको बिखको चाहिँ हाम्रो सबभन्दा नराम्रो पाटो नै के हो भने यसलाई बिख काट्ने एन्टिडट अरू बिखहरूको जस्तो अर्गेनोफोस्फेट भन्नेको एट्रोपिन भन्ने हुन्छ, यो च्याउको चाहिँ बिख काट्ने दवाई नै हुँदैन है। त्यसले गर्दाखेरि मान्छे अनुसार विभिन्न लक्षण, कसैलाई झाडा पखला हुने सामान्य त्यतिकै ठिक पनि हुने हुन्छ, कसैलाई झाडा पखला यति धेरै हुने कि त्यो रोकथामै गर्न नसक्ने हुन्छ, कसैलाई छारे रोग जस्तो आउने हुन्छ, कसैलाई झुम्म पार्ने जस्तो हुन्छ। त्यही भएर यो चाहिँ कुन च्याउको कुन तत्त्वले को मान्छेलाई कस्तो असर गर्छ भन्ने कुरा ठ्याक्कै थाहा अहिलेसम्म थाहा नभइसकेको हुनाले चाहिँ यो अलि जटिल
1: मान्छेको उमेर अवस्था इम्युनिटी पावरले पनि भर पर्छ।
2: त्यो कुरा सबैले भर पर्ने भएको हुनाले चाहिँ अब मान्छेको लक्षण के देखिन्छ नै थाहा हुँदैन कि हामीलाई च्याउ खायो अब यस्तो भयो। कोहीलाई सामान्य झाडा एक दिन झाडा पखाला लाग्छ ठिक हुन्छ, केही पनि हुँदैन। सँगै खाएको अर्को श्रीमानलाई चाहिँ सामान्य झाडा पखाला लगाएर ठिक भएको देखिरहेछौँ, अब श्रीमतीलाई सिरियस भएर अब ज्यानै गुमाउने अवस्थासम्म पुगेको देखिन्छ। अब कसैको चाहिँ फेरि मुटुको चाल कम भएर मुटुको चाल बढाउनु पर्ने औषध दिनुपर्ने हुन्छ, कसैलाई चाहिँ सामान्य छारे रोग आ जस्तो सिजर भन्छौँ हामीले सिजर आ जस्तो हुने हुन्छ। त्यही भएर यसको चाहिँ यही हुन्छ भन्ने चाहिँ ठ्याक्कै हुँदैन, यो त्यही भएर पनि जटिल अवस्थामा पुग्ने डर हुन्छ।
1: अब यो च्याउ खाइसके पछाडि कस्तो कस्तो लक्षणहरू देखियो भने पछाडि मलाई यसले असर गर्यो भनेर अस्पतालमा पुग्ने?
2: सामान्य 24 घण्टाभित्र चाहिँ सामान्य पेट दुखेको जस्तो मात्रै हुन सक्छ। तर जब अब यो पेट दुखेको कुरा चाहिँ अब बिस्तारै 1-2 पटक पखाला लाग्यो भने चाहिँ तुरन्त हस्पिटल गएको राम्रो है। सामान्य पखाला रहेछ भने हामीले सामान्य उपचार गरेर घर पठाउन सक्ने अवस्था हुन्छ, हामीले घर पठाइहाल्छौँ 24 घण्टा अब्जर्भेसन राखेर। तर कसै कसैलाई चाहिँ यो मेन च्याउको नराम्रो लक्षण देखिने भनेको कम्तीमा पनि 48 घण्टा पछाडि बल्ल जन्डिस देखिने, अनि त्यसपछि रगत पातलो हुने, भित्र पेटभित्रबाट चाहिँ रगत ब्लिडिङ हुने, अनि त्यसपछि पखाला पनि दिनमा 25-30 चोटि हुने, रोक्नै नसक्ने गरेर पखाला हुने, प्रेसर घट्ने, मुटुको चाल बिस्तारै कम हुँदै जाने हुने भएको हुनाले तीन दिनभन्दा अगाडि चाहिँ यो जटिलवाला लक्षण नदेखिने हुनाले धेरै बिरामी चाहिँ 3 दिनसम्म चाहिँ सामान्य पखाला भनेर घर बस्नुहुन्छ। तर 3 दिनपछि एकाएक जटिल अवस्थामा हस्पिटल पुग्दाखेरि चाहिँ हामीले पनि केही गर्न नसक्ने अवस्था हुन्छ।
1: अब अन्तिममा चाहिँ रेडियो सुनेर बस्नुभएका र यो अहिलेको यो बर्खाको समय र च्याउ चाहिँ मानिसले खानका लागि अलिकति स्वादिलो मानेर विभिन्न तरिकाले जंगलमा जाने, खोज्ने, ल्याउने, नचिनेरै खाइदिने, यो बारेमा चाहिँ के भन्नुहुन्छ?
2: मेरो चाहिँ सबभन्दा पहिलो रिक्वेस्ट चाहिँ सकेसम्म एकछिन मिठो स्वादको लागि चाहिँ जंगलको च्याउ सेवनै नगरौँ। च्याउ खान मन लाग्यो भने आजभोलि बजारमा विभिन्न किसिमको घरमै बनाएको च्याउ पाइन्छ, त्यही च्याउ सेवन गरौँ। अनि अर्को चाहिँ सामान्य पखला हो भनेर चाहिँ घरमा रोग लागिसकेपछि चाहिँ सामान्य हो भनेर चाहिँ नबसौँ, बरु एकैछिन हस्पिटल गएर डाक्टरसँग परामर्श लिएर ठिक छ भने घर फर्किम, ठिक छैन भने उपचार गरेर मात्रै घर फर्किम।
0: र तुलसीपुर उपमहानगरपालिकाले कृषि यान्त्रिकरणलाई प्रवर्धन गर्ने उद्देश्यले 50% अनुदानमा 100 मिनी टिलर किसानलाई वितरण गरेको छ। उपमहानगरपालिकाभित्र कृषि फर्म दर्ता गरेका कृषि समूह तथा सहकारीमा आबद्ध किसान मध्ये छनौट गरिएका कृषकहरूलाई मिनी टिलर वितरण गरिएको हो। वितरण कार्यक्रममा तुलसीपुरका प्रमुख टीकाराम खड्काले अनुदानमा प्राप्त कृषि उपकरणको सदुपयोग गरी उत्पादन र आमदानी बढ़ाउन किसानलाई आग्रह गर्नुभएको थियो। अवस्थ बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-65-4479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
6: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
6: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
5: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
6: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
5: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
6: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि।
5: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: हामी जन्मजात नै सिकारी हौ सिकारी पुरै दैलेख मलाई चाहियो
2: VFX सिनेमाज कुराही दश नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
4: हुलास फुसका उत्पादनहरू हुलास आटा हुलास बासमती राइस जिरा मसला राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: अवकाश हुने बेला भइसक्यो एउटा पनि छोरी मान्छेलाई मैले एसएलसी दिने छु
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
8: पढ्छु नि है पढेर के हर्छेस अब गर्दिनु
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
13: हाम्रा सेवाहरू
12: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
13: छाती दम निमोनिया खोकी छेरो
12: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
13: मधुमेह सुगर मृगौला रोग पिसाब
12: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
12: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
13: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
12: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
12: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
13: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
12: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
13: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
12: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
13: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478826001।
14: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
15: अनि साथसाथै अब व्यक्तिको चाहिँ अब कार्यस्थलमा अथवा उहाँको कार्यशैलीमा पनि अलिकति जुन किसिमको चाहिँ सम्पादन आउनुपर्ने, पर्फर्मेन्स आउनुपर्ने, त्यसमा आइरहेको हुँदैन होइन, त्यहाँ पनि अलिकति समस्या भइरहेको हुन्छ। अनि व्यक्तिले चाहिँ पटक पटक आफूलाई एकदम गाह्रो भएको होइन, डिस्ट्रेसमा भएको चाहिँ कहिले कहिले अभिव्यक्ति दिनुहुन्छ, कहिले कहिले हामीहरूले पनि उहाँलाई देखेर बुझ्न सक्दछौँ। यी कुराबाट चाहिँ व्यक्तिमा चाहिँ केही समस्या छ र आत्महत्या सम्बन्धी पनि अलिकति जोखिम छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। अब यो कुरा व्यक्तिले आफैले पनि अलिकति बुझ्नुभयो र उहाँसँग निकटमा बस्ने व्यक्तिहरूले त्यो चाहे त्यो घरमा होस्, छिमेकमा होस्, कार्यस्थलमा होस्, विद्यालयमा होस् होइन, या अन्य ठाउँमा होस् होइन, उहाँहरूले पनि त्यो अलिकति संकेतहरू बुझ्नुभयो भने उहाँलाई चाहिँ सपोर्ट गर्नको लागि चाहिँ अलिकति सहज हुन्छ।
12: हजुर, हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं आत्महत्याको सोच तथा न्यूनीकरणका लागि प्रयास बारेमा। र कुराकानीमा आज हामीसँग हुनुहुन्छ मानसिक अस्पतालका निर्देशक तथा प्रमुख कन्सल्टेन्ट साइकियाट्रिक डाक्टर सूरज तिवारी। डाक्टर साहब, हामी चर्चा गरिरहेका छौं विशेष गरेर यो आत्महत्याको सोच आउने बारेमा चर्चा गरिरहेका छौं। पछिल्लो समयमा एक सातामा जुन घटना घटिरहेका छन् होइन, एकपछि अर्को त्यस्तै खालको आत्मदाहको प्रयासहरू गरिरहेको, त्यस्तै खालका चर्चाहरू आइरहेको र कपी क्याट हुन खोजेको हो कि कस्तो, के भन्छौ यसलाई चाहिँ हामीले?
15: अब यस्तो छ, अब यो हुन त अब एकदम माइन्ड ब्रेन भनेको चाहिँ एकदम कम्प्लेक्स भनेर कुरा हो होइन। अब सानो हाम्रो यो टाउको भित्र चाहिँ सब त्यहाँ हुन्छ ब्रेन होइन, अनि माइन्ड चाहिँ अब त्यतै कतै हुन्छ, तर एक्ज्याक्टली माइन्ड ब्रेनमै हुन्छ कि कता हुन्छ भन्ने कुरा पनि ठ्याक्कै कन्फर्म छैन होइन। अनि हाम्रो नर्भस सिस्टम फेरि ब्रेनदेखि लिएर मेरुदण्डसम्म भएर अनि त्यसको चाहिँ नर्भ्सको माध्यमबाट अनि अरू न्युरल भनौँ न सर्किटको माध्यमबाट, केमिकल्सको माध्यमबाट सम्पूर्ण शरीरमै प्रभाव त्यसले चाहिँ भनौँ न नेटवर्कमा हुन्छ, सम्पूर्ण शरीरमै त्यो फैलिएर बसेको हुन्छ। अब त्यही त यो ठ्याक्कै किन मान्छेले के गर्छ भन्ने कुरा चाहिँ एकदम सजिलो तरिकाले, सिम्पल तरिकाले भन्न सकिँदैन होइन। अब मैले जस्तो कपी क्याटवाला कुरा गर्नुभयो अहिले आत्महत्याको बारेमा, अब मैले अलिकति अर्को विषयमा गएँ। जस्तो हामीहरूले सुनिरहेको होला कन्भर्जन डिसअर्डर भनेर होइन, छोप्ने व्यथा भनेर, जुन विद्यालयहरूमा एकजना एउटा विद्यार्थी होइन, प्रायः जसो हामीले चाहिँ त्यसमा चाहिँ बढी जसो महिला नै भएको भन्छौँ, बढी महिलाहरूलाई बढी हुने, बिहोश भएपछि ढलेपछि अनि फेरि अर्कोलाई पनि त्यस्तै भयो, गर्दा गर्दै विद्यालयको कक्षा अथवा विद्यालयले नै केही दिन बन्द गर्नुपर्ने अवस्था आयो भन्ने सुनिन्छ होइन। भने त्यहाँ पनि एक प्रकारको कपी त भइरहेछ होइन, त्यो कपी किन भइरहेछ भन्ने कुरा चाहिँ ठ्याक्कै चाहिँ त्यसको पनि यही नै कारण भनिन्छ नि। त्यसमा पनि हामीले विभिन्न थ्योरीहरू छन् होइन, एउटा अलि न्युरल हिसाबले कुरा गर्दा मिरर न्युरनको पनि कुरा गर्छन्। जस्तो हामीले एउटा व्यक्तिले अर्को व्यक्तिलाई बुझ्ने होइन, जस्तो इन्ट्युसनमा पनि त्यो अलिअलि आउँछ होइन, र जस्तो उसको भावना र मेरो भावना एउटै हो भन्ने खालको इम्पथाइज गर्ने कि होइन, इम्पथाइज उसले के महसुस गरिरहेको होला मैले पनि त्यो बुझ्न सक्छु भनेर
12: समानुभूति
15: इम्पथाइज गर्ने कुराहरू, अनि इन्ट्युसनका कुराहरू, अर्काको विचार बुझ्न सक्ने कुराहरू, अन्डरस्ट्यान्ड गर्ने भन्छ नि त्यो कुराहरू, र ग्रुप हामी एउटै ग्रुपको भन्ने फिल गर्ने, ग्रुप फेनामेना फिल गर्ने कुराहरूमा त्यो मिरर न्युरनको पनि भूमिका छ भन्ने छ होइन। त्यस्ता न्युरनहरू हुन्छन् त्यो बेलामा चाहिँ त्यो न्युरन सक्रिय भयो भने अनि त्यो फिल गर्ने, अनि त्यसले गर्दा कहिले कहिले व्यक्तिलाई त्यो गर्नमा चाहिँ त्यस्ता खालका सिमिलर क्रियाकलाप गर्नलाई त्यसले रोल खेल्ने भन्ने छ एउटा। अर्को चाहिँ साइकोलोजिकल हिसाबले चाहिँ ग्रुप फेनामेना, जस्तो हामी एउटै ग्रुपको भन्ने महसुस भएपछि उसको पीडा र मेरो पीडा एउटै हो भन्ने खालको पनि कहिले कहिले आइदिन्छ। अब तनावमै नभएको व्यक्तिले त महसुस नगर्ला, तर अलिकति ऊ पनि तनाव केही न केही तनावमा छ र अर्को व्यक्तिको पनि कहानी कथा अलिअलि बुझ्न सक्दछ सुनेको छ अलिकति सेयरिङ भएको छ भने कहिले कहिले व्यक्तिले त्यो कनेक्सन फिल गर्दछ. साइकियाट्रीमा पनि कुनै कुनै भनौँ न यस्तै क्लासिकल टेक्स्ट बुकमा यस्तो वर्णनहरू पाइन्छ होइन रोगको, जस्तै एउटालाई चाहिँ केही भ्रम भयो व्यक्ति एउटा व्यक्तिलाई केही डेलुजन भ्रम भयो होइन, जस्तो श्रीमानलाई त्यो सम्बन्धी भ्रम छ अथवा श्रीमतीलाई छ अनि उहाँसँग बसिराख्ने अर्को उहाँको स्पाउस श्रीमान या श्रीमतीलाई पनि उहाँसँग बस्दा बस्दा पछि उहाँलाई पनि त्यस्तै खालको चाहिँ भ्रम चाहिँ आउने भन्ने खालको डिस्क्रिप्सन छ भनेपछि कहिले कहिले सँगै फिल गर्दा होइन इम्पथाइज गर्दा एउटै हामी एउटै हो भन्दाखेरि पनि कहिले कहिले केही केही लक्षणहरू केही केही बिहेभियरहरू चाहिँ व्यक्तिले चाहिँ मेरै हाम्रो नै हो भन्ने खालको फिल गर्ने र त्यसले गर्दा पनि यदि व्यक्ति पनि केही तनावमा पहिलेदेखि छ उहाँले पनि आफ्नो तनाव व्यवस्थापन गर्न सक्नु भएको छैन भने उहाँलाई पनि सिमिलर खालको इन्डेक्स केसबाट फेरि अर्को खालको केस घटना भनौँ न व्यवहारमा देखिने खालको चाहिँ भन्ने चाहिँ थियो भनौँ न हामीले पढेको सायद त्यस्तै खालको कुनै मेकानिजम भएर एउटा घटना भएपछि कहिले कहिले चाहिँ त्यस्तै खालको घटना चाहिँ समाजमा अन्त पनि घट्ने चाहिँ हो जस्तो मलाई लाग्दछ.
16: अब यस्तोमा चाहिँ सामाजिक सञ्जाल चाहिँ कतिको कारकको रूपमा अथवा यसले चाहिँ अलिक नकारात्मक घटनाहरूलाई प्रशय दिन चाहिँ यसले सहयोग पुर्याइरहेछ त.
15: मानसिक स्वास्थ्यका समस्या पनि विभिन्न तत्वहरूको अन्तर्क्रियाले हुन्छ, त्यस्तै गरी आत्महत्या पनि विभिन्न तत्वको अन्तर्क्रियाले नै हुने हो. कुनै एउटा कारणले गर्दा एउटा भइदिइहाल्ने होइन हो, कुनै कुनै घटनाहरू विश्लेषण गर्दा हामी के पाउँदछौँ भने एउटा कुरा चाहिँ अलिक बढी त्यसको चाहिँ भूमिका अलिक प्रमुख थियो कि भन्ने पाउँदछौँ होइन. धेरै जसो गाइडलाइनहरूमा यो पनि कुरा आउँदछ कि रेस्पोन्सिबल रिपोर्टिङ भनेर कुनै पनि कुरालाई चाहिँ हामीले चाहिँ चाहिने भन्दा बढी चाहिँ भनौँ न अलिकति सनसनीखेज बनायौँ ग्लामराइज गर्यौँ अथवा कहिले कहिले ग्लोरिफिकेसन पनि गर्न हुँदैन. जस्तो हो व्यक्तिलाई चाहिँ केही न केही पीड़ा भएरै पीड़ा सहन नसकेर जीवनमा समस्या भएरै अप्ठ्यारो भएरै उहाँहरूले त्यस्तो आत्महानिको प्रयास या आत्महत्याको प्रयास गर्नुभएको हुन्छ तर त्यो भनिरहँदा उहाँहरूको दुःख अप्ठ्यारोसँग चाहिँ हामी समानुभूति राख्ने प्रयास चाहिँ गर्दछौँ, कसरी हुन्छ सहयोग गर्ने प्रयास चाहिँ गर्दछौँ. तर भनिरहँदा जीव हामी के एउटा वाक्य चाहिँ के भन्नुपर्ने हुन्छ, जे जति जे भए पनि जीवन अमूल्य छ, त्यसर आत्महत्या गर्ने विकल्प चाहिँ त्यो चाहिँ सही विकल्प होइन होइन. त्यसले गर्दा आत्महत्या गरेको व्यक्तिलाई चाहिँ हामीले त्यो घटनालाई चाहिँ हामीले धेरै ग्लोरिफिकेसन चाहिँ गर्न जरुरी छ होइन. अब त्यस्तो घटना नहोस् भन्नको लागि चाहिँ कुन कुन तहले कुन कुन तबकाले चाहिँ के गर्दा राम्रो हुन्छ भनेर चाहिँ त्यसरी चाहिँ गयो भने चाहिँ आत्महत्या न्यूनीकरणमा मदत पुग्दछ. हजुर,
16: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौं. मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सूरज तिवारीसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
17: हेलो पिंकी,
18: बोल दिन.
17: एलईडी टीवी किन्न नजाने?
18: जान्न.
17: फ्रिज डिस किन्न जाउन भने हैन?
18: जान्न.
17: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
18: जान्न.
17: किन?
18: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
17: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि.
18: पाइने भएर त जान लाग्यो नि.
17: हो र, कहाँ
18: भन्दिन के?
17: सत्यै भन्दिनौ.
18: आई लभ यु पिंकुली भनेको
17: हो. एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै एउटै नाम
18: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ.
17: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन. सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
19: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
18: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ.
17: फोन नम्बर
18: 082562452
17: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ.
20: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल. लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा.
21: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराही दान. फोन नम्बर 082561210. थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र पर्टुङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ.
16: कार्यक्रम नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा आज हामीसँग हुनुहुन्छ मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी। डाक्टर साहबलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम बदलिदो नेपालमा।
15: हजुर म्याडम, फेरि पनि धन्यवाद।
16: हामी चर्चा गरिरहेका छौँ विशेष गरेर यो सोच आउने कारण र यसमा चाहिँ भनौँ न विभिन्न वातावरण कसले चाहिँ यसमा प्रभाव पारिरहेको हुन्छ, भूमिका के हुन्छ भन्ने बारे त चर्चा गर्यौं। अब भने हामी अलिकति कुराकानी गरौं कि यस्ता घटनाहरू हुन नदिनको लागि र यस्ता सोचहरू आउन नदिनको लागि के गर्न सक्छौ भनेर। अब अलिकति सोचबाटै शुरू गरौं न। अघि यहाँले भन्नुभयो पटक पटक यस्तो सोचहरू आयो भने चाहिँ घटना घट्ने सम्भावना रहन्छ, तर कहिले कहिले सोच भनेको त जोलाई पनि आउँछ नि होइन, कस्तो हुन्छ के हुन्छ खासमा? यो सोच आउनै दिन हुन्न भन्ने चाहिँ हो कि अथवा यो सोच भनेको आउँछ भनेर कसरी लिने यसलाई? डाक्टर
15: अलिकति मानसिक स्वास्थ्यको बारेमा कुरा गरौँ। मानसिक स्वास्थ्यका समस्याहरू खास व्यक्ति भएपछि मन भएपछि जोलाई पनि हुनसक्छ है त, त्यसले यो व्यक्तिलाई हुन्छ यो व्यक्तिलाई हुँदैन भन्ने कुरा हुँदैन, जोलाई पनि हुनसक्छ। त्यही भएर अब आत्महत्याको सोच पनि कहिले कहिले जोलाई पनि आउन सक्छ, तर जोलाई पनि आउन सक्छ भन्दैमा फेरि चाहिँ आउनै पर्छ भनेको चाहिँ होइन है, नआउन पनि सक्छ। जीवनकालभरि नै कोही व्यक्तिलाई चाहिँ मलाई त कहिले पनि आएन भन्ने पनि हुनसक्छ होइन, तर कतिपय व्यक्तिलाई आउन पनि सक्छ। तर अब सोच आउँदैमा सबै व्यक्तिले चाहिँ त्यो प्रयास गरिहाल्नुहुन्छ भन्ने चाहिँ फेरि होइन होइन। अघि हामीले कुरा गरेछौँ सोच पनि विभिन्न प्रकारको हुन्छ, निष्क्रिय सोच होइन, प्यासिभ आफूले नगर्ने भने भइदियो हुन्थ्यो भन्ने खालको होइन, अथवा एक्टिभ सोच होइन, कतिपयले योजना बनाउनुहुन्छ, कतिपयले तयारी गर्नुहुन्छ, कतिपयले घटना गर्नुहुन्छ, त्यही भएर त्यसको पनि विभिन्न फेज स्टेप छ। त्यही भएर सोच आउँदैमा गरिहाल्छ गरि हरेक व्यक्तिले गर्नुहुन्छ भन्ने कुरा पनि होइन। अनि फेरि सोचको पनि फेरि हामीले जस्तो हामी मनोचिकित्सकले जस्तो व्यक्ति कुनै आइसकेपछि होइन, अथवा मनोविदहरूले पनि सायद त्यस्तै हिसाबले गर्नुहुन्छ होला, कसैले त्यस्तो कसैमा त्यस्तो जोखिम देख्नुभयो अथवा कतिपयले त्यस्तो व्यक्ति अथवा घर एटेम्प गर्नुभएको छ भने अब त्यो कतिको चाहिँ त्यो विचार पनि कतिको चाहिँ धेरै छ, कन्सिस्टेन्ट छ, कतिपयको चाहिँ अब कहिले काहीँ मात्रै आउने हुन्छ, कतिपयको चाहिँ अलि लगातार फ्रिक्वेन्सी त्यो विचार आइराख्ने हुन्छ, त्यो फ्रिक्वेन्सी बढेको छ त्यो विचार आइराखेको छ भने चाहिँ त्यो समस्या हो होइन। अर्को चाहिँ हामीले व्यक्तिले चाहिँ अब असेसमेन्टमा हामीहरूले हेर्छौँ जस्तो विगतमा त्यस्तो प्रयासहरू गर्नुभएको छ कि छैन भन्ने कुराहरू हो होइन। अनि अघि हामीले भनिसक्यौँ जस्तो तपाईँले अब कारण के हो, कारण त अब जस्तो मानसिक स्वास्थ्यकै जुन मोडल सिद्धान्त छ जैविक मनोवैदिक र सामाजिक कुराहरूकै अन्तर्क्रिया होइन, जुन बाहिरप्रति चाहिँ जस्तो के आक्रामकता हो के कसैसँग चित्त बुझिरहेको हुँदैन होइन, सिस्टमसँग या त कोही व्यक्तिसँग होइन चित्त बुझिरहेको हुन्न, कहिले कहिले त्यो आक्रामकताभित्र हुन्छ तर कहिले त्यो बाहिर व्यक्त हुन पाउँदैन अनि आफू व्यक्ति तनावमा पनि हुँदा हुँदै कहिले कहिले त्यो आफैप्रति फर्किने पनि भन्ने छ होइन। कतिपयको चाहिँ लर्न हेल्पलेसनेस अब गर्दा गर्दै अब त्यो भनौँ न एकदम होपलेसनेस निराशावादी सोच भएर पनि गर्ने भन्ने छ, धेरै खालका थ्योरीहरू छन्। तर मुख्य कुरा के हो भने जस्तो व्यक्तिले चाहिँ जस्तो जुन आफ्नो जीवनका समस्याहरू हुन्छ नि त्यो समस्याहरू उहाँहरूको समाधान भएको हुन्न होइन, अथवा उहाँ व्यक्ति कहिले कहिले बढी महत्वाकांक्षी पनि हुनुहुन्छ, जस्तो उहाँहरूको महत्वाकांक्षी चाहिँ धेरै हुन्छ, गर्न खोज्नुहुन्छ धेरै कुरा तर कहिले कहिले चाहिँ त्यसमा सफलता हासिल लाग्दैन, र कहिले कहिले कस्तो हुन्छ एकपछि अर्को असफलता जस्तो होइन, उहाँले के सोचिराख्नु भएको छ एउटा भयो फेरि त्यसको अर्को असफलता गर्दाखेरि चाहिँ त्यसले पनि व्यक्तिलाई चाहिँ पटक पटकको चाहिँ त्यो फ्रस्ट्रेसनबाट निराशामा धकेलेर पनि जे भए पनि हामी व्यक्ति चाहिँ मुख्य रूपमा भन्दाखेरि चाहिँ व्यक्तिले चाहिँ आफ्नो आफू चाहिँ एकदम बढी तनावमा भइरहेको अवस्था हुन्छ, आफ्नो भावना सम्वेगहरूलाई नियन्त्रण गर्न नसक्ने अवस्था हुन्छ, र व्यक्तिले चाहिँ भविष्यलाई पनि अब भविष्य पनि मेरो चाहिँ राम्रो छैन भने निराशावादी सोच पनि हुन्छ, र अर्को चाहिँ व्यक्तिले आफूले आफूलाई अब सपोर्ट सिस्टम हुन्छ नि अब यसले मलाई सहयोग गर्छ अथवा यो ब्याकअप भनौँ न यसबाट म चाहिँ प्रोटेक्टेड हुन्छु।
16: नकारात्मक सोचहरू त आउँछ भनेर यसमा त दुविधा भएन नै होइन, विभिन्न खालका समस्याहरू आउँछन् पनि अथवा अघि यहाँले भन्नुभयो कि नआउन नै सक्छ, आइहाल्यो भने पनि हामीले त्यो सामना गर्ने तरिकाहरू चाहिँ सिक्नु पर्यो भनेर जुन अघि यहाँले भन्नुभयो हामी त्यहीबाट सुरु गरौँ। जस्तो यस्ता सोचहरू स्वाभाविक रूपमा आउन पनि सक्छ होइन, त्यो आइहालेमा चाहिँ यस्तो बेला चाहिँ व्यक्तिले सर्वप्रथम चाहिँ के गर्ने त्यो बेला?
15: हो त्यस्तो अब त्यस्ता समस्याहरू आउन समस्याहरू छन् भने व्यक्तिले चाहिँ अब प्रमुख रूपले दुईटा है, कि त मनोचिकित्सक अथवा मनोविद अथवा अन्य स्वास्थ्य कर्मीहरू पनि जुन मानसिक स्वास्थ्यमा तालिम प्राप्त हुन्छ उहाँहरूसँग चाहिँ सम्पर्क स्थापित गरेर सेवा लिने प्रयास गर्नुपर्छ। अब कतिपयले चाहिँ त्यो तुरन्तै अब गर्न सक्नु भएको छैन भने अर्को चाहिँ हाम्रो हेल्पलाइनहरू पनि छन् होइन, जस्तो एउटा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन भन्ने छ 1166 होइन, त्यसमा पनि उहाँहरूले कल गर्नुभयो भने मनोविद या अन्य स्टाफहरू जुन तालिम प्राप्त हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो कल रिसिभ गरेर व्यक्तिलाई चाहिँ एक किसिमको गाइड गर्नुहुन्छ, व्यक्तिका समस्याहरू सुनिदिनुहुन्छ, व्यक्तिलाई चाहिँ खतरनाक स्थिति जुन भएको हुन्छ त्यसलाईबाट चाहिँ अब सुरक्षात्मक स्थितिमा कसरी ल्याउने सेफ्टी प्लान बनाउन सिकाउनुहुन्छ, क्राइसिस हुन्छ नि व्यक्तिलाई एकदमै अप्ठ्यारो परेरै आत्महत्याको विचार आउने हो होइन, त्यो क्राइसिसलाई कसरी ह्यान्डल गर्ने कसरी स्ट्रेस म्यानेजमेन्ट गर्ने होइन, त्यो खालको चाहिँ उहाँहरूले चाहिँ पहिला उहाँहरूलाई सुनेर अनि एउटा एसेस पनि गर्नुहुन्छ कुन लेभलको जोखिम छ, अब न्यून जोखिम हो कि मध्यम खालको जोखिम हो कि कडा जोखिम छ त्यो असेसमेन्ट गर्नुहुन्छ, व्यक्तिलाई चाहिँ अलिकति सिकाउनुहुन्छ र व्यक्तिलाई चाहिँ कम्प्यासन होइन एकदम चाहिँ व्यक्तिलाई त्यो गाह्रो भए पनि अब एक किसिमको कम्प्यासन र इम्प्याथी राखेर व्यक्तिको कुरा सुनिदिने, उहाँहरूलाई पनि एक किसिमको हामीहरूलाई पनि केयर गर्ने मान्छे कोही हुनुहुँदो रहेछ भन्ने खालको फिल गराउने हुन्छ होइन, अनि त्यसबाट त्यसपछि अब उहाँ व्यक्तिलाई चाहिँ कतै रिफर गर्ने हो कि या अन्य मनोचिकित्सक या मनोविदसँग कोलाबोरेट गरेर उपचार गर्ने हो कि त्यो खालको चाहिँ एउटा मेकानिजम बनाउन सकिन्छ, त्यसले गर्दा पनि व्यक्तिलाई चाहिँ भनौँ न तत्काल त्यो घटना हुनबाट बचिन्छ र साथसाथै अब व्यक्तिलाई पछि कोलाबोरेटिभ केयरमा चाहिँ स्ट्रेसलाई कसरी म्यानेजमेन्ट गर्ने कोपिङ स्किलको बारेमा बताउने कसरी कोपिङ स्किल सिकाउने र कुन कुन कोपिङ स्किल उहाँको लागि सान्दर्भिक हुन्छन् भन्ने कुरा त्यो भयो र केही मानसिक स्वास्थ्यका समस्या छन् भने मनोचिकित्सकका रिफर गरेर मनोचिकित्सकद्वारा डिप्रेसन लगायत अन्य मानसिक स्वास्थ्यका समस्या भने त्यसलाई चाहिँ उपचार गर्ने, सुसाइड रोक्ने औषधि के हुन्छ भन्दा ठ्याक्कै भन्दा खासै त्यस्तो छैन भन्ने पर्ने हुन्छ, हामीले डाइरेक्ट औषधि छैन तर मानसिक स्वास्थ्यको समस्याहरूले नै भएको हुन्छ, त्यसले गर्दा मानसिक स्वास्थ्यको उपचार गर्यो भने चाहिँ सुसाइड पनि त्यसैबाट इन्डाइरेक्टली कम हुन्छ होइन, तर के औषधिहरू रिसर्च कुनै कुनै रिसर्चहरूले देखाएको हुन्छ जस्तो एउटा लिथियम क्लोजापिन भन्ने औषधिहरू छन् जुनको चाहिँ सुसाइड कम गर्ने चाहिँ खालको चाहिँ त्यसमा गुण हुन्छ, इन्ट्रेन्सिक क्वालिटी पनि सुसाइडलाई चाहिँ प्रिभेन्ट गर्ने खालको रोल हुन्छ भनेर भनिन्छ, त्यही भएर चाहिँ कतिपय केसमा चाहिँ हामीले अलिक बढी जोखिम भएको केसहरूमा ती औषधिहरू पनि

0: समस्या विचारहरू झन् जोखिमपूर्ण नै भइहाल्यो होइन, त्यसले गर्दा त्यसलाई त अब हामीले लुकाइ राख्यौँ भने त त्यो समस्या धेरै जसो केसमा चाहिँ हराउने होइन झन् बढेर जाने हो होइन। कहिले कहिले चाहिँ मात्रै त्यो मानसिक स्वास्थ्यका समस्याहरू शान्तिको समस्या हो भने कहिले कहिले चाहिँ आफै पनि केही तनावबाट आइरहेको त्यो आफै व्यवस्थापन हुन पनि सक्छ, तर प्राय जसो केसमा चाहिँ यदि हामीले समस्यालाई लुकाएर राख्यौँ भने त्यो चाहिँ बढ्दै जान्छ होइन। बढ्दै गएपछि अब व्यक्तिको आफ्नो जीवनलाई पनि प्रभावित गर्दछ, हुँदाहुँदै कहिले कहिले अब आत्महत्यासम्म भनौँ त्यस्तो खालको घटनासम्म निम्तिन सक्छ। त्यही भएर बुद्धिमानी यही हो कि त्यसलाई चाहिँ त्यसको बारेमा चाहिँ कुरा गरेर त्यो कतिको सामान्य खालको हो कि अलिक कडा खालको हो कि होइन बुझ्नु, अनि त्यसलाई कतिको उपचार चाहिन्छ, या त तपाईँले भने जस्तो मनोपरामर्श या त मनोविधीय उपचारबाट मात्रै ठिक हुने हो कि या त औषध नै चाहिने हो कि, त्यो चाहिँ असेसमेन्ट चाहिँ त्यो सेकेन्ड स्टेपको कुरा हो। तर पहिलो प्रथम स्टेपमा चाहिँ व्यक्तिलाई आफूलाई समस्या भएछ भने व्यक्तिले आफ्नो नजिकको ठाउँमा होइन स्वास्थ्य प्रदायकसँग कुरा गर्नुपर्छ, या त स्वास्थ्य प्रदायकसँग उहाँले कुरा गर्न भ्याइराख्नु भएको छैन भने हेल्पलाइनबाट पनि सहयोग गर्न लिन सक्नुहुन्छ। यसमा चाहिँ एउटा बुझ्नुपर्ने कुरा के छ भने, जस्तो कुनै पनि समस्या भइसकेपछि खालि व्यक्तिलाई समय लक्षण मात्रै हुने मा हुँदैन कि, त्यसमा चाहिँ प्रायः जस्तो व्यक्तिलाई एकदम गाह्रो भएको हुन्छ कि स्ट्रेस हुन्छ, डिस्ट्रेस हुन्छ भनौँ न, व्यक्तिले भन्नुहुन्छ नि मलाई एकदम गाह्रो भइरहेछ अब त्यो डिस्ट्रेस भइरहेछ, अनि त्यसपछि व्यक्तिले चाहिँ आफूले गर्नुपर्ने क्रियाकलाप राम्रोसँग गर्न सक्नुहुन्न, त्यसलाई हामीले डिसफङ्सन भन्छौँ, उहाँले निर्वाह गर्नुपर्ने भूमिकामा समस्या आइरहेको हुन्छ। यो सबै भइसकेपछि होइन यो अलिकति समस्या हो भने हामी बुझ्छौँ, त्यो व्यक्तिले पनि बुझ्नुपर्ने हुन्छ, कुनै पनि उहाँलाई लक्षण भएको छ र व्यक्तिलाई साथसाथै एकदम गाह्रो डिस्ट्रेस पनि भएको छ, असहज भइरहेछ, व्यक्तिले आफ्नो कामहरू राम्रोसँग गर्न सक्नु भएको छैन होइन, व्यक्तिको आफ्नो पर्फर्मेन्स राम्रो छैन र त्यसले अलिकति केही समयदेखि हुन थालेको छ भनेपछि त्यसलाई अब हामीले हल्का लिनु हुँदैन, त्यस्तो भयो भने व्यक्तिले सम्बन्धित ठाउँमा सल्लाह लिनै पर्दछ।
1: हजुर, अब यसमा चाहिँ परिवारको चाहिँ भूमिका अझ महत्वपूर्ण हुन सक्छ, दैनिक क्रियाकलापलाई चाहिँ निरन्तरता दिन सकिरहेको छैन र उसलाई गाह्रो महसुस भएको त्यस्तो अनुभव भएपछि परिवारले चाहिँ के गर्ने?
0: यस्तो परिवारले पनि अब चाहिँ यही लक्षणहरू र व्यक्तिको चाहिँ क्रियाकलाप अनि असहजता महसुस गरेर अब व्यक्ति आफै नै निर्णय गरेर होइन मैले चाहिँ सल्लाह लिन जानुपर्छ उपचार गर्न जानुपर्छ भनेर त राम्रो भइहाल्यो, तर व्यक्तिले त्यो अलिक गर्न सकिराख्नु भएको छैन भने परिवारले पनि त्यो कुरा ध्यान दिएर उहाँलाई गाइड दिनु पर्यो होइन, र साथसाथै सपोर्ट सिस्टमका कुरा पनि आउँछन्, जस्तो व्यक्तिलाई अप्ठ्यारो हुँदाखेरि उहाँलाई चाहिँ एक किसिमको सपोर्ट होइन, सपोर्ट भनेको त्यो भावनात्मक पनि हुन्छ होइन, केही कुरा उहाँका समस्या समाधान गरिदिएर पनि हुन्छ, उहाँका अप्ठ्याराहरूलाई चाहिँ सुल्झाइदिएर पनि हुन्छ, उहाँलाई सजिलो पारिदिएर पनि हुन्छ, अथवा उहाँसँग समय बिताइदिएर पनि हुनसक्छ, उहाँलाई उहाँका कुरा सुनिदिएर अन्डरस्ट्यान्ड गरिदिएर पनि हुनसक्छ, उहाँप्रति कम्प्यासन केयर राखेर पनि हुनसक्छ होइन, र उहाँलाई चाहिँ सम्बन्धित ठाउँमा चाहिँ उपचारका लागि अथवा सल्लाहका लागि परामर्शका लागि लगिदिएर पनि हुन्छ। यो कुराहरूमा चाहिँ परिवार अथवा व्यक्तिसँग नजिकमा बस्ने व्यक्ति समाजै पनि हुनसक्छ, कहिलेकाहीँ छिमेक हुनसक्दछ, उहाँले त्यो कुरा चाहिँ ध्यान दिएर त्यसमा चाहिँ आवश्यक कदम चाल्नु पर्दछ।
1: पछिल्लो समयमा विद्यालयमा पढेकाहरू होस् अथवा कार्यस्थलमा काम गरिरहेका होस् उसलाई चाहिँ त्यो कामको चाहिँ एउटा बोझ कामले चाहिँ थिचिरहेको अवस्थाहरू पनि हुन सक्छ होइन, त्यस्तो बेला कार्यस्थल र विद्यालयले बुझिदिने उनीहरूले गर्नुपर्ने भूमिका निर्वाह गर्नुपर्ने चाहिँ के हुन सक्छ?
0: यस्तो अब बुझिदिने कुरामा चाहिँ त्यही नै हो, अब जस्तो प्रारम्भिक चरणमा व्यक्तिको चाहिँ व्यक्तिलाई तनावै भएर आउन सक्छ, कार्यस्थलमा भन्नुभयो अथवा विद्यालयमा भन्नुभयो होइन, अब त्यो कहिले कहिले पढाइको बोझ अथवा कामको बोझ, तर त्यो बोझ मात्र नहुन पनि सक्छ, त्यो बाहिर देखिने कुरा त्यो हुनसक्छ, जस्तो व्यक्तिलाई केही मानसिक स्वास्थ्यका केही समस्या भइसकेको छन् भने त्यही कम जस्तो कम भार पनि बढी बोझ लाग्न सक्छ कि, कहिले कहिले आफ्नो जस्तो विद्यालय अथवा कार्यस्थलमा व्यक्ति हुनुहुन्छ तर त्यो व्यक्ति त अरू समय त घरतिर छिमेकमा पनि बिताउनुहुन्छ होइन, उहाँको व्यक्तिगत जीवन पनि हुनसक्छ, त्यतैबाट पनि तनाव आएर आउन सक्छ, त्यसले गर्दा फेरि यतापट्टि बोझ जस्तो बढी पनि देखिन सक्छ। तर जियो अब हामीहरूले चाहिँ त्यसलाई चाहिँ अब त्यो केसमा चाहिँ राम्रोसँग चाहिँ उहाँसँग बसेर एसेसमेन्ट लेखाजोखा गर्नुपर्दछ र खास कहाँबाट चाहिँ समस्या हो, कहाँ चाहिँ उहाँलाई चाहिँ कुन आयामबाट चाहिँ बढी अप्ठ्यारो भएको हो भन्ने बुझेर जुन आयामबाट अप्ठ्यारो भइरहेको छ त्यही आयामबाट चाहिँ अप्ठ्यारोहरूलाई कम गरिदिने अनि यो तनाव व्यवस्थापनका उपायहरू सिकाउने अनि प्लस अब कोपिङ स्किलका कुराहरू सिकाउने, कम्युनिकेसन सोसल स्किल त्यो भइहाल्यो र साथसाथै अब व्यक्तिका केही लक्षणहरू हुन सक्दछन् होइन, अब जस्तो अलि इरिटेट हुने होइन, अब त्यति घुलमिल नगर्ने होइन, व्यवहारहरूमा चाहिँ थोरै परिवर्तन आउँछ, ती व्यवहारलाई नोट गरेर छिटोभन्दा छिटो स्वास्थ्य कर्मीकोमा चाहिँ हामीले रेफर गर्ने र त्यसपछि रेफर गरेर त्यसको उपचारको क्रममा पनि एउटा फलोअपमा बस्ने

0: यसले गर्दा चाहिँ भनौँ न समस्याहरू चाहिँ समयमै थाहा हुन्छ, समयमै त्यसको चाहिँ उपचार हुन्छ र भनौँ न बढी जटिल बन्न पाउँदैन।
1: हजुर, अब यसबीचमा चाहिँ जुन अब हरेक ठाउँ ठाउँमा चाहिँ अब यो मानसिक र मनोसामाजिक समस्या भनेको हरेक व्यक्तिलाई हुन सक्छ भनेर चाहिँ हामीले विशेष गरेर मनोसामाजिक समस्या चाहिँ कसै कुनै पनि व्यक्तिलाई कुनै पनि समयमा हुन सक्छ र यो विषयमा चाहिँ अवगत भइराख्यो भने चाहिँ आफूले आफूलाई तनाव व्यवस्थापन गर्न सकिन्छ भनेर अघि यहाँले भन्नुभयो। अब यसमा अलिकति यो तनाव आइपरेपछि चाहिँ व्यवस्थापन गर्ने बारे बेला बेलामा यस्ता खालका तालिमहरू लिने यसको लागि चाहिँ पालिकाहरूले चाहिँ कस्तो खालको भूमिका निर्वाह गर्न सक्छ जुन चाहिँ कहीँ कहीँ भइरहेको पनि पाइन्छ।
0: मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य अङ्गको रूपमा राखेको छ होइन, अनि स्थानीयले चाहिँ त्यसको चाहिँ गर्नुपर्ने हुन्छ क्रियाकलापहरू होइन, अनि आकस्मिक स्वास्थ्य चाहिँ कुनै पनि बखत हुन सक्छ, जे पनि पर्न सक्छ, त्यसको पनि जिम्मेवारी स्थानीय तहमै छ। कतिपय ठाउँमा तपाईँहरूले भनेको भइ पनि रहेको हो, कतिपय ठाउँमा चाहिँ अलिकति त्यसलाई व्यवस्थित तरिकाले हुन बाँकी रहेको होला। एउटा त अब सचेतनाका कुरा नै भए होइन, सचेतना मानसिक स्वास्थ्यको बारेमा सचेतना फैलाउने र त्यो सचेतना फैलाउँदाखेरि अलिकति जिम्मेवार बनेर होइन एकदम फ्याक्ट बेसमा रहेर र जुन चाहिँ तत्काल छिटोभन्दा छिटो त्यस अनुसार गर्न सकिने कुराहरूलाई चाहिँ प्रस्तुत गरेर त्यसरी एउटा सचेतना फैलाउने कुरा भयो। अर्को चाहिँ यो मानसिक स्वास्थ्यका बारेमा र आत्महत्याका बारेमा जुन भ्रम र मिथ्याभाषहरू रहेका हुन्छन् समाजमा, ती भ्रम र मिथ्याभाषहरूलाई चिर्नुपर्ने हुन्छ होइन। जस्तो अब कतिपय मिथ्याभाषहरू कस्ता हुन्छन् भने भन्ने मान्छेले गर्दैन यत्तिकै घुर्क्याउन गरेको होइन, अथवा चाहिँ ध्यान आकर्षण गर्न गरेको होइन, पुरुषले गर्दैन प्राय महिलाले गर्छ होइन, साथी मान्छेले गर्दैन, अथवा यस्ता यस्ता विभिन्न खालका हुन सक्छन् ती कुराहरूलाई चाहिँ हामीले चिर्न जरुरी छ। अथवा जस्तो
1: सबै
0: भ्रम हुनु, जस्तो विचार आएको मान्छेले पनि नगरिरहेको पनि हुनसक्छ, कतिपयले अब कुनै बेला विचार आएको हुन सक्छ, पछि चाहिँ उहाँहरूले चाहिँ ए मैले यो त गलत सोचेको रहेछु, किन मैले त्यस्तो सोचे होला भनेर जीवनकालमै नगरेको पनि हुनसक्छ होइन। परिवर्तन त्यो विचार चाहिँ कस्तो नै पर्मानेन्ट होइन कि होइन, विचार आउन सक्छ तर त्यो पर्मानेन्ट होइन, त्यसले गर्दा चाहिँ त्यो पछि विचार त्यसो नआउन पनि सक्छ होइन। त्यसले गर्दा चाहिँ हामीहरूले त्यसरी बोल्नुपर्छ, समस्या एम्बिभ्यालेन्सी हुन्छ त्यसमा चाहिँ। कतिपय व्यक्तिलाई चाहिँ गरौँ कि नगरौँ, गरौँ कि नगरौँ पनि हुन्छ, त्यो गरौँ कि नगरौँ वाला स्थितिमा भएको व्यक्तिलाई नगरौँमा हामीले ढाल दिन सक्यो भने त समस्या समाधान भइहाल्यो। उहाँले जीवनमा एकदम त्यो समस्याहरू आएछन्, जीवनलाई बुझ्ने उहाँको तरिका अर्को छ, काउन्सिलिङ थेरापीबाट उहाँको जीवनलाई बुझ्ने तरिका अर्को तरिकाले भयो भने त फेरि सजिलो भइहाल्यो। उहाँलाई मानसिक स्वास्थ्यको समस्या छ, त्यो मानसिक स्वास्थ्यको समस्याहरूलाई अब मनोचिकित्सकबाट उपचार पाएर औषधिको उपचारबाट छिटो ठिक हुनुभयो भने त ए उहाँलाई धेरै सजिलो भइहाल्न सक्दछ। भनौँ न उपचारका विधि अथवा रोकथामका विधिहरूबाट चाहिँ उहाँको मनस्थिति बदल्न सकिन्छ है त। यो कुराहरू पनि बुझाउन पर्ने जरुरी छ, अनि हामीले चाहिँ सचेतना गर्दाखेरि अलिकति समाजमा प्रभाव पार्न सक्ने अलिकति प्रतिष्ठित व्यक्तिहरू अथवा लोकप्रिय व्यक्तिहरूलाई पनि प्रयोग गर्न सकिन्छ, अथवा संस्थाहरूलाई प्रयोग गर्न सकिन्छ, विद्यालयलाई प्रयोग गर्न सकिन्छ होइन, त्यो राज्यका विभिन्न निकायहरूलाई प्रयोग गर्न सकिन्छ। र तर त्यसलाई चाहिँ कस्तो भन्दा धेरै फ्याक्ट बेसमा राख्ने, प्रिसाइज राख्ने र एकदम गर्न सकिने कुराहरूलाई मात्रै फोकस गर्ने होइन, त्यसरी चाहिँ एउटा यो गर्नुपर्ने जरुरी छ। अघि हजुरले बालबालिकाको कुरा पनि फोकस गर्नुभएको थियो होइन, अब बालबालिका किशोर किशोरी अवस्था यस्तो भनेको यस्तो अवस्था हो जुन बेला चाहिँ व्यक्तिले चाहिँ जीवनमा भविष्यमा उहाँले गर्ने सिपहरू त्यही सिक्या हुन्छ, जीवनलाई बुझ्ने, आफ्नो जीवनलाई बुझ्ने, समाजलाई बुझ्ने होइन, लागु औषध दुर्व्यसनको एक्सपोजर त्यहाँ हुने होइन, गरी खानको लागि चाहिँ जुन क्षमता विकास गर्ने कुरा सबै त्यो फेजमा भएको हुन्छ। र कतिपय मानसिक स्वास्थ्यको समस्या पनि 50% जस्तो अर्ली अडल्टहुडसम्म होइन 22-25 वर्षको उमेरमै जुन मानसिक स्वास्थ्यको समस्या हुने त्यही 50%को सुरुवातै त्यही बेलामा हुन्छ भन्छ कि। त्यसले गर्दा त्यो कालखण्डलाई हामीले चाहिँ अलिकति ध्यान दिएर स्वास्थ्यका करिकुलमहरूमा चेन्ज ल्याउने, मानसिक स्वास्थ्यको बारेमा अलिकति भनौँ न फोकस गर्ने, स्वास्थ्यलाई चाहिँ अलिकति पाठ्यक्रममै अलिकति बढी विशेष खालको त्यसमा म्यान्डेटरी बनाएर चाहिँ त्यो अध्ययन अध्यापनको एक्टिभिटिजमा राख्ने, त्यस्तो गऱ्यौँ। र अब स्कुल हेल्थ नर्स त हुँदै हुनुहुन्छ होइन, र त्यसलाई अझ अलिकति उहाँलाई पनि अझ सबल बनाउने, अन्य क्लास टिचरदेखि लिएर प्रिन्सिपल र अन्य टिचरहरूलाई पनि तनाव भनेको के हो, तनावका लक्षणहरू के हुन्छन्, बालबालिका किशोर किशोरीहरूले कसरी त्यो तनावको लक्षणहरू व्यक्त गर्छन्, कसरी उहाँको त्यो संकेत हामीले चिन्न सकिन्छ, मानसिक स्वास्थ्यका मुख्य मुख्य लक्षणहरू के हुन्, त्यो चाहिँ उहाँहरूलाई चाहिँ अलिकति अभिमुखीकरण हामीले गर्न पायौं र उहाँ पनि त्यसप्रति अवेर हुनुभयो र स्कुल कलेजको वातावरण पनि अलिकति भनौँ न क्रेमी स्ट्रेस छ सबैतिर हामीलाई थाहा छ होइन, त्यसलाई अलिकति न्यूनीकरण गर्न सक्छ सक्यौं। इवन टिचर्सहरूलाई पनि होइन शिक्षक शिक्षिकाहरूलाई त्यहाँ अन्य स्टाफहरूलाई पनि उहाँहरूलाई पनि मानसिक रूपले एकदम स्वस्थ सबल बनाउन सक्यौं, उहाँहरू पनि तनावमा हुनुहुन्न भने त त्यसले पनि विद्यालयको वातावरणलाई चाहिँ राम्रो बनाउँछ होइन। यस्तो यस्तो क्रियाकलापमा फोकस गर्नुपर्ने एउटा जरुरी यता देखिएको छ।
1: हजुर, अब मानसिक अस्पतालमै हुनुहुन्छ होइन, कस्तो अवस्थामा आइपुग्छन्, विशेष गरेर शुरूआतकै चरणमा आउने प्रवृत्ति कतिको छ, अथवा अझै पनि हामीले उहाँहरूलाई त्यही घरसम्म अथवा समाजमै पुगेर उहाँहरूलाई ल्याउनु पर्ने स्थिति के छ अहिले?
0: यस्तो छ, पहिलाको जेनेरेसनहरू चाहिँ अलिकति ढिलो आउने गर्नुहुन्थ्यो होइन, अलिकति बढी नै समस्या भएपछि आउने गर्नुहुन्थ्यो। आजकलको चाहिँ अलिक यङस्टर्सहरू चाहिँ अलिकति छिटो पनि आउन थाल्नु भएको छ, जस्तो उहाँहरू चाहिँ अब मिडियाबाट हेर्नुहुन्छ, अनलाइन हेर्नुहुन्छ होइन, त्यसबाट चाहिँ अब दुई चारवटा सिम्टम केही सिम्टम मिल्यो भने पनि उहाँहरूलाई चाहिँ चासो हुन्छ, कहीँ मेरो यो मेन्टल हेल्थको प्रब्लम हो कि होइन, कोही मैले यस्तो गर्न पुग्छु कि भनेर चाहिँ कोही चाहिँ अलिक अत्तालिएर पनि आउनुहुन्छ भनेपछि अलिक छिटो पनि आउनुहुन्छ, त्यो पनि राम्रै कुरा हो होइन, तर चाहिँ अत्तालिनु चाहिँ जरुरी छैन होइन। मेन कुरा चाहिँ उहाँलाई त्यो लक्षणले चाहिँ एकदमै गाह्रो बनाएको र उहाँको चाहिँ कार्य सम्पादनमा चाहिँ धेरै फरक पारेको छ, र त्यो चाहिँ अलिकति केही समयदेखि निरन्तर भइरहेछ भने अब चाहिँ हामी चाहिँ अलिक अवेर हुनुपर्छ, अलिकति यसलाई चाहिँ हल्का लिनुहुन्न भनेर चाहिँ म्यानेज गर्नको लागि चाहिँ लाग्नु पर्दछ।
1: उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ, जसलाई चाहिँ अलिकति मनोसामाजिक समस्या भइरहेको छ अथवा मानसिक समस्या हुने अवस्थामा पुगिरहेको छ भने चाहिँ सुझाव चाहिँ के दिनुहुन्छ?
0: हजुर, नम्बर एक चाहिँ के भन्दाखेरि मानसिक स्वास्थ्यको समस्या छ भने यो पनि एक प्रकारको समस्या हो, एकदम महत्वपूर्ण समय आयाममा भएको समस्या, त्यसले गर्दा यसलाई पनि हामीले व्यवस्थापन गर्नुपर्छ, उपचार गर्नुपर्छ भने बुझ्नु पर्यो। धेरै आत्तिनु पनि जरुरी छैन, अलिकति अवेर भएर सोच्यो भने हामीलाई थाहा भइहाल्छ यो चाहिँ सामान्य समस्या हो कि यो कडा खालको समस्या हो भनेर। यदि कन्फ्युजन छ भने त्यो सम्बन्धीको एक्सपर्ट विज्ञसँग चाहिँ सल्लाह लिएर चाहिँ सुझाव लिन सकिन्छ, एउटा यो भयो। र अर्को कुनै पनि समस्याको समाधान हुन्छ है त, र शरीरका पनि हामीले देख्छौँ होइन, कतिपय रोगहरू कतिपय निर्मूलै हुन्छन् शरीरका समस्याहरू, कतिपय चाहिँ निर्मूलै नभए पनि राम्रो उपचार पाएपछि कन्ट्रोल गर्न सकिन्छ, हाइपरटेन्सन, सुगर होइन, कोलेस्ट्रोल, थाइरोइडका समस्या, अब सधैँको लागि निर्मूल नभए पनि औषधि उपचार गरेपछि त्यसलाई चाहिँ नियन्त्रण पाएर आफ्नो जीवनलाई राम्रोसँग जिउन सकिरहेछौँ नि त होइन। त्यसै गरी मेन्टल हेल्थका प्रब्लम पनि हुन्, हामीले ध्यान पुऱ्यायौँ, राम्रो उपचार पायौँ होइन, हामी नियमित फलोअपमा बस्यो भने त्यसलाई चाहिँ औषधि उपचार र परामर्श सबै विधिहरू अपनाएर चाहिँ त्यसलाई चाहिँ न्यूनीकरण गरेर राखेर आफ्नो जीवनलाई सजिलो बनाएर राख्न सकिन्छ होइन। पोजिटिभ एप्रोच राख्ने जीवनमा होइन, चाहे जे जे घटनाहरू घटे पनि सकारात्मक भइयो भने हामीहरूलाई चाहिँ त्यसले एक किसिमको थप ऊर्जा, छुट्टै ऊर्जा दिन्छ होइन, किनभने जीवन भइसकेपछि त घटना त घट्छन् घट्छन् होइन, होइन, जीवन भए सुख र दुःख हुन्छ नै भन्ने हामीले थाहा भएकै कुरा हो। जीवन भनेकै जन्मदेखि मृत्यु हुँदासम्मको घटने घटनाले भरिएको एउटा टाइमलाइन,
1: सङ्घर्ष, असफलता, यो त जीवनमा हाम्रो विभिन्न चरणमा आइरहन्छ।
0: तर त सङ्घर्ष असफलता भन्ने कुरा हामीले नाम दिएको होइन, कतिपय जस्ट लेसन लर्न भनेर पनि सोध्न सक्नुहुन्छ होइन, तर लेसन लर्न गरे लास्टमा चाहिँ यो गर्दाखेरि हुँदो रहेछ भने बुझे, त्यसरी पनि सोध्न सक्नुहुन्छ। कतिपयले चाहिँ त्यसलाई चाहिँ मेरो यत्रो तीन चारचोटि गर्दासम्म भएन, बल्ल बल्ल सङ्घर्ष गरे बल्ल लास्टमा भयो भने पनि त्यो सङ्घर्ष भयो कि असफलता भयो कि सफलता भयो कि यो भनेको चाहिँ हामीले बनाएको कन्सेप्ट हो, धारणा हो, तर मेन कुरा के हो भने त्यहाँ केही घटनाहरू घटेका हुन्छ, त्यसबाट चाहिँ त्यसलाई हामीले कसरी पर्सिभ गर्छौँ भन्ने कुराहरू होइन। हामीले त त्यसलाई इजिली पर्सिभ गऱ्यौँ अनि एक्सेप्टेन्स मोडमा गयौँ होइन, पोजिटिभली लियौँ भने चाहिँ हामीलाई त्यसले धेरै अप्ठ्यारो पार्ने गरी, मेन्टल हेल्थमा अप्ठ्यारो हुने गरी चाहिँ प्रभावित पार्दैन। यो सकारात्मक नजरिया राख्ने, पहिला पहिला टेन्सन टेन्सन टेन्सन छ उसलाई, टेन्सन भयो एकदम चाहिँ इजिली प्रयोग, एकदम हल्का तरिकाले प्रयोग गरिन्थ्यो। आजकल टेन्सन भन्दा अझ अर्को शब्द प्रयोग गरिन्छ, टर्चर भयो, टर्चर र टक्सिक, त्यहाँ एकदम टक्सिक छ वातावरण होइन, त्यो मान्छे टक्सिक छ, त्यो आजकल यो शब्द पनि बढी प्रयोग हुन थालेछ। चाहे जे भए पनि स्ट्रेस छ, यदि व्यक्तिले स्ट्रेस जताबाट भए पनि स्ट्रेस महसुस गरिरहेछ भने स्ट्रेसलाई चाहिँ म्यानेज चाहिँ गर्नुपर्छ भने चाहिँ त्यसरी लाग्यो भने तनावलाई व्यवस्थापन नगर्ने होइन, अनि खालि एम्बिसियस मात्रै हुने, कम्पिटेटिभ मात्रै हुने होइन, अरू पोजिटिभ मेन्टल हेल्थका इमोसनहरू भन्दा पनि नेगेटिभ मेन्टल हेल्थका इमोसनहरू राखेर त्यसबाट सञ्चालित हुने, अनि जीवनशैली पनि स्वस्थकर तरिकाले नजिउने, ब्यालेन्स डाइट नलिने, टाइमली नसुत्ने, इराटिक डेली सेड्युल इराटिक राख्ने होइन, अनि यो कुराहरू गर्ने, अनि त्यसपछि इमोसन पनि पोजिटिभ छैन सबै कुरा, अनि स्ट्रेस पनि म्यानेज भएको छैन, अनि त्यसपछि के हुन्छ, रिस उठ्ने हुन्छ होइन, आफूले आफूसँग प्रति पनि आउँछ, वरिपरि पनि आउँछ होइन। यो
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
5: अनुहारका हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
5: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
5: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत भरिने,
5: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
5: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562777।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
6: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229554555।
10: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
11: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
12: डाक्टरद्वारा दिइने सेवाहरू,
13: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
14: बिना टाका प्रभावकारी उपचार,
11: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
14: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
11: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज,
14: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
10: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082590410, मोबाइल नम्बर 98478829913, 98478826163 र 98095128071।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: सीता के भो तिमलाई गुम्सेर बसी छौ
2: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
1: के कुरा गर्छु निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अत्यार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
3: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
5: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
4: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
4: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बालबालिकाको न्युरो सर्जरी
4: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
4: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
5: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082591101 र मोबाइल नम्बर 97090965255
6: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
7: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
6: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
7: बिरामी
8: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार
9: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
5: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 9847718617 र 9847635645

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: मध्यपश्चिम ट्राइन च्याक यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङमा हालसम्म 85% क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। जिल्लामा 28,385 हेक्टर क्षेत्रफल अर्थात 85% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार देउखोरी क्षेत्रका अधिकांश स्थानमा धान रोपाई सकिएको छ, तर दाङ उपत्यका तथा वर्षाको भरमा खेती हुने केही क्षेत्रमा अझै रोपाई जारी छ। कुराही, तुलसीपुरको दक्षिणी क्षेत्र, दंगेश्वरण, शान्तिनगर, बबई र बंगलाचोली गाउँपालिकाका वर्षामा निर्भर किसानले अझै रोपाई गरिरहेको उहाँको भनाइ छ। उहाँका अनुसार मौसम अनुकूल रहेमा आगामी साउन 10 गतेसम्म जिल्लाभर धान रोपाई सम्पन्न हुने अपेक्षा गरिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दाङमा 34,423 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ। त्यसमध्ये 33,390 हेक्टर अर्थात करिब 95% क्षेत्रफलमा धान खेती हुने प्रक्षेपण गरिएको प्रमुख भण्डारीले बताउनुभयो। यता दंगेश्वरण गाउँपालिका 5 डाँडा चिसका किसान अंगलाल चौधरीले गत वर्षको तुलनामा यस वर्ष धान रोपाई ढिलो भएको बताउनुभयो। समयमै रोपाई सम्पन्न भई यस वर्ष धान उत्पादन पनि बढ़न सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। घर जग्गा कारोबारमा गएको आर्थिक वर्ष 2082-83 असार महिनामा मात्रै 11,94,99,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्षकै सबैभन्दा उच्च मासिक राजस्व हो। विभागले सार्वजनिक गरेको विवरण अनुसार वैशाखमा 6,26,38,00,000 रूपियाँ राजस्व संकलन भएको थियो, जुन वर्षकै दोस्रो उच्च मासिक राजस्व हो। चैतमा 6,16,57,00,000 रूपियाँ, जेठमा 5,24,42,00,000 रूपियाँ, पुषमा 5,17,32,00,000 रूपियाँ, माघमा 5,79,00,000 रूपियाँ, मंगसिरमा 4,84,81,00,000 रूपियाँ तथा फागुनमा 4,14,95,00,000 रूपियाँ राजस्व संकलन भएको विभागले बताएको छ। आर्थिक वर्षको शुरूआती महिनामा भने राजस्व अपेक्षाकृत कम थियो। साउनमा 3,28,91,00,000 रूपियाँ, भदौमा 3,14,07,00,000 रूपियाँ, असोजमा 2,75,85,00,000 रूपियाँ, कार्तिकमा 2,74,51,00,000 रूपियाँ राजस्व संकलन भएको थियो। भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 1,00,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। भैरहवा भन्सार कार्यालयलाई तोकिएको 1,13,67,00,000 रूपियाँ वार्षिक लक्ष्यको 92.4% अर्थात 1,05,02,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। लक्ष्य 100% पूरा नभए पनि प्रतिकूल अवस्था र नाकामा देखिएका संरचनागत समस्याका बीच हासिल भएको यो उपलब्धिलाई भन्सार प्रशासनले सकारात्मक रूपमा मूल्यांकन गरेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भैरहवा भन्सारले 92,31,00,000 रूपियाँ राजस्व संकलन गरेको थियो। त्यसको तुलनामा गत वर्षको संकलन 13.2% वृद्धि भएको देखिएको छ। र साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरी मनाउँदछन्। साउनको सोमबार शिवको पूजा आजा गर्दा मनोकामना पूरा हुने विश्वासका साथ महिना बिहानैदेखि महिला दिदी बहिनीहरू शिव मन्दिरमा गएर पूजा आजा गरिरहेका छन्। पूजा आजा गर्नेहरूको दाङको धारापानी लगायत जिल्लाका शिवालय मन्दिरहरूमा बिहानैदेखि घुइँचो लागेको छ। रेडियो मध्यपश्चिमको कार्यक्रम खबर पत्रिकामा कुराकानी गर्दै धारापानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले भक्तजनको भीड़भाड़लाई मध्यनजर गर्दै पूजापाठ तथा सुरक्षालाई व्यवस्थित गरिएको जानकारी दिनुभएको छ। दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको उहाँको भनाइ छ। विशेष गरी महिलाहरूले हरियो रंगको वस्त्र, चूरा र मेहन्ती लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहेको छ। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिम पाइप वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-5221।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
10: सम्पर्क मोबाइल 98478-27-9760
11: र 98578-30689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
12: हुलास फुड्स का उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलास को कुरुम कुरुम चिउरा, हुलास को इडली राइस,
12: हुलास ले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक खोराहीदाङमा।
17: उपचार हुने रोगहरू:
16: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694।
15: भर्ना सम्बन्धी सूचना
9: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
15: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
2: होइन माइला, लखर लखर कहाँ हिनेस?
11: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
11: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987741।
12: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

लुट्लाबाट नाम्ची बजार हुँदै सगरमाथा बेस क्याम्प पुग्न हिँडेका हामी कतारमै थियौं। यात्रामा उचाई र थकाईले गलाउँदै थिए, तर ढाकरमा सगरमाथा बोकेर हिँड्ने साहसी भरियाहरूले हामीलाई ऊर्जा दिए।

0: मगाजा हिमाल चढ़नेका अक्सिजन देखि पदयात्रामा डुल्नेका झोला बेस क्याम्पको टेन्ट देखि होटलका राशन सबैको भारी उनीहरूको थाप्नमा हुन्छ।
1: कहाँसम्म जानु भने तपाईहरु ओ सबै डिस्केममा गएर गीत गाउँदै नाच्ने हामी
2: है ल ल माथि बेसी नै हुन्छ।

0: खाली बोतल किन
1: खाली भन्नु न
0: कहाँबाट खाली बोतल ल्याएको
1: नाम्चीबाट
0: नाम्चीबाट ए कहाँ लाने यो
1: हजुर
0: ए फ्याक्ट्रीको लागि लगेको बोतल हो
1: अब यो चाहिँ लगेर होइन प्याक सफा गर्ने अनि प्याक गर्ने अनि बेच्छ बेच्छ
0: यसमा पानी भरेर बेच्छ कसले जम्मा गर्छ यो बोतल
1: तल यो बोतल बनाउने फ्याक्ट्रीमै छ
0: ए फ्याक्ट्रीबाट ल्याएको हो ए म त प्रयोग गरेको होला भन्छ
1: होइन त्यो बनाउनेबाटै ल्याएको
0: ल ल

0: ओखलढुङ्गाका फुरुवा शेर्पा 15 वर्षदेखि खुम्बुमा धारी खेप्दैछन्।
1: हेलो त्यहाँ मुजेले बुझाउनुभयो,
2: तपाईँ पनि शेर्पा नै हो?
3: म शेर्पा हो दिदी।
2: हिमाल चढाउने?
3: हिमाल चढाउनु त होइन, म चाहिँ बारी बोक्ने शेर्पाको। सिङ्गल भनेको 30 किलो हो, भयो भने 2000 पाउँछ, डबल्स दुई भारीको चाहिँ फेरि 60 किलो बोक्नुपर्छ, 4000 पाउँछ।
2: तपाईँको चाहिँ 2 भारीको 60 केजी नै? आमा कति बलियो हो तपाईँ!
3: त्यो बेस क्याम्प एभरेस्ट बेस क्याम्प पुऱ्याइराख्यो अनि फेरि फर्केर यहाँ नाम्चेबाट सब्जी र फिलाहरू पुऱ्याइराख्यो, दुइटै बेसमा 3 टिप हुन्छ। अब
2: हामी रित्तै हिँड्दा त कस्तो थकाइ लाग्छ, कसरी पुग्ने होला त्यहाँ माथि भनेर जस्तो हुन्छ। तपाईँहरूलाई भारीसँग चाहिँ कस्तो हुन्छ नि?
3: कस्तै हुँदैन, आँटिनु हुँदैन नि त, भाइको बाटो बिस्तारी जाने, रिल्याक्स गरेर
2: है भारी बोकेर रिल्याक्स हुन्छ।
3: हुन्छ, टेकाउनु पाइरहेछ, यताउता हेऱ्यो, साथीहरू भेट्छ, साथीहरूसँग गफसफ गऱ्यो।
2: यो चाहिँ के हो रे?
3: यो चाहिँ डोरी, यस्तो सामानलाई साथी नहुँदा पनि काम लाग्छ, कहीँ लडिहाल्यो भने यसलाई समातेर टेक्नु मिल्छ नि त।
2: अनि कति भयो नि तपाईँले गर्न थाल्नु भएको?
3: यो मैले लगभग भयो दिदी, अब त 17-18 वर्ष भइसक्यो।
2: यही बेस क्याम्पकै भारी खेप्यो?
3: बेस क्याम्पको भारी खेप्ने, कता मेरातिर चेकिङ जाने, त्यस्तै हो। साङ्रो सेतन नै खानुपर्छ, स्नोकर खेल्नुपर्छ, काप पनि खेल्नुपर्छ, ओपन फ्वास, अब म पनि आएर खेल्छु। पैसा बगुलो त सबै घरमा पठाउनु होइन नि बुढा, अनि आधा जस्तो त राख्नु पर्यो नि। माथिबाट हेरेपछि त चाराइतिर हिमाल देख्छ के, हामी कहाँबाट छिरेको भन्ने कुरा थाहै हुँदैन माथि। पक्मा आउँदाखेरि त भर्खर नयाँमा त गाह्रै हुन्छ, ए खुट्टा गल्ने, थकाइ लाग्ने, त्यस्तो त हो नि। यहाँ त अब पैसा तिरेर खान्छु भन्ने बेला नि पाउँदैन कुनै ठाउँमा। अब यहाँ हेर्नु न खै, म पैसा तिर्छु भन्दाखेरि खाने ठाउँ छैन यहाँ, यस्तो गाह्रो गरिहाल्नु नि हेर्छ नि। पहिलेदेखि हेर्ने त होइन, यहाँ त अब म शेर्पा हो नि है, यहाँको शेर्पाले मलाई रङ्पा भन्छ, रङ्पा डोङ्गु भन्छ। उनीहरू चाहिँ अब पहिलादेखि नै बसोबास गरेको, उनीहरू चाहिँ अलिक माथिकै ठुलै मान्छे भन्यो त नि शेर्पा, सबभन्दा ठुलो चाहिँ उनीहरू भयो। हामी चाहिँ बेसीतिर बस्ने भयो, रङ्पा भयो, तल बेसी बस्नेहरू। पहिलादेखि त अहिले त अलिक परिवर्तन त भयो, खास चाहिँ
2: तपाईँले त्यहीदेखि पनि फेरियो?
3: अहिले नि फेरि नि, धेरै फेरिसक्यो।

0: वेर त अनि हेर्थ्यो नि हामीले त भित्र छिर्नु नलाउने खुट्टा गनाएर भन्छ उनीहरूको लजभित्र त्यो त खैरेहरूलाई गनाउँछ अरे बस्नु नहुने अरे
1: यत्रो भारी बोकेर ल्याइदिएको थियो केही न केही
0: भारी खोल्यो अनि नम्लो डोरी बोज्यो हिँड्नु पर्ने बोटीतिर बोटी पनि नहुने त्यतिखेर त अहिले चाहिँ बोटी डन्नै खोलेको छ
1: अनि कहाँ बस्ने त्यतिखेर
0: त्यतिखेर त बजारतिर बस्थ्यो अरे बाउ बजारहरू आफ्नै भाडा ल्यायो पिठोहरू बोज्यो अनि आफै पकाउने खाने त्यस्तो पो थियो अरे पहिला
1: तपाईँको बाउबाजेले पनि यही काम गर्नुभयो
0: बाउबाजे यही हो त्यसो नै अब अरू छैन त जी पगेर पढेर जागिर खान सकिँदैन
1: अनि छोराछोरीहरूले चाहिँ अब यो काम गर्छन् कि के गर्छन् होला
0: छोराछोरीहरू पनि विदेशको चक्करमा छ अब
1: तपाईँ चाहिँ जानु मन लागेन
0: विदेश म त गएर आएको नि
1: ए हो र
0: मैले सेयर गएर 2.5 वर्ष बसेर आएको थिएँ
1: अनि यहाँको भारी बोक्नु ठिक कि
0: मलेसिया ठिक नि मलेसिया अब जाउँ भनेको या खै उमेर पनि आधी उमेर भइसक्यो अब एकचोटि जान्छु दिदी फेरि
1: भारी बोकेर भएन
0: भारी बोकेर त

0: Rana, Bataru, Guriaru,
1: Bataru, whatever it
2: is. What is the question?
0: To the thing, she probably knows what the for the time, that's well. Sana Saint, they were a kin map for the time.
2: Only by the book, you put out the book.
0: Test the tiny.
2: अनि भरियाहरुलाई राम्रो गर्ने ठाउँ चाहिँ कहाँ हो पूर्वा दाइ
0: भरियाहरुलाई राम्रो गर्ने त खास कुम्बुमा त छैन दिदी
2: छैन
0: छैन पहिला त झन् भित्र छिर्नै लाउँदैन थियो अरे
2: अँ
0: यो लोकतन्त्र आएपछि चाहिँ अब भित्रसम्म छिर्नु लाउँछ अहँ चिया एक दुई गिलास खुवाउँछ त्यति चाहिँ राम्रो भयो अहिले यो जनयुद्धले गर्दा होला दिदी
2: हो
0: त्यहाँबाट चाहिँ अलिक राम्रो भएको छ खुम्बु यो त हाम्रो यहाँ खुम्बुमा पनि पश्चिमको जस्तो सिस्टम चाहिँ बनायो भने चाहिँ मलाई हुँदैन यहाँ चाहिँ गाइडलाई मान्छ होइन उता चाहिँ फेरि पटललाई मान्छ अरे नि खानाको पैसा लाग्दैन अरे फ्रिज आएपछि नि त्यस्तो हुन्छ अरे हाम्रो यहाँ त छैन नि

0: भाँडा जोडेर दुवानी जोड्दा जोड्दा जाने हामी हो त्यो दुवानीमा काम गर्नु
1: तपाईँलाई के भन्छन् नि यस्तो दुवानीमा काम गर्नेलाई
0: मलाई अहिले त ओके छ
1: ओके
0: छ कसैले केही पनि भन्दैन
1: कसैले केही भन्दैन
0: अब ग्यास ग्यास टुरिङ ग्यास होइन चामल सिजन चामल पुऱ्याइदिनु पर्ने हुन्छ मैदा चिनी हो त्यो त्यो हरेक चिज हुन्छ हो त्यसमा ध्वानी गर्दै पठाइदिने पशुको ज्याला आउँछ मैले त ड्राप गरिदिन मात्रै तर अहिले किनभने समस्या भनेको अब हेलिकप्टरले गर्दाखेरि अब मस्तुरीलाई अलिकति कमजोर बनाएको छ भन्दा चाहिँ अब होटलसँग मान्छेले पनि त्यस्तो भन्दा मलाई थाहा छैन हेलिकप्टरले पार्यो भने मलाई ठिक छ मेरो आफ्नो रुट धाउने हो होइन हेलिकप्टरको रुट उसले धाउने हो मलाई एकदम ठिक छ
1: अनि एउटै बाटो गान्ने आउने जाने आउने गर्दा दिक्क लाग्दैन
0: अब त्यो त बाटो त हुन्छ अनि त्यहाँबाट मलाई पनि बिहान बेलुका भात खाने त त्यहाँ पुर्याएपछि मलाई पनि आउने हो तपाईँ भरमा आउनु भएको गाउँ कहाँ हो
1: मेरो गाउँ काठमाडौँ
0: काठमाडौँ
1: ल ल खुसी लाग्यो
0: हवस् हवस्
1: ओके।

0: लागेको रहेछ। पुलका विशाल फलामे लट्ठाहरू पनि यो अप्ठ्यारो भूगोलमा भरियाका नाम्लोमा बाँधिएर हिमालतिर चढ्दै थिए।
1: तर तपाईँहरू थाके जस्तो देखिनुहुन्न,
2: थाक्नु त थाके तर अब नथाके जस्तै गर्नु पर्यो।
1: कति लामो यात्रा तपाईँहरूको
2: यात्रा? फेरि चाहिँ हो
1: चार घन्टा ठिकै हिँडेर जान कति बेर लाग्छ
2: तपाईँहरूलाई?
3: यो पुलको लट्ठा यो माथि गुरोक्सी जाने
2: लबुजे पिक जाने पुल नै हो।
1: अहिले चाहिँ के छ त, त्यहाँ पुल छैन
2: अहिले? सानो छ, एक वर्ष पछाडि चाहिँ सबै नेपाली खैरे सबै इन्डियन सबै हिँड्ने बाटो हुन्छ।
1: तपाईँहरूको पसिनाले पुल बन्छ, तपाईँहरूको थकाई पछिको हँसाईले पुल बन्छ है।
2: खासतातिर पर्छ हाम्रो थुप्रो छास्मी छौँ हामी गाउँ।
1: के काम गर्नुहुन्छ अघि पछि चाहिँ?
2: अघि पछि पनि हाम्रो यस्तै नै हो, ढुङ्गा फुटाउने अथवा अब बोक्ने।
3: लगभग 700 केजी अनुमानित छ, एकजना बराबर 70 केजी धर्म सम्झिनुपर्छ यसलाई। अब सबैजना हिँड्न पाउँछ होइन, सबैजना हिँड्न पाएपछि त्यसलाई चाहिँ धर्म भनिन्छ, हामी धर्म नै ठान्छौँ हामी।
1: अनि अरू भारी बोक्नु र यो लट्ठा बोक्नुमा के फरक हुन्छ?
2: भारी चाहिँ सजिलो हुन्छ, यो चाहिँ गाह्रो हो।
4: हामी पनि पहिलोचोटि बोक्न त बोकेको, यस्तै ग्रुपमा काम गर्नुपर्छ है, सबैको हिँडाइ मिल्दैन नि त, अब चाल मिल्दैन होइन, त्यसो हुँदा चाहिँ गाह्रो हुन्छ नि त। अब एक ठाउँ टेक्नु पर्दा अर्को दाम छ, यताउता हुन्छ।
1: अनि अब
4: कहाँसम्म हिँड्नुहुन्न तपाईँहरू?
5: तपाईँले बाढी बोक्नु भएको छैन लाइफमा होइन, बाढी बोकेको थाहा हुन्छ त, अब के गर्नु तपाईँ?
6: ढुङ्गा मुराको काम फलामा काम थियो, दुई घाटो पर्छ नि त होइन। अब एकजना लड्यो भने सबैजना लड्नु पर्छ यहाँ होइन, अब एकजना अब बोक्यो भने अब सबैले बोक्नु पर्ने हो, अब भने जस्तो हुँदैन नि त। अरू काम भनेको सिम्पलै अब भन्दाखेरि गाह्रो पर्छ दुई काम पनि, तर अब यो काम चाहिँ अलिकति अब डेन्जर हुँदैन त। अब हेर्नु न, अब हाम्रो नेपालको बाटो कस्तो छ त है, अब वीर पाखा चढ्नु पर्छ, यस्तो अब बाटो राम्रो हुँदैन, सम्म बाटो छैन, त्यही भएर नि त अब बाटो अलिकति राम्रो भइदिए त अब ठिकै हो, गोल्टे पाल्टे हुन्छ कि, त्यही भएर अब गाह्रो पर्छ कि हामीहरूलाई। तर हुन त गाह्रो गाह्रो छ यो गाह्रो, यो अब काम डेन्जर हो त, लाइफमा अब काम त गरियो तर अब यो चाहिँ अलिकति डेन्जर काम चाहिँ मैले माने। अब पैसा कमाउनु पर्ने छ होइन, अब पैसाको लागि हुनु, जे पनि पैसाको लागि हो, अब जहाँ पनि बुझेमा अब खानै पर्यो, लाउनै पर्यो होइन, बालबच्चा पाल्नै पर्यो, त्यही अब
1: विदेश पनि गएर आउनु भएको हो कि क्या हो?
6: हामी छैन विदेश त, त्यही अब
1: विदेश
6: लागेर विदेश यसो विदेशले दिएको
1: सामान चाहिँ कहाँबाट आयो यो लट्ठा चाहिँ?
6: होइन अब कहाँबाट आयो झोर्नु, यहाँ पाङ्गो झरेको, पाङ्गो झरेको झोर्नु, हेलीबाट हेलीबाट झरेको।
1: अनि किन हेलीबाट सिधै उता तल फेरिसेमा नलगेर पाङ्गोसी ल्याएछ?
6: अब माथि चाहिँ के अरे अब झाड्नु दिँदैन भन्ने कुरा हुन् र फेरि अब यो झाऱ्यो भने कुन वस्तुले काम पाउँछ पाउँछ त्यति लागि पनि एउटा कुरो नबोक्ने साथी हो।

0: खुम्बु क्षेत्रमा पर्यटकहरू लज र होटलमा बस्छन्, हरियाहरू चाहिँ भट्टीमा। चौवालिस से दस मिटरको उचाइमा रहेको दिङबोचेको एउटा भट्टीमा भरियाहरू थकान बिसाइरहेका थिए।
1: मेरो सोताङ
2: सोताङ
3: हजुर
2: सबै अनि यहीँ आएर चिन्जान भएको कि पहिल्यैदेखि चिन्जान थियो?
1: हिजो आइपुगेको, आज चाहिँ रेस, विदेशीको रेस। हाम्रो त हामी त जाँदा नि हुन्थ्यो, विदेशी चाहिँ रेस बस्छ, रेस गराउनु पर्छ, त्यही भएर हामी पनि बस्नु पर्यो। आज रेस कति दिन्छ? माथि जान्छ घुम्नु, अलि हाई पचाउँछ। हामी त बानी परिसक्यो हुन्छ, यो पालि योसँग तिनचोटि हुन्छ। लुक्लाबाट फाक्दिङ, नाम्चे, नाम्चेमा रेस, अनि त्याङ्गु चाहिँ, दिङ्गु चाहिँ, अनि आज रेस।
2: अनि काम कस्तो लाग्छ नि तपाईँलाई?
1: हृदयहरूसँग हिँड्दा एकदम रमाइलो लाग्छ।
2: एकै सिजनमा तिन चारचोटि तलमाथि गरिराख्दाखेरि झ्याउ लाग्दैन?
1: नयाँ नयाँ साथीहरू पाइन्छ अनि झन् गजब लाग्छ।
2: अनि तपाईँ कति वर्ष भयो नि यो काम गर्न थाले?
1: यो भन्दा अघिल्लो सिजन आयो, त्यसपछि यही।
2: कसरी आउनुभयो यहाँ?
1: गाउँको तन्ना आउँथ्यो, सबैले यताको कुरा गर्थ्यो, धेरै रमाइलो रमाइलो कुरा गर्थ्यो।
2: कस्तो रमाइलो?
1: खै के घुम्ने, रमाइलो गर्ने, रातभरि रमाइलो गर्छ। अनि दाई पनि आउनु भएको छ, अनि दाईलाई ल्याउन नमानिरहनु भएको थियो, जबरजस्ती जान्छु जान्छु भनेर उहाँ आएको। हजुर, पढ्दै

0: Johnson, itu uh-huh. Hopkins.
1: Tapi itu garment itu kok
2: saya. Merah warna. Mommy, ani, dua jenah boy ni, ani papa, ani mo. Azir.
1: Ani boy ni apa sih?
2: Boy ni aru, pordes, nunsa.
1: Pordes.
2: Azir. Dai, dua jenah bidis, satu jenah itu mai sanggup nunsa.
1: Kayak apa nunsa?
2: Mua cai, group sanggup.
1: Azir. Group sanggup.
2: Azir. Mua loss mana? Ami, footer ko loss.
3: Azir. एक दिन को तालाब ले रेशम खेरा माँ लगभग बुकने गया रहन्छ चा अब मंगी सा अब पति से तो आगे लोसीजन में बना आनी आनी अब वाले मौजूद रहेले बोलने सकते हैं लुकला में कौसे लिख बोलना सकते हैं ना पैस तो अब जाती में पैस इतनी में इन्हें सांदा अब दो दिन नाम लुकला में गड़ा कौसे दिन सामने उठाना तो तालाबे अवश्य बढ़ने हो अवार बोलने सामने हो ना जाति से तिति में कूदने कति पे तो काम ना पैस तिति बसी रहा था दिन का आधार में कूदने पड़ने बाध्य हो त्यो भने सबै लिडरले खाने हो फेरि अब उहाँहरूले खाने होइन यसपालि अब खास सिजन त्यति राम्रो छैन पहिला अनुसार अब पहिला भनेको दिनको 1012 चाहिँ छिर्ने हो किन हो भने एउटा प्रोग्राम होस् न छोरै भनेको 50-60 जना अब यहाँ हामी मैले त 45-45 जना राख्थेँ अहिले खासै मान्छे छैन पुरको तुलनामा अब प्लस एक दिन आन्दोलन गर्दा भोलि अर्को हालिदिइहाल्छ फेरि अब रोड तिरो टुट्ने भयो
1: तपाईँकोमा यहाँ बस्नु पर्यो भनेदेखि कति खर्च हुन्छ उहाँहरूको
3: त्यो त फिक्स नै हुन् अब रुमको पैसा लाग्दैन नेपालीहरूलाई अनि अब खाना मात्रै खाँदै 17-18 सय त्यति जान्छ घट्यो अब कम्ती खाने नि 1500-1200
1: त्यति त लाग्यो अनि 1800 दिनको पाएर त कसरी बचाउने त
3: लास्टमा अब टिस दिएन भने त्यही हेरिरहेको त्यो अब लिडरको मलमर्जी हो चलिरहेछ यस्तै छ अब दुःख गर्ने दुःख पाइरहेछ सुख गएर खाने चाहिँ त्यही कमाइरहेछ कि पैसा टिप्सको आशा मैले यो काम गरेको लगभग 17-18 वर्ष भयो पहिलादेखि गएँ म हाम्रो परिवार नाम चाहिँ छ मैले त पहिला 12 वर्ष उमेरदेखि नै मम्मीसँग यो काम गरियो र प्लस अहिले आफूले गरेको चाहिँ 2 वर्ष भयो अब कतिपय मान्छेहरू अब कस्तो हुन्छ अरे सबैको खाना पैसा तिर्ने हुन्न उनीहरूले म यसरी दिन्छु पछि मिलाउन भन्न नि सक्न कि अनि त्यतिकै झोला फ्याली राखिदिन्छ मान्छे हुन्न 35 जना मान्छे बसेर जाने काउन्टिङ गर्दाखेरि भोलि जाने बेला हिसाब गर्दाखेरि जब 30 जनाले हिसाब गरिरहेको हुन्छ कतिपय किनभने उनीहरूसँग पैसा हुन्न अब बाध्यताले अब कतिपय मान्छेहरू आज बेलुका भात खान्छ भोलिपल्ट बिहान हिँडिन्छ अब धेरै मान्छे हुन्छ कोही बेला 50-60 जना मान्छेलाई त्यही बस्यो मान्छे अरू को बसेको छ थाहा हुन्न कि हामीलाई
1: तपाईँहरूकोमा चाहिँ भरियाहरू मात्रै बस्ने हो
3: प्रायः जस्तो भरिया नै राख्छु
1: किन
3: नेपाली छैन भने विदेशी कहाँबाट आउँछ एकजना विदेशी त्यति बाटै चिनेन भने यतिकै लस हुन्छ नि त त्यो मान्छे त बाटो बिर्स्यो भने त अन्त जान्छ खरगोसमा पस्छ सिधै डेड भयो उसलाई भोलि त कसैले खोजेर नि पाउँदैन उसले करोडौँ खर्च गर्दा पनि त्यो लास पाउँदैन
1: पहिला पहिला त झन् यस्तो पोर्टरहरूलाई बस्ने ठाउँ नै हुन्थेन अरे अनि कता कता ओडारमा बस्न जानुहुन्थ्यो अरे के भनेर सुनाउनुहुन्थ्यो कि हामीलाई बाटोमा
3: पहिला भनेको अब खासै यस्तो विकास पनि थिएन नाम्चीमा पनि तपाईँको चेक पोइन्ट फर्स्टको चेक पोइन्ट माथि जङ्गलभित्र पुरै आगो फुकेर बस्थ्यो मान्छेहरू रातभरि त्यहीँ बस्थ्यो त्यो पछि अब पुरानो होटलहरूलाई अब त्यो भट्टीमा परिणत गरिरहेको छ खास त अब नेपाली होटल भन्नुपर्ने अब सबैले भट्टी भन्छ के भन्छ रक्सी खाने ठाउँलाई चाहिँ भट्टी भन्नुपर्ने होइन अब प्रायः जस्तो पोटर हाउस भन्नुपर्ने भट्टी नै भनिदिन्छ
1: तपाईँहरू
2: चाहिँ आफ्नै गेस्ट भएको ठाउँमा बस्नु मिल्दैन बस्न पायो अनि भारी बोक्ने चाहिँ छुट्टै यस्तो नेपाली घर खोज्नु
1: यहाँ चाहिँ
2: बस्न चाहिँ हुन्न खाजा साजा खाना चाहिँ आउनुहुन्छ र भन्ने चाहिँ सुनेको छ
1: भरिया र अनि जो आउँछ नि तपाईँहरूको विदेशी भनौँ न उनीहरूलाई सम्बन्ध सम्पर्क पनि गराउँदैन अरे गाइडले यस्तो पनि भनेर सुन्थ्यौँ कि हामीले
2: पहिला त भारी बिसायो बिसाउने बित्तिकै पठाइहाल्ने तल उसको नेपाली घरमा अनि त्यो भेट्नै नदिने अरे उताउता जा भन्ने खालको कुरा गर्ने अहिले चाहिँ त्यस्तो हुँदैन अहिलेको गाइड डाइहरूले त बोलाउँछ बस्नु बसाउँछ चियाहरू
3: छैन दुई चार पाँच छ त्यो सातजना सात तिन दस तिनजना मान्छे गाइड हुन्छ भने चाहिँ को कसको ग्रुप पाएन छ भने अरू ग्रुप पाँचजनै छ होइन पाँचजनै छ एकजना शेर्पा दाई दुईजना आएन छ कडा गएछ

0: सबै एउटै गाउँ हो सुरासुते
1: मेरो देउसो
2: मेरो सता
3: धेरै मान्छे हुँदाखेरि कस्तो हुन्छ खानाको आइटम पनि धेरैवटा हुन्छ अनि तपाईँको अब टाइम अनुसार दिनुपर्छ अब सादा खानेलाई फर्स्ट भयो भने उनीहरूलाई यति बजे भन्ने हो त्यसपछि खसी खानेलाई यति बजे भन्ने हो त्यहाँ राँगा खानेलाई यति बजे भन्ने त्यही अनुसारले मिलाएर दिने अब सादा खायो भने 400 छ मासु खायो भने 500 छ चिकन 600 खसी 700 ढिँडो खायो भने 900 सम्म छ स्टाफको ज्याला नै महँगो हुन्छ अब राम्रो काम गर्ने मेन कुकलाई 70,000 तिर्नुपर्छ महिनाको अब एक्स्ट्रा स्टाफ राखेर नि काम छैन हामी भ्याइहालिन्छ मेरो जम्मा भनेको सबै ठाउँ सबै हिजोमा सुकायो भने 90 आउँछ खैहरू पनि आउँछ अब कतिपयले त सस्तो चाहिन्छ नि त अब कतिपयले त अब इन्टरनेट चलाउँछु रुम फ्री दियो भन्छ ब्याट्री चार्ज गर्नु दियो भन्छ अब उनीहरूलाई नि सँगसै बुझेर दिने हो क्या हामीले अब कतिपय होटलहरूमा चाहिँ अब हुँदैन ब्याट्रीको पनि ब्याट्री चार्ज गरे पनि पैसा लाग्छ नेटको पनि पैसा लाग्छ भन्ने हुन्छ हामी चाहिँ के गर्छौँ भने एउटा लिँदा एउटा फ्री दिन्छौँ कि अब पहिला चाहिँ खरीलाई मात्रै इन्टरनेट हुन्थ्यो अहिले चाहिँ अब नेपालीलाई नि दिउँ न त एउटा सुविधा दिनभरि टाइम पास गर्ने माध्यम पनि भयो प्लस अब गाउँघरतिर म यस्तो ठाउँमा पुगेको छु सन्चैछु भन्ने एउटा माध्यम पनि भन्दा फोन लाग्दैन अब टावर छैन यहाँ त्यो अब पैसा दिने कुरा पनि होइन उहाँहरूलाई 150 रुपियाँ लिएर हामीलाई पुग्ने पनि होइन
4: यहाँतिर अरू होटेलहरूमा त इन्टरनेट चलाएको भने पैसा लिने अनि पछिल्लो भने पैसा लिने चार्ज गरेको पैसा लिने त्यस्तो हुँदो रहेछ है
3: त्यो चाहिँ यस्तो तपाईँको मैले नि सिस्टम बनाएको थियो होइन यसो सोचे कि अब कतिपय नेपाली दाजुभाइहरूले दुःख पार्छ नि त अब कोचाको सुत्न पर्छ उसको जस्तै अब एक्जाम्पलको लागि एउटा होटलमा चाहिँ जम्मा 10 उठ्छ भने त्यहाँ 25 खाँदै हुन्छ कि त्यो त सुँगुर सुताइ हुन्छ अनि त्यो भएपछि किन भने एक एकवटा बेडमा एक एकजना सुत्नुहुन्छ अब त्यहाँ उहाँहरूलाई नि आनन्द दिनभरि भारी बोक्या हुन्छ किनभने फ्रिडम सुत्यो भने आनन्द हुन्छ नि त
0: त्यसको पैसा लाग्ने
3: खानाको पैसा लाग्छ कतिपय ठाउँमा चाहिँ अब एक ग्लास चिया दिन्छ होइन सिद्धि अर्कोचोटि चिया दिँदाखेरि पैसा लिन्छ र हाम्रो चाहिँ यहाँ चाहिँ सोद्धा हुन्छ बिहान टक्क दुई तिन ग्लास चिया दिने हो दिउँसो दिने हो चिया भनेको मतलब हुँदैन अब पानीको चाहिँ फेरि स्केल हुन्छ हामीले नि अब ग्यासमा उमाल्नु पर्ने हुन्छ यस्तो बोटलमा एक बोटल दिने हो त्यसको नि पैसा लाग्यो अहिलेसम्म मैले लिएको रेकर्ड पनि छैन लिन पनि नपरोस् किनभने पानी भनेको चाहिँ धेरै अमूल्य चिज हो कि मान्छे पानीमा बाँचिरहेको हुन्छ नि त त्यही भएपछि खासै म त्यो मलाई किनभने आफू पनि सानै उमेरदेखि समर्ष गरेर होला
0: होटेलमा बस्दा त हामीले हिजोसम्म चाहिँ एक थर्मस पानीको 800 रुपियाँ तिरेको
3: हाम्रो पनि मेनोमा मेनो अनुसार
0: 1200 तिरेको रे
3: हजुर जस्तो गर्दा पनि हुँदो रहेछ क्या हामीलाई पहिला मनोरञ्जन भारी बोकेर हिँड्नु नि पुगेको थियो अहिले अब हामीले आफैले नै स्टाफ राखेर हामी त खास भर्नुपर्ने भनेदेखि बाहिर हुनुपर्ने मान्छे अर्का देशमा गुलामी गर्नुपर्ने मान्छे अन्त र हामीले आफ्नै देशमा अरूलाई रोजगार दिइरहेको छौँ अब त्यो भएपछि खासै मलाई त्यति साह्रो गुनासो चाहिँ लाग्दैन बच्चा पढाउनु पुगिरहेछ खानु पुगिरहेछ लाउनु पुगिरहेछ सबैलाई खुसी पाइरहेछ त्यति तपाईँ कस्तो भने पसिना गनाउँछ जुत्ता गनाउँछ भने नि पेसा गर्ने होइन किनभने स्ट्यान्डर्ड तरिकाले बस्ने नि स्ट्यान्डर्डै काम गर्ने आखिर नेपाली बिना त मान्छे खरिद आउँदैन म यो पेसामा रमिरहेको छु भने नि यसमै खुसी पनि हो किनभने अब हामीलाई ए खुट्टा गनायो त्यो गनायो तेरो पसिना गनायो भन्ने चलन पनि हुन खै हामीले डक्क अब आउने साथीहरूलाई ल त्यहाँ पानी छ साबुन छ खुट्टा धुनु लुगा धुनु जुराब धुनु आफ्नो तरिकाले रमाउनु आफ्नै घर जस्तै सोध्दा हुन्छ आफ्नै घर जस्तै साथीहरू मेरो पासाङ नुरु तामाङ
0: नुरु
3: हजुर खासै नुर्बु हो हजुर पासाङ नुर्बु हो तर सबैले नुरु नुरु भन्छ पासाङ भनेको शुक्रबार खाना हो यसो सट्ट यस्तो मिलेर बसौँ खाना खाइदिउँ होइन कति बज्यो 7 बज्यो

0: kok dimulai?
1: आधार शिविरका टेन्टहरूमा भरियाहरूले बाँस पाउँदैनन्। थारी बिसाएर उनीहरू बाँस बस्न फेरि गोरखसेत नै फर्कनुपर्छ।

0: पहिला त ओडार ओडारमा बसिन्थ्यो, अनि पछाडि चाहिँ यो क्याम्पिङ हटेपछि यो टी हाउसको सुरु भयो, त्यहाँदेखि चाहिँ भरियाहरूले दुःख पाए भनेर त्यो चाहिँ गरेको हो। यहाँ त क्यापेसिटी त 150 लगभग गर्छन् कि त्यति पनि हुन्छ, कहिले अब कहिले हुँदैन, त्यस्तै हो नि। घरमा पो हो त आनन्द, त यो त पर्दैछ नि, यसो पैसा बचाउनको लागि चाहिँ पार्टीतिर बस्छौँ हामी चाहिँ। भट्टीतिर बस्यो भने 1500 चलि नै जान्छ, चिया खाजा खाँदा खाँदै, तर यसो एक छाकी खाएर अलिअलि बचाएर लिएर जान्छ, त्यस्तै हो। सुविधै ठान्नु पर्यो, हामी त बालाहादेखि भारी बोकेर हिँडेको मान्छे हो नि, यहाँ कुना कुना ओरार ओरार बास बसेर हिँडेको। 90 रुपियाँ हाइल्यान्डबाट थियो, 250 रुपियाँ त अन्तरले दिन्थ्यो, त्यसरी भारी बोकेर हिँडेको मान्छे नि त आफैले खाजा सामान बोकेर त्यसरी गरेको नि त्यो दिन भयो। मैले त 15 वर्ष लगभगदेखि बोकेको, अब गरिब परिवारमा जन्मेको मान्छे हुँ, त्यही भएर
1: म केही वर्ष सौदी बसेँ, त्यस पछाडि आएर अब गाउँतिर यसो बाटो पालन चालन गर्ने पर्यो, त्यसले पनि खासै राम्रो ढङ्ग दिएन। त्यस पछाडि यसपालि चाहिँ यसो पहिले घुमेको ठाउँ घुम्न आएको, तर कमाइ चाहिँ त्यही हो, नहुने रहेछ खाने ठिक्क।
0: एक छाकी खाएर हुन्छ, सारा दुनियाँ हामी मात्रै नभएर जति पनि भरिया छन्, अब एउटा कोहीले तिरेको हुन्छ 35 डलर, त्यो सबै कहाँ दिन्छ, दिँदैन। 1500 दुईटा बेडिङ बोकेर हिँड्नु पर्ने हुन्छ, अन्तिममा त्यही टिप्स दियो भने त्यसकै आशामा बचाएर लिएर जाने हो नि, अनि अब कहाँ हुन्छ, हुँदैन नि, कति दुःख छ नि। मकै सकै लिएर आइयो भने पनि, छातोहरू लिएर आइयो भने, बिस्कुटहरू बोकेर लिएर आइयो भने पनि, दिउँसो दिउँसो त्यो खाने, राति राति चाहिँ भात खाने, अनि त्यसरी पैसा बचाएर लिएर जानुपर्छ। अब खानाको लागि त हामीलाई के छ, आफ्नो कोदो छ, मकै छ, साग सिस्नु छ, त्यसको लागि भन्नु, हामीले त नानीहरू पढाउनु पर्यो, लत्ता कपडाहरू, माछा मासु खानको लागि, यही नै हो राजा देउता, राजा साहुहरू सबै ढाँट्नु पर्यो, यसो गर्नुको लागि यहाँ आएर कमाएर लिएर जाने हो नि हामीले। अब आफूले त यसपालि एउटा चाहिँ भेटिरहेछु 1800 नभए 1500 मात्रै गरेको, कति हुनु र अझै बेस क्याम्प टिपमा त अलिअलि हुन्छ, यो पास सास जानु पर्यो भने त बिचारा नै पोटरहरूको लागि त 9 वर्ष मैले सेकको इन्टरभ्यू लिनु हो नि, म सक्छु त्यसमा, हिन्दी आउँछ मलाई राम्रै गरी, बङ्गालीमा अलिअलि आउँछ मलाई, इङ्ग्लिस त इङ्ग्लिसै भइयो नि, तपाईँले ठुक चलाइहालिन्छ, अनि कहिले काहीँ फाल्टो कुरो भेट्यो भने म राम्रै गरी लिएर जान्छु। अस्ति कार्तिक मेलामा पनि 4 जना रुसको भेटिरहेको थिएँ, मोदीको चाहिँ डाइरेक्टरहरू रहेछन्, राम्रै गरे, तिनीहरूले राम्रै दिएको थियो, अनि आफूले यता कमाउँदै गर्यो, अब चाहिँ जानुपर्छ, खेती किसान गर्नु पर्यो, अब यहाँ मात्रै त बसेर त हुँदैन, जाहिर छैन। हाम्रो नेपालमा कुनै रेट केही छैन के, जो मरो मरो, जो बाँचो बाँचो, जसले कमायो कमायो, अब एउटा रेट हुनु पर्यो, खानाको पनि पसलको पनि केही छैन, टेकन एजेन्सी र यो खुम्बु पासाङ लामुले त झन् गर्नुपर्ने हो, यत्रो पर्यटक क्षेत्र हो, यत्रो नाम चाहिँ विश्वले चिन्छ कहाँ चाहिँ, पोटार त बरे जसरी पनि जसरी पनि त ठगिरहेको छ नि, खानामा 400 दिन्छन् त्यही हो, सतातो पानी किनेरै खानुपर्छ, अब आफ्नो ठाउँमा, अब त्यो लोबुजेमा त 20 रुपियाँ ग्लास होइन त दाइ, 20 रुपियाँ ग्लास नै राखेको छ, 25 रुपियाँ ग्लास राखेको तातो पानी, अब 200 को सबैभन्दा लामो सिरानी कहाँ छ भनेर सोध्यो भने गोरक्षेमा छ भनेर भन्नु होला है, त्यसको जवाब चाहिँ
1: यो मलाई पनि छक्कै लाग्यो कि, यो मजा चाहिँ मजा छ कि, एकदम मजा छ, यो कसैले तान्ला पनि छैन, पक्लका सुतेपछि कसैले चल्ला, अब अन्त अन्त गयो भने उसले उता सार्छ, उसले यता सार्छ, त्यो गजबै छैन, तर यो चाहिँ गजब छ कि, तन लामो काँवर ल्याए, कसैले ल्याए,
0: मैले पनि हेरेँ कि कहीँ यस्तो सिरानी देखिनँ कि, किन हेर्नुहोस् त, हेर्नु त कति लामो छ यो न त मान्छेले तानेरै नै चलाउँछ, यो कसैले चलाउँदा पक्लाको सुत्ने मजा आनन्द छ के।

तपाईँहरू मेन सिजनमा आयो भनेर यो बाटो बिरार सिर्ने बाटै हुँदैन, यता उँभोबाट फर्किने उँदो धेरै हुन्छ, उँधोबाट आउने जोक्पे या गोडा खैरे नेपाली चाहिँ धेरै हुन्छ यहाँ। खैरे दसजना छ हाम्रो गाइड अनि असिस्टेन्ट दुईजना छ, उता होटलमै छ। हामी भारी बोक्नेहरू चाहिँ यहाँ भट्टीमा बस्नुपर्छ। खाना बस्न धेरै दुःख छ, फेरि महँगो पनि छ है, त्यति सुविधा हुँदैन क्या यहाँ, यस्तो गर्नुपर्छ है, अब 500 तिर्नुपर्छ। होटल त सही छ, खासै यस्तो काम ठिक छैन है यता।

हिमालका सुन्दर तस्वीरहरू, खुम्बु पदयात्राका रोमाञ्चक कथाहरू अनि आरोहणका दर्जनौं नाम र कीर्तिमानहरूमाझ सायद यहाँका भरियाका सुस्केरा र थकानहरू ओझेल परिरहेका छन्।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825362018
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 082537479
8: मोबाइल नम्बर 98494667487
10: भर्ना खुल्यो।
11: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगञ्जमा 37/17/2083/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
12: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
11: हाम्रा विशेषताहरू
12: उत्कृष्ट शैक्षिक वातावरण
11: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
12: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
11: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
0: सम्पर्क फोन 081536086
12: र मोबाइल नम्बर 98486600 98580 3686 र 98481273

0: बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। गत वैशाखदेखि हालसम्म विपदमा परेर 166 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 3,435 विपदका घटना भएका छन्। विपदमा परेर 988 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार 4,531 घर परिवार प्रभावित भएका छन्। सो अवधिमा सबैभन्दा बढ़ी आगलागीका घटना भएका छन्। प्राधिकरणका अनुसार 4 महिनामा 914 आगलगीका घटना भएका थिए। सर्वदंशका 535, सट्याङ 229, लेक लाग्नो 55, जनावर आक्रमण 190, हुरी बतास 478, पहिरो 495, बाढ़ीका 171 घटना घटेका छन्। यस्तै भारी वर्षा 166, ढुंगा पल्टेर 1, डढेलो 191, हिउँ पहिरो 2, असिना 4 र अन्य 4 छन्। त्यसै गरी साउन 2 गते बिहानदेखि 3 गते बिहानसम्म देशभर कुल 58 विपदका घटना भएका थिए। विपदमा परेर 3 जनाको ज्यान गएको छ। घर जग्गा कारोबारबाट गएको आर्थिक वर्ष 2082-83 को असार महिनामा मात्रै 11,94,99,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्षकै सबैभन्दा उच्च मासिक राजस्व हो। विभागले सार्वजनिक गरेको विवरण अनुसार वैशाखमा 6,26,38,00,000 रूपियाँ राजस्व संकलन गरेको थियो, जुन वर्षकै दोस्रो उच्च मासिक राजस्व हो। चैतमा 6,16,57,00,000 रूपियाँ, जेठमा 5,24,42,00,000 रूपियाँ, पुषमा 5,17,32,00,000 रूपियाँ, माघमा 5,79,00,000 रूपियाँ, मंगसिरमा 4,84,81,00,000 रूपियाँ तथा फागुनमा 4,14,95,00,000 रूपियाँ राजस्व संकलन भएको विभागले बताएको छ। आर्थिक वर्षको शुरूआती महिनामा भने राजस्व अपेक्षाकृत कम थियो। साउनमा 3,28,91,00,000 रूपियाँ थियो। भदौमा 3,14,07,00,000 रूपियाँ, असोजमा 2,75,85,00,000 र कार्तिकमा 2,74,51,00,000 रूपियाँ राजस्व संकलन भएको थियो। दाङमा हालसम्म 85% क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। जिल्लामा 28,385 हेक्टर क्षेत्रफल अर्थात 85% क्षेत्रमा धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार देउखुरी क्षेत्रका अधिकांश स्थानमा धान रोपाई सकिएको छ, तर दाङ उपत्यका तथा वर्षाको भरमा खेती हुने केही क्षेत्रमा अझै रोपाई जारी छ। कोराही तुलसीपुरको दक्षिणी क्षेत्र दंगीशरण शान्तिनगर बबई र बंगलासोली गाउँपालिकाका वर्षामा निर्भर किसानले अझै रोपाई गरिरहेको उहाँको भनाइ छ। उहाँका अनुसार मौसम अनुकूल रहेमा आगामी साउन 10 गतेसम्म जिल्लाभर धान रोपाई सम्पन्न हुने अपेक्षा गरिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दाङमा 34,423 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ। र दाङमा 1 वर्षको अवधिमा वन पैदावारबाट 10 करोड़ रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ। डिभिजन वन कार्यालय गोराही दाङका अनुसार आर्थिक वर्ष 2082-83 वन पैदावार संकलनबाट 10,61,13,224 रूपियाँको काठ र दाउरा उत्पादन भएको हो। डिभिजन वन कार्यालय गोराहीका प्राविधिक अधिकृत दिनेश डाङ्गीका अनुसार वन सम्वर्धन प्रणाली लागू भएका 48 सामुदायिक वनबाट 1,90,447.21 क्यूफिट काठ र 472.47 चट्टा दाउरा उत्पादन भएको छ। वन पैदावार संकलनका लागि सहमति लिएका 98 वन समूह मध्ये 50 वन समूहबाट उत्पादन भएका काठ र दाउराबाट 10,61,13,224 रूपियाँ आमदानी गरेका छन्। अवस्त बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: सुन्दै हुनुहुन्छ। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: खुशीको खबर।
8: अब हाम्रै दाङको खोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्यूरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
9: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
9: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
11: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
11: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
11: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
13: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर, दाङको शंकर मेडिकल हलमा।
14: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रूपको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
13: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोट, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
14: बिरामी
15: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
7: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
9: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-562-23-023, 98478-1817 र 98478-635-643।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

नमस्कार। परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा फरक कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि तपाईँको रेडियो सेटसेटमा आइसकेको छु। फरक बार फरक तपाईँले इन्द्रणी आउँछ त्यही अन्तर्गत आज सोमबार हो अनि बिहानीको समय छ। सोमबार बिहानीको समय मीठा मीठा गीतहरू सुनाउँदै अनि तपाईसँग सँगै रहेर तपाईँका कमेन्टहरू पढ्ने, एसएमएसहरू हामीलाई आउँछन् इनबक्समा, ती वाचन गर्ने होइन, अनि यसरी नै हामी अगाडि बढाउँछौं आजको बसाईलाई। र मेचीदेखि महाकालीसम्मका प्यारा प्यारा साथीहरू जो रेडियो नजिक रहेर हामीलाई साथ दिइरहनु भएको छ, तपाईँले पनि हामीलाई इनबक्स गर्न सक्नुहुन्छ, जसको लागि 9855108272 नम्बरको सहारा लिनुहोला। सँगै इनबक्स सँगै हामीलाई तपाईँले सामाजिक सञ्जाल फेसबुक लाइभमा हेरिरहनु भएको छ अनि टिकटक लाइभमा हेरिरहनु भएको छ, नेपाली पात्र हाम्रो पात्रबाट सुन्दै हुनुहुन्छ भने तपाईँले तपाईँ जुन माध्यमबाट साथ दिइरहनु भएको छ त्यहाँ कमेन्ट बक्समा चाहिँ कमेन्ट छोड्नुभयो भने ती कमेन्टहरू पनि हामी वाचन गर्छौं। र विशेष गरी साथीभाइको सम्झना गर्न सक्नुहुन्छ अनि तपाईँका केही कुराहरू छन् व्यक्त गर्न मन छ, त्यो चाहिँ रेडियो मार्फत व्यक्त भए हुन्थ्यो भन्ने लागेको छ भने ती कुराहरू तपाईँले लेख्न सक्नुहुन्छ अनि साथीभाइलाई चाहिँ सम्झना समर्पण गर्दै प्रस्तुत हुने गीत मार्फत चाहिँ तपाईँले सम्झना गर्न सक्नुहुन्छ। यो जानकारी मैले यहाँलाई गराएँ। अब यति भनिसकेपछि आजको यस कार्यक्रमलाई प्रायोजन एक्सट्रिम इनर्जी ड्रिंकले गरेको छ। अब गर्मी मौसम होइन अनि प्यास लागेको छ, इनर्जी बढ़ाउनु परेको छ, यसको लागि चाहिँ एक्सट्रिम इनर्जी ड्रिंकलाई सम्झनुहोला। र अब हरेक पसल होइन अनि क्याफेहरू सबै ठाउँहरूमा यो उपलब्ध छ, त्यसैले प्यास लाग्दा होस् अथवा एक किसिमको स्फूर्ति दिनको लागि चाहिँ तपाईँले एक्सट्रिम इनर्जी ड्रिंकको प्रयोग गर्न सक्नुहुन्छ। यो जानकारी मैले यहाँलाई गराएँ। अब यो प्रायोजकका सन्दर्भमा गराएँ। अब विश्वकप सबैलाई लागेको थियो होइन, अब विश्वकपको धङधङी पनि सकियो होइन, किन सकिया छैन, सकियो, अब सकियो होइन, अब हामी एकैचोटि 2030 भेट्नेछौ, सन् 2030 भेट्नेछौ। र यो पालिको विश्वकप विजेता भनेको छ, तीनचोटिको विजेता अर्जेन्टिनालाई हराउँदै अथवा परास्त गर्दै यो पटक चाहिँ स्पेनले आफ्नो वर्चस्व कायम गरेको छ, जहाँ अनुभवी भन्दा पनि भर्खरका युवा खेलाड़ीहरूको बाहुल्यता रहेको थियो अनि एकदम अब सबैको चासो होइन एक किसिमको अर्जेन्टिना भन्ने बित्तिकै जहाँ मेसी जस्ता खेलाड़ीहरू थिए होइन, हिजो अब त्यो एक किसिमको अन्तिम त्यो एउटा चाहिँ समारोह हेर्दै गर्दाखेरि त्यहाँ चाहिँ हामीले अर्जेन्टिनाका खेलाड़ीहरू विशेष गरी अझ लियोनल मेसीलाई हेर्दै गर्दा एक किसिमको भव्यलै बनेको थियो अवस्था, किनभने मेसीको आँखाबाट आँसु झरेको थियो। हुन त नेपाली हाम्रा धेरै दाजुभाइ दिदीबहिनीहरू होइन मेसीको समर्थक हुनुहुन्थ्यो होइन, धेरै जसो मलाई त लाग्छ यो देश हाम्रो देशमा नेपाली फुटबल अथवा फुटबलको अवस्था जे भए पनि विश्व फुटबलको इतिहास हेर्दै गर्दा अर्जेन्टिनाका समर्थक चाहिँ हामीले धेरै पाएका थियौं, तर सबैलाई एक किसिमको रुवाउँदै होइन एक किसिमको स्पेनले आफ्नो हात पारेको छ। हामी स्पेनलाई एकदम बधाई दिन चाहन्छौं। मैले पनि यो पटक चाहिँ विशेष गरी म फुटबलकै लागि अथवा फुटबल भन्ने बित्तिकै विश्वकप भन्ने बित्तिकै सधैँभरि अब आफ्नो देश नगए तापनि अन्य देशहरूलाई सपोर्ट गर्दा चाहिँ जब जब फुटबल हेर्न थालियो, विश्वकपहरू हेर्न थाल्यो, त्यसपछि एक किसिमको ब्राजिल रोनाल्डो होइन यी मनपर्ने कि, त्यसपछि विस्तार नेमारहरू ब्राजिलका मन पर्दै गए, अन्य पनि मन पर्छ तर अलिक बढी मन पर्ने उनीहरू भयो र उनीहरूको सपोर्ट भयो, जब ब्राजिल रोकियो त्यसपछि स्पेनले जिते हुन्थ्यो भन्ने लागेको थियो, नभन्दै स्पेनले यो पालिको विश्वकप उचालेको छ। एकदम हामी बधाई दिन चाहन्छौ होइन, अब यो बधाईसँगै कमेन्टहरू पनि प्राप्त भएको छ। यतिखेर धेरै साथीहरूले हामीलाई सुन्दै हुनुहुन्छ, सबैलाई सम्झना गर्न चाहन्छु। अब जो जस्तो भए पनि खेल हो, खेलमा आर्जित हुन्छ नै, अर्जेन्टिना उपविजेता बनेको छ, हामी अर्जेन्टिनालाई पनि शुभकामना दिन चाहन्छौ। यो सँगै अब यतिखेर चाहिँ हामीलाई सृजना घिमिरेले कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ, सृजनाजी यहाँलाई पनि धन्यवाद छ, अनि अमृत भण्डारीले पनि सुन्दैछु है भनेर लेख्नु भएको छ, अनि मिस्टर राजनले पनि हामीलाई सुनिरहनु भएको छ, राजनलाई पनि सम्झना, कर्णध्वज अधिकारीले सुन्दै हुनुहुन्छ, अनि भीम महतले पनि सबैलाई सम्झना भन्नुभएको छ, इन्द्र राजाले पनि सुन्दैछु दाई भन्नुभएको छ, अनि विष्णु मायाले पनि कार्यक्रम सुन्दैछु राम्रो लाग्छ इन्द्रणी, मीठा मीठा गीतहरू बच्छन् भनेर लेख्नु भएको छ, गोपालजी भक्त प्रसादजी यहाँलाई पनि सम्झना, शोभा भट्टराईले पनि इन्द्रणी सुन्दै र हेर्दैछु राम्रो लाग्छ सुनिरहेछु, हामीले पनि विश्वकप हेर्यौं अनि स्पेनले जित्यो खुशी छौं, आफूले समर्थन गरेको टीमले जित्दाखेरि भन्नुभएको छ,
प्रमिलाले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, प्रमिलालाई पनि स्वागत छ कार्यक्रम सुन्दै गरेको अवस्थामा। अनि विवेक राणा पहेलीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, यहाँलाई पनि सम्झना छ, रामेछाबाट सुन्दैछु भन्नुभएको छ। सुमित्रा वास्तुलाले सबैलाई सम्झना गर्न चाहनु भएको छ। अब ढिला नगरौं, एउटा गीत सुनाऊ जस्तो लाग्यो है। यतिखेर हामीले एउटा पूर्वेली भाकालाई तयार पारेका छौं, म ढिला गर्दिन, सुनाउँछु, त्यसपछि तपाईँका कमेन्ट लिएर आउँछु, सुन्दै रहनुहोला।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारणमा रहेको नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी सुनिरहनु भएको छ र हामीले भीमकुमार ओझा अफिसियलबाट सांगीतिक बजारमा प्रस्तुत भएको वनको माया बोलको यो गीतलाई सुनायौं र यो गीतमा सन्तोष विशी अञ्जु गौतमको आवाज सुन्न सकिन्छ। डिल्ले प्रसाद लामगाँडेले यसमा शब्द गर्नुभएको छ। सन्तोष विशीको संगीतमा तयार भएको गीतलाई नारायण दंगालले एरेन्ज गर्नुभएको छ अनि बलबहादुर जैरूले पञ्चे बाजा बजाउनु भएको छ। मादलमा पोषण घरती मगर अनि कुमार सानोपोनले मिक्सिङ गर्नुभएको गीतलाई शंकरा डिजिटलमा रेकर्ड गरिएको छ। भीमकुमार ओझा अफिसियलबाट बजारमा आएको गीत मैले यहाँलाई भनिसके। लोमस शर्मा ज्योति खड्कालाई हामीले यो गीतको भिडियोमा देख्न सक्छौं र ज्योति खड्का अञ्जु गौतमकै छोरी हुनुहुन्छ है। एकदम प्यारी भान्जी, असाध्यै राम्रो अभिनय छ। हामीले सुनाइसकेका छौं यो गीत र भिडियो पनि साथीहरूले हेरिसक्नु भएको छ। यदि तपाईँलाई यो गीत मन परेको छ, भिडियो हेर्न मन छ भने पक्कै पनि अञ्जु गौतम अफिसियल अथवा भीमकुमार ओझा सर्च गरेर तपाईँले वनको माया सर्च गर्नुभयो भने यो गीतलाई मजासँग हेर्न सक्नुहुन्छ। टिकटक बनाउनुहोला होइन, माया गर्नुहोला। कलाकारले ल्याएका यस्ता राम्रा मौलिक सिर्जनालाई तपाईँ र हामीले साथ दिनुपर्छ र त्यो साथ चाहिँ यहाँले दिनुहुन्छ भन्ने एउटा विश्वास मैले लिएको छु। कार्यक्रम इन्द्रणी हप्ताको सातै दिन आउँछ, तपाईँलाई थाहा छ। हप्ताको एक दिन शनिबार सरोज लामिछाने अनि अन्य बसाईमा म चन्द्रमणि र अब मेरो एब्सेन्टमा कहिलेकाहीँ हाम्रो ईशा पनि आउनुहुन्छ अहिले त होइन, ईशाले पनि कार्यक्रम चलाउनुहुन्छ। सँगै अब नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी यहाँको माझमा आउँदै गर्दा हाम्रा अन्य प्रस्तुतिहरूलाई पनि तपाईँले साथ दिन सक्नुहुन्छ र विशेष गरी हिजोबाट लोकमाला पुनः सुचारू भएको छ र विशेष गरी प्रदीप सापकोटाले प्यारो भाइले त्यो कार्यक्रम सञ्चालन गर्नुहुन्छ अहिले, यो पनि जानकारी गराउँछु। बेलुका 8 देखि 9 बजे लोकमाला सुन्न पनि नभुल्नुहोला है, म साथीहरूलाई आग्रह गर्न चाहन्छु। अब यो सँगै हामी इन्द्रणीको बसाईमा छौं। धेरैभन्दा धेरै साथीहरूले हामीलाई हेरिरहनु भएको छ, कति साथीहरू टिकटकमा जोडिनु भएको छ, कति फेसबुक लाइभमा हुनुहुन्छ, कतिले हामीलाई चाहिँ नेपाली पात्र हाम्रो पात्रबाट साथ दिँदैछौ है पनि भन्नुभएको छ। यहाँहरू सबैलाई नमन छ। अब यतिखेर म फेसबुकमा प्राप्त भएका एसएमएसहरू लिन चाहन्छु। रामजी घिमिरेले नमस्कार सम्झना सबैमा सुन्दैछु नमस्कार भन्नुभएको छ। अनि अर्को साथी हुनुहुन्छ हाम्रो, उहाँ चाहिँ याम कार्कीलाई जन्मदिनको धेरै धेरै शुभकामना भाइ यामलाई भन्नुभएको छ। उहाँ चाहिँ देवेन किशोर अन्जान हुनुहुन्छ र उहाँले सम्पूर्णको सम्झना गर्न चाहनु भएको छ र अब बज्ने गीत सुनाउन चाहनु भएको छ। मनको साथी जीवन कार्कीले नमस्कार, पोखरेली नमस्कार, परिवर्तन सम्भव छ, लामो समयपछि कमेन्ट गर्ने सुनिरहेको छु कार्यक्रम इन्द्रणी, राम्रो लाग्छ, पोखराबाट सबैलाई सम्झना गर्न चाहन्छु भन्नुभएको छ। अनि कर्णप्रिय केसी संगीतले पनि हजुर लगायत सम्पूर्णमा शुभ दिन शुभकामना अनि भोलि मेरो जन्मदिन रेडियो परिवारलाई निमन्त्रणा छ है भन्नुभएको छ। म चाहिँ कर्णप्रिय केसी संगीत, उपनाम हो, घर मेरो दाङको तुलसीपुर, अहिले म भारतबाट भन्नुभएको छ। अब कर्णजी तपाईँले निम्ता त गर्नुभयो, टाढा पर्यो के गर्ने, अब फ्लाइटको कि टिकट गर्नु पर्यो भोलिको लागि भ्याउन त, अब नत्र भने त टाढा छ नि त होइन। एकदम धन्यवाद छ यो मायाको लागि पनि। यतिखेर भने गणेश अयरले पनि हामीलाई साथ दिइरहनु भएको छ, नमस्कार भन्नुभएको छ। डडेलधुराको अमरगढ़ी नगरपालिका ओडा नम्बर 1 भेटाबाट गणेशले सबै साथीलाई सम्झना अनि साथीहरू दिनेश साउद, गणेश भाट, प्रशान्त भाट, मीना भाट, राजेन्द्र भाट, निशा भाट, जीवन थापा, जलन भन्नुभएको छ अनि रेडियो प्रेमी अमरगढ़ीका सम्पूर्ण साथीहरू अनि शैलेश्वरी रेडियो आफ्नो एफएम, रेडियो मेलौली, रेडियो सुदूर आवाज लगायत विभिन्न रेडियोबाट इन्द्रणी सुनिरहनुभएका तमाम मनहरूलाई म नमन गर्न चाहन्छु भनेर लेख्नु भएको छ। त्यसपछि दाई नमस्कार, म टीकाराम सुनवार, तिन्जुरे मीडिया ग्रुपको सदस्य, रामेछाप घर भई अहिले काठमाडौँबाट प्रोग्राम मार्फत सबैलाई सम्झना भन्न हाम्रो टीकारामले लेख्नु भएको छ र सोना कन्दङ्गवा मीडिया प्रेमीलाई सम्झना गर्न चाहन्छु भन्नुभएको छ। अनि उहाँले जीवन सुब्बा, राज घले मगर, विमला मगर, सुनिता सुनवार, रामलाल सुमन, अभागी राई युनिसा, रामलाल

अनि उहाँले चाहिँ मलाई चिन्ने पूर्ण बहादुर बान्ठा मगर भन्न चिन्नुहुने सबैलाई सम्झना गर्न चाहन्छु, मिठो माया भन्न चाहन्छु भन्नुभएको छ। अनि लभ शक्तिले पनि सबैलाई सम्झना नमस्कार भन्न लेख्नु भएको छ, यहाँलाई पनि नमस्कार छ। कडध्वज अधिकारीले प्युठानको मान्छे म लोकप्रिय कार्यक्रम इन्द्रणी सुन्दैछु, सबैलाई सम्झना समर्पण गर्न चाहन्छु। मान्डवी गाउँपालिका वडा नम्बर 3 सल्लीबेसीदेखि म भन्न लेख्नु भएको छ। अनि छिना गुरूङले पनि गुड मर्निङ नमस्कार, के छ सन्चै हुनुहुन्छ, भोजपुरको दिङलाबाट हजुर लगायत सबैलाई सम्झना गर्न चाहन्छु भन्नुभएको छ। अनि सानो शशिकला किरातीले पनि सुन्दै हुनुहुन्छ, सबैलाई सम्झना गर्न चाहनु भएको छ। अब भने ईसा हामी इन्द्रणीको बसाईमा गीत नै प्रस्तुत गर्दैछौ। मेरा प्यारा प्यारा साथीहरू हामीलाई सुन्दै र हेर्दै गर्दा तपाईँले हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ। अब म टिकटकका कमेन्टहरू लिन्छु, इनबक्समा प्राप्त भएका एसएमएसहरू लिन्छु र त्यसपछि चाहिँ म फेरि फेसबुक लाइभमा प्राप्त भएका कमेन्ट पढ्छु। यतिखेर ढिला गर्दिन, राख्दैछु तपाईँको लागि यो गीतलाई।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई प्रत्यक्ष सुनिरहनु भएको छ। हामी नेपाली लोक तथा दोहोरी संगीतलाई माया गर्ने मान्छेहरू हौ अनि नेपाली लोक संगीतको क्षेत्र राम्रो बन्नुपर्छ, विकास हुनुपर्छ, विकृति आउनु हुँदैन होइन, अनि यसलाई कसरी हराभराब बनाउने तर्फ तपाईँ हामी सबैजना सजग हुनुपर्छ र ती कुराहरूमा सचेत हुँदै अगाडि बढ़ियो भने पक्कै पनि हाम्रो मौलिक लोक संस्कृति बस्नेछ र यिनै संस्कृतिको संरक्षणका लागि पनि हामी निरन्तर हाम्रा यात्राहरूलाई चाहिँ अगाडि बढ़ाइ नै रहेका हुन्छौं। र भर्खरै हामीले सरोज लामिछाने, राजिष्ठ काल, स्मृति गौतम, सीमा भण्डारीको आवाजमा रहेको सरोज लामिछाने राजिष्ठ कालको शब्दमा सरोज लामिछानेको संगीत रहेको यो गीतलाई सुनाइसकेका छौं र यो गीत सँगै मेरा प्यारा प्यारा साथीहरूलाई म स्वागत गर्न चाहन्छु। अनि एक्सट्रिम इनर्जी ड्रिंकद्वारा यस कार्यक्रम प्रायोजित छ र पटक पटक मैले भनिरहेको छु तपाईँलाई एकदम प्यास लागेको छ, किसिमको अब कुन चाहिँ इनर्जी ड्रिंक खाऊ होइन, इनर्जी ड्रिंक त धेरै छ नि त, त्यसमध्ये पनि एक्सट्रिमलाई यहाँहरूले सम्झन सक्नुहुन्छ। अब अहिले तपाईँले चर्चा परिचर्चा विभिन्न ठाउँमा भर्खरै विश्वकप सकिँदै गर्दा पनि विश्वकपको बेलामा पनि धेरै साथीहरूले एक्सट्रिम इनर्जी ड्रिंक प्रयोग गर्नुहोला नेपाली साथीहरूले जस्तो लाग्छ। अब यो सँगै हामी इन्द्रणीको बसाईमा छौं, निकै रमाइलो भइरहेछ र तपाईँसँग रहेर यात्रा गर्दै गर्दा साँच्चीकै आफ्नोपनको आभास चाहिँ मैले पाइरहेको छु। मेरा प्यारा प्यारा साथीहरू, यहाँहरू सबैलाई नमन छ। हिजोदेखि आजसम्म तपाईँको महत्वपूर्ण साथले साँच्चीकै भन्नुपर्दा इन्द्रणीको यात्रा चाहिँ एकदम यादगारमय तपाईँले बनाइदिनु भएको छ। आजभन्दा दुई दशक अगाडिका साथीहरू पनि आज सुन्दै हुनुहुन्छ, भर्खरै इन्द्रणी सुन्न थाल्नुभएका साथीहरूले पनि सुनेर साथ दिनुहुन्छ, कार्यक्रमका सन्दर्भमा सल्लाह सुझाव र प्रतिक्रियाहरू हामीलाई दिनुहुन्छ, यसले गर्दा चाहिँ अझ हामीलाई हौसला बढ्छ, यसको लागि एकदम धन्यवाद दिन चाहन्छु। अब म केही टिकटकका कमेन्टहरू पढ्छु, मैले जानकारी गराइसकेको छु योभन्दा अगाडि नै। यतिखेर भने हामीलाई सुकमाले कार्यक्रम सुन्दै हुनुहुन्छ, सागर थापाले कार्यक्रम सुन्दै हुनुहुन्छ, प्यारो मान्छे राजन केसे यता रुकुमको मान्छे अहिले चाहिँ अमेरिकामा रहेर साथ दिइरहनु भएको छ, सँगै ज्ञानु मायाले पनि सबैलाई सम्झना, पदमले पनि सबैलाई सम्झना भन्नुभएको छ, अम्बिका थापाले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ, सागरजी यहाँलाई पनि धन्यवाद, दोलखाबाट हामीलाई साथ दिइरहनु भएको छ, सँगै अर्को साथी इन्द्र राजाले पनि हामीलाई सुन्दै हुनुहुन्छ, त्यसपछि सतीशले सबैलाई सम्झना, म सतीश श्रेष्ठ भन्नुभएको छ, मिस्टर देव खनाल हेलो सर नमस्ते म पनि सुन्दैछु, युरोप ग्रीसबाट भनेर लेख्नु भएको छ, सँगै अर्को साथी नमस्कार महेन्द्र नेपालले भन्नुभएको छ, नमस्कार हजुर, प्रदीपले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ, विश्वनाथ आचार्य सुन्दै हुनुहुन्छ यहाँलाई पनि सम्झना, अनि मिस सुमित्रा घिमिरेले पनि गुड मर्निङ बधाई छ हजुरलाई भन्नुभएको छ। सायद मैले हिजोको फाइनल खेलमा स्पेनको सपोर्ट गरेको थिएँ होइन, अनि स्पेनले जित्यो पनि त्यो कारणले पनि हाम्रो सुमित्राजीले बधाई छ भन्नुभएको होला, धन्यवाद यहाँलाई पनि। अनि हाम्रो जेनु बान्तवा गुड मर्निङ भनेर लेख्नु भएको छ, पम्फा थापाले पनि सुन्दैछु इन्द्रणी भनेर लेख्नु भएको छ, प्रेमराज दाहालले पनि मादीबाट नमस्कार भन्नुभएको छ, हेमन्त आचार्य युरोपबाट हुनुहुन्छ, दाङ घोराईको मान्छे हजुर भन्नुभएको छ, अनि हाम्रो मिस्टर पाखरिनले खादबारी संखुवा सभाबाट साथ दिइरहनु भएको छ, राधाजी यहाँलाई पनि धन्यवाद, सुमनले पनि सबैलाई सम्झना, कैलालीको मोहनियाल एकबाट हो म भन्नुभएको छ सुदूरपश्चिम, तर अहिले म विदेशबाट हजुरलाई सुन्दैछु भन्नुभएको छ, सँगै हाम्रो विमला पोखरेलले दाङ घोराईबाट नमस्कार सम्पूर्णमा लोकगीत प्रेमी मनहरूमा म दाङको घोराईबाट सुन्दैछु रेडियो मध्यपश्चिम भन्नुभएको छ, रीता पुडाछैनीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर 6 नयाँ बस्तीबाट सुन्दै रहेको जानकारी गराउनु भएको छ, गौतम बन्धु प्यारो भाइ हाम्रो सञ्चारको नेपालका सदस्य सिराजले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, सिराज भाइलाई पनि सम्झना छ, अनि गोविन्द दाहालले सबैलाई सम्झना, सीता पाण्डे पौडेलले पनि परिवर्तन सम्भव छ म बोटोलबाट हजुरलाई सुन्दैछु, सन्तोषी थापाले सुन्दै हुनुहुन्छ, अनि ओम ज्योतिष परामर्श सेवा राजेश ढकाल सरोज लामिछानेलाई सम्झना म पनि सुन्दैछु भन्नुभएको छ, राधे राधे हरिशरणम कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, भद्रजी यहाँलाई पनि सम्झना, शेर्पाजीले पनि सोलुखुम्बुबाट सुनिरहनु भएको छ, लक्ष्मण खतिवडा नयाँ बस्तीबाट साथ दिइरहनु भएको छ, महेन्द्रजी यहाँलाई पनि सम्झना, सुनिल परियारदेखि लिएर हाम्रो अर्को साथी
घर चाहिँ मेरो शंकर सभा अहिले मलेसियाबाट हेर्दैछु सुन्दैछु दाई नमस्कार भन्नुभएको छ अनि टीकाराम सुनवारको मैले जानकारी गराइरहेको छु वर्षाजी यहाँलाई पनि धन्यवाद छ अनि पदम सिद्धि लामाले पनि मलेसियाबाट सुन्दै हुनुहुन्छ यहाँलाई पनि सम्झना छ शम्भु छेत्री कटुवाल नमस्कार भन्नुभएको छ प्रभात भट्टराईले नमस्कार भन्नुभएको छ हाम्रो प्रकाशले पनि नमस्कार भन्नुभएको छ पूर्णमाया दिदी धेरै धेरै सम्झना सृजना सुनारले सुन्दै हुनुहुन्छ होइन त्यसपछि रामशरण घिमिरेले पनि हामीलाई हेर्दै हुनुहुन्छ केशवजी त्यसपछि हाम्रो अर्को साथी समीप राणा मगरले पनि सुन्दै हुनुहुन्छ विमला भुजेलले सुन्दै हुनुहुन्छ काठमाडौँबाट नम शिवाय भोलेनाथ भन्नुभएको छ आज भोलेनाथकै दिन हो नि त होइन आज साउनको सोमबार अनि पहिलो सोमबार अब धेरै हाम्रा चाहिँ भक्तजनहरू विशेष गरी भोलेनाथको मन्दिर जानुभएको छ नि त होइन सबैलाई सम्झना गणेश गुरूङ यहाँलाई पनि सम्झना छ सीताजी तपाईँलाई पनि धन्यवाद छ अब भने गीत राखौं यतिखेर हामी सा गीत प्रस्तुत गर्छौं नि भन्दा हो नि भन्नुभएको छ एक्सट्रिम इनर्जी ड्रिङ्कद्वारा प्रायोजित इन्द्रेणीको सोमबारे बसाई राख्दैछु यो गीतलाई

0: देशैभर का रेडियोबाट इन्द्रणीलाई सुनिरहनु भएको छ। हामी इन्द्रणीको श्रृंखलालाई अगाडि बढाइरहेका छौं। मेचीदेखि महाकाली सम्मका मेरा प्यारा प्यारा साथीहरू इन्द्रणी नजिक रहेर साँच्चीकै यो बसाईलाई अझ सुमधुर बनाइरहनु भएको छ। म यहाँहरू सबैलाई नमन व्यक्त गर्न चाहन्छु, तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर पनि साथ दिइरहनु भएको छ। नेपाली लोक संगीतलाई माया गर्ने मेरा प्यारा प्यारा मनहरूको साथले साँच्चीकै यादगारमय इन्द्रणीको बसाई बनाउँदै हामी अगाडि बढ़िरहेका छौं। र एक्सट्रीम इनर्जी ड्रिंक आजको यस कार्यक्रमको साथमा रहेको जानकारी मैले यहाँलाई गराइरहेको छु। र एक्सट्रीम इनर्जी ड्रिंकलाई तपाईँले प्रयोगमा ल्याउन सक्नुहुन्छ, विशेष गरी ड्रिंक खाने अथवा खोज्ने अथवा ड्रिंक्स, विशेष गरी सफ्ट ड्रिंक होइन, एउटा इनर्जी दिने खालको चाहिँ ड्रिंक कुन पिउने भन्दै गर्दा चाहिँ एक्सट्रीम इनर्जी ड्रिंक चाहिँ तपाईँले पिउन सक्नुहुन्छ। यो जानकारी गराए। हामी इन्द्रणीको बसाईमा छौं, मेचीदेखि महाकालीसम्मका प्यारा प्यारा साथीहरू सँगै रहेर यात्रा गर्दै गर्दा रमाइलोपनको आभास त यहाँले गर्नु नै भएको छ होइन। अब चाहिँ भने हामी गीत नै सुनाउँछौ होइन, अनि विदा पनि माग्नुपर्छ। केही कमेन्टहरू त बाँकी नै छन् निशा, त्यसपछि विदा हुनुपर्छ। हामीलाई धेरैभन्दा धेरै साथीहरूले साथ दिइरहनु भएको छ। यतिखेर भने हामीलाई चाहिँ सिबी समर्पणले पनि सुन्दैछु भन्ने जानकारी गराउनु भएको छ। र यतिखेर मेरी सानीले पनि कार्यक्रममा सुन्दै र हेर्दै रहेको जानकारी झोरपाटीबाट गरेको छ। सानीलाई पनि थ्याङ्क यू भन्न चाहन्छु। अनि धन थापाले पनि कार्यक्रम सुन्दै र हेर्दै रहेको जानकारी प्राप्त भएको छ। रिजाल निर्मलाले पनि आराम होइपक्सन छ दादा हजुर भनेर लेख्नु भएको छ। अनि म चाहिँ काठमाडौँदेखि सुन्दैछु है भन्नुभएको छ। रिजाल निर्मलालाई पनि थ्याङ्क यू भन्न चाहन्छु। अनि थापा किङराजले पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। त्यसपछि अर्को साथी हुनुहुन्छ, हेलो दाई म पनि सुन्दैछु, बाजुरा जिल्लाको त्रिवेणी तीन भन्नुभएको छ, त्यहाँबाट सुन्दैछु भन्नुभएको छ। सेल बोयले पनि सबैलाई सम्झना भन्नुभएको छ। विनोद मगरले सुन्दैछु दुबईबाट भन्नुभएको छ। अनि हाम्रो परु अर्जुन यो नामबाट पनि सुनिरहनु भएको छ। यतिखेर चाहिँ श्री हरिशरणम सुनिता चालिसले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। सुनिताजीलाई पनि नमन छ, कार्यक्रमलाई साथ दिइरहनु भएको छ। र यतिखेर म चाहिँ इजरायलबाट भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि। अनि प्रदीपले पनि सबैलाई सम्झना, अब बज्ने गीत सुनाउन चाहन्छु है भन्नुभएको छ। धर्मराज खातीले पनि हामीलाई सुन्दै हुनुहुन्छ। खेम खत्रीले
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गोराहीदान, फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: पदार्थहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अडगुरी के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
3: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली भुराही दाङ
3: सम्पर्क मोबाइल नम्बर 98577-71546
6: होइन भाइला लखर लखर कहाँ हिँडिस्
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
6: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदा बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
7: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिट तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741
9: मध्यपश्चिम ट्रान च्याट यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षतिजको नमस्कार। दाङमा हालसम्म 85% क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। जिल्लामा 28,385 हेक्टर क्षेत्रफल अर्थात 85% क्षेत्रमा धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार देउखुरी क्षेत्रका अधिकांश स्थानमा धान रोपाई सकिएको छ, तर दाङ उपत्यका तथा वर्षाको भरमा खेती हुने केही क्षेत्रमा भने रोपाई जारी छ। घोराही, तुलसीपुरको दक्षिणी क्षेत्र, शान्तिनगर, दंगीशरण, बबई र बंगालाचुली गाउँपालिकाका वर्षामा निर्भर किसानले अझै रोपाई गरिरहेको उहाँको भनाई छ। उहाँका अनुसार मौसम अनुकूल रहेमा आगामी साउन 10 गतेसम्म जिल्लाभर धान रोपाई सम्पन्न हुने अपेक्षा गरिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दाङमा 34,423 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ। त्यसमध्ये 33,390 हेक्टर अर्थात करिब 95% क्षेत्रफलमा धान खेती हुने प्रक्षेपण गरिएको प्रमुख भण्डारीले बताउनुभयो। समयमै रोपाई सम्पन्न भई यस वर्ष धान उत्पादन पनि बढ़न सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। दाङमा एक वर्षको अवधिमा वन पैदावारबाट 10 करोड़ रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ। डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष 2082-83 वन पैदावार संकलनबाट 10,61,13,224 रूपियाँ काठ र दाउरा उत्पादन भएको छ। डिभिजन वन कार्यालय घोराईका प्राविधिक अधिकृत दिनेश डागीका अनुसार वन सम्वर्धन प्रणाली लागू भएका 48 सामुदायिक वनबाट 1,90,747.21 क्यू फीट काठ र 472.47 चट्टा दाउरा उत्पादन भएको छ। वन पैदावार संकलन सहित सहमति लिएका 98 वन समूह मध्ये 50 वन समूहबाट उत्पादन भएको काठ र दाउराबाट 10,61,13,224 रूपियाँ आमदानी भएको छ। गत वैशाखदेखि हालसम्म विपदमा परेर 166 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 3,435 विपदका घटना भएका छन्। विपदमा परेर 988 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार 4,531 घर परिवार प्रभावित भएका छन्। सो अवधिमा सबैभन्दा बढ़ी आग लागेका घटना भएका छन्। प्राधिकरणका अनुसार 4 महिनामा 914 आग लागेका घटना भएका थिए। सर्पदंशका 535, चट्याङका 229, लेख लाग्नु 55, वन पैदावार जनावर आक्रमण 190, हुरीबतास 478, पहिरो 495, बाढ़ीका 171 घटना भएका छन्। त्यस्तै भारी वर्षा, डुंगा पल्टेर, डडेलो, हिउँ पहिरो जस्ता घटनाहरू पनि भएका छन्। भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 1 खर्ब रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। भैरहवा भन्सार कार्यालयलाई तोकिएको 1,13,67 करोड़ रूपियाँ वार्षिक लक्ष्यको 92.4% अर्थात 1,05,02 करोड़ रूपियाँ राजस्व संकलन गरेको हो। लक्ष्य 100% पूरा नभए पनि प्रतिकूल अवस्था र नाकामा देखिएका संरचनागत समस्याका बीच हासिल भएको यो उपलब्धिलाई भन्सार प्रशासनले सकारात्मक रूपमा मूल्यांकन गरेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भैरहवा भन्सारले 92,31 करोड़ रूपियाँ राजस्व संकलन गरेको थियो। र साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्। साउनको सोमबार शिवको पूजा आज गर्दा मनोआकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदी बहिनीहरू शिव मन्दिरमा गएर पूजा अर्चना गरिरहेका छन्। पूजा आजा गर्नेहरूको दाङको धारापानी लगायतका जिल्लाका शिवालय मन्दिरहरूमा बिहानैदेखि घुइँचो रहेको छ। हवस् त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट म अमर क्षतिज पनि बिदा चाहन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज। नमस्कार।

0: 99 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको मेड इन बंगाली हो नि त राम्रो त भइहाल्छ नि
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ बंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
1: एकपटक बंगालीबाट किनेर हेर न
2: लौ त म बंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
1: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब बंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: बंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
1: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-5635-775
1: सम्पर्क नम्बर 98-4-26-873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् बंगाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुखेर मर्नुभयो
5: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
4: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घुराई दाँत
6: सम्पर्क फोन नम्बर 082-5635-0027
4: 98-41-68-46
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
11: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
12: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
11: डाक्टरद्वारा दिइने सेवाहरू
12: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
11: मुटुको भल्भमा खराबी भएको मुटुमा पाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
12: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
11: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
12: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
11: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार समय बिहान 9 बजेदेखि
4: पुरानो भन्दा पुरानो

0: जान्छु।
1: फुसफुस फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
2: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
1: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
4: हार्दिक आमन्त्रण।
5: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यांग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
4: अध्यक्ष गणेश कुमार अधिकारी। सम्पर्क मोबाइल नम्बर 9857830404 र सचिव विष्णुराम आचार्य। सम्पर्क मोबाइल नम्बर 9857832391।

0: दर दरमा रेडियो मध्ये उपस्थित
1: यहाँ थुप्रै मोड र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराई पनि छ जीवनमा, हाँस खेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम ओकाली ओराली

लोक सांगीतिक अभिवादन तपाई सम्पूर्ण सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरुमा आवाजको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र लोक तथा दोहोरी गीत संगीतको संगालु रेडियो कार्यक्रम उकाली ओरालीको पर्खाईमा बस्नुभएका जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्राविधिक मित्र शालिग राम चौधरी सँगै आवाजको दुनिया मार्फत तपाईँकै सुमधुर आवाजका बाङ्गी लोकगीत संगीतको सारथी

नारायणजीको तर्फबाट। हजुर श्रोता, आज के गरिराख्नु भएको छ, के कस्तो अवस्थामा हुनुहुन्छ, क्या हुनुहुन्छ, होइन, आज पनि कुराकानी गर्छौं। निकै भन्दा निकै निकै रमाइलो कुराकानी गर्दै अगाडि बढ्नेछौ। आजको दिनमा तपाईँहरूसँग मिठो रमाइलो कुराकानी गर्दै मिठो, होइन, तपाईँहरूसँग रहेका लुकेर रहेका प्रतिभाहरू सुनाउँदै सुन्दै यहाँ रहन्छौ। आज पनि सोमबार आइपुगेको छ, है त, हामी सोमबार बसाईमा छौं। हामी हरेक साता यो सोमबारको दिन बिहान 11 बजेको मध्य पश्चिम हालत सकेपछि आउने गर्छौं र करिब करिब 12 बजेसम्म तपाईँहरूसँग, होइन, रमाइलो कुराकानी गर्दै यहाँ रहने गर्छौं। त्यही क्रममा आजको यो मिठो, यो सुन्दर श्रृंखला, सोमबार श्रृंखला लिएर उपस्थित भइसकेका छौं। आज पनि यो श्रृंखला एकदमै रमाइलो हुन्छ, होइन, तपाईँहरू भने आउन सक्नुहुनेछ 82 5854 को बाटो भएर कार्यक्रममा सहभागिता जनाउनको लागि। तपाईँहरूको लागि भने हामीले यो नम्बर खुल्ला छोडेका छौं, अनि तपाईँहरूमा भने हामी 91.4 मेगाहर्जबाट गुनगुनाउँदैछौ। तपाईँहरू भने सुन्न सक्नुहुनेछ लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगाहर्जबाट, र मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुनेछ। एकदमै सहज नै छ तपाईँहरूलाई सुन्नको लागि। अनि हाम्रो रेडियोको वेबसाइट पनि रहेको छ www.radioamp.org। लगइन गरेर पनि एकदमै सहज

कार्यक्रमको सुरुवातमा हामीले एकदमै मिठो आवाज जोडेका छौँ तपाईँहरूमा छैन, अब भने बाँकी साथ भने तपाईँहरूको रहनेछ। अवश्य पनि आउनु होला यता 082-5584 तपाईँहरूको लागि भने यो बाटो खुल्ला छोडेका छौँ। आज तपाईँहरू भने आउन सक्नुहुन्छ कुराकानी गर्नको लागि, आफूसँग लुकेर रहेको प्रतिभालाई सुनाउनको लागि एकदमै होइन। आज यस्तै गफ गफ गर्ने मिठो मिठो गीतहरू हामीले सुनाइराखेका छौँ आजको यो बसाइमा भने एकदमै रमाइलो भइराखेको छ। यस्तै यस्तै मिठो मिठो गीत संगीतहरू हामी सुनाउँछौ तपाईँहरूमा, तपाईँहरूकै आवाजका गीत संगीतहरू होइन, अवश्य पनि आउनुहुनेछ भन्ने कुरा आशा लागेको छ। आउँदै गर्नुहोला, तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्ने गर्नेछु। अन्तिम अन्तिमसम्म होइन हाम्रो टेलिफोन नम्बर तपाईँहरूलाई सम्झाउनको लागि, टेलिफोन गर्नको लागि एकदमै सहज होला भनेर मैले तपाईँहरूलाई अन्तिमसम्म जानकारी गराउनेछु। आज चाहिँ अलि मौसमको कुराकानी गर्यो भने एकदमै रमाइलो पनि गरेको छ हौ होइन, घाम घाम पनि लागेको छ, अलिअलि बादल पनि गरेको छ, घाम सँगसँगै अलिकति शीतलताको महसुस पनि भइराखेको छ होइन। बिहान चाहिँ अलि पानी पानी पर्ला जस्तो पनि गरेको थियो, सिमसिम पानी पनि पर्छ कति बेला, एकदमै रमाइलो भइराखेको हुन्छ होइन। आज भने मलाई प्रविधि समेजनबाट पनि हाम्रो ह्यान्डसम सर शालिकजीले साथ दिँदै हुनुहुन्छ, यहाँको साथ मिल्दैछ, अवश्य पनि मिठो रमाइलो यात्रा हुनेछ अन्तिम अन्तिमसम्म होइन। आउँदै गर्नुहोला 082-5854 के छ शालिकजी, कोही साथी त हुनुहुन्न नि टेलिफोनमा यति बेला, कोही साथी पनि हुनुहुन्न भन्ने कुरा जानकारी गराउनु भएको छ। कतिपय साथी होइन आज हिजो आजको राति होइन, आज राति चाहिँ वर्ल्ड कपको लास्ट फाइनल म्याच होइन, रातभरि गेम हेर्नुभयो होला, अनि त्यसपछि भने कतिपय फेरि अहिलेसम्म सुत्नु भएको पनि छ होला होइन, रातभरि निद्राले अलिकति सताइरहेको छ होला जस्तो लागिराखेको छ। ठिकै छ, के गर्ने त होइन, तपाईँहरूमा रमाइलो कुराकानी गर्न, मिठो मिठो गीतहरू सुनाउन, अनि त्यसपछि मनोरञ्जन त लिनै पऱ्यो क्यारे होइन। जति नै निद्रा लाग्यो भने मैले पनि हेरेर राखेको थिएँ, एकदमै निद्राले सधैँ राखेको छ। ठिकै छ, आज भने अब एउटा मिठो गीत राख्छौँ तपाईँहरूमा फेरि पनि, अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्नेछौँ। तपाईँहरू के को माध्यमबाट सुन्दै हुनुहुन्छ हाम्रो पात्र, अनि त्यसपछि रेडियोको वेबसाइट www.radioampere.org होइन, यस्तै कुराहरू हामीले खुल्ला छोडेका छौँ तपाईँहरूलाई सुन्नको लागि सहज होला भनेर। ठिकै छ शालिकजी, एउटा गीत प्रस्तुत गरौँ, अनि त्यसपछि कोही साथी आउनुभयो भने त्यसपछि फेरि पनि उहाँसँग पनि भलाकुसारी गर्नुपर्ने हुन्छ। यति बेला भने तपाईँहरूमा एउटा गीत राख्छौँ है त, अनि त्यसपछि पनि तपाईँहरू भने टेलिफोन गर्न नभुल्नु होला, यहाँ आउने नै छौँ। यति बेला भने तपाईँहरूमा यो मिठो गीत सुन्दै जानुहोस्।

कार्यक्रमको यति होला होइन, एकदमै मिठो गीत जोड्यौँ हामी तपाईँहरूमाझ। अब भने यस्तै यस्तै गीत सङ्गीतहरू सुनाउँछौँ होइन, एकदमै रमाइलो भइराखेको छ, कुराकानी गर्दै अगाडि बढ्छौँ आजको बसाइमा भने एकदमै रमाइलो भइराखेको छ। आउँदै गर्नु होला सुनि भयासी 5.5 तपाईँहरूको लागि भने यो बाटो खुला छोडेका छौँ आजको यो बसाइमा। अब भने बाँकी साथ तपाईँको रहनेछ, के गर्दै हुनुहुन्छ, केही को माध्यमबाट सुन्दै हुनुहुन्छ, कोही साथी हुनुहुन्छ, टेलिफोनमा कुराकानी गर्छौँ। नमस्ते जोर,

Into a bottle.

0: ठिकै छ कमलाजी, मिठो प्रतिभा सुन्नु भएको छ एकदमै। अब भने हामी छुट्टिनु पर्छ हजुरको यो मिठो प्रतिभा सुनसँगै। अब सबै सुनाउनुहोस् है त। हाम्रो कमला पुन मगर घुराई 1900 ठिकै छ। तपाईँ पनि हाम्रो गर्नुहोला सुन्नुभयो 8054 तपाईँहरूको लागि भने यो नम्बर खुला छोडेका छौँ। अब भने फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौँ। नमस्ते
1: सर।
0: नमस्ते नमस्कार हजुर। हाम्रो रुद्रजी हुनुहुन्छ कि है? रुद्रजी
1: हजुर
0: सन्चै हुनुहुन्छ?
1: एकदम आराम छ सर। के छ हालखबर हजुरहरूको?
0: एकदमै ठिक छ भन्नुपर्छ। के गरेर बसिराख्नु भएको छ? के गर्दै हुनुहुन्छ?
1: म अहिले अड्डामा जङ्गल खेल्दैछु त सर।
0: काम काजमा एकदमै व्यस्त हुनुहुन्छ है?
1: हजुर हजुर।
0: ठिकै छ रुद्रजी, कार्यक्रममा आउनुभएको छ। आज तपाईँहरूको प्रतिभा सुन्ने दिनुभएको छ, सुनाउनुहुन्छ नि?
1: म सुन्नुभयो सर। टुक्रा
0: ल त सुरु गरिहाल्नुहोस्।
1: ए सल्ला धुपैले सानो निद्रामा बिउँदायो तिम्रो रूपैले, सल्ला धुपैले सानो निद्रामा बिउँदायो तिम्रो रूपैले, कैसरी भलेट भयो बस माया मुखाले भेट भयो, सल्ला धुपैले सल्ला धुपैले सानो निद्रामा बिउँदायो तिम्रो रूपैले, झै खोला झारेको छैन माया छ भन्ने पारेको, सल्ला धुपैले साधु पहिले सानो निद्रामा बिउँदायो तिम्रो रूपैले, ए धरिले जेलेको बिर्सेनु कि बालोमा खेलेको, सल्लाधु पहिले सल्लाधु पहिले सानो निद्रामा बिउँदायो तिम्रो रूपैले, सल्ला धुपैले सानो निद्रामा बिउँदायो तिम्रो रूपैले।
0: हजुर सर। ठिकै छ रुद्रजी।
1: हजुर
0: एकदमै मिठो पुरानो भाग्य सुनाउनु भएको छ। अब के गर्ने त होइन, अब जति सुनौँ सुनौँ भने पनि नहुने के अरे, अब चाहिँ अन्य साथीलाई पनि पालो दिनुपर्छ हजुरको यो मिठो कुरा सँगसँगै। अब साथीलाई सम्झना गर्नुहोस् है त।
1: हजुर सरपन्ध हजुरलाई, प्राविधिक मित्रलाई, के अरे रेडियो होल युनिटलाई, मलाई रुद्र बहादुर पुनमगर भनेर चिन्ने नचिन्ने सबैलाई सम्झाइ बिरान्छु सर। नमस्ते।
0: हजुर हाम्रो रुद्र बहादुर पुनमगर है भुलाई 1900 अबको थप बसाइमा पनि तपाईँहरूको टेलिफोन आउनेछ, अवश्य पनि कुराकानी गर्न पाउनेछौँ भन्ने मलाई लागिराखेको छ। आउँदै गर्नुहोला सुन्नुभयो 8054 तपाईँहरूको लागि भने यो बाटो खुला छोडेका छौँ। आजको यो बसाइ पनि एकदमै रमाइलो मिठो मिठो भइराखेको छ होइन। आजको यो बसाइमा होइन यो मिठो न्यानो जस्तो पनि होइन, अलिकति शीतलताको महसुस पनि भइराखेको छ। कोही साथी हुनुहुन्छ टेलिफोनमा कुरा। नमस्ते
2: हजुर। नमस्ते हजुर। नमस्ते।

0: नमस्ते नमस्कार हजुरहरु, कहाँबाट को बोल्नु भयो? यस्तो नाम धेरै दिनपछि सुन्न पाइयो कि जस्तो पनि लाग्छ, होइन? कता कता अलिअलि सुने जस्तो पनि लाग्छ। शुभ नाम?
1: म यता धानसरोदेखि दलवीर भक्ति मगर।
0: धानसरोदेखि दलवीर भक्ति मगर,
1: हजुर हजुर।
0: दलवीरजी
1: हजुर
0: सन्चै हार्मी हुनुहुन्छ?
1: एकदम सन्चै, खाना साना खाएर तपाईँ कार्यक्रम सुन्दैछु।
0: एकदमै ठिकै छ। आज कार्यक्रम आउनुभयो दलवीरजी?
1: हजुर।
0: तपाईँ चाहिँ धेरै दिनपछि आउनु भएको छ, कता कता हराउनु भएको थियो नि हामीलाई, बिर्सि बिर्सि भन्ने बेला आइपुग्नु भएको छ।
1: म हरा त थिइनँ, म कार्यक्रम सुनिरहेर साथ दिइरहन्छु। कहिले अब त्यस्तै त, अब कहिले पालो पाइन्न, कहिले पैसा आउन्न, कहिले काममा व्यस्त होइन्छ, त्यो भएर
0: हाम्रो दलवीरजीलाई समस्या समस्या है।
1: के गरौँ त, के गरौँ, बुढो मान्छे समय सही लाग्छ, कहिले त्यस्तो भइन्छ, के गर्थ्यो, त्यस्तै छ जिन्दगी।
0: ल ठिक छ दलवीरजी, आज चाहिँ आउनुभयो होइन, आज चाहिँ पालो पाइहाल्नु भयो नि आज।
1: हजुर हजुर पाइयो।
0: एउटा मिठो गीत सुन्न पाउँछौँ भन्ने आशामा छौँ।
1: मिठो त त्यस्तै हो, मिठो त छैन, बले उही मनको इच्छा पुरा गर्ने हो, त्यही हो। अब मिठो गीत गाउने साथीहरू आउनुहुन्छ, आउनु भएको छ। मिठो त त्यस्तै, अब त्यो मनोरञ्जनको लागि। हजुर म हिजोले छ छ गीत गाउँछु,
0: एउटा सुनिहाल्नु सुनिहाल है त।
1: हजुर। ओ मायासित दुई दिन बे नहुँदा सिरानीको खोल बिजो मरुँदा, मायासँग दुई दिन बे नहुँदा सिरानीको खोल बिजो मरुँदा, किन माया घुमिन जाउ बम्बई, रेलको भाडातिर जम्बई, हुन माया घुमिन जाउ बम्बई, रेलको भाडातिर जम्बई, रेलको भाडातिर जम्बई। हजुर यति नै।
0: हाम्रो दलवीरजी फेरि बेला बेलामा आउनुहुन्छ होइन, बिर्सी बिर्सी भन्ने होला, एकदम पुरानो मिठो मिठो गीतहरू याद ल्याउनुहुन्छ।
1: हजुर
0: ठिकै छ दलवीरजी, अब चाहिँ हामी छुट्टिनु पर्छ। हजुरको यो मिठो गीत त सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त।
1: हजुर सरपम त हजुरलाई सम्झना र माया छ, भेट नभए पनि धेरै भयो र, अनि पति बाबु कहाँ हुनुहुन्छ त्यहाँले धेरै सम्झना र छ, त्यहाँ कार्यक्रम चलाउने आज को हुनुहुन्छ त्यहाँले पनि धेरै धेरै सम्झना छ, र मभन्दा अगाडि हामीले रूपले पनि धेरै सम्झेको छु, कमला बहिनीलाई, सबै कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई, र पछि आउने साथीहरूलाई धेरै धेरै माया र सम्झना गर्दै छुट्टिन्छु। हवस् नमस्ते।
0: नमस्ते अकि बाबुलाई, हाम्रो दलवीरजी होइन, यहाँसँग पनि मिठो मिठो प्रतिभाहरू सुन्न पाउँछौँ होइन, गीतहरू सुनाउनुहुन्छ। अब हुने फाल तपाईँको रहेको छ 082-5854-854, तपाईँहरूको लागि भनेर हामीले यो बाटो खुल्ला छोडेका छौँ। आजको यो बसाइ पनि एकदमै रमाइलो भइराखेको छ। अब भने हामी एउटा गीत राख्छौँ तपाईँहरूमा, अनि त्यसपछि भने तपाईँसँग भलाकुसारी गर्छौँ। यति बेला पनि यो मिठो गीत तपाईँहरूमा सुन्दै जाँदा।

यति बेला पनि यो मिठो गीत राख्यो तपाईँहरू भएको छैन हजुरको यो बसाइमा पनि एकदमै रमाइलो भइराखेको थियो, एकदमै मिठो मिठो कुराकानी गर्न पाइराखेका थियौँ। अब भने समय थोरै थोरै भन्दा पनि अब सकिन लागिसक्यो होइन, के गरिराख्नु भएको थियो, के कस्तो अवस्थामा हुनुहुन्थ्यो होइन, जे जस्तो अवस्थामा हुनुहुन्थ्यो अवश्य पनि हामीलाई सुनेरै साथ दिँदै हुनुहुन्थ्यो। यहाँहरू सबैजनालाई जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मिठो माया मिठो सम्झना छ अनि त्यसपछि हामीलाई मलाई प्रविधि संयोजनबाट साथ दिइराख्नु भएको थियो अहिलेसम्म हाम्रो शालिग्राम चौधरी, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। ठिकै छ, आजको बसाई पनि यस्तै एकदमै रमाइलो भए तापनि होइन, आउँदो बसाईमा पनि यस्तै रमाइलो हुनेछ, अवश्य पनि कुराकानी गर्न पाउने आउँदो बसाईमा पनि अब तपाईँहरूको प्रतिभाहरू सुन्छौ, तपाईँहरूसँग मिठो रमाइलो गफ गफ गर्छौ, कुराकानी गर्नेछौ आउँदो सोमबारको बसाईमा पनि। ठिक छ होइन, अब जहाँ जे जस्तो अवस्थामा हुनुहुन्थ्यो स्वस्थ व्यस्त रहनुहोला र आजको यो बसाईबाट भने म कार्यक्रम प्रस्तुत नारायणजीसे पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नुहोला अनि तपाईँहरूको बाँकी पल बाँकी समय जति पनि छ यो समय शुभ रहोस्, शुभ बितोस्। नमस्कार।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिचमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक खोराही 15 तुलसीपुर चोक दान सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98-4975-7

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङ में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-5-78-30-145, 98-4-78-30-153 र 98-6-49-41-944।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-4-98-87-741।

0: प्रोडक्टहरु कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस
0: अड्गुरी।
2: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दान।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
6: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
7: मध्य पश्चिम चाङ च्याक, यति बेला मध्याहको 12 बजेको छ।
8: सम्पर्क विहीन तीनजना फेला, अन्यको खोजी चल्दै। पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो, जोखिम कायमै रहेकाले मौसम र सड़कको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह। लाइसेन्सको स्वास्थ्य परीक्षामा इजाजत प्राप्त सबै चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिन आग्रह। स्वास्थ्य परीक्षण सहजसँगै सेवाग्राहीको समय र खर्च बच्ने विश्वास। गाजामा पहिलो पटक काठबाट बनेको विद्यालय सञ्चालनमा, युद्धका कारण 6,20,000 भन्दा धेरै विद्यार्थी पढ़ाईबाट वञ्चित। र सन् 2030 को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने। नेपाल खबरमा अब पूरा खबर। कञ्चनपुरको शुक्लाफाडा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका 17 जना मध्ये 3 जना महिलालाई नेपाली सेनाले सकुशल फेला पारेको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाडा निकुञ्जभित्र जंगलमा बेलडाडी गाउँपालिका 2 का लक्ष्मी थापा मगर, सीता चौधरी र मंजु राणा छेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको जनाएको छ। 3 जनालाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट झण्डै 4 किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो। सेनाका अनुसार बेलडाडीकै 3 जना हिजो लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। शुक्लाफाडाभित्र भीमदत्त नगरपालिका 19, बाघफाटाबाट प्रवेश गरेका 14 जना महिलाको समूह भने अझै सम्पर्कविहीन छ। रणसिंह दल गणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजीका लागि ठूलो संख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन भएको छ। बाघफाटा क्षेत्रबाट हिजो दिउँसो महिला च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावलले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरूको खोजी भइरहेको जानकारी दिनुभयो। पहिरोका कारण अवरूद्ध भएका पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न खण्डमा सड़क खुलेपछि दुईतर्फी गाड़ी सञ्चालनमा आएका छन्। चितवनको इच्छाकामना गाउँपालिका 2 अन्तर्गत फिसलिङको पानीधारा र चुम खोलामा आज बिहान पहिरो खस्दा नारायणगढ़ मुगलिन सड़क खण्ड केही समयका लागि अवरूद्ध भएको थियो। सड़कमा थुप्रिएको पहिरो हटाएपछि त्यस खण्डमा यातायात सञ्चालन भएको छ। त्यसैगरी धादिङको जबाम खोलामा खसेको पहिरोका कारण अवरूद्ध भएको सड़क पनि सड़क सफा गरेपछि दुवैतर्फ गाड़ीहरू सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़क खुलेसँगै नारायणगढ मुगलिन पोखरातर्फ जाने र पोखराबाट आउने गाड़ी दुईतर्फी चल्न थालेका छन्। वर्षाका कारण पहिरोको जोखिम भने कायम रहेको स्थानीय प्रशासनले जनाएको छ। त्यसकारण रातिको समयमा गाड़ी चलाउन भने रोक लगाउँदै आएको छ। प्रशासनले यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक र यात्रुहरूलाई आग्रह गरेको छ। यसैबीच आज 35 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार रूकुम पश्चिम रोल्पा अर्घाखाँची र कपिलवस्तुका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ़ने सम्भावना रहेकाले बाढ़ीको उच्च जोखिम छ। यस्तै काठमाडौँ भक्तपुर ललितपुर सिन्धुपाल्चोक काभ्रे झापा मोरङ इलाम सुनसरी पाँचथर तेह्रथुम र दोलखामा बाढ़ीको जोखिम छ। त्यसैगरी चितवन कास्की तनहु स्याङ्जा पर्वत बागलुङ गुल्मी पाल्पा नवलपरासी पूर्व नवलपरासी पश्चिम प्युठान बाँके बर्दिया जाजरकोट डडेलधुरा कैलाली कञ्चनपुर बैतडी र दार्चुलाका साना नदी तथा खोलामा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। जोखिम रहेका ठाउँमा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। यसैबीच ठूलो पानी पर्ने क्रम केही घटेको छ तर केही ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त चिकित्सकले जारी गर्ने स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिन व्यवस्था गर्न साथै प्रदेश सरकारलाई आग्रह गरेको छ। विभाग अन्तर्गत सवारी अनुगमन मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेश मान सिंह राईद्वारा गएको असार 32 गते जारी परिपत्र मार्फत प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था मिलाउन अनुरोध गरिएको हो। परिपत्र अनुसार अहिलेको स्वास्थ्य परीक्षण प्रणालीका कारण सेवाग्राहीले अनावश्यक भीड़भाड़ अतिरिक्त आर्थिक भार तथा सीमित समूहको संलग्नताबाट सिण्डिकेट जस्ता समस्या भोग्नु परेको उल्लेख गरिएको छ। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका इजाजत प्राप्त चिकित्सकहरूले जारी गर्ने स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिँदा सेवा प्रवाह थप सरल पारदर्शी एकरूप र प्रभावकारी हुने विभागको निष्कर्ष छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मदन पुरस्कार 2082 का लागि छनौटमा परेका पुस्तकको श्रेष्ठ सूची सार्वजनिक नेत्रज्योति संघको पहलमा कर्णालीका 17,000 भन्दा बढ़ी नागरिकको आँखाको उपचार लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
9: सात गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कञ्चनपुरको शुक्ला फाटामा च्याउ खोज्न गएका 14 जना महिला सम्पर्कविहीन पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुल्यो मौसम र सड़कको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मदन पुरस्कार 2082 लागि छनौटमा परेका पुस्तकको श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले आज 10 पुस्तकको सूची सार्वजनिक गरेको हो। 2082 मदन पुरस्कारका लागि प्राप्त भएका 298 पुस्तक मध्ये गुठीले 10 श्रेष्ठ सूचीका रूपमा छनौट गरेको छ। यिनै 10 पुस्तकहरू माध्यमबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कार गुठीले सार्वजनिक गरेका श्रेष्ठ 10 पुस्तकहरूमा केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोड़िएको सिमरौन गढ़को इतिहास, वीणा जोशी राजभण्डारीको नेवार समुदायका परम्परागत, मुकुण्डो नाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह र डाक्टर नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद रहेका छन्। 2081 सालको मदन पुरस्कार छुदेन काबीमोको पुस्तक उर्मालाले प्राप्त गरेको थियो। नेपाल नेत्रज्योति संघद्वारा संचालित हिमालय आँखा अस्पताल पोखराले कर्णाली प्रदेशका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायमा आँखा उपचार सेवा विस्तार गर्दै गएको छ। गएको आर्थिक वर्ष 2082-83 अस्पतालले कर्णालीका 17,649 जनालाई आँखा स्वास्थ्य सेवा प्रदान गरेको छ भने 953 जनाको निशुल्क आँखाको शल्यक्रिया गरेको जनाएको छ। अस्पतालका अनुसार बाह्य कार्यक्रम मार्फत 7,217 जनाको निशुल्क आँखा परीक्षण गरिएको छ भने चन्दनाथ आँखा अस्पताल जुम्ला तथा मानम कालीकोट सिमकोट हुम्ला जुम्ला सिंजा र गमगढ़ी मुगुमा रहेको आँखा उपचार केन्द्र मार्फत 10,432 जनाले उपचार सेवा लिएका छन्। अब विदेशको खबर। अक्टोबर सन् 2023 युद्ध शुरू भएपछि शिक्षाबाट वञ्चित बनेका गाजाका बालबालिकाका लागि पहिलोपटक काठबाट निर्माण गरिएको विद्यालय सञ्चालनमा आएको छ। गाजा सिटीमा स्थापना गरिएको फ्रेण्डस अफ प्यालेस्टाइन विद्यालयले युद्धले प्रभावित बालबालिकाहरूलाई पुनः औपचारिक शिक्षामा फर्काउने प्रयास गरेको छ। सिनियर समाचार संस्था सिन्भाका अनुसार युद्धका कारण ध्वस्त भएका विद्यालय भवन र विस्थापित परिवारका लागि आश्रय स्थलमा परिणत भएका शैक्षिक संस्थाको विकल्प स्वरूप काठका सामग्री प्रयोग गरेर कक्षा कोठा डेस्क र बेन्च निर्माण गरिएको छ। यसअघि कतिपय ठाउँमा पालभित्र अस्थायी शिक्षण सिकाई केन्द्र सञ्चालन भए पनि आवश्यक शैक्षिक पूर्वाधारको अभाव रहेको छ। अहिले विद्यालयमा झण्डै 850 जना विद्यार्थी अध्ययनरत रहेका छन्। युद्धका कारण 6,20,000 भन्दा बढ़ी विद्यार्थी नियमित पढ़ाईबाट वञ्चित भएका छन् भने 20,000 भन्दा बढ़ीले ज्यान गुमाएका छन्। अब खेल खबर। अमेरिका, क्यानाडा र मेक्सिकोमा सम्पन्न फिफा विश्वकप सन् 2026 समापनसँगै अब विश्व फुटबलको ध्यान सन् 2030 विश्वकपतर्फ केन्द्रित भएको छ। सय वर्षको इतिहास मनाउन लागेको विश्वकप सन् 2030 अहिलेसम्मकै सबैभन्दा विशेष संस्करण हुनेछ। आउने विश्वकप पहिलोपटक प्रतियोगिता 3 महादेश र 6 देशमा आयोजना हुनेछ। फिफाले विश्वकपको शताब्दी वर्षलाई ऐतिहासिक बनाउन स्पेन, पोर्चुगल र मोरक्कोलाई मुख्य आयोजक राष्ट्रको रूपमा चयन गरेको छ। साथै सन् 1930 पहिलो विश्वकप आयोजना भएको सम्झनामा दक्षिण अमेरिकाका उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा उद्घाटन चरणका विशेष खेलहरू आयोजना हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कञ्चनपुरको शुक्लाफाटामा च्याउ खोज्न गएका 14 जना महिला सम्पर्कविहीन, 3 जना फेला, अन्यको खोजी चल्दै। पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुल्यो, जोखिम कायमै रहेकोले मौसम र सड़कको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह। लाइसेन्सको स्वास्थ्य परीक्षणमा इजाजत प्राप्त सबै चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिन आग्रह। स्वास्थ्य परीक्षण सहजसँगै सेवाग्राहीको समय र खर्च बच्ने विश्वास। गाजामा पहिलोपटक काठबाट बनेको विद्यालय सञ्चालनमा युद्धका कारण 6,20,000 भन्दा बढ़ी विद्यार्थी पढ़ाईबाट वञ्चित। र सन् 2030 विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने।
2: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
4: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
5: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
4: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
5: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
4: अन्य विशेषज्ञ सेवाहरू
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेकजाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेकजाँच तथा उपचार सेवा,
4: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेकजाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेकजाँच तथा उपचार सेवा,
4: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेकजाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
4: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825562018।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
4: इन्डोस्कोपी सेवा
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825604334 र 0825601638।
14: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
16: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
6: डाक्टरद्वारा दिइने सेवाहरू
4: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
6: बिना टाका प्रभावकारी उपचार,
16: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
6: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
16: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
6: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
15: दिव्य फार्मेसी कोराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 0825904110, मोबाइल नम्बर 9848728913, 9848826163 र 9095121871।
17: खुशीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
19: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुशीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
20: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
21: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
20: सम्पर्क फोन नम्बर 082-5625-601, सम्पर्क मोबाइल नम्बर 98578-35990, 98578-31684 र 98578-30270।
21: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
22: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
23: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
23: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
24: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
23: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
24: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
23: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
20: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि।
24: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
20: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825637775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिङ्की,
5: बोल्दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: साथै भन्दिनौ।
5: आई लभ यू पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: फोन नम्बर
5: 082562452
4: 082562452। पुनः अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदा छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ जोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887741।
9: मध्यपश्चिम चाँग च्याक
10: भर्ना सम्बन्धी सूचना।
11: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ। सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98478092383 र 97625226।
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
13: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डढाउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
12: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
13: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
14: भर्ना खुल्यो।
0: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
14: हाम्रा विशेषताहरू
0: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
14: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
0: शान्त तथा पारिवारिक वातावरण भएको,
14: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
0: तिहार सुसारको राम्रो व्यवस्था भएको,
14: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
0: घरको जस्तै माया पाउने,
15: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
16: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैत गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
15: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 9869-86-303 र 9862-25-183।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849-87-741।
9: मध्यपश्चिम ट्याङ च्याक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। बाँकेमा अघिल्लो आर्थिक वर्ष 2081-82 भन्दा गत आर्थिक वर्ष 2082-83 तरकारी तथा फलफूल जन्य वस्तुको विषादी परीक्षण दायरा फराकिलो भएसँगै विषादीको मात्रामा पनि वृद्धि भएको पाइएको छ। अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा तरकारी तथा फलफूल जन्य वस्तुको नमूना बढ़ी मात्रामा परीक्षण भएसँगै विषादी पाइने संख्यामा पनि वृद्धि भएको हो। नेपालगंज स्थित कृषि विभाग केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष विश्लेषण प्रयोगशाला इकाईमा गत आर्थिक वर्षमा 2062 विभिन्न तरकारी तथा फलफूल जन्य वस्तुको नमूना परीक्षण भएका हुन्। उक्त संख्यामा नमूना परीक्षण हुँदा 12 नमूनामा कैफियत पाइएको हो। अघिल्लो आर्थिक वर्षमा 1883 नमूना परीक्षण हुँदा 10 नमूनामा कैफियत पाइएको थियो। आर्थिक वर्ष 80-81 1094 नमूना परीक्षण हुँदा 7 नमूनामा कैफियत पाइएको थियो। हरेक वर्ष परीक्षण गरिने नमूनाको संख्यामा वृद्धि हुँदा कैफियतमा पनि वृद्धि भएको छ। प्रयोगशाला इकाई नेपालगंजका नायब प्रहरी प्राविधिक सहायक गौरव चौधरीले गत आर्थिक वर्षमा 2062 तरकारी तथा फलफूल जन्य वस्तुको नमूना परीक्षण गर्दा 12 नमूनामा कैफियत पाइएको जानकारी दिनुभयो। कञ्चनपुरको शुक्लाफाट राष्ट्रिय निकुञ्ज भित्र च्याउ खोज्न गएका 17 मध्ये 3 महिलालाई नेपाली सेनाले सकुशल फेला पारेको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दलगणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाटा निकुञ्ज भित्र जंगलमा बेलडाडी गाउँपालिका 2 लक्ष्मी थापा मगर, सीता चौधरी र मन्जु राणा छेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ। 3 निकुञ्ज भित्रको लल्लेरी पोस्टबाट झण्डै 4 किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो। सेनाका अनुसार बेलडाडीका 3 हिजो लुकी छिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। शुक्लाफाटा भित्र भीमदत्त नगरपालिका 19 बाघफाटाबाट प्रवेश गरेको 14 महिलाको समूह सम्पर्कविहीन छ। रणसिंह दलगणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजीका लागि ठूलो संख्यामा निकुञ्ज भित्र सैनिक टोली परिचालन भएको छ। बाघफाटा क्षेत्रबाट हिजो दिउँसो महिला च्याउ खोज्न निकुञ्ज भित्र प्रवेश गरेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले निकुञ्ज भित्र सम्पर्कविहीन भएका महिलाहरूको खोजी भइरहेको जानकारी दिनुभयो। हुम्लाका स्थानीयवासी यातायातका साधन र यात्रुहरूसँग मनसूनजन्य विपदबारे सचेतना फैलाउने कार्यमा प्रहरी लागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी 2 देशका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेसँगै जिल्लामा पनि प्रहरीले यसको सचेतना फैलाउने कार्यलाई तीव्रता दिएको हो। जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान अनुसार अत्याधिक वर्षाको सम्भावना रहेकाले सबैले सचेत रहनका लागि आग्रह गरिरहेको अवस्थामा हुम्लामा पनि प्रहरीले आफ्ना सबै मातहतका निकाय मार्फत स्थानीयवासी चालक र यात्रुहरूलाई यसबारे सचेतना फैलाउने कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो। अत्याधिक वर्षाका कारण आकस्मिक बाढ़ी, पहिरो, डुबान, गिग्रान बहाव र कटानको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन प्रहरी जिल्लाभर सर्वसाधारणमा आग्रह बिहानैबाट गरिरहेको उहाँको भनाइ रहेको छ। प्रहरीले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लाका स्थानमा रातिको समयमा सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको उहाँले बताउनुभयो। विशेष गरी जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन आवश्यक देखिएको समयमा प्रहरीले अभियान नै सञ्चालन गरेको छ। जिल्लाभर 16 स्थानमा प्रहरीका संरचनाहरू रहेको र ती सबै निकायहरूलाई मनसूनजन्य विपदबाट हुन सक्ने जोखिमबाट सचेत र सजग रहने कार्यका लागि प्रहरीले सचेतना फैलाउने कार्य गरिरहेको र यो कार्य अब बर्खाभर जारी रहने उहाँले बताउनुभयो। त्यसका लागि प्रहरीले स्थानीय संचार माध्यमबाट सूचनाहरू प्रसारण गरिरहेको छ भने सुरक्षित रहने सन्देशहरू सामाजिक सञ्जालबाट पनि प्रसारण गरिरहेको छ।
र दाङमा हालसम्म 85% क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। जिल्लामा 28,385 हेक्टर क्षेत्रफल अर्थात 85% क्षेत्रमा धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको हो। उहाँका अनुसार देउखिरी क्षेत्रमा अधिकांश स्थानमा धान रोपाई सकिएको छ, तर दाङ उपत्यका तथा वर्षाको भरमा खेती हुने केही क्षेत्रमा अझै रोपाई जारी रहेको छ। कोराई तुलसीपुरको दक्षिणी क्षेत्र दंगीशरण शान्तिनगर बबई र बंगलासिली गाउँपालिकाका वर्षामा निर्भर किसानले अझै रोपाई गरिरहेको उहाँको भनाइरहेको छ। उहाँका अनुसार मौसम अनुकूल रहेमा आगामी साउन 10 गतेसम्म जिल्लाभर धान रोपाई सम्पन्न हुने अपेक्षा गरिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दाङमा 34,433 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ। त्यसमध्ये 33,390 हेक्टर अर्थात करिब 95% क्षेत्रफलमा धान खेती हुने प्रक्षेपण गरिएको प्रमुख भण्डारीले बताउनुभयो। समयमै रोपाई सम्पन्न भए यस वर्ष धान उत्पादन पनि बढ़न सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। हस्त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही
7: दाङ, दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 72 27 977
8: र 98 5 78 30 6 8 9।
9: के तपाईँलाई पायल फुस्रा फुस्रा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
10: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई, सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।
12: नेपाली जुत्ता घर,
11: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
12: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%देखि 50% सम्म बम्पर छुट।
11: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
12: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दान।
11: सम्पर्क मोबाइल नम्बर 98 5 77 71 546।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72-73

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-5634-479
3: मोबाइल नम्बर 98-4-94-67-487।
5: हामी जन्मजात नै सिकारी हौ, सिकारी
6: पुरै दैलेख मलाई चाहियो।
0: VFX सिनेमाज कुराही दश नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
7: जिम्लाने तिमीलाई पछ्यौरी मखमल भागोले बाटेको।
8: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
9: अवकाश हुने बेला भइसक्यो, एउटा पनि छोरी मान्छेलाई मैले एसएससी दिने छ।
10: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
11: पढ्छु नि है, पढेर के हर्छेस, म बे गर्छु।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दाङ। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com।

0: सबै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: मध्यपश्चिम टाइम चेक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका 2 सामुदायिक वन क्षेत्रबाट व्यवहारिसे अवस्थामा 6 नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीका अनुसार वनगाट कुपिण्डी नगरपालिका 12 स्थित भदाली सामुदायिक वनबाट 4 नाल र छत्रेश्वरी गाउँपालिका 1 स्थित जुगेखोला सामुदायिक वनबाट 2 नाल गरी 6 नाल भरुवा बन्दुक बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भण्डारीका अनुसार लुकाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा सञ्चालन गरिएको खोजतलाश अभियानका क्रममा ती भरुवाका बन्दुक फेला परेका हुन्। उहाँले बरामद भएका भरुवा बन्दुक कसले कहिले र कुन प्रयोजनका लागि त्यहाँ लुकाई राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको पनि बताउनुभयो। अवैध हात हतियारको प्रयोग तथा असरपसार नियन्त्रणका लागि जिल्लाभर प्रहरीको निगरानी तथा खोजतलाश अभियानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक भण्डारीले अवैध हात हतियारसँग सम्बन्धित कुनै पनि सूचना वा शंकास्पद गतिविधि बारे जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणसँग आग्रह गर्नुभयो। प्रहरीले बरामद गरेका भरुवा बन्दुक सम्बन्धी थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ। कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिला अन्तत सम्पर्कमा आउनुभएको छ। भीमदत्त नगरपालिका 19 बागफाटाका महिलाहरू सेनाको खोजीपछि सम्पर्कमा आउनु भएको हो। उहाँहरू गत आइतबारदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दलगणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरू परिवारको सम्पर्कमा आइसकेको जानकारी दिनुभयो। सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजी कार्य व्यापक पारिएको तर केही बेर अघि परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भएको गणपति प्रमुख सेनानी घिमिरेले बताउनुभयो। त्यसैगरी आइतबार साँझदेखि नै निकुञ्जभित्र हराइरहेका बेलडाडी गाउँपालिका 2 का 3 जना महिलालाई भने गढका सहसेनानी सुमन जीसीको नेतृत्वको टीमले उद्धार गरेको थियो। उहाँहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ। निकुञ्जमा अवैध च्याउ टिप्न गएका 3 वटा महिला समूह सम्पर्कविहीन हुँदा सेना प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजी कार्यमा जुटेका थिए। बाँकेमा अघिल्लो आर्थिक वर्ष 2081-82 भन्दा गत आर्थिक वर्ष 2082-83 तरकारी तथा फलफूलजन्य वस्तुको विषादी परीक्षण दायरा फराकिलो भएसँगै विषादीको मात्रामा पनि वृद्धि भएको पाइएको छ। अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा तरकारी तथा फलफूलजन्य वस्तुको नमूना बढ़ी मात्रामा परीक्षण भएसँगै विषादी पाइने संख्यामा पनि वृद्धि भएको हो। नेपालगंज स्थित कृषि विभाग केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा गत आर्थिक वर्षमा 2062 वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षण भएका हुन्। उक्त संख्यामा नमूना परीक्षण हुँदा 12 वटा नमूनामा कैफियत पाइएको हो। अघिल्लो आर्थिक वर्षमा 1883 वटा नमूना परीक्षण हुँदा 10 वटा नमूनामा कैफियत पाइएको थियो। आर्थिक वर्ष 2080-81 1094 वटा नमूना परीक्षण हुँदा 7 वटा नमूनामा कैफियत पाइएको थियो। हरेक वर्ष परीक्षण गरिने नमूनाको संख्यामा वृद्धि हुँदा कैफियतमा पनि वृद्धि भएको छ। प्रयोगशाला इकाई नेपालगंजका नायब प्राविधिक सहायक गौरव चौधरीले गत आर्थिक वर्षमा 2062 वटा तरकारी फलफूलजन्य वस्तुको नमूना परीक्षण गर्दा 12 वटा नमूनामा कैफियत पाइएको जानकारी दिनुभएको छ। र हुम्लाका स्थानीयवासी यातायातका साधन र यात्रुहरूसँग मनसुनजन्य विपदबारे सचेतना फैलाउने कार्यमा प्रहरी लागेको छ।
राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेसँगै जिल्लामा पनि प्रहरीले त्यसको सचेतना फैलाउने कार्यलाई तीव्रता दिएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार अत्याधिक वर्षाको सम्भावना रहेकाले सबैले सचेत रहनका लागि आग्रह गरिरहेको अवस्थामा जुम्लामा पनि प्रहरीले आफ्ना सबै माथहतका निकाय मार्फत स्थानीयवासी चालक र यात्रुहरूलाई यसबारे सचेतना फैलाउने कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो। अत्याधिक वर्षाका कारण आकस्मिक बाढ़ी पहिरो डुबान गेगरान बहाव र कटानको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन प्रहरीले जिल्लाभर सर्वसाधारणमा आग्रह बिहानैबाट गरिरहेको उहाँको भनाइरहेको छ। प्रहरीले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्ने तथा जोखिमयुक्त जिल्लाका स्थानमा रातिको समयमा सवारी आगमन गर्न रोक सम्बन्धित निकायलाई अनुरोध गरेको उहाँले बताउनुभयो। विशेष गरी जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन आवश्यक देखिएको समयमा प्रहरीले अभियान नै सञ्चालन गरेको छ। जिल्लाभर 16 स्थानमा प्रहरीका संरचनाहरू रहेको र ती सबै निकायहरूलाई मनसुनजन्य विपदबाट हुन सक्ने जोखिमबाट सचेत र सजग रहने कार्यका लागि प्रहरीले जनचेतना फैलाउने कार्य गरिरहेको र यो कार्य अब बर्खाभर जारी रहने उहाँले बताउनुभयो। त्यसका लागि प्रहरीले स्थानीय संचार माध्यमबाट सूचनाहरू प्रसारण गरिरहेको छ भने सुरक्षित रहने सन्देशहरू सामाजिक सञ्जालबाट पनि प्रसारण गरिरहेको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अमरेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: No, it like pro. Rashita Pao from 2 and 4. Sancha, yes, ma, hamro patro.
1: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sabai sajilo, sabai sajilo. Tapai pani download garnu ho. Kinaki yesma sabai cha.
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबूत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
2: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार, दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर, पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू,
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाक तथा उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाक तथा उपचार सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
10: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड, खोराही दाङ।
9: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
14: वरिष्ठ छाला तथा यौनिक विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
15: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर RK झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
14: डाक्टर RK झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, तेतो दाग, छाला सिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै रोगी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने
15: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
9: बिरामी जाँच हुने मिति यही श्राव 9 गते शनिबार
13: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
16: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 0825625023 9478188617 र 9478185643
16: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
17: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
16: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
17: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
16: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
17: प्रोप्राइटर वसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
16: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भयो त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराइदान
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराइदान
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.2

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: अब गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
6: बालबालिकाको न्यूरो सर्जरी
7: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
6: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
6: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
8: खुशीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
10: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विकिचोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
13: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
13: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिकी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक यति बेला दिउँसोको 3 बजेको छ।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम उच्च, यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न प्रहरीको आग्रह। शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र हराएको 14 जना महिला आफै घर फर्किए, च्याउ खोज्दै गर्दा बाटो बिर्सिएको भनाई। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि चिनिया सहयोगमा नयाँ परियोजना शुरू,

0: उनीहरू आफै सम्पर्कमा आएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार हराएर फर्किएका सबैजनालाई प्रशासन कार्यालयको टोलीले घरमै पुगेर भेटेको छ। जंगल निकै ठूलो भएकाले सुरक्षाकर्मीहरूले खोजी कार्यमा ड्रोन प्रयोग गर्ने तयारी गरिरहेका बेला महिलाहरू भने आफै घर फर्किएका हुन्। फर्किएका महिलाहरूका अनुसार च्याउ खोज्दै गर्दा उनीहरूले बाटो भुलेका थिए। रातभर जंगलमै बसेकामा उज्यालो भएपछि बाटो पहिल्याएर फर्किएको उनीहरूको भनाई छ। उनीहरू हिजो बिहान च्याउ खोज्न निकुञ्जमा पसेका थिए। कसैसँग पनि मोबाइल नरहेका 14 जना राति अबेरसम्म घर नफर्किएपछि आफन्तले निकुञ्जमा जानकारी गराएका थिए। हराएका 14 मध्ये 9 जना एकै परिवारका हुन्। यस्तै शुक्लाफाटा क्षेत्रको बेलडाँगीमा हिजै हराएका 3 जना भने हिजो बेलुका नै फेला परेका थिए। सम्पर्कविहीन भएका सबै महिलाहरू चौधरी र दलित समुदायका सदस्य हुन्। उनीहरू सबै खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका छन्। चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको हो। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओमिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्यपालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाएको स्मरण गराउनुभयो। प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको यो परियोजनाले सन् 2030 सम्मको दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल चीन सम्बन्धलाई थप प्रगाढ़ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। वर्षातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्न सक्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये झण्डै 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउने गरेको भन्दै सजग रहन आग्रह गरिएको हो। अस्पतालका निर्देशक डाक्टर पुष्पा गिरी श्रेष्ठका अनुसार दैनिक झण्डै 1500 बिरामी बहिरंग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरूमा पुग्ने गरेकामा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ। हिलो छिरेको आँखालाई मिचेपछि नानीमा संक्रमण भएर बिरामीहरू आउने गरेका उहाँले बताउनुभयो। असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन्। आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभएको छ। आफू खुसी औषधि प्रयोग गरेका कारण 5% हाराहारी बिरामीहरूमा घाउ बढ़ेर अल्सर समेत हुने गरेको उहाँले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सर

सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ। यसैबीच भू राजनीतिक तनावका बावजूद अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य 0.40% घटेको छ भने चाँदीको मूल्य 1% बढ़ेको छ। अब खेल खबर। दुई वर्ष अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले गएराती अमेरिकाको न्यू जर्सीमा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले हराउँदै विश्व फुटबलमा वर्चस्व कायमै राखेको छ। स्पेनले दोस्रो पटक विश्वकप उपाधि जितेको छ। स्पेन पुरूष र महिला दुवैतर्फ एकैसाथ विश्व विजेता बन्ने पहिलो देश पनि बनेको छ। सन् 2023 अस्ट्रेलियाको सिडनीमा भएको महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्याण्डलाई 1-0 पराजित गरेको थियो। पछिल्ला 5 वर्षमा स्पेनले उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मका गरी 16 विश्व तथा अमेरिकी उपाधि युरोपेली उपाधि जितेको छ, जसमा महिला टोलीका 11 र पुरूष टोलीका 5 उपाधि रहेका छन्। प्रशिक्षक लुइस डेला फुएन्टेको नेतृत्वमा अहिले स्पेनी फुटबलको स्वर्णिम युग चलिरहेको छ। विश्लेषकहरू आइरहेका नयाँ खेलाड़ी र व्यवस्थापकीय कुशलताका कारण फुटबलमा स्पेनको भविष्य उज्जवल देखिने विश्वास गर्छन्। चार बन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम उच्च, यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न प्रहरीको आग्रह। शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र हराएका 14 महिला आफै घर फर्किए, च्याउ खोज्दै गर्दा बाटो बिर्सिएको भनाई। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि चिनिया सहयोगमा नयाँ परियोजना शुरू, प्रविधि हस्तान्तरण र ज्ञान आदान प्रदानबाट कृषकहरूको क्षमता वृद्धि गर्ने लक्ष्य। अमेरिका इरान द्वन्द चर्किँदा कच्चा तेलको मूल्य 1 महिना यताकै उच्च बिन्दुमा, ब्रेन्ट क्रूडको मूल्य 3% बढ़ेर प्रति ब्यारल 90 डलर नाघ्यो। र विश्व फुटबलमा स्पेनको वर्चस्व 5 वर्षमा 16 उपाधि।

0: 94 मेगा हर्ज में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न।
1: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5635-775।
2: सम्पर्क नम्बर 98-478-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: लामो समय लुम्बिनी मेडिकल कलेज पाल्पा तथा देवदह मेडिकल कलेज देवदहमा अनुभव प्राप्त डाक्टर विज्ञान केसी, अब बुद्ध हस्पिटल प्राली घोराही दाङमा। डाक्टर विज्ञान केसीद्वारा दिइने सेवाहरू एनआईसीयू साथै नवजात शिशुको चेक जाँच उपचार तथा बच्चाको दम, रुगाखोकी, एलर्जी, बच्चाको वृद्धि विकासमा कमी, पेट दुख्ने, पखाला लाग्ने साथै बच्चा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच तथा उपचार।
9: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी चेक जाँच तथा अपरेशन सेवा,
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5563-218।
14: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।

0: हेल्थ फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्य फार्मेसीमा।
1: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
2: डाक्टरद्वारा दिइने सेवाहरू, पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
3: बिना टाका प्रभावकारी उपचार,
1: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
3: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
1: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
3: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
0: दिव्य फार्मेसी, कुहाई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12861।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा GPA प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
6: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
6: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
8: सम्पर्क फोन 081-536-086
6: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू:
10: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू,
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू,
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
10: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
10: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।

नमस्कार, हार्दिक स्वागत छ लेख बेसीको भाकामा। प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म शालिक राम चौधरीको तर्फबाट रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति कार्यक्रम लेख बेसीको भाका तपाई प्रत्येक दिन शनिबार बाहेक अरूका बारहरूमा फरक फरक फर्म्याट अनुसार सुन्न सक्नुहुन्छ। आज पनि उपस्थित भइसकेका छौं। आज सोमबार, सोमबारको बसाईमा हामी हाम्रा रोजाइकाहरू भाका बजाउने गर्दछौ। आज पनि मीठा मीठा भाकाहरू रहेका छन्, अवश्य पनि आज पनि सुनेर साथ दिनुहोला। आज हामी तपाईहरूको फोन कल लिने छैनौं। आज हामीले एकलौटी रूपमा यताबाट मीठा मीठा गीत संगीतहरू बजाएर मनोरञ्जन दिने प्रयास गर्नेछौ। अवश्य पनि श्रोताहरू, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज तपाई यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। त्यस्तै गरी हामी कार्यक्रम लेख बेसीको भाका यति बेला हामी फेसबुकबाट लाइभ पनि गरेका छौं। रेडियो मध्यपश्चिमको फेसबुक लाइभबाट पनि तपाई सुन्न सक्नुहुन्छ। श्रोताहरू आउनुहोस्, निकै नै मिठो भाका राख्न चाहन्छौ। कार्यक्रमको शुभारम्भमा जाम हिड साइडी नाम गरेको भाका, सागर आले मगर र रीना केसीको आवाजमा सजिएको निकै नै मिठो भाका रहेको छ, शब्द संगीत रहेको छ श्रीमनको। र त्यति बेला तपाईँको माझमा कार्यक्रमको शुभारम्भमा निकै नै मिठो भाका राख्न चाहन्छौ। जाम हिड साइडी स्वीकार्नुहोस्।

0: श्रोताहरू निकै नै मिठो भाका राखेको थिए सागर आले मगर र रीना केसीको स्वरमा सजिएको भाका जाम हिड साइली नाम गरेको भाका। श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। फरक बार फरक तबरले आउने क्रममा आज सोमबारीको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं। अवश्य पनि मन पराइरहनु भएको छ, मलाई विश्वास छ। कार्यक्रम लेखबेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौं। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन। त्यस कारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा, मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं।
1: श्रोताहरू यति बेला फेरि अर्को भाका राख्ने पालो भएको छ। यति बेला तपाईँको माझमा शिरको फूल नाम गरेको भाका राख्न चाहन्छु। सुनिता तेजिम, बबिता किराती, परेश राई र खबराज राईको आवाजमा सजिएको भाका यति बेला राख्न चाहन्छु। शब्द संगीत रहेको छ खबराज राईकै, यति बेला निकै नै मिठो भाका।

श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौं। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाई जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाई रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। पुराना भाका पहिले कस्ता थिए होइन, अहिले बजारमा कस्ता आइरहेका छन्, फरक फरक धारमा नयाँपन दिएको जस्तो देखिन्छ, तर आधुनिकताको नाममा हाम्रा मौलिकताहरू नहराउन् नबिर्सौं हामी। यही भन्न चाहन्छु, तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ, लेक बेसीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी। श्रोताहरू यति बेला फेरि अर्को भाका राखौ, दुःख कष्ट सहिरहने मान्छे नाम गरेको भाका, अलिकति पुरानो भाका पनि हो यो। पूर्णकला भिसी र कुशल विश्वकर्माको सुरमा सजिएको भाका राख्न चाहन्छु, लय शब्द रहेको छ मुकुन्द पौडेलको, यति बेला तपाईँको माझमा यो भाका।

श्रोताहरू निकै नै मिठो भाका राखेको थिए, निकै मार्मिक भाका रहेको छ पूर्णकला भिसी र कुशल विश्वकर्माको। श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझ मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौ। उकाली ओह्राली गर्दा होस् या भन्ज्याङ चौतारी गर्दा होस् मेलापात गर्दा होस् हामीले गाइने भाकाहरू गुन्जने भाकाहरू हामी यहाँ राख्ने गर्दछौ। श्रोताहरू लोक दोहोरी लोकगीत भन्न बित्तिकै हामी एउटा हाम्रो परम्परा हाम्रो संस्कृतिसँग जोडिएको हुन्छ। लोकदोहोरीमा हाम्रा भोगाएका कुराहरू होइन विगतका होस् या वर्तमानमा भइरहेका कुराहरू समेटेका हुन्छन्। त्यसकारणले गर्दाखेरि लोकदोहोरी भनेको हाम्रो सुख दुःखको साथी हो। कार्यक्रम देखिदेशीको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेखदेशीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाई लेखदेशीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मीठा मीठा गीत संगीत बजाएर तपाईलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। श्रोताहरू यति बेला फेरि अर्को भाका राखौं क्यार खेम सेन्चुरी र मीना बुढाथोकीको आवाजमा सजिएको भाका यति बेला शब्द संगीत रहेको छ। यस भाकामा रमेश परियारको यति बेला तपाईँको माझमा हिडो जाम मसँग नाम गरेको भाका स्वीकार्नुहोस्।

निकै नै मिठो भाका राखेको थिएँ। हिडजाम मसँग नाम गरेको भाका खेम सेन्चुरी र मिना बुढाथोकीको आवाजमा सजिएको भाका। श्रोताहरू, तपाईँको माझमा यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदा बजाउँदै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। अब हामी विदा भएर जानुपर्छ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता फेरि हामी उपस्थित हुनेछौ। कार्यक्रमको अन्त्यमा तपाईँको माझमा बसन्त थापा र रवि कार्कीको आवाजमा सजिएको भाका तपाईँको माझमा छोड्दै म शालिग्राम चौधरी पनि विदा हुन चाहन्छु। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु,
5: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
4: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847279770
9: र 9857830689।
10: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
10: हाम्रा विशेषताहरू:
11: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
10: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
11: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
12: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराही दाङ।
13: फोन 562-5221,
10: सम्पर्क मोबाइल
12: 9857-32-819 र 9857-32-223।
14: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा हिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
12: फोन नम्बर 082-5563-479,
9: मोबाइल नम्बर 9847-64-87।
16: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराई दाङमा।
17: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू:
17: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
16: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
17: सम्पर्क मोबाइल नम्बर 9857-74-7222, 9857-75-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
18: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
13: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
13: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
18: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
13: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9857-34-9910।
18: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
19: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिइएको परियोजनाको आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले शुभारम्भ गर्नुभएको हो। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथको अपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओ मिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्य पालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाएको स्मरण गराउनुभयो। प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानका माध्यमबाट किसानको क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको यो परियोजनाले सन् 2030 सम्मको दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल चीन सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। सरकारले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अन्तिम पटक आवेदन मागेको छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो। स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी यही साउन 4 गतेदेखि लागू हुने गरी 35 दिनभित्र निवेदन दिनुपर्नेछ। स्थानीय तहबाट ओडामा तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ। साबिकमा कायम गरेका सार्वजनिक विधाहरूको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। हप्तामा 2 दिन विधा दिने व्यवस्था लागू भए पश्चात साबिकका अन्य विधाहरूको संख्या र औचित्यमाथि पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हो। गोविन्द बहादुर कार्की मुख्य सचिव भएपछि बसेको सचिवहरूको सोमबारको बैठकले यस्तो निर्णय गरेको हो। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय सचिव बैठकले गरेको मुख्य सचिव कार्कीद्वारा बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। बैठकले कार्यदलमा प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने निर्णय पनि गरेको छ। समिति गठित कार्यदललाई साबिकका सार्वजनिक विधाहरूको अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन तयार पार्न 15 दिनको समय सीमा तोकिएको छ। कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्नुपर्ने निर्णय पनि बैठकले लेखेको छ। हप्तामा 2 दिन विदा दिने व्यवस्थाले सेवा प्रवाह र सरकारी कार्य सम्पादनमा परेको प्रभावलाई नजर गर्दै वर्षभरि दिइने अन्य विदाहरूलाई व्यवस्थित र परिमार्जन गर्न यो कार्यदल गठन गरिएको हो। र जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका 2 सामुदायिक वन क्षेत्रबाट व्यवहारिसी अवस्थामा छनाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीका अनुसार वनगाडको बिन्डे नगरपालिका 12 स्थित भदाली सामुदायिक वनबाट 4 नाल र छत्रेश्वरी गाउँपालिका 1 स्थित जुगे खोला सामुदायिक वनबाट 2 नाल गरी 6 नाल भरुवा बन्दुक बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भण्डारीका अनुसार लुकाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा सञ्चालन गरिएको खोजतलास अभियानका क्रममा ती भरुवा बन्दुक फेला परेका हुन्। उहाँले बरामद भएका भरुवा बन्दुक कसले, कहिले र कुन प्रयोजनका लागि लुकाई राखेको हो भन्ने विषयमा अध्ययन भइरहेको बताउनुभयो। अवैध हात हतियारको प्रयोग तथा ओसार पसार नियन्त्रणका लागि जिल्लाभर प्रहरीको निगरानी तथा खोजतलास अभियानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक भण्डारीले अवैध हात हतियारसँग सम्बन्धित कुनै पनि सूचना वा शंकास्पद गतिविधि भए जानकारी गराई तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ। हवस्त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: मालिका नबी तुप्लु चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: एक लिटर र बीस लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: बीस लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङजारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-377
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: होइन भाइला
4: लखर लखर कहाँ हिँडिस्
5: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
5: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
5: ल ल काका गइहाले म
6: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
6: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
1: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
9: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
10: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
9: हुलासले बनाउँदैछ परिवार एक साथ

0: चोकोला खरु कोकोनट चोकोनट भिटा मिल्क बटर पैक क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
2: सम्पर्क फोन नम्बर 0825625601 सम्पर्क मोबाइल नम्बर 9858335990 9858331684 र 9858303270
3: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला
4: We'll be right back.

नमस्कार, आवाज उनका आवाज फुसिन नेपाल का आवाज रेडियो मध्य पश्चिम फिल्म 91 थप्लो चार मेगाहर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम सुनका फेदमा प्राविधिक मित्र शालिक राम चौधरी सँगै म कार्यक्रम प्रस्तुता अमृता डागी को तर्फबाट तपाई रेडियो कार्यक्रम जमका भर्सन बारेसे समय अर्थात अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट र केही व्यापारिक विश्राम पछि करिब करिब 5 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 स्वर्मिकाज मार्फत विभिन्न प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioMP.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशन बाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम जुमका भेटमा हामीहरूले हजुरहरूसँगको कुराकानी र हजुरहरूकै प्रतिभालाई हामी स्थान दिनेछौ। है गीत गजल मुक्तक भावना शायरी क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। त्यसको लागि 082-5604-54 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। सामान्य कार्यक्रमको शुभारम्भ गर्छु यो निकै नै मिठो सांगीतिक आवाजबाट।

आज एकदमै मिठो गीत तपाईहरुको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम झुम्का भेटमा। मलाई टेक्निसियनबाट शालिक राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईहरुको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। तपाईँहरूको माझमा चाहिँ सोमबार श्रृंखलामा आउने गर्दछ। 4 बजेको मध्यपश्चिम हाइलाइट र केही व्यापारिक विश्राम पछि करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ है। जोड़िन सक्नुहुनेछ तपाईहरूसँगको मिठो कुराकानी र तपाईहरूकै प्रतिभालाई चाहिँ आजको श्रृंखलामा चाहिँ हामी स्थान दिनेछौ। गीत गजल मुक्तक फावना शायरी क्याटकिचर अभिनय तपाईलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा चाहिँ अथवा प्रतिभा सुनाउन सक्नुहुनेछ है। बाहिरतिर पानी पर्ला पर्ला जस्तो चाहिँ गरिरहेको छ है। हजुरहरूकोतिर कस्तो छ? सबैजना आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, स्वस्थ हुनुहुन्छ होला। साथी आउनु भयो भने डेफिनेटली नै हामी कुराकानीलाई जोड्नेछौ। यदि आउनु भएन भने तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नेछौ आजको श्रृंखलामा। सो यति बेला मिठो सांगीतिक आवाज प्रस्तुत गर्छौ, त्यस पछाडि फेरि आउने नै छौ। सुन्दै गर्नुहोला।

0: यो एकदम मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका भेटमा छौ। मलाई टेक्निसियनबाट शालिक राम चौधरीले मिठो साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेट www.mp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ है। त्यस्तै हाम्रो प्रत्येक मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार। नमस्कार, शुभ नाम।
1: म आर्यन मगर बोल्दैछु दन्दी शरण दुईबाट।
0: हाम्रो आर्यन मगर आउनुभयो है।
1: हजुर हजुर,
0: सन्चो हुनुहुन्छ नि?
1: म ठिकठाकै छु, गोठालो जाने, अब रेडियो कार्यक्रम सुन्ने, त्यही नै हो भन्नु पर्यो।
0: गोठालोतिर जानु भएको शैली पनि?
1: हजुर हजुर,
0: ठिक छ। आफ्नो काम पनि गर्नु पर्यो, साथसाथै हामीलाई पनि सुन्नुहुन्छ है। आज के सुनाउनुहुन्छ?
1: म गीत सुनाउने प्रयास गर्छु है त।
0: आश्चर्य गर्नुहोस्।
1: हजुर, जहाँ फुले।

अह एकदमै मिठो गीत तपाईँहरूको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम चम्का भेटमा छौं। हामीहरू तपाईँहरूसँगको मिठो कुराकानी र तपाईँहरूको प्रतिभालाई चाहिँ स्थान दिइरहेका छौ है। मलाई टेक्निसियनबाट शालिग्राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डाकी बाँकी साथ तपाईँहरूको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। तपाईँहरूको माझमा सोमबार सुनिङ खोलामा आउने गर्दछौ। 4 बजेको मध्य पश्चिम हाइलाइट र केही व्यापारिक विश्राम पछि करिब करिब तपाईँहरूको माझमा हामी 5 बजेसम्म चाहिँ रहनेछौ। गीत गजल मुक्तक भावना शायरी क्यारिकेच र अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा मन पर्छ आजको श्रृंखलामा चाहिँ त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ है। सो तपाईँहरू पनि जोडिन सक्नुहुनेछ। के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, स्वस्थ हुनुहुन्छ होला, सो जोडिन चाहिँ नबिर्सिनुहोला है। सो तपाईँलाई पनि मनपर्छ आफ्नो प्रतिभा सुनाउनका लागि भने तपाईँहरू नितान्त 082-5860-54 टेलिफोन नम्बरमा जोडिनु पर्ने हुन्छ। साथीहरू आउनुभयो भने पक्कै पनि हामी मिठा कुराकानी साथसाथै प्रतिभालाई स्थान दिनेछौ। यदि आउनु भएन भने तपाईँको माझमा चाहिँ गीत संगीतहरू प्रस्तुत गर्नेछौ। यति बेला मिठो सांगीतिक आवाज फेरि पनि हामी प्रस्तुत गर्छौ। त्यस पछाडि आउनु नै छौ, सुन्दै गर्नुहोला।

अहँ एकदमै मिठो गीत तपाईँहरूको माझमा प्रस्तुत गरेका थियो। गीत पछि पुनः स्वागत छ। रेडियो कार्यक्रम जम्का भेटमा छौं। तपाईँहरूसँगको कुराकानी र तपाईँहरूको प्रतिभा साथसाथै मीठा मीठा गीत संगीतहरू चाहिँ आजको श्रृंखलामा प्रस्तुत गरिरहेका छौं। सो हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। मलाई टेक्निसियनबाट शालिगराम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी छ तपाईँको हजुरहरू पनि जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा गीतको जुलमुक्त भावना सायरी क्यारिकेचर अभिनय तपाईँलाई आफै मन परेको प्रतिभा सुनाउन चाहनुहुन्छ भने नितान्त हजुरहरूको लागि छुट्याएको कार्यक्रम हो कार्यक्रम शंका भेट। साथी रहनुभयो भने कुराकानीलाई जोड्नेछौ, साथसाथै प्रतिभालाई पनि जोड्नेछौ। यदि आउनु भएन भने मिठा मिठा गीत संगीतहरू त सधैँ छन् है, जोडिन छैन बिर्सनुहोला 082-5854-54 को टेलिफोन नम्बर डायल गर्नुहोला। यति बेला मिठो सांगीतिक आवाज हामी फेरि पनि प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

हाँ, एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम सुमका फिटमा छौ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। मलाई टेक्निसियनबाट शालिकराम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डाकी। बाँकी साथ तपाईँहरूको छ, हजुरहरू पनि जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा। तपाईँलाई पनि आफ्नो प्रतिभा सुनाउन मनपर्छ, गीत गजल मुक्तक भावना सायरी क्यारिकेचर अभिनय भने तपाईँहरू पनि नितान्त जोडिन सक्नुहुनेछ। तपाईँकै लागि छुट्याएको कार्यक्रम हो। अब हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौ। साथी आउनुभयो भने एकजनासँग चाहिँ कुराकानी गर्न सक्छौ है, यदि आउनु भएन भने तपाईँहरूको माझबाट चाहिँ छुटिएर चाहिँ जानुपर्ने हुन्छ। यो कुरा चाहिँ जानकारी गराउन चाहन्छु। सो जोडिन चाहिँ नबिर्सिनु होला है। सो तपाईँलाई मनपर्छ गीत संगीतहरू प्लस आफ्नो प्रतिभा सुनाउन है, व्यस्त समयको बावजुद पनि हामीलाई सुनिराख्नु भएको छ, समय मिलेको छ र सुनाउन पनि चाहनुहुन्छ भने जोडिन चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु। किनकि हामी साप्ताहिक प्रोग्राम हो यो चाहिँ, हप्ताको एक दिन सोमबार 4 बजेको मध्यपश्चिम हाइलाइट र केही व्यापारिक विश्रामपछि करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौँ। अब भने कार्यक्रमको अन्तिम चरणमा पनि हामी आइसकेका छौँ, छुटेर जानुपर्ने हुन्छ। छुटेर जानुभन्दा पहिले यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है। अनि सहभागिता सुनाएर चाहिँ आफूलाई मन परेको प्रतिभा सुनाउनु हुने सहभागी साथीलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ शालिकराम चौधरीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सिनुहोला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता अमृता डागीलाई पनि बिदा दिनुहोस्।

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दांत बङ्गो आयो। साथीले सधैँ जिस्ने गर्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
7: सम्पर्क फोन नम्बर 0825902222।
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
9: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
8: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
9: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
12: भर्ना खुल्यो।
13: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
13: हाम्रा विशेषताहरू:
14: उत्कृष्ट शैक्षिक वातावरण,
13: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
14: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
13: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
10: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
7: सम्पर्क फोन 081536086
14: र मोबाइल नम्बर 9840096600, 9850806386 र 9841720273।
15: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस वर्ष आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841939944, 9841939944।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
1: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु चाहिँ हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहर रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727976
8: र 98578309।

0: वायरनेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478829913 र 98095128371
5: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: प्रडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अडगुरी।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.2।

0: No, it like pro.
1: Rasita Pao from 2 and 4. So, yes, ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki esma sabai cha.
3: Ghar ghar ani grihiniko saath. Hulasle banaudai cha pariwar ek saath.
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
3: हुलास खुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ
5: भर्ना खुलियो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
6: हाम्रा विशेषताहरू
5: उत्कृष्ट शैक्षिक वातावरण
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
8: सम्पर्क फोन 081536086
5: र मोबाइल नम्बर 98480096 98580036086 र 98481273

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको।

0: गोर्खा पब्लिक हस्पिटल प्रालीको राईदाङ बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर तात्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू:
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
18: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई।

0: सम्पर्क फोन 082-5096-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5061-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98478-30-153 र 98649-41-944।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
1: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
9: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
9: मुटुको अपरेसन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
9: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
9: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
11: हाम्रा विशेषताहरू
12: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
11: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
12: शान्त तथा पारिवारिक वातावरण भएको,
11: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
12: तिहार सुसारको राम्रो व्यवस्था भएको,
11: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
12: घरको जस्तै माया पाउने,
13: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
14: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, घोराई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
13: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
16: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
17: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
16: उपलब्ध। शल्यक्रियाहरू
17: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
16: बालबालिकाको न्यूरो सर्जरी,
17: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
16: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
17: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
16: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
20: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
21: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
21: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
21: ल ल काका, गइहाले म।
22: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
22: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल

0: घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
3: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
5: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
6: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
6: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
5: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
6: ब्लड प्रेसर तथा सुगर का समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
5: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
7: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
5: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 082-560-652।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भुसालसँगै शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: तुलसीपुरका थारू महिलासँग आर्थिक विकास विषयक अन्तर्क्रिया सम्पन्न, आय आर्जनसँग जोडेर महिलाहरूको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्य।
1: दाङमा एक वर्षको अवधिमा वन पैदावारबाट 10 करोड़ बढी आमदानी, वन सम्वर्धन प्रणालीका 48 वटा सामुदायिक वनबाट 1 लाख बढी काठ र दाउरा उत्पादन।
0: व्यावसायिक कृषि फर्ममा पूर्व जनप्रतिनिधिको रहर लाग्दो व्यवसाय, वार्षिक 7 लाख बढी आमदानी।
1: र दाङमा एक र सल्यानमा 6 वटा व्यवसायिक अवस्थामा अवैध भरुवा बन्दुक बरामद।
0: अब खबर विस्तारमा।

समुदायमा रहेका महिला समूह तथा विपन्न लक्षित थारू महिलाहरूसँग आय आर्जन तथा आर्थिक विकासका विषयमा तुलसीपुरमा अन्तर्क्रिया गरिएको छ। बेस संस्थाको आयोजनामा तुलसीपुर उद्योग वाणिज्य संघको सहकार्य तथा डोम च्यारिटी तथा फेमिली फाउण्डेशनको सहयोगमा कार्यक्रम गरिएको हो। विपन्न महिला तथा महिला

0: गर्नुभयो। उहाँले प्रदेश सरकार र मुख्यमन्त्री दिल्ली बहादुर चौधरीको सहयोगमा केही सिट विकासका कार्यक्रम गरेर महिलाहरूलाई आय आर्जनमा जोडिसकेको पनि बताउनुभयो। सहभागी महिलाहरूले आय आर्जनका लागि प्रविधि सहयोग हुन सकेमा सिटलाई बजारसम्म पुर्याउन सक्ने बताएका थिए। केही महिला समूहले समूहगत रूपमा व्यावसायिक उत्पादनमा लागेका र आमदानी समेत राम्रो भइरहेको जानकारी गराएका थिए। बेस संस्थामा सदस्य उजेली चौधरीको अध्यक्षतामा तथा पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो। कल्पना चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा नरबहादुर चौधरी, जेनिसा केसीले उत्पादन र त्यसको बजारीकरणका विषयमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार गोपाल शर्मा भट्टराईले गर्नुभएको थियो।
1: दाङमा एक वर्षको अवधिमा वन पैदावारबाट 10 करोड़ रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ। डिभिजन वन कार्यालय खोराई दाङका अनुसार आर्थिक वर्ष 2082-83 वन पैदावार संकलनबाट 10,61,13,224 रूपियाँको काठ र दाउरा उत्पादन भएको हो। डिभिजन वन कार्यालय खोराईका प्राविधिक अधिकृत दिनेश डाँगीका अनुसार वन सम्वर्धन प्रणाली लागू भएका 48 सामुदायिक वनबाट 1,90,747.21 क्युफिट काठ र 472.47 चट्टा दाउरा उत्पादन भएको छ। वन पैदावार संकलनका लागि सहमति लिएका 98 वन समूह मध्ये 50 समूहबाट उत्पादन भएको काठ र दाउराबाट 10,61,13,224 रूपियाँ आमदानी गरेका छन्। प्राविधिक अधिकृत दागीका अनुसार काठ उत्पादनबाट 9,87,33,912 रूपियाँ र दाउराबाट 73,79,312 रूपियाँ आमदानी भएको छ। काठ उत्पादनबाट भएको आमदानी मध्ये 2,60,66,248 रूपियाँ प्रदेश संचित कोषमा जम्मा भएको र बाँकी रकम वन समूहको खातामा जम्मा भएको बताउनुभयो। काठ उत्पादनबाट भएको आमदानीको 25% प्रदेश संचित कोषमा जम्मा गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। बाँकी रकम वन समूहको खातामा हुने र उक्त रकम वन संरक्षणसँगै सामाजिक कार्यमा लगाइने गरिएको छ।
0: दाङमा हालसम्म 85% क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। जिल्लामा 28,385 हेक्टर क्षेत्रफल अर्थात 85% क्षेत्रमा धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको हो। उहाँका अनुसार देउखुरी क्षेत्रका अधिकांश स्थानमा धान रोपाई सकिएको छ तर दाङ उपत्यका तथा वर्षाको भरमा खेती हुने केही क्षेत्रमा अझै रोपाई जारी रहेको छ। खोराही, तुलसीपुरको दक्षिणी क्षेत्र, दंगीशरण, शान्तिनगर, बबई र बंगलासुली गाउँपालिकाका वर्षामा निर्भर किसानले अझै रोपाई गरिरहेको उहाँको भनाइ रहेको छ। उहाँका अनुसार मौसम अनुकूल रहेमा आगामी साउन 10 गतेसम्म जिल्लाभर धान रोपाई सम्पन्न हुने अपेक्षा गरिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दाङमा 34,423 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ। त्यसमध्ये 33,390 हेक्टर अर्थात करिब 95% क्षेत्रफलमा धान खेती हुने प्रक्षेपण गरिएको प्रमुख भण्डारीले बताउनुभयो। समयमै रोपाई सम्पन्न भए यस वर्ष धान उत्पादन पनि बढ़न सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।
1: कृषि घोराई 14 पूर्व ओडा अध्यक्ष शक्तिराम दागीले 4 वर्षदेखि घोराई 11 एकीकृत कृषि फर्म मोडलमा आफ्नै जमीनमा आधुनिक र एकीकृत कृषि फर्म सञ्चालन गरेर उदाहरणीय काम गर्नुभएको छ। घोराई उपमहानगरपालिकाको ओडा नम्बर 11 2079 साल चैतमा 1200 ड्रागन फ्रूटका बोटहरू लगाएर शुरू गर्नुभएका उहाँले अहिले फर्ममा हाल 4,000 भन्दा बढ़ी ड्रागन फ्रूटका बोटहरू थप गर्नुभएको छ।

0: यो खेती कस्तो खालको खेती हो, यसमा आमदानीको हिसाबले कस्तो छ, पछिल्लो समय व्यावसायिक रूपमा यो खेती गर्ने मानिसहरू बढ्दै जानुभएको छ, यसका बारेमा भनिदिनुहोस् न।
1: खेती अब खास गरी कृषि क्षेत्रमा चुनौती नै छ, यो सबैलाई थाहा भएकै कुरा छ। कृषि क्षेत्र फलफुल मध्ये कृषि नै पर्यो। यसमा दुई तिनवटा कुरा छ, एउटा मेहनत गर्न सक्ने कि नसक्ने चुनौतीको कुरा गर्दा, एउटा अर्को चाहिँ मेहनत गरिसकेपछि उत्पादन गरिसकेपछि बजार कसरी व्यवस्थापन गर्ने भन्ने विषय भयो। यति कुराको बीचमा कतिलाई चाहिँ सिँचाइको समस्या छ भने कतिलाई चाहिँ विद्युतका भोल्टेजहरूका समस्या छन्, यी चुनौती भए। सम्भावनाका कुरा के हो भने सर, विदेशमा गएर हामी जसरी ड्युटी गर्छौँ त्यसै गरी यसलाई ड्युटी सम्झेर पुरा मेहनत गर्यौँ भने आत्किहाल्नुपर्ने र असन्तुष्टि हुनुपर्ने कारण हुँदैन सर।
0: तपाईँबाट धेरै मानिसहरूले एउटा अर्को आशा गरेको कुरा के हो भने, एउटा राजनीति गर्दै गरेको मानिस, जनप्रतिनिधि बनेको मानिस कृषि कर्ममा जोडिएको छ, राजनीतिले मात्रै चल्दैन, पेसागत रूपमा कुनै न कुनै पेसा व्यवसाय अंगाल्नु पर्छ भन्ने पनि हो। अहिले तपाईँसँग कति बोर्ड छ, वार्षिक कति आमदानी गर्नुहुन्छ, कति उत्पादन गर्नुहुन्छ?
1: अहिले मैले यो नयाँ यो वर्ष चाहिँ 4,000 बिरुवा थपेको छु, अर्को वर्षदेखि चाहिँ मेरो उत्पादन राम्रै आउला। अहिले चाहिँ मैले 6-7 लाख रुपियाँ पुरानोबाट वार्षिक 6-7 लाख रुपियाँ लिएको छ सर आमदानी। हजुरले भने जस्तो केही गर्नुपर्छ भन्ने कुरा त यो आजको आवश्यकता हो सर। जसरी जेएनजी आन्दोलन हुनु पछाडि एकचोटि राजनीति गरेका मान्छेहरूले राजनीतिमा सेवा गरे कि स्वार्थ गरे भन्ने एउटा जबरजस्त प्रश्न उठ्यो। अर्को एकपटक चाहिँ सार्वजनिक पद धारण गरिसकेपछि उसले सार्वजनिक पद धारण अन्तिम अवस्थासम्म पनि गरिराख्ने कि समय सीमाभित्र गर्ने, त्यसपछि आफ्नो चाहिँ जीविकाका लागि उसले कुनै न कुनै आफ्नो एउटा व्यवसाय अंगाल्ने, स्वच्छ र निष्कलङ्क राजनीति गर्ने, समाज सेवा गर्ने भन्ने प्रश्न छ। यसका बीचबाट चाहिँ अब केही न केही हामीले गर्नुपर्छ, एउटा सन्देश दिनुपर्छ भनेर हामीले पनि सामान्य केही कुरा गरेको हो। यो अचम्मै केही गरेको चाहिँ होइन जस्तो लाग्छ मलाई। मभन्दा ठुल्ठुला व्यवसाय पनि छन्, यहाँहरूले त्यसरी मलाई चाहिँ महत्व दिनुभएको छ त्यो एउटा कुरा भयो। तर मलाई चाहिँ कस्तो लाग्छ भने मभन्दा ठुल्ठुला उद्योगी व्यवसायहरू, ठुला फर्ममा गर्ने सञ्चालकहरू पनि हुनुहुन्छ,
0: अब यो यसको अघि तपाईँले पनि थोरै कुरा गर्नुभयो, बजारीकरणको कुरा गर्दाखेरि के छ, यो शुरूआती दिनमा दामकै कुरा गर्ने हो भने 800-1,000 रुपियाँ प्रति केजीसम्म पनि बिक्री भयो, अहिले त घटेर 350-350 रुपियाँ केजी पनि बिक्री भइराखेको छ, यसको बजारीकरणको कुरा चाहिँ कस्तो छ?
1: यसलाई मैले काम यो सुरुवात गर्नु नै एउटा मुख्य कुरा के थियो भने सर, आम मान्छेले खाने फलफुल बनाउनु पर्छ। यो फलफुल यति महँगो किन भयो त, 800-1,000 वार्षिक किन भयो, के यत्रो चाहिँ सबै मान्छेले आम मान्छेले खान सक्छ त सक्दैन। अनि यो हाम्रो यति राम्रो माटो, यति यति राम्रो चाहिँ वातावरण भएको ठाउँमा सबैले गरेर सबैले खाने किन नबनाउने भनेर सुझाव आरम्भ गरेको हो। अब अहिले 350 अधिकतम 400-350 चाहिँ तपाईँको चाहिँ क्याटेगोरी हेरेर एबीसी यसलाई चाहिँ छुट्याएर यसरी बजारीकरण भइरहेको छ भने आम मान्छेले खाने यसलाई 300 र 250 सेरोफेरोमा

साउन 6 गते बिहान 11:30 बजेदेखि घोराई उपमहानगरपालिका 16 स्थित सृजनशील आधारभूत विद्यालय बाहुन डाँडामा वृक्षारोपण सँगै जरा अभियानको समापन गरिने जनाएको छ। नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुन कुमार योगी र बालिका लम्सालले संयुक्त रूपमा आज निकालेको सूचनामा 44 बीपी स्मृति दिवसलाई वृक्षारोपण र वातावरण संरक्षणसँग जोड्दै अभियानको समापन कार्यक्रम सफल बनाउन सबै नेता कार्यकर्ता तथा शुभेच्छुकलाई सहभागिताका लागि अनुरोध गरिएको छ। सूचना मार्फत कांग्रेस दाङले कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्य लुम्बिनी प्रदेश कार्य समितिका पदाधिकारी पूर्व मन्त्री जिल्ला कार्य समिति महासमि

0: दाङको लमही नगरपालिका 9 स्थित च्याउखोला क्षेत्रमा रहेको बिरह सामुदायिक वनबाट प्रहरीले व्यवहारिसी अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले वन क्षेत्रमा लुकाई छिपाई राखिएको अवस्थामा एक नाले भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। बरामद गरिएको बन्दुकलाई इलाका प्रहरी कार्यालय अमिलियामा ल्याइ राखिएको प्रहरीले जनाएको छ। उक्त बन्दुक कसले र किन लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढ़ाएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका दुई सामुदायिक वन क्षेत्रबाट व्यवहारिसी अवस्थामा छनाल अवैध बन्दुक बरामद गरेको छ। प्रहरीका अनुसार वनगार्ड कोविन्दले नगरपालिका 12 स्थित भडाले सामुदायिक वनबाट 4 नाल र छत्रेश्वरी गाउँपालिका 1 स्थित जुगे खोला सामुदायिक वनबाट 2 नाल गरी 6 नाल भरुवा बन्दुक बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भण्डारीका अनुसार लुकाई छिपाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा सञ्चालन गरिएको खोजतलाश अभियानका क्रममा ती भरुवा बन्दुक फेला परेका हुन्। उहाँले बरामद भएका भरुवा बन्दुक कसले कहिले र कुन प्रयोजनका लागि त्यहाँ लुकाई छिपाई राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनु भएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजारका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार, धितपत्र, व्यवसाय क्षेत्रका सरकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै उहाँले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सिर्जना र राजस्वमा योगदान पुग्नुपर्ने बताउनुभयो। झण्डै एक घण्टा चलेको प्रधानमन्त्रीसँगको बैठकमा धितपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियम लगायत विषयमा जानकारी गराउनु भएको थियो। यस्तै नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर्स एसोसिएशनका पूर्व अध्यक्ष प्रियराज रेग्मी गरी तीनै पक्षको कुरा सुनेपछि प्रधानमन्त्री शाहले पूँजी बजारको विकासका लागि सरकार लागि परेकाले आवश्यक सुझाव दिन र ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छलफलमा सहभागीहरूले बताएका छन्।
0: सरकारले सार्वजनिक विद्यालय पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन विदा दिन थालेपछि साबिकमा रहेका अरू सार्वजनिक विधाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 बुधे निर्णयमा उल्लेख छ। बैठकले धेरै पुराना असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढ़ाउने निर्णय पनि गरेको छ। यस्तै बैठकले दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीलाई आवश्यकता अनुसार संघीय प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र धेरै हुने कर्मचारीलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरिएको हो। सचिवहरूले मालपोत र नापिका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि संघीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढ़ाउने निर्णय पनि गरेको छ। जनसम्पर्क धेरै हुने कार्यालयहरूको सेवालाई सहज, सरल र बिचौलिया मुक्त बनाउने प्रतिबद्धता सहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सघाउनुपर्ने निर्णय पनि सचिवको बैठकले गरेको छ। बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिका र इरान बीच बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा पुगेको छ। आज ब्रेन्ट क्रूड तेलको मूल्य 3% बढ़ेर प्रति ब्यारेल 90 डलर भन्दा माथि पुगेको छ। यो मूल्य गएको जून 11 यताकै सबैभन्दा धेरै मूल्य हो। गएको हप्तादेखि अमेरिका र इरान बीचको सैन्य द्वन्द चर्किएसँगै स्ट्रेट अफ हर्मुज स्टेट अफ हर्मुज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढेको समाचार

0: संस्था एएफपीले जनाएको छ।
1: सातौं ईटीटी टेबल टेनिस प्रतियोगिता तथा 42औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिताका पदक विजेता खेलाड़ी सोमबार थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन्। इन्टरटेनमेन्ट टेबल टेनिस ईटीटी समूहको आयोजनामा भएको ईटीटी टेबल टेनिसको टीम इभेन्टका स्वर्ण विजेता महेश श्रेष्ठ, दीक्षा दाहाल र रनोज थकु तथा 42औं राष्ट्रिय टेबल टेनिसका रजत विजेता एलेक्स महर्जन थाइल्याण्ड प्रस्थान गर्नुभएको हो। ईटीटीले ईटीटी टेबल टेनिसका स्वर्ण विजेता टोलीका सदस्य र 42औं राष्ट्रिय टेबल टेनिसका स्वर्ण र रजत विजेतालाई 5 दिने बैंकक भ्रमणको प्याकेज प्रदान गर्ने घोषणा गरेको थियो। सोही अनुसार खेलाड़ीहरूलाई प्याकेज प्रदान गरिएको हो। स्वर्ण विजेता सम्यक कपाली भने 20औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि दक्षिण कोरियाको सियोलमा रहेको एलेक्स मात्र बैंकक जानुभएको हो।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.9 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 12.7 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहयो भने सापेक्षित आर्द्रता 80% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: तुलसीपुरका थारू महिलाहरूसँग आर्थिक विकास विषयक अन्तर्क्रिया सम्पन्न। आय आर्जनसँग जोडेर महिलाहरूको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्य।
1: दाङमा एक वर्षको अवधिमा वन पैदावारबाट 10 करोड़ बढी आमदानी। वन सम्वर्धन प्रणालीका 48 सामुदायिक वनबाट 1 लाख बढी काठ र दाउरा उत्पादन।
0: व्यावसायिक कृषि कर्ममा पूर्व जनप्रतिनिधिको रहर लाग्दो व्यवसाय। वार्षिक 7 लाख बढी आमदानी।
1: र दाङमा एक र सल्यानमा 6 व्यवहारिसी अवस्थामा अवैध भरुवा बन्दुक बरामद।
0: हवस्त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाँगी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म देवा भुसाल
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ?
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि
3: इलेक्ट्रोनिक्स घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: अब कसरी बिहे भइसक्यो, एउटा पनि छोरी मान्छे
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
7: पढ्छु नि है, पढेर के हर्छस्? म बे गर्छु नि।
8: हामी जन्मजात नै सिकारी हौ, सिकारी।
9: पुरै डायलेक्ट मलाई चाहियो।
10: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
11: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
10: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
12: आया, मम्मी मम्मी दाँत दुख्यो।
13: मम्मी मेरो दाँत बङ्गो आयो, दाजुले सधैँ जिस्काइ रहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
14: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
10: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
10: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
15: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
16: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
10: सम्पर्क फोन नम्बर 082-592-222।
13: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
17: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
18: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
17: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
18: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
17: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
19: सीता के भयो तिमीलाई, घुम्चोएर बसेछौ?
20: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
19: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
20: ए ठिकै छ, म जानेको धेरै ठाउँ गई अब तिमले भनी हाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
0: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
21: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
22: राप्ती इन्जिनियरिङ कलेज घोराइदाङको भर्ना सम्बन्धी सूचना।
23: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
22: सम्पर्क फोन नम्बर 0825625601। सम्पर्क मोबाइल नम्बर 9858335990 9858331684 र 9858332077।
23: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
24: के तपाईँलाई पायल फुस्फुसा फुस्सा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
25: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
22: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847193944 9847193944।
26: आवाज पश्चिम नेपालको आवाज, आवाज हिंदको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम विषय बहसको पर्खाईमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म सुन्दै आउनु भएको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा तपाईँ यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioMP.org बाट पनि संसारभर तपाईँ जुनसुकै ठाउँमा रहेर पनि कार्यक्रम सुन्न सक्नुहुन्छ। हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म कार्यक्रम आउने गर्दछ र कार्यक्रममा हामीले हरेक हप्ता विभिन्न क्षेत्रमा रहनुभएका व्यक्तित्वहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। यसै क्रममा आजको बसाईमा हामीले कार्यक्रममा कुराकानी गर्दैछौ विगत 22 वर्षदेखि गोराही 11 बाँस गजेरीमा व्यावसायिक रूपमा एभोकाडोको खेती गर्दै आउनु भएको छ। एभोकाडोलाई नेपालीमा घिउ फल पनि भन्ने गरिन्छ। खास गरेर उहाँ यो व्यवसाय गर्नुको उद्देश्य अहिले व्यावसायिक रूपमा उहाँले गरेको व्यवसाय लगायतका भोलिको सम्भावना लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। कार्यक्रम विषय बहसमा सर स्वागत छ
1: यहाँलाई। धन्यवाद।
0: दिनहरू कसरी बितिरहेको छ आजभोलि?
1: आज भोलि एभोकाडोको लगाउने त्यस बेर्ना बेच्ने यसरी नै अब आफ्नो कृषि कर्ममा नै बिताइरहेको छु।
0: यो एभोकाडो कस्तो फल हो जानकारी गराइदिनुहोस् न।
1: एभोकाडो अब यो एउटा पौष्टिक अत्यधिक शरीरलाई चाहिने 20 कम्पोनेन्ट्सहरू यसमा पाइन्छ भनिन्छ। भिटामिनहरू मिनरल्सहरूदेखि लिएर हाम्रो चाहिँ शरीरलाई चाहिने नभई नहुने एउटा तत्व पाइने फल भावनाले यसलाई चाहिँ फ्रुट्स अफ किङ फलफुलको राजा पनि भनिन्छ। यो एउटा क्यान्सरै सन्चो हुने यो आँखाको रोशनी गुमेकालाई रोशनी प्रदान गर्ने त्यस्तो एउटा महत्वपूर्ण फल भावनाले नेपालमा त अमृत फलको रूपमा पनि चिनिन्छ यसलाई।
0: यो यसको खेती दाङमा त्यति गरेको देखिँदैन, यहाँले यो यसको खेती गर्नुपर्छ भनेर कसरी सोचायो यहाँलाई दाङमा?
1: म अब दाङको लगभग सबै गाउँपालिका नगरपालिकाहरूमा भिजिट गर्ने मौका मिल्यो, चाहे खेलकुदको नाममा होस्, चाहे पढ्ने बेलादेखि होस्, चाहे सामाजिक सेवा काम गर्ने बेला म त्यहाँ घुमेपछि दाङको प्रशस्त भूमि के अरे युजलेस हुँदै गएको, युवाहरू सब विदेश पलायन हुने, पढे लेखाहरू सहर केन्द्रित हुने, गाउँको जमिन बाँझो हुँदाखेरि मलाई चाहिँ भित्रै दिलदेखि नै दुखेर आयो र के गर्दा दङ्गालीहरू धनी हुन्छन्, के गर्दा दाङको भूमि हराभरा हुन्छ भन्ने त्यो सोचेर दाङमा एभोकाडो खेती चाहिँ हुन्छ कि हुन्न भनेर मैले परीक्षण गरेँ। त्यो फलिसकेपछि दाङमा व्यवसाय खेती गरौँ भनेर लागिसकेपछि तपाईँहरू जस्तो एफएमहरूले पनि धेरै साथ दिनुभयो है, पत्रकारहरूले पनि यो दाङमा एभोकाडो विस्तारमा यो मध्यपश्चिमको पनि ठूलो एउटा हात छ। किन भन्दा प्रत्येक वर्ष म यहाँ आएर इन्टरभ्यू दिन्थे, यो लगाउँ खाउँ यो राम्रो फल हो भनेर। त्यसैले दाङको एउटा भूमि उर्वर भूमि बाँझो बनिरहेको देखेपछि म यो प्रति लागे र यसमा तपाईँहरूको पनि ठूलो योगदान छ र दाङमा चाहिँ आज म प्रत्येक उसमा एग्री सेन्टरहरूमा एभोकाडोको बेर्नाहरू म देख्छु। हिजो मात्रै म तुलसीपुरमा उच्च अदालतमा भत्ता बुझ्न गएको थिएँ, म उच्च अदालत मेलमिलापकर्ता, एउटा एग्री सेन्टरमा म त्यहाँ जाँदा 300 बेच्छु दाई भनेर त्यहाँ चाहिँ त्यहाँको पसलेले भन्नुहुन्थ्यो। त्यसैले म दाङको चाहिँ प्रत्येक घरहरूमा एभोकाडो होस्, दाङको भान्साहरूमा एभोकाडोको फल प्राप्त होस् र दङ्गालीहरू चाहिँ कुपोषणबाट मृत्यु नहोस्, दाङको भूमि चाहिँ हराभरा होस् भन्ने त्यो उद्देश्यले म यो एभोकाडो खेतीतिर आकर्षित भएको हुँ।
0: यसको बिउ अहिले दाङमै पाइन्छ?
1: पाइन्छ, यहाँ घोराईमा पनि नर्सरीमा 350 बेच्नुहुन्छ अरे त्यहाँको उसले के अरे पाइन्छ। र मसँग पनि अब माग 500 गर्नुभएको थियो सुर्खेतबाट, मसँग आफूलाई भनेर लगा के अरे राखेको बेर्ना 150-200 पिस छन् अब भनेर मैले त्यहाँ जानकारी गराउँ सुर्खेतको एकजना किसानले सोध्नु भएको थियो।
0: अहिले दाङमा पाइन्छ, यहाँले सुरुवातमा पनि दाङबाटै बिउ प्राप्त?
1: होइन, मैले काठमाडौँबाट लिएको। मैले चाहिँ काठमाडौँ धापासीबाट मैले ससुरालीबाट नै लिएर सुरुवात गरेको।
0: त्यो बेला दाङमा पाइँदैन
1: पाइँदैन थियो। मैले त्यति बेला माग गर्नुहुन्थ्यो, मैले काठमाडौँबाट बेर्ना उपलब्ध गराउँथे।
0: करिब यहाँले यो खेती गर्न थालेको 22 वर्ष भयो, यसको खेती गरेको कति वर्षपछि फल प्राप्त गर्न सकिन्छ?
1: यो चाहिँ 3-5 वर्ष हो, तर दाङको भूमिमा 2 वर्षमै पनि फल्न थाल्छ। त्यस कारण दाङको भूमि चाहिँ एभोकाडोको लागि उत्तम जस्तो लाग्यो मलाई।
0: अहिले कति क्षेत्रफलमा गर्नुभएको छ?
1: अहिले मेरो 1.5 बिघा जति पुगेको छ, के अरे 300 जति बेर्ना छ ठुला साना गरेर।
0: यो खेती गरिरहँदाखेरि त्यस्तो केही समस्या चुनौतीहरू केही छन् यो व्यवसायमा?
1: त्यस्तो समस्या चुनौती छैन, जस्तो आँप लिचीहरू के अरे चोरले खाइदिने, केटाकेटीले झटारो हान्ने होइन हुन्छ भने यो के चोरले पनि खाँदैनन्, त्यसैले यो चाहिँ यसको महत्व पनि बुझाउन सकिया छैन कि बुझ्नु भएको छैन कि अब यो चाहिँ के अरे राम्रो फल हुँदा हुँदै पनि अब त्यति धेरै जुन दङ्गाली जनताले बुझोन् भनेर म 20-22 वर्षमा म लागिरहेको छु, त्यो अनुपातमा बुझ्नु भएन कि भन्ने जस्तो पनि लाग्छ।
0: जिल्लाका अन्यत्र ठाउँमा पनि यसको खेती भएको छ कि बुझ्नु भएको छ कि?
1: मैले लगभग यो मध्य पश्चिमतिर यहाँदेखि कञ्चनपुरसम्म पनि मैले बेर्ना उपलब्ध गराए होइन, के अरे रोल्पा रुकुम सल्यान प्युठानमा, तर आज म सुन्दै छु रोल्पामा सल्यानमा चाहिँ गाउँपालिकाले पनि प्रत्येक किसानहरूलाई 2-2 वटाको दरले बाँटिरहनु भएको छ भन्दाखेरि मेरो सपना पूरा भयो जस्तो लाग्छ। मेरो उद्देश्य त के अरे पेटको लागि, आफ्नो पेटको लागि नभएर समाजको लागि, यो राष्ट्रको लागि उत्पादन बढाउने र के अरे एउटा आर्थिक रूपले सम्पन्न नेपाली बनाउने उद्देश्य भएको हुनाले कमसे कम आज ती गाउँपालिकाका अध्यक्षजीहरूले बुझ्नुभयो, उपाध्यक्षजीहरूले बुझ्नुभयो र त्यहाँ वितरण गरिरहनु भएको छ। त्यसै गरी हाम्रो नगरपालिकाले पनि वितरण गरोस्, गाउँपालिका दङ्गाली गाउँपालिकाहरूले पनि वितरण गरून् भन्ने मेरो चाहिँ उद्देश्य हो, तर त्यस्तो हुन सकिरहेको छैन। नगरपालिकाले वातावरणको नाममा चाहिँ थुप्रै बजेटहरू थुप्रै गोष्ठी सेमिनारमा खर्च गर्छ, तर दाङ तुलसीपुरका नगरपालिकाहरूले कहिले पनि मलाई त्यो इन्भाइट गरेर वातावरणको क्षेत्रमा एभोकाडो खेतीले दिएको जति योगदान मलाई लाग्छ कसैले दिएको छैन होला। मलाई चाहिँ जिल्ला वन कार्यालयले पहिले बोलाउँथे, मेरो साथी पनि थिए नवराज काफले भन्ने डेफु साहब, उहाँहरूले चाहिँ मसला खेती गरेपछि 2,40,000 फाइदा हुन्छ एक बिघामा भन्नुहुन्थ्यो। मैले भने 2,50,000 फाइदा हुने एभोकाडो खेती गरौँ न भने हाम्रो डिबेट हुन्थ्यो, यो ठिक हो भनेर। त्यति बेलाको नवराज काफले हाम्रो केन्द्रीय नर्सरी छ, गेडा ल्याउनुहोस् म के अरे उत्पादन गरिदिन्छु भनेर भन्नुहुन्थ्यो। त्यसकारण दाङको कृषि ज्ञान केन्द्रले चाहिँ के राम्रै भूमिका निर्वाह गर्नुभएको छ। त्यहाँ चाहिँ नवराज भण्डारी भन्ने हाकिम साहब हुनुहुन्छ, त्यहाँ चाहिँ कृषि हेर्ने आशा भण्डारी, उहाँहरूले चाहिँ एभोकाडोको निम्ति राम्रै काम गरिरहनु भएको छ, सहयोगहरू गर्नुभएको छ। योभन्दा अगाडि मलाई 12 बोरा के अरे प्राङ्गारिक मल चाहिँ उपलब्ध गराउनु भएको थियो गत साल, त्यहाँ चाहिँ गोष्ठी सेमिनारहरूमा मलाई बोलाउनुहुन्छ। राम्रै भूमिका निर्वाह गरेको छ दाङको कृषि ज्ञान केन्द्रले।
0: अब यहाँ कृषि ज्ञान केन्द्रसँग नजिक भएर काम गरिरहँदाखेरि अथवा सहयोग पाइरहँदाखेरि दाङमा अझ यसको खेती विस्तार गर्नुपर्छ भन्ने तपाईँहरूले आवाज उठाउनु भएको छ?
1: नै मैले त आवाज मात्रै होइन कि म के अरे काठमाडौँमा मैले कुरा राखेको थिएँ, कृषि विकास बैंकले लगानी गर्नुपर्छ, यो लगानी एभोकाडो खेतीमा गरिरहेको छैन, त्यसै गरेर नगरपालिकाहरूले पनि यसमा चाहिँ ध्यान दिनुपर्छ, उपमहानगरपालिका गाउँपालिकाहरूले भन्ने चाहिँ लाग्छ। अब के अरे यो उसले चाहिँ कृषि ज्ञान केन्द्रले राम्रै भूमिका निर्वाह गर्नुभएको छ, र मैले त दाङको लागि अब जस्तो बिगो बिगामा भोलि उत्पादन भयो भने त्यसलाई यातायातको पनि साधनहरू नेपाल सरकारले ती किसानहरूलाई सहयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ।
0: यहाँले जुन बिक्री उत्पादन गर्नुभएको छ एभोकाडो, यो कहिले बिक्री शुरू गर्नुहुन्छ अथवा बाह्रै मास हुन्छ?
1: यो अगौटे र पछौटे हुँदो रहेछ। यो अगौटे जातको मैले आज पनि 2 केजी एकजना सुन व्यापारीले मगाउनु भएको थियो लिएर आएको छु। यो पछौटे जातको हामीले असोज कार्तिकतिर यसको उत्पादन लिन सक्छौँ भने अगौटे जातको असार साउन असारको लास्टतिर साउन भदौबाट पनि बिक्री हुन सकिन्छ। यसको फाइदा चाहिँ हामीले त्यो रुखमै स्टोर गरेर राख्न सक्छौ। जस्तो आँप फल्यो भने 4-5 दिनमा त्यो पाक्यो भने त्यो झर्छ सिद्धिन्छ, लिची पनि 6-7 दिन रहन्छ भने यसको विशेषता चाहिँ यस्तो हुँदैछ, हामी साउन भदौमा पाक्नेलाई पनि कात्तिक मङ्सिरसम्म रुखमै स्टोर गरेर राख्न सक्छौ। तर लामो समयसम्म स्टोर गरेर राख्यौं भने अर्को

0: गोराई बजार
1: गोराई तुलसीपुर
0: घरमै पनि लिन जानुहुन्छ?
1: अँ जानुहुन्छ, घरमै पनि लिन जानुहुन्छ, हेर्नुहुन्छ होइन। मलाई खुसी लाग्छ, मन्त्री भएका मान्छेहरू पनि, मेयर उपमेयरहरू पनि जानुहुन्छ होइन।
0: घरबाट बिक्री गर्छ?
1: घरबाट पनि बिक्री।
0: किलोको कसरी छ अहिले?
1: मैले 400 रुपियाँ केजी बेचिरहेको छु।
0: यहाँ सुरुदेखि नै यही थियो कि बढेको?
1: होइन, पहिले 500 रुपियाँ बेच्थे, अहिले चाहिँ 400 मा बेच्छु।
0: अब यो खेती व्यावसायिक रूपमा यहाँले गरिरहँदाखेरि आमदानीको हिसाबले कतिको प्रभावकारी मानिन्छ?
1: यो आमदानीको त मैले अहिले त्यो मेरो खेत धेरै त थिएन, 1 बिघा जति थियो, गनार खेत हो मेरो। असार जेठको 6 गते ब्यार राखे हौ, असारको 6 गते रोपे मैले 6-7 कट्ठा खेत। अरू 15 कट्ठा खेतमा मैले चाहिँ एभोकाडो खेती गरेँ, किनभने 12 महिना पानी लाग्ने उसमा पनि यो एभोकाडोबाट फाइदा हुने। आज किसानहरू रोइरहेका छन्, मल पाइएको छैन, समयमा बिउ पाइँदैन, त्यसकारण यो एभोकाडो लगाइदियो, यो 50-60 वर्षसम्म यो फल्छ भन्छन्। त्यसैले यो ढुक्क भयो, हेर्नुहोस् यो फल बेच्यो, छुट्टै आनन्द आउँछ। यो
0: एकपटक लगाएपछि 50-60 वर्ष?
1: हजुर हजुर, यसको आयु बुटाको आयु।
0: अब यो लगाइसकेपछि जस्तो ध्यान दिनुपर्ने कुराहरू के हुन्छ यसमा?
1: यो ध्यान दिनु खासै यसलाई त्यति ध्यान दिनु पर्दैन, तर यो चाहिँ मेरो अब पोर्चुगलमा त्यो कृषि फर्ममा काम गर्ने साथीहरूसँग पनि भेट हुन्छ। उहाँहरूले 10 फिट भन्दा अग्लो बनाउनु हुँदैन, यसको हाँगा कच्चो हुन्छ, त्यो उसले के अरे हावाहुरीले भाँच्न सक्छ, र माथिको फल फूलहरूलाई पनि हावाहुरीले झार्न सक्ने भावनाले 10 फिट भन्दा अग्लो बनाउनु हुँदो रहेछ। अब यी लगाउने क्रममा सिकिँदै गयो, अरू त्यस्तो समस्या चाहिँ छैन।
0: अगाडि यहाँले भन्नुभएको थियो खासरी यो एभोकाडो स्वास्थ्यको हिसाबले कतिको प्रभावकारी मानिन्छ?
1: विदेशमा चाहिँ यो हाम्रो नेपालमा नुन बेसा तेल अनिवार्य भान्सामा भए जस्तै विदेशमा चाहिँ एभोकाडो अनिवार्य रहेछ, तर हाम्रो नेपालमा जब क्यान्सर लाग्छ, सुगर लाग्छ, ड्याङ्गी लाग्छ, त्यसपछि कोरोना लाग्छ, त्यति बेला मात्रै हाम्रो खाने चलन छ। त्यसैले यो त एउटा नखाई नहुने त्यस्तो तत्त्व रहेछ, त्यसैले हामी चाहिँ यो एभोकाडो खायौँ भने धेरै शरीरको लागि फाइदा हुने, आयु बढ्ने, स्मरण शक्ति बढ्ने, हाम्रो चाहिँ फ्याट घट्ने होइन त्यस्तो। र नेपालमा एभोकाडो खान्छन् र पनि भन्नुभयो कि केही मेडमहरूले कि किनभने यो त लगाउने चिज हो नि भनेर, उहाँहरूले एभोकाडोको क्रिमको प्रयोग गर्नुभयो तर खानुपर्छ भन्ने हो नै, र धेरैले दाङमा फल्छ एभोकाडो भनेर भन्नुहुन्छ, त्यसैले दाङमा फल्छ यो खान सकिन्छ, हामीले अचार बनाएर खान सक्छौँ, त्यसपछि चटनी बनाएर तरकारी बनाएर हामी खान सक्छौँ, र त्यो घिउ फल मिठो हुँदैन तर त्यसलाई के अरे जुस बनाएर जाम बनाएर खान सकिन्छ।
0: जस्तो यो फल फलिसकेपछि पाकेर खाइन्छ कि काँचोमै खान मिल्छ?
1: यो आँप पाकेको जस्तो त्यो पाकेपछि खाने भन्ने हुँदैन, यो हामीले अब सानो हुँदा काँचैमा पनि बोक्रा ताछेर तरकारी अचारमा प्रयोग गर्न सक्छौ। पाकेपछि अब के अरे यसलाई चाहिँ जुस बनाएर खान सकिन्छ, त्यसपछि यो के अरे चटनी बनाएर खान सकिन्छ होइन। यसको यसलाई विदेशमा त पाउडर बनाएर पनि खाने चलन छ, अब हाम्रो नेपालमा त त्यही काँचै खाने प्रचलन भावनाले, जुस खाने बढी भावनाले त्यस्तो छ, यो जसरी पनि प्रयोग गर्न सकिन्छ यसलाई।
0: जस्तो अब यो खानेकुरा बाहेक अन्य केही वस्तु पनि उत्पादन गर्न सकिन्छ, योबाट के बुझ्नु भएको छ यहाँले?
1: यसबाट त्यो क्रिमहरू होइन, त्यसपछि बिस्कुटहरू, चकलेटहरू यो पनि बनाएर खाने चलन छ, बनाउने चलन। अब नेपालको धरानमा कम्पनी छ भनेर भनिन्छ, अब त्यहाँ चाहिँ म गएको छैन।
0: जस्तो अहिले अझै पनि यहाँले 22 वर्षदेखि यो खेती गरिरहँदाखेरि पनि हामीलाई नै सुन्दाखेरि अलिकति नयाँ जस्तो एभोकाडो अन्य फल भन्दा सुनिन्छ, खास गरी यसको अलिकति जिल्लामा विस्तार हुन नसकेको, मान्छेहरूले बुझ्न नसक्नु भएको कि के छ अहिले?
1: होइन, यो म जिल्ला विकास समितिमा लामो समय काम गरे, त्यहाँको एलडीहरूले यो साल मात्रै लगाउनु भयो एभोकाडो, मसँग के अरे 20-25 बुटा रमेश गौतम भन्ने सरले लग्नु भयो तुलसीपुरमा, उहाँको जग्गाको पनि भिजिट गरे। तर हाम्रो विल पावर पनि छैन, हामी चाहिँ विदेश गयो भने तुरुन्तै पैसा कमाउन सक्छौँ, यसले 3-5 फल्ने, त्यो कारणले पनि मान्छेको के अरे कस्तो सोच भयो भने जल्दी खाऊ जल्दी

0: मरौँ भन्ने जस्तो भावनाले यहाँ बुझाउन आफूले बुझिसकेर पनि यो चाहिँ बुझाउन पनि नचाहने अब त्यो किसिमको पनि हाम्रो दङ्गालीको सोचको कारणले हो कि जस्तो लाग्छ र यो बुझाउने प्रयास चाहिँ मैले धेरै गरेँ धेरै एफएमहरूमा बोले पत्रिकाहरूमा इन्टरभ्यू दिए र मैले त लाग्छ धेरै सचेत युवाहरू चाहिँ यस खेतीप्रति आकर्षण भइरहेको म बुझिरहेको छु दाङमा पनि पहिलेको तुलनामा त एग्री सेन्टरहरूले पनि राख्न सुरु गरेका छन् यो के अरे हाम्रो कृषिको यो चाहिँ यो नर्सरी राख्नेहरूले पनि राख्न सुरु गर्नु भएको छ त्यस कारण यो चाहिँ विस्तार हुँदैछ
1: जस्तो अब यहाँले त व्यावसायिक रूपमा गर्नु भएको छ अन्य नागरिकहरूले एक दुईवटा बुटा मात्रै आफ्नो घरबारी नजिक लगाउँछु भन्ने त्यो पनि मिल्यो सकियो
0: त्यो सकिन्छ तर अब मैले एकजना ब्याङ्क म्यानेजर हुनुहुन्थ्यो साथी उहाँले चाहिँ माग्नुभयो मैले दे फल्यो तर छिमेकीले यसले डिस्टर्ब गर्यो हाँगाले भनेर ढाल्नु पर्यो एक साल फल खाएर भन्ने यो त्यो के अरे कानून अनुसार रोप्नु होला होइन अब त्यो छिमेकीलाई असर गर्ने किसिमले नै कि त्यसरी लगाउन सकिन्छ त्यसरी खान सकिन्छ आफ्नो लागि मात्रै त दुईटा बुटा यो फेरि एउटै लगायो भने भाले पोथी हुन्छ भन्छन् त्यो भाले पर्यो भने नफल्न सक्छ दुईटा बुटा चाहिँ अनिवार्य लगाउँदा राम्रो हुन्छ
1: जस्तो अब यो एभोकाडो जतिले खानु भएको छ जतिले उपभोग गर्नु भएको छ उहाँहरूबाट यहाँले प्रतिक्रिया कस्तो पाउनु भएको छ
0: एभोकाडो जसले निरन्तर खाइरहनु भएको छ उहाँहरूले त राम्रो खेती गर्नुभयो भनेर भन्नुहुन्छ र के अरे बेर्नाहरू माग्नुहुन्छ बिरुवाहरू हुर्काइरहनु भएको छ त्यसरी एभोकाडो नियमित खानुहुन्छ हिजो मात्रै कपिल वस्तुको दुईजना हुनुहुन्छ कि हामी त अर्ग्यानिक खान्छौँ दाई भनेर उहाँहरू आउनुहुन्छ के अरे लग्नुहुन्छ त्यसैले यो म पोजिटिभ नै छु यो के अरे जो खानुहुन्छ उहाँहरूले चाहिँ शरीरलाई धेरै फाइदा भयो भनेर एकजना मेरो दाई हुनुहुन्थ्यो म के अरे वन अधिकृत उहाँ चाहिँ कोरोना भेटेपछि मैले एभोकाडो खान सिकाएँ छिटै तङ्रिनु भयो भनेर उहाँकै घरमा बस्ने अर्का एकाउन्टेन्टले भन्नुहुन्थ्यो दाईलाई चाहिँ धेरै सहयोग गर्नुभयो तपाईँले एभोकाडो खुवाएर भाउजूलाई छिटै तङ्रिनु भयो छिटै राम्रो भयो भनेर भन्नुहुन्थ्यो त्यस कारण यसले ड्याङ्गी लागेका कोरोना लागेका त्यसपछि क्यान्सर भएका हरू आउनुहुन्छ खानुहुन्छ त्यसैले म त एउटा पुण्यको काम गरेका छु कि जस्तो पनि लाग्छ कहिले काहीँ क्यान्सर सञ्च भयो भनेर भन्नुहुन्छ
1: एकदमै अब जति अन्य फलफुलहरूमा विषाक्त औषधिहरू पनि हुन्छ यो त हुँदैन यसमा
0: यो त आर्ग्यानिक शुद्ध मैले त्यो भन्छ नि धेरै उत्पादन लिनलाई औषधि कीटनाशक औषधि छिर्नुहोस् के अरे भिटामिन छिर्नुहोस् भने होइन म त्यो के अरे त्यस्तो गर्दिनँ र म नगर्न अरूलाई पनि सल्लाह दिन्छु केही न केही इफेक्ट चाहिँ रहन्छ त्यो के अरे कीटनाशक औषधि छर्यो भने पनि त्यो फलिहाल्छ त्यही गुणस्तरीय नहोला एट्र्याक्टिभ नहोला तर त्यसमा पाइने तत्त्वमा कमी हुँदैन त्यसैले यो चाहिँ नछरौं नगरौं भन्छु म आर्ग्यानिक पारम्परिक मलहरूको प्रयोग गरेर नै लगाइरहेको छु
1: अब आगामी दिनमा अझ यसलाई बढाउने व्यवस्थित गर्ने त्यस्तो के योजना बनाउनु भएको छ
0: योजना अहिले कृषिमा चाहिँ स्वर्णिम वाग्ले भन्ने अर्थमन्त्रीजीले 2 करोड किसानलाई दिने भन्ने जुन नीति छ त्यो पाएँ भने मैले ल्याएर अलि धेरै विस्तार गर्ने र 1000 बुटाको चाहिँ एभोकाडो बेर्ना उत्पादन गर्ने आफ्नै जमिनमा भन्ने सोच छ त्यसैले म चाहिँ यो अब आउँदो आर्थिक वर्षमा ऋण खाएर पनि गर्ने हो कि अलि धेरै विस्तार गर्ने हो कि भन्ने सोचमा छु
1: योभन्दा पहिले कतै अब कृषि ज्ञान केन्द्रबाट यहाँले मलहरू के पाएको कुरा गर्नुभयो अन्य स्थानीय सरकारबाट त्यस्तो सहयोगहरू पाउनु भएको छैन
0: त्यस्तो सहयोग छैन स्थानीय सरकारबाट मैले त्यो कम्तीमा मलाई प्रचार गर्ने फोरम मात्रै देऊ न भनेर भन्दा त्यो फोरम पनि दिन तयार छैनन् होइन त्यो चाहिँ तपाईँहरूको बरु एफएमहरूले यो संचारकर्मीहरूले धेरै साथ दिनुभएको छ दाङमा तर स्थानीय सरकारले न 1 रुपियाँ सहयोग गरेको छ न त्यो के अरे वातावरणको क्षेत्रमा मेरो पनि ठूलो कन्ट्रिब्युसन जस्तो छ मैले अहिले 300 बेर्ना रोपेको छु भने मेरै कारणले वार्षिक चाहिँ 300-400 त मैले के अरे एभोकाडो बेर्नाहरू बेच्छु यहाँ म के अरे 3-4 हजार त दाङमै लगाए भनेपछि यो वातावरणको उसमा वनको क्षेत्रमा मेरो सहयोग छ, ठूलो योगदान छ जस्तो लाग्छ कि मेरो व्यक्तिगत तर्फबाट पनि। तर त्यो योगदानको बारेमा, त्यो सहयोगको बारेबाट म बेनिफिट लिन त चाहन्न, तर कमसेकम मेयर भएको मान्छेले, उपमेयर भएको मान्छेले चाहिँ बुझ्नु पर्ने हो। मैले गाउँपालिका अध्यक्षहरूलाई अनुरोध गर्छु, कमसेकम 100 बेर्ना वितरण गर न, म सुपथ मूल्यमा दिन्छु। तिमी कृषिको त्यो के अरे आँपहरू त्योहरू रौतहटबाट ल्याउँछ। मैले तपाईँलाई एउटा उदाहरण दिउँ, नारायणपुर स्कूलमा गत साल चाहिँ म के अरे एभोकाडो खेती गर्ने जग्गामा भन्यो, त्यहाँ खाल्डा खन्यो, सब मैले सुझाव दिए, सल्लाह दिए, होइन, त्यसपछि त्यो शिक्षा मन्त्रालयको सचिव, उपसचिव, क्याम्पस प्रमुख म कहाँ जानुभयो दुई पटक, त्यसपछि त्यहाँ लगाउने भयो। तर त्यहाँको एकजना स्थानीय त्यो के अरे मास्टरलाई जिम्मा दिएपछि उसले कमिसन माग्यो मसँग बेर्नामा, कमिसन नपाएपछि उसले त्यो के अरे आँपको बाउबाट बेर्नाबाट कमिसन पाएपछि आँप लगायो क्या। यस्ता बेकुबहरूको पनि ऊ के अरे दाङमा रहेछन् जस्तो मलाई लाग्यो। एउटा मन्त्रालयको सचिव जानु भएको छ, उपसचिव जानु भएको छ, त्यहाँ लगाउने निर्णय भएको छ, तर उसले लगाउँदाखेरि आँपको बेर्ना लगायो। हो, म बेर्ना लगाउने, फलफुल लगाउने मेरो आपत्ति होइन, तर एउटा सचिवको निर्णय, त्यो क्याम्पसको प्राचार्यको निर्णय चाहिँ एउटा मुखले उल्टाइदिन्छ एउटा मास्टरले कमिसन नपाएको भरमा, त्यस्तो देख्दाखेरि मलाई चाहिँ अलि दुःख लाग्छ
1: एकदमै। अब भोलिका दिनमा यो कार्यक्रम सुन्दै गर्दाखेरि अन्य निकाय, संघ संस्था अथवा व्यक्तिहरूले यस्तो व्यावसायिक रूपमा खेती गर्न चाहनु हुनुलाई यहाँले यहाँको सल्लाह सुझाव के रहन्छ?
0: मेरो सल्लाह सुझाव त यो हामीले के अरे बिगौं बिगामा लगाउँ, त्यो व्यक्तिको मात्र होइन, यहाँ स्कूलका, कलेजका, सामुदायिक वनका, विभिन्न संघ संस्थाका जग्गाहरू बाँदैछन्, त्यसकारण ती सबैमा लगाइयो भने यहाँ दाङको एउटा एभोकाडोको एउटा हब बनाऊ। म चाहिँ त्यसमा मेरो निशुल्क मेरो मैले जानेका सिपहरू, मैले जानेको जुन अनुभवहरू म सेयरिङ गर्छु भनेर मैले चाहिँ त्यो बाचा गरेका छु। र म 24 घण्टा मैले चाहिँ सुझाव सल्लाह दिनमा मेरो कमी हुने छैन। मलाई लोकेन्द्र विष्ट मगर पूर्व मन्त्रीले भाइ मसँग ऊ के अरे ऊ गरौँ, पार्टनर गरौँ, एभोकाडोको तपाईँ विज्ञ मान्छे भनेर म 2 पटक जानुभएको थियो। म त्यति बेला आमा एक्लै हुनुहुन्थ्यो, त्यसकारण म दाङमा हो भने म जहाँ पनि जान सक्छु भाइ, म आमालाई हेरिरहेको छु, त्यसकारण म चाहिँ अन्यत्र जिल्लामा म जान सक्दैन। दाङमा गर्नुहुन्छ भने मेरो चाहिँ निशुल्क तपाईँलाई प्राविधिक सहयोग, मेरो अनुभव चाहिँ सबै तपाईँलाई निशुल्क सेयर गर्न चाहन्छु। तर अन्य जिल्लामा गएर म चाहिँ गर्न सक्दैन, आमालाई हेर्नुपर्छ भनेर मैले भनेको थिएँ। त्यसैले दङ्गालीहरूले लगाउन चाहनुभयो भने मेरो शिव क्षमताले भ्याएसम्म म चाहिँ पूर्ण रूपमा निशुल्क सहयोग गर्न तयार छु।
1: हामी कार्यक्रमको अन्त्यतिर आएछौ, यतिन्जेलसम्म कुरा गरिरहँदाखेरि अझ पनि यहाँलाई त्यस्तो के भन्न मन लाग्यो अथवा मैले सोध्न छुटाएको छु भने अन्त्यमा भन्न सक्नुहुन्छ?
0: त्यस्तो खासै त छुट्या जस्तो छैन। यो एभोकाडो खेतीमा तपाईँहरू जस्तो एउटा बौद्धिक मान्छेहरूले जुन चासो र लिएर मलाई मेरो वार्षिक रूपमा इन्टरभ्यू लिनुहुन्छ, सर्वप्रथम यो मध्यपश्चिम एफएमको उत्तरोत्तर प्रगतिको म तपाईँहरूको प्रगतिको म कामना गर्न चाहन्छु। यो व्यक्तिले मात्रै चाहेर हुँदो रहन्छ, यो नगरपालिका सरकार, स्थानीय सरकार, केन्द्रीय सरकार, प्रदेश सरकारले पनि यदि एभोकाडोप्रति त्यो कि सकारात्मक सोच लियो भने मलाई लाग्छ दाङको भूमि राम्रो छ। र मेयर, उपमेयर साहबहरूले, मुख्यमन्त्रीहरू, प्रदेश मन्त्रीज्यूहरूले, स्थानीय निकायका गाउँपालिका अध्यक्ष, वडा अध्यक्षज्यूहरूले पनि यसप्रति पोजिटिभ भावना लिएर एभोकाडो खेतीप्रति जसरी रोल्पामा वितरण गरिरहेको छ गाउँपालिकाले, त्यसै गरी यो चाहिँ स्थानीय सरकारले चाहिँ एभोकाडोलाई वितरण गरोस्, एभोकाडो चाहिँ खेती प्रवर्धनमा सहयोग गरोस् भन्ने म चाहन्छु।
1: आज कार्यक्रममा निकै महत्वपूर्ण समय दिनुभयो, यसका लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद।
0: हस्, हजुरलाई पनि धन्यवाद।
1: आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं घोराही उपमहानगरपालिका वडा नम्बर 11 बाँसगजेरीमा विगत 22 वर्षदेखि एभोकाडो अथवा नेपालीमा घिउ फल पनि भन्ने गरिन्छ यसलाई, उहाँले व्यावसायिक रूपमा यसको खेती गर्दै आउनु भएको छ। हामी ठाकुर प्रसाद रोकासँग यसको खेतीको बारेमा व्यावसायिक रूपमा भोलिको सम्भावना अहिले गरिरहेको उहाँको व्यवसाय लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोतालाई धन्यवाद। अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
3: वरिष्ठ हार्ट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
3: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोड्नी सम्बन्धी अपरेशन सेवा।
5: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा।
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा, साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
2: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच। फोन नम्बर 082-5563-218।
8: होइन हो साथी, आज निकै तनावमा छौ त। के भयो भने?
9: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
8: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
9: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
8: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
10: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जाँच।
9: सम्पर्क मोबाइल नम्बर 9822-9964।
11: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
12: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 7 बजेको छ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
4: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदाङ। फोन नम्बर 0825 81 210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश शृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
3: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
4: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
3: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
4: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
3: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
4: नोट: मुटुको अपरेशन, ओभर हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि।
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818899088।
6: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
6: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 9858734910।
6: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
8: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9848987141।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता, सरकारी खर्चमा कसिलो नियन्त्रण, सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, बजेट कार्यान्वयन प्रभावकारी बनाउन रणनीति आवश्यक।
1: प्रणालीगत रूपमा सुधार गर्नुपर्ने, त्यो नभएको हुनाले अब नहुनु भन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने।
0: फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने, काठमाण्डौ रिंग रोड छेउका जग्गाको मूल्य घट्यो, भित्री क्षेत्रमा भने बढ़्यो। चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ़ीकरण परियोजना शुरू।
2: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास दिएको छु।
0: भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन आह्वान, 35 दिनभित्र निवेदन दिन सरकारको आग्रह। जुलाईमा औसतको 54.5% मात्रै वर्षा, पर्सीदेखि विस्तारै पानी पर्न कम हुने।
3: रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा।
0: र कंगोमा इबोला प्रकोप तीव्र बन्दै, मृत्यु हुनेको संख्या 930 नाघ्यो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संयुक्त परिवारको परम्परा कमजोर बन्दै जाँदा धेरै ज्येष्ठ नागरिक एक्लोपन, उपेक्षा र असुरक्षाको पीड़ा भोग्न बाध्य छन्। उनीहरूको सम्मान, स्वास्थ्य र सामाजिक सहभागिता सुनिश्चित गर्नु परिवार र समुदाय सँगसँगै राज्य सबै पक्षको साझा जिम्मेवारी हो। ज्येष्ठ नागरिकलाई बोझ होइन, अनुभव र ज्ञानको अमूल्य स्रोतका रूपमा सम्मान गर्ने संस्कृतिलाई व्यवहारमै स्थापित गर्न आवश्यक रहेको छ। समावेशी समाजको मापन ज्येष्ठ नागरिकप्रतिको हाम्रो व्यवहारबाट पनि हुन्छ। अब खबर सन्तोषी रावलबाट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पूँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको बताउँदै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनुभन्दा पनि सम्बन्धित निकायहरूले नै तुरन्त काम अगाडि बढ़ाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी शेयर ब्रोकर तथा पूँजी बजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो। नेपाल सरकारका सचिवहरूको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघ प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ। आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। बैठकले नयाँ संगठन तथा व्यवस्थापन संरक्षण गरेपछि स्वीकृत भएका दरबन्दीमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने फाजिलमा रहने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको छ। सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय पनि गरेका छन्। यसैबीच काठमाण्डु मुख्य चक्रपथ रिंग रोड छेउका जग्गाको मूल्य घटेको छ। यस्तै अधिकांश भित्री क्षेत्रको जग्गाको मूल्य भने बढ़ेको छ। भूमि प्रशासन कार्यालयले कलंकी क्षेत्रका जग्गाको आर्थिक वर्ष 2083-84 लागि नयाँ सरकारी मूल्यांकन सार्वजनिक गर्दै साउन 1 गतेदेखि लागू हुने गरी नयाँ रेट सार्वजनिक गरेको हो। नयाँ मूल्य सूची अनुसार बल्खु वनस्थली खण्डक को चक्रपथसँग जोड़िएका जग्गाको सरकारी मूल्य प्रति आना 3.5 लाख रूपियाँले घटेको छ। तर कालीमाटी, सोल्टीमोर, कलंकी, सीतापाइला तथा चन्द्रगिरीका भित्री पक्की र कच्ची सड़कसँग जोड़िएका जग्गाको मूल्य भने प्रति आना 50,000 देखि 2 लाख रूपियाँसम्म बढ़ाइएको छ। यता किर्तिपुर र दक्षिणकाली नगरपालिकाका अधिकांश क्षेत्रमा जग्गा तथा बाटो नपुगेका जग्गाको सरकारी मूल्य भने अघिल्लो वर्षकै दर रेटमा कायम राखिएको छ। कार्यालयका अनुसार नयाँ मूल्यांकनले बजारको अवस्था र स्थानीय पूर्वाधार विकासलाई आधार मानेर दर रेट परिमार्जन गरिएको हो। चालू मनसूनको जुलाई अवधिमा देशभर औसतभन्दा निकै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्र वर्षा भएको छ। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्र वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरका 114 वर्षा मापन केन्द्र मध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पत्थरकोटामा भएको छ, जहाँ 24 घण्टामा 167 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज र भोलि देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ। विभागका मौसमविद सरोज पुडासैनीका अनुसार आज र भोलि पानी परे पनि पर्सि बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने सम्भावना छ। आज राति मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले सीआईएनलाई बताउनुभयो।
3: आज र भोलिको मौसमको कुरा गर्नुपर्दाखेरि आज रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यम सम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। भारी वर्षाको कुरा गर्नुपर्दा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ। भोलिको लागि पनि देशको पहाड़ी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेशको चाहिँ थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू चाहिँ आगामी 3 दिनको लागि चाहिँ यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा, तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ।
5: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाडौँमा आयोजना गरेको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उप सरोकारवाला बीचको अन्तर्क्रियामा प्रतिनिधि सभा सदस्य विज्ञ र सरोकारवाला निकायका विज्ञहरूले समुदायको अधिकार, युनेस्को सूचीकरण, बौद्धिक सम्पत्ति लाभांश वितरण लगायत विषयलाई स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा जोड़ दिएका हुन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदासले नेपालमा भएको कला संस्कृति र अभौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भइएको भन्दै विधेयकमा त्यसलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
6: नेपालको संस्कृति विविधता नै हाम्रो राष्ट्रिय पहिचानको आधार हो। यहाँको भाषा, लोक कला, मौखिक परम्परा, चाड पर्व, संस्कार, परम्परागत ज्ञान तथा सीप, जीवनशैली र सामाजिक अभ्यास जस्तो अभौतिक सांस्कृतिक सम्पदाहरूले हाम्रो सभ्यता, इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ।
5: कार्यक्रममा संस्कृति वेद सोम दिताले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा नयाँ परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो। नेपालले 16 वर्षको अवधिमा पनि युनेस्को अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा कुनै पनि नयाँ तत्व दर्ता गराउन नसकेको उल्लेख गर्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ।
7: अहिलेसम्म युनेस्कोमा कुनै एउटा पनि विधामा एउटा पनि तत्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौं। यसलाई चाहिँ सुधार्नुपर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ, आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माटेकुना काप्चा गाउँपालिका नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
5: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। आज काठमाण्डुमा एक कार्यक्रम बीज परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण व्यवसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभयो।
2: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलनप्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओको एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। नेपालको विशेष गरेर चाहिँ कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैँ एक भरपर्दो र मार्ग निर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
5: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइरहेको भन्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमहरू नेपालको कृषि उत्पादकत्व बढ़ाउन उल्लेख्य भूमिका खेलेको राजदूतले स्मरण गराउनुभयो। परियोजना अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथको अपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्र संघीय खाद्य तथा

का स्थानहरूमा खटिएका गलत संकलन लगत संकलन मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ।

0: Santo Cirol. बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशनले मात्रै नहुने विज्ञको टिप्पणी.
1: जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि रुट हो जरा हो, त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होइन. अब मैले त बजेट बारे कमेन्ट गर्दाखेरि पनि गरेको हो.
0: बजेट कार्यान्वयनलाई नतिजामुखी बनाउन सरकार सक्रिय हुनुपर्नेमा विज्ञको जोड. कुराकानी सँगै अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समुदायको अधिकार स्थापित गर्न माग लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै.
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: का हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार.
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा.
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि. फोन 0825.

0: राज्यको बजेट प्रभावकारी पारदर्शी र नतिजामुखी रूपमा कार्यान्वयन गर्न 37 बुँदे मार्गदर्शन जारी गरेको छ। अर्थ मन्त्रालयले सबै मन्त्रालय सरकारी निकाय प्रदेश स्थानीय तहलाई वित्तीय अनुशासन मितव्ययिता र कानूनको पूर्ण पालना गर्न निर्देशन दिएको हो। नयाँ मार्गदर्शन अनुसार अब नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गरिएको छ। अनावश्यक खर्च नियन्त्रण गर्न इन्धन मसलन्द गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन पनि निर्देशन दिइएको छ। साथै कार्यालय सञ्चालनका लागि सम्भव भएसम्म सरकारी भवनकै प्रयोग गर्न पनि भनिएको छ। अर्थ मन्त्रालयले बजेट खर्चलाई प्रभावकारी बनाउन आयोजनामा हुन सक्ने वित्तीय जोखिमको समयमै आकलन गरी त्यसको न्यूनीकरणका उपाय अपनाउनु पर्ने व्यवस्था गरेको छ। त्यस्तै सशर्त अनुदान र वैदेशिक सहायताबाट प्राप्त संचालित कार्यक्रमहरू तोकिएको सम्झौता र निर्देशिका अनुसार मात्रै सञ्चालन गर्नुपर्ने समेत उल्लेख गरिएको छ। बजेटको दोहोरो खर्च अनियमितता र व्यतिथि रोक्न सरकारले एलएमबीएआई या सूचना प्रणालीको अनिवार्य प्रयोग र नियमित अनुगमनमा विशेष जोड़ दिएको छ। सरकारको यो निर्देशनले बजेट कार्यान्वयन प्रभावकारी रहला। सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर दिल्ली राज खनालले भन्नुभयो,
1: नहुनुभन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति सोच पहल गर्ने र त्यसभित्र पनि अझ मलाई के लाग्छ भने तपाईँको कार्ययोजना बनाउने हरेक परियोजना र कार्यक्रम स्तरसम्म अनि विभागमा अनि मन्त्रालयमा अनि त्यसपछि एक्सन प्लान बनाउने एकदम समयबद्ध हिसाबले तपाईँको बजेटका वा कार्यक्रमहरूलाई चाहिँ पास के अरे कार्यान्वयन गर्नेतिर सरकार अब ठिक ढङ्गले अहिलेदेखि नै लागू गर्यो जानेतिर जस्तो अहिले केही पनि भयो भन्ने कुरा यसलाई सकारात्मक रूपमा लिनुपर्छ। तर तपाईँले जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि रुट हो जरा हो त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होला तर आम रूपमा अपेक्षा गरे अनुरूप परिणाम हुने र सिङ्गो बजेट खर्च प्रणालीमा चाहिँ सुधार हुने कुरामा चाहिँ मलाई चाहिँ आशंका लाग्छ।
2: योभन्दा अगाडि पनि सरकारले बजेट कार्यान्वयनका लागि विभिन्न त्यस्ता विषयहरू सार्वजनिक गर्ने गर्थे तर त्यो कानूनको पाटो फितलो नै थियो। अब अन्तिम अवस्थामा आएर चाहिँ यो अथारे विकास गर्ने होइन अनि अन्तिम अवस्थामा आएर
1: शब्द त्यो सकारात्मक भयो खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यौं भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ यसरी गरोस् भन्ने सुझाव दिनुहुन्छ त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ खास गरी चाहिँ लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भएमा धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भन्नुहुन्छ भने यहाँ त कस्तो भयो भने त्यसरी मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ 3 महिना संसदमा छलफल गर्नुहुन्छ कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधिमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन त्यो बाहिर सुनाउनुलाई मान्छेहरूलाई अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि पुँजीगत खर्च गर्नुहुन्छ राजस्व लक्ष्य घटाउनुहुन्छ र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी पुँजीगत खर्चको लक्ष्य घटाउँछ। त्यसले पनि के भयो भन्नुहुन्छ भने एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो अनि यसै पनि हामीले चाहिँ अर्धवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले गर्दाखेरि पनि यो अझ थप रूपमा अहिले अर्को समस्या सिर्जना गरेको छ। त्यसरी पहिलो कुरा त प्रणालीगत रूपमा कानून अरू परिपाटीमा चाहिँ सुधार गर्नेतिर सँगै जानु पर्यो। सँगै जुन किसिमको अहिले चाहिँ अब सचै विस्तारको जुन किसिमको निर्णय भएको छ त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कार्यान्वयन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने त्यही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड़।
3: विभिन्न निकायले आफ्नै

0: तरिकाले गरेका छन्। तिनीहरू पनि स्क्याटर इन पोजिसन छन्। अहिले पछिल्लो चरणमा संस्कृति मन्त्रालय आफैले यो इन्भेन्ट्रीको प्रोसेसहरू शुरू गरेर केहीको चाहिँ सूचीहरू पनि बनाइराखेको अवस्था छ।
1: समुदायको अधिकार बिनाको संरक्षण अधुरो, अभौतिक सम्पदा विधेयक संशोधनको माग, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-563-479,
4: मोबाइल नम्बर 98-494-67-487।
6: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
7: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ।

0: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
1: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
2: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 0825625023 98478817 र 98478635।
1: भर्ना सम्बन्धी सूचना।
4: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
2: सम्पर्क फोन नम्बर 0825651133, मोबाइल नम्बर 98478092883 र 97625226286।
5: यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्।
6: यसलाई व्यवस्थित गर्नको लागि कानून बनाउनु पर्ने कारण चाहिँ किन त यो
5: अमूर्त सांस्कृतिक सम्पदालाई कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी थियो नेपालको सन्दर्भमा। अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्टिभ विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ।
6: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
5: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानूनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन नै फेरि
6: अहिलेसम्म के भएको थियो त्यसबारेमा
5: यसबारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौँ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन्। अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ। यी काठमाडौँकै नेवार कम्युनिटीको सन्दर्भमा बाहिरमा पनि हुँदै नभएको भन्ने होइन भएको थियो तर यसलाई चाहिँ एउटा सिस्टमेटिक तरिकाले गर्ने एउटा पहलुको रूपमा यो कानूनलाई लिनुपर्छ।
6: अहिले त्यसो भए यो जुन विधेयक बनेर अहिले संसदीय समितिमा छलफल चलिरहेका छ 15-20 पन्ना हेर्दा देखिन्छ सारांश चाहिँ के हो यसभित्र के छ ल्याउन खोजेको गर्न खोजेको
5: यसभित्र चाहिँ एउटा सर्वप्रथम नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेज के हो भनेर परिभाषित गर्न खोजिएको छ। इन्भेन्ट्रीलाई अनिवार्य जस्तो बनाइएको छ र त्यो इन्भेन्ट्री कसरी अनि अर्को कुरो चाहिँ यसले यो अमूर्त सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गर्ने कल्पना गरेको छ प्रावधान छ। अनि त्यसपछि अर्को महत्वपूर्ण कुरो यसको चाहिँ भनेको के अरे फेडरल गभर्मेन्टले मात्रै होइन अरू निकायहरूले पनि यो कुरो सांस्कृतिक सम्पदाको संरक्षण प्रवर्धन अभिलेखीकरण अथवा विवरण सूचीकरण गर्नुपर्ने प्रावधानहरू पनि यसमा चाहिँ समेटिएका
6: अरू भनेको प्रदेश र स्थानीय तह
5: प्रदेश स्थानीय र अरू निकायलाई पनि मैले अघि प्रेजेन्टेसनमा पनि
6: सरकारी निकायलाई पनि
5: अरूलाई पनि दिनुपर्छ यो एउटा त्यो कुरो भयो। अनि अर्को चाहिँ सांस्कृतिक अधिकारहरूका बारे पनि केही पूर्वित प्रावधानहरू उठेका छन् यसको। अनि अर्को एउटा महत्वपूर्ण पाटो यसमा उठेको चाहिँ यहाँहरूलाई भनौँ यो सजीव मानव सम्पदा भन्ने जुन एउटा प्रावधान यसमा रहेको छ त्यो महत्वपूर्ण प्रावधान हो। कारण त्यो चाहिँ के हो भने सिनियर आर्टिस्टहरू जोसँग चाहिँ पर्याप्त मात्रामा कुनै कला कुनै सिपको बारेमा ज्ञान छ उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानुभएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ। मास्टर आर्टिस्टलाई चाहिँ यो सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले
6: मौखिक लिखित अथवा आर्थिक
5: आर्थिक हरे होइन त्यो त सर्टिफिकेटै दिएर रेकग्नाइज गर्ने एउटा कुरो भयो। त्यसरी रेकग्नाइज गरिसकेपछि उहाँको सम्मान आदि कुराहरू पनि प्रावधानहरूमा राखेको छ। नहुँदा कामै नहुने भन्ने चाहिँ होइन भइरहेको थियो हुन पनि सक्थ्यो तर यति कुरो हो कि यो नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षणको लागि प्रवर्धनको लागि कानूनी प्रक्रिया शुरू गरेको रूपमा यो विधेयकलाई लिनुपर्छ भन्ने म मान्छु।
6: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 सरकारले सहमत जनाएको अथवा पक्ष राष्ट्रको रूपमा सहभागी भएको 16 वर्ष बित्यो र अहिले यसले जति यो महासन्धिले जे जति कुराको माग गरेको छ त्यो अहिलेसम्म कति पूरा भएको थियो अब यो विधेयक अगाडि बढ्दै गर्दाखेरि कति पूरा हुन्छ र यसले के सजिलो हुन्छ
5: पक्ष राज्य भइसकेपछि राज्यले पूरा गर्नुपर्ने दायित्वहरू ती महासन्धिमै उल्लेख गरिएका छन्
7: रौतहटको दुर्गा भगवती गाउँपालिका तीन मत्सरीमा वृद्ध एकल महिला विधवा तथा अन्य सामाजिक सुरक्षा भत्ताको वितरणमा व्यापक अनियमितता भएको आरोपमा 42 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा आज भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको छ सरकारी खर्चमा कसिलो नियन्त्रण सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य गरिएको छ तर बजेट कार्यान्वयन प्रभावकारी बनाउन सरकारी रणनीति आवश्यक रहने अर्थविदको भनाइ छ फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने भएको छ काठमाण्डु रिङ रोड छेउका जग्गाको मूल्य घटेको छ भने भित्री क्षेत्रमा मूल्य बढ़ेको छ चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ़ गर्न सुदृढ़ीकरण परियोजना शुरू भएको छ

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: आइतबारको विदाबारे पुनरावलोकनका लागि सरकारी कार्यदल गठन, 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने।
0: शेयर बजार सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री शाहको भनाई, आज परिसूचक 41 अंकले बढ़ेर 2719 बिन्दुमा कायम।
1: स्वास्थ्य र शिक्षाको समता शुल्कले नागरिकमाथि भार थपियो, भारतबाट कार्गो रेल आज विराटनगर आइपुग्यो।
0: भारतको संसद भवन नजिक कक्रोच जनता पार्टीको प्रदर्शन, प्रहरी र प्रदर्शनकारी बीच झडप, सुरक्षा व्यवस्थामा कडाई।
1: र विश्वकपबाट फिफालाई 15 अर्ब डलर आमदानी, विश्व विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा उक्लियो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले सार्वजनिक विदा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। शनिबार आइतबार दुई दिन विदा थालिएपछि सार्वजनिक विदा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै सरकारका सचिवहरूको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयका सहसचिवको समेत जगतमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको हो। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय पनि भएको छ।
1: भारतको कोलकाताबाट खानेतेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चा पदार्थ बोकेको कार्गो रेल आज विराटनगर स्थित एकीकृत जाँच चौकी आइपुगेको छ। यही साउन 1 गते कोलकाताबाट प्रस्थान गरेको 40 कन्टेनर सहितको कार्गो रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी, उद्यमी तथा सर्वसाधारणले स्वागत गरेका छन्। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई जोगबनी स्थित भारतीय भन्सार व्यान हुँदै विराटनगर 18 बुधनगर भेडियारी स्थित नेपाल भन्सार र्याडसम्म रेल मार्फत ल्याउने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ। विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठका अनुसार रेललाई कोलकाता स्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा विदाई गरेका थिए। पूर्ण रूपमा सञ्चालनमा आएपछि यो रेल सेवा मार्फत एकैपटकमा 40 फिटका 45 वटा कन्टेनर विराटनगरसम्म ल्याउन सकिनेछ। सड़क मार्गको तुलनामा कार्गो रेल सुरक्षित, भरपर्दो र न्यून लागतको हुने तथा करिब 24 घण्टामै कोलकाताबाट विराटनगरसम्म सामान आइपुग्ने भएकाले ढुवानी प्रक्रिया थप सहज हुने व्यवसायीहरूको विश्वास छ। यसअघि वीरगंजमा मात्र उपलब्ध रहेको कार्गो रेल सेवा अब विराटनगरमा पनि सञ्चालनमा आएपछि पूर्वी क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन्।
0: प्रधानमन्त्री बालेन्द्र शाहले लगानीकर्ताको जायज माग सम्बोधन गरी पूँजी बजार सुधार गर्ने आश्वासन दिनुभएको छ। पूँजी बजारका नियामक निकाय, ब्रोकर र लगानीकर्ताका प्रतिनिधिसँग आज छलफल गर्दै प्रधानमन्त्री शाहले लगानीकर्ताको जायज माग सम्बोधन गर्न तयार रहेको बताउनु भएको हो। प्रधानमन्त्री शाहसँगको भेटपछि स्टक ब्रोकर एसोसिएशन अफ नेपालका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार फोरमका सभापति प्रियराज रेग्मीले पूँजी बजार सुधारका लागि आफूले उठाएका जायज माग कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको बताउनुभयो।
3: सप्लाई साइड अलिक बढेको छ, त्यसलाई चाहिँ नि डिमान्ड साइड पनि चाहिँ बढाएर बजारलाई ब्यालेन्स गर्ने चिज, संस्थागत लगानीकर्ताको भूमिका बढाउने चिज, अहिले जुन चाहिँ कर बढाइयो चाहिँ फाइनल पहिलेदेखि थियो, अलिअलि ग्रे एरिया थियो तर कर बढाइयो, त्यो कर बढाएको चिजलाई समायोजन गरेर, घाटा समायोजन गरेर मात्रै कर लिने व्यवस्था होस् भन्ने किसिमका चीजहरू राष्ट्र ब्याङ्कले ब्रोकरहरू मार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्नको लागि चाहिँ नियमकीय व्यवस्था गरिदिने चिज एनआरएनलाई चाहिँ नि फास्ट ट्र्याकबाट भित्राउने कुरा अनि स्टक एक्सचेन्जको पुनर्संरचना गरेर प्रविधियुक्त बनाउने एकदम हाइली क्वालिफाइड मान्छेहरू त्यहाँ आउन सक्ने वातावरण बनाउने औजारहरू ल्याउने कारोबारका औजारहरू चाहिँ नि डेभलप गर्ने चिजहरूमा चाहिँ काम गर्नु पर्यो भन्ने किसिमको कुराहरू हामीले गर्यौँ। धितोपत्र बोर्डले चाहिँ नि आइपिओको प्रणालीलाई सुधार गर्नु पर्यो, यो दस्कृति नीतिदेखि लिएर गएर यो सबै चिजहरू हटाएर बजारलाई चाहिँ नि स्वस्थ बनाउनको लागि चाहिँ क्वालिफाइड इन्स्टिट्युसन इन्भेस्टर मार्फत चाहिँ नि बुक बिल्डिङ प्रक्रिया अप्नाएर चाहिँ आइपिओ ल्याउने कुरा गर्नु पर्यो भन्ने किसिमको कुरा गऱ्यौँ। इन्ट्राडे चलाउनु पर्यो, इन्ट्राडे चलाएर बजारको कन्फिडेन्स र भोल्युम बढाउनु पर्यो भन्ने किसिमको कुराहरू गऱ्यौँ। उहाँले यो सबै चिजहरू सुन्नुभयो, नियमनको तपाईँहरूले यो भनिरहेको चिजहरू हामीले यी चिजहरूमा काम पनि गरिरहेछौँ र फेरि नियमनकारी निकायका प्रमुख र मार्केट अपरेटरलाई बोलाएर चाहिँ छलफल गरेर यसलाई चाहिँ हामी कार्यान्वयनमा लैजान्छौँ, तपाईँहरूका जायज मागहरू हामी इम्प्लिमेन्टेसनमा लैजान्छौँ भनेर सामान्यज्यूले भन्नुभयो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका व्यवसायहरूसँगै भेटेकै दिन शेयर बजार परिसूचक नेप्से आज 41 अंकले बढ़ेर 2719 को बिन्दुमा पुगेको छ। आज 5,51,26,88,000 रूपियाँ बराबरको शेयर कारोबार भएको छ। आज 239 कम्पनीको शेयर मूल्य बढ़दा 32 कम्पनीको मूल्य घटेको छ भने 5 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन पनि नेप्से परिसूचक उच्च अंकले बढ़ेको थियो।
0: संविधानले स्वास्थ्य र शिक्षालाई नागरिकको मौलिक हक ग्यारेन्टी गरे पनि सरकारले बजेट मार्फत यी क्षेत्रमा थप 3% समता शुल्क भन्दै आर्थिक भार थपेको छ। शिक्षामा मात्र होइन, यस व्यवस्था अनुसार साउन 1 गतेदेखि निजी अस्पतालहरूमा पनि आकस्मिक एम्बुलेन्स रगत र शव गृह प्रयोग गर्दा समेत थप शुल्क लिन थालिएको छ। सरकारी अस्पतालमा चुस्त सेवा नपाएर ऋण काट्दै निजीमा जान बाध्य विपन्न नागरिकमाथि थपिएको अतिरिक्त आर्थिक भारले थप निराशा बढ़ाएको छ। थप सामग्री सहकर्मी कृष्ण शर्माबाट।
4: अबदेखि मृत्यु पश्चात पनि कर तिर्नुपर्ने भएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% अतिरिक्त समता शुल्क बढ़ाउने सरकारको निर्णयले शव गृहमा शव राख्दा समेत कर तिर्नुपर्ने भएको हो। यो व्यवस्था यही साउन 1 गतेदेखि कार्यान्वयनमा आएको छ, जस अनुसार निजी विद्यालय र निजी अस्पतालहरूले नागरिकसँग लिने सेवा शुल्कमा 3% समता शुल्क थपिएको हो। यसले निजी अस्पतालमा उपचार गराउँदा र निजी विद्यालयमा पढ़ाउँदा लाग्ने खर्च बढ़ेको छ। काठमाडौँका ठूला निजी अस्पतालहरू नर्भिक, मेडिसिटी, ग्राण्डी लगायत निजी मेडिकल कलेजमा शवगृह छन्। ती अस्पतालहरूले शवगृहमा राखे बापत रकम लिने गरेका छन्। सरकारको निर्णयसँगै अब शव राखे बापत पनि कर तिर्नुपर्नेछ, तर सरकार यसलाई कर वृद्धि नभई राजस्व व्यवस्थापन मात्र भएको दावी गर्छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सरकारले अस्पतालको सेवा शुल्कमा वृद्धि गरेको नभई बिरामीले तिर्ने शुल्कको 3% हिस्सा मात्र राजस्वमा लैजाने र बाँकी 97% सम्बन्धित अस्पतालले नै पाउने व्यवस्था गरेको दावी गर्नुभयो।
5: सरकारले अस्पतालमा सेवा लिन जाँदा सेवाग्राहीले तिर्नुपर्ने शुल्कमा वृद्धि गरेको होइन। जति शुल्क तिरिराखिन्थ्यो त्यो तिरेको शुल्क मध्ये 3% सेवाले बापत सरकार राजस्वमा लिन जाने लैजाने 97% सम्बन्धित अस्पतालमा जाने भनिएको हो। यसमा सुविधा हुनुपर्ने अथवा यो चाहिँ भ्यालुमा एड भएको ट्याक्स अथवा त्यसै थपिएको भनेर बुझ्नु पर्दैन।
4: तर सरकारले यो तर्कलाई उपभोक्ता अधिकार कर्मीहरूले नागरिकमाथिको बेइमानी र मौलिक हक विपरीतको कदम भनेका छन्। उपभोक्ता अधिकार कर्मी ज्योति बानिया संविधानले निशुल्क घोषणा गरेका स्वास्थ्य, शिक्षा र विद्युत जस्ता मौलिक हकसँग सम्बन्धित विषयमा कर लगाउनु नागरिकमाथिको बेइमानी र संवैधानिक व्यवस्था विपरीतको कदम भएको बताउनुहुन्छ।
6: विद्युतमा लिएको कर, स्वास्थ्यमा लिएको कर र शिक्षामा लिएको कर तिनै विषय चाहिँ मौलिक हकसँग सम्बन्धित विषय हुन्, मौलिक हक कार्यान्वयन गर्नुपर्ने विषय हुन् र यस चाहिँ कर लाग्दैन। अब एकातिर संविधानले के भन्यो, मौलिक हकमा निशुल्क शिक्षा भन्यो, अनि त्यसपछि गएर चाहिँ यो स्वास्थ्य चाहिँ गर्ने भन्यो, ऐनमा पनि भन्यो। अब एकातिर त्यसो भरतपुर कर लिन्छु भनेपछि यो मौलिक हकमाथिको बेमानी हो, नागरिकमाथिको बेमानी हो।
4: मृत्युपछि शव गृहमा लास राख्दा समेत कर तिर्नुपर्ने यस्तो व्यवस्था तत्काल खारिज नभए सार्वजनिक सरकारको मुद्दा लिएर अदालत जाने उपभोक्ता अधिकार कर्मी बानियाको चेतावनी छ।
6: लाज लाग्नुपर्ने हो कि, अब यो त साह्रै नागरिकले करायो भनेर लाज लाएर आफै फिर्ता गर्यो भने हामीले केही गर्दैन। रहेन भने त यो सार्वजनिक उपचारको हक चाहिँ हामी जान्छौँ भनेका छौँ, चिठीमै जान्छौँ भनेका छौँ।
1: निजी विद्यालय संचालकहरूले पनि सरकारले लागू गरेको 3% शिक्षा समता शुल्क नतिर्ने अडान दोहोर्याएका छन्। आर्थिक वर्ष 2083-84 को बजेट मार्फत साउन 1 देखि लागू गरिएको उक्त शुल्क वृद्ध प्याप्सन एनप्याप्सन र नेशनल प्याप्सनले सरकारलाई निर्णय फिर्ता लिन माग गरेका हुन्। नेशनल प्याप्सनका महासचिव प्रकाश खड्काले शुल्क नतिर्ने स्पष्ट गर्दै सरकारले दण्डित गर्न चाहे जेल नै बनाउनुपर्ने चेतावनी दिनुभएको छ। प्याप्सन अध्यक्ष कृष्ण अधिकारीले संविधानले शिक्षालाई मौलिक हक मानेकाले विद्यार्थीमाथि थप आर्थिक भार थोपर्नु संविधानको भावना विपरीत भएको बताउनुभयो। निवर्तमान अध्यक्ष डीके ढुंगानाले निजी विद्यालय रोजेका अभिभावकलाई थप आर्थिक भार बोकाउनु अन्यायपूर्ण भएको टिप्पणी गर्नुभयो। शिक्षाविद मनप्रसाद वाग्ले र नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पनि शिक्षा र स्वास्थ्यमा यस्तो कर लगाउनु संविधानको मर्म विपरीत भएको भन्दै निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ।
0: नेपाल परिवेशमा सुकुम्बासीलाई अन्तिम पटक 35 दिने सूचना दिन सरकारको अल्टिमेटम लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्पटो नाम
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।
9: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्नै पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: निरन्तरको वर्षा पछिको बाढ़ीमा परि एकजनाको मृत्यु भएको छ। काभ्रेप्लाञ्चोक रोसी गाउँपालिकामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। आफ्नो वृद्धवत्ता बुझेर कटुन्जी स्थित बैंकबाट फर्कने क्रममा रोसी गाउँपालिका 7 कटुन्जी बेसीका 75 वर्षीय मोतीमान पाखरिनलाई रोसी खोलाले बगाउँदा मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार आज देशभर सर्पदंशबाट 2 जना घाइते भएका छन्। प्रवक्ता महतका अनुसार आज गोर्खा, रोल्पा र दार्चुलामा बन्द भएका 3 सड़कहरू सुचारू भएका छन्। यस्तै मेची राजमार्ग, मध्य पहाड़ी अर्नीको राजमार्ग भने अझै अवरूद्ध रहेको उहाँले जानकारी दिनुभयो।
10: आजको दिनभरिको हामी तस्विर अनुसार एउटा बाढ़ीबाट 1 मृत्यु भएको छ र अन्यको सर्पदंशबाट 2 घाइते, यति नै छ मानवीयको कुरा गर्दाखेरि। अहिले अब केही राजमार्गहरू, हिजो बन्द भएका राजमार्गहरू अहिले सुचारू भएको भएका छन्।

0: तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी यही आजदेखि 35 दिनभित्र निवेदन दिनुपर्छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ। भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो।
1: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। आज काठमाडौँमा एक कार्यक्रमका बीच यो परियोजनाको शुभारम्भ गरिएको नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ़ बनाउने उद्देश्यका साथ चीनिया सरकारको आर्थिक सहयोगमा यो परियोजना शुरू गरिएको नेपालका लागि चीनिया राजदूत चाङ माओमिङले बताउनुभयो। अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ कोअपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो।

0: सहनशीलता बढ़ाने लक्ष्य छ। यो सहकार्यले सन् 2030 सम्मको संयुक्त राष्ट्र संघीय दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने र नेपाल चीन मैत्री सम्बन्धलाई थप प्रगाढ़ बनाउने विश्वास लिइएको छ। सोही कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभयो।
1: आजबाट प्रारम्भ हुने यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यो सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलन प्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु।
2: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैर कानूनी व्यापारिक गतिविधिमा संलग्न व्यवसायीलाई कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। विभागले सूचना जारी गर्दै बजार तथा अनलाइन प्लेटफर्म मार्फत लेबल नभएका न्यून गुणस्तरका मिसावटयुक्त र चोरी पैठारी गरिएका खाद्य वस्तु पेय पदार्थ तथा लत्ता कपड़ाको बिक्री भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विभागका अनुसार यस्ता गतिविधिले उपभोक्ताको स्वास्थ्य र अधिकारमा प्रत्यक्ष असर पुर्याउने भएकाले कानूनी कार्यवाही गरिनेछ। सूचनामा उपभोक्ता संरक्षण ऐन 2075 र उपभोक्ता संरक्षण नियमावली 2076 अनुसार गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्नु उपभोक्ताको मौलिक अधिकार भएको स्मरण गराइएको छ। विभागले उत्पादन पैठारी ढुवानी सञ्चय तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई कानूनले तोकेका मापदण्ड र दायित्व पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। बजार अनुगमनलाई अझ प्रभावकारी बनाई कानून उल्लंघन गर्ने र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड़ गर्ने जो कोहीलाई पनि कानून बमोजिम हदैसम्मको कड़ा कार्यवाही गरिने विभागले स्पष्ट पारेको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
4: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
4: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
4: एकपटक दङ्गालीबाट किनेर हेर न।
3: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
4: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एण्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
4: प्रोप्राइटर सोमराज रैदास।
8: सम्पर्क फोन नम्बर 0825567775।
4: सम्पर्क नम्बर 98478726873।
5: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: सूचना, मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग आलोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825567509 र मोबाइल 98453065।
0: अन्तर्राष्ट्रिय निकुञ्जभित्र च्याउ टुप्न गएका सम्पर्कविहीन बनेका महिलाहरू सम्पर्कमा आएका छन्। हिजोदेखि हराएका भीम दत्त नगरपालिका 19 बाघफाँडका 14 जना महिला आज बिहान सम्पर्कमा आएका हुन्। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपत

0: ती प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका सबै महिलाहरू सुरक्षित परिवारको सम्पर्कमा आइसकेको जानकारी दिनुभयो। हिजो साँझदेखि नै निकुञ्जभित्र रहेका बेलडाडी गाउँपालिका दुईका तीनजना महिलालाई आज बिहान मात्रै सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको थियो।
1: मानव वन्यजन्तु द्वन्द न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्व सूचना प्रणाली जडान गरिएको छ। वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहुलपुर 13 को खडगवार, राप्ती सोनारी 9 को महादेवपुर, राप्ती सोनारी 8 को बुचापुर तथा राप्ती सोनारी 2 को गोभारपुरमा पूर्व सूचना प्रणाली साइरन जडान गरिएको जीडीएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिनुभयो। उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, नीलगाई लगायत वन्यजन्तु सम्भावित आक्रमणबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने उहाँले बताउनुभयो।
0: झापाको दमक नगरपालिका एक हौलदार चोक स्थित टपरी होटलबाट खैरो हिरोइन सहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलामको चुलाचुली गाउँपालिका 4 का पूर्णव कुमार राईलाई होटलभित्र लागू औषध खैरो हिरोइनको कारोबार गरेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको। लागू औषध नियन्त्रण ब्यूरो काकरबिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई खाजा खाइरहेको समयमा समातेको हो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी दिल्ली स्थित जन्तर मन्तरमा युवाहरूले परीक्षामा भएको प्रश्नपत्र चुहावट र भ्रष्टाचार विरूद्ध ठूलो प्रदर्शन गरेका छन्। कक्रोच जनता पार्टी सीजेपीका हजारौं समर्थकहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आज संसद भवनतर्फ मार्च गरेका हुन्। प्रदर्शनकारीहरू सुरक्षा घेरा र बार तोडेर संसदतर्फ अघि बढेपछि स्थिति तनावपूर्ण बनेको थियो। भीड़लाई नियन्त्रणमा लिन दिल्ली प्रहरी र अर्धसैनिक बलहरूले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेका छन्। झडपका क्रममा केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् भने जन्तर मन्तर र संसद वरपरको क्षेत्रमा मोबाइल इन्टरनेट सेवा अवरूद्ध गरिएको भारतीय संचार माध्यमले जनाएका छन्। सीजेपीको चलो संसद मार्च संसद भवन नजिक पुगेपछि सुरक्षा व्यवस्था कड़ा पारिएको थियो। घटनाका बेला संसदको मनसून अधिवेशन जारी थियो। बाहिर प्रदर्शन चर्किरहेका बेला संसदको बैठक केही समयपछि स्थगित गरिएको थियो। प्रदर्शनको नेतृत्व गरिरहेका सीजेपीका संस्थापक अभिजित दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
0: अमेरिका र इरान बीच तनाव बढ्दा कच्चा तेलको मूल्य बढ़ेको छ। दुई देशबीच बढ़दो तनावका कारण स्ट्रेट अफ होर्मुज भएर हुने तेल ओसार पसार प्रभावित भएपछि आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब 3% बढ़ेको। आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
1: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष

0: फिफा विश्वकप फुटबलको फाइनलमा स्पेनसँग नमिठो पराजय भोगेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आँसु रोक्न सकेनन्। फाइनलमा पराजित भएपछि मेसीको आँसुले उनका समर्थकलाई थप पीड़ा दिएको छ। मैदानमा स्पेनको पूर्ण दबावका कारण मेसीले फाइनलमा आफ्नो स्वाभाविक जादू देखाउन सकेनन्। स्पेनसँग 1-0 पराजित भएपछि मेसीको लगातार दोस्रो पटक विश्व विजेता बन्ने ऐतिहासिक सपना समाप्त भएको छ। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
1: फिफा विश्वकप फुटबलको फाइनलमा स्पेनसँग नमिठो पराजय भोगेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आँसु रोक्न सकेनन्। फाइनलमा पराजित भएपछि मेसीको आँसुले उनका समर्थकलाई थप पीड़ा दिएको छ। मैदानमा स्पेनको पूर्ण दबदबाका कारण मेसीले फाइनलमा आफ्नो स्वाभाविक जादू देखाउन सकेनन्। स्पेनसँग 1-0 पराजित भएपछि मेसीको लगातार दोस्रो पटक विश्व विजेता बन्ने ऐतिहासिक सपना समाप्त भएको छ। सन् 2010 पहिलो पटक विश्वकप जितेको स्पेनले 16 वर्षपछि सोही इतिहास पुनः दोहोर्याएको छ। स्पेनले खेलभरि 68% बलमाथि नियन्त्रण जमाउँदै 803 पास खेले भने अर्जेन्टिना 32% पोजिसनमा खुम्चिएको थियो। अर्जेन्टिनाका लागि खेल मात्र होइन अनुशासनका हिसाबले पनि बिर्सन लायक रह्यो। निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले मैदानमा घृणित फाउल गरेपछि दोस्रो पहिलो कार्ड खाँदै रातो कार्ड सहित मैदान छोड्नु परेको थियो। त्यसपछि खेल सकिने बित्तिकै अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिना र मिडफिल्डर लियोन्ड्रो पाडेरेसले स्पेनका खेलाड़ीहरूप्रति आक्रामक व्यवहार देखाएका थिए। पाडेरेसले स्पेनका एरिक गार्सियाको घाँटी समातेर मैदानमा पछारेपछि माहौल पूर्ण रूपमा अशान्त बनेको थियो। यस व्यवहारका लागि रेफ्रीले पाडेरेसलाई पनि रातो कार्ड देखाएका थिए। घटनापछि विभिन्न खेल विज्ञ तथा पूर्व खेलाड़ीहरूले अर्जेन्टिनाको कड़ा रूपमा आलोचना गरेका छन्। स्पेन फिफा विश्वकप 2026 उपाधि जित्दै पुरूष र महिला दुवैमा विश्व च्याम्पियन बन्ने पहिलो राष्ट्र बनेको छ। पछिल्लो 5 वर्षमा 16 उपाधि जितेको स्पेनका लागि यो सफलताले फुटबलमा उसको वर्चस्वलाई अझ बलियो बनाइदिएको छ। स्पेनका कप्तान रोड्रीलाई विश्वकप अवधिभर उत्कृष्ट खेल प्रदर्शनका साथै टीमको सक्षम नेतृत्व गरे बापत उत्कृष्ट खेलाड़ी घोषणा गर्दै गोल्डन बल प्रदान गरिएको थियो। स्पेनकै गोलकिपर उनाई सिमोनले प्रतियोगिता अवधिभर सबैभन्दा कम गोल खाए बापत उत्कृष्ट गोलकिपरका रूपमा गोल्डन ग्लब्स प्रदान गरिएको थियो भने रक्षा पंक्तिका कुर्बासी सर्वोत्कृष्ट युवा खेलाड़ी बन्न सफल भएका थिए। फ्रान्सका किलियन एम्बापेले विश्वकप फुटबलमा लगातार दोस्रो पटक गोल्डन बुट जितेका छन्। विश्वकपको इतिहासमा उनी लगातार 2 पटक सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने पहिलो खेलाड़ी बनेका हुन्। विश्वकपबाट फिफाले 15 अर्ब डलर आमदानी समेत गरेको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब 15 अर्ब अमेरिकी डलर आमदानी भएको जानकारी दिएका छन्। विश्व विजेता स्पेन वरियतामा 1 स्थान सुधार गर्दै फिफा वरियताको शीर्ष स्थानमा समेत पुगेको छ। फ्रान्स पनि 1 स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ। यसअघि शीर्ष स्थानमा रहेको अर्जेन्टिना भने 2 स्थान तल झर्दै वरियताको तेस्रो स्थानमा पुगेको छ। यस्तै इंग्ल्याण्ड 4 स्थानमा यथावत छ।
2: आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले भोलि पहिलो खेलमा नामिबियाको सामना गर्दैछ। यी दुई टोली बीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो 3:15 शुरू हुनेछ। नेदरल्याण्डसमा आयोजना हुने यस सिरिजमा नेपालले आयोजक नेदरल्याण्डस र नामिबियासँग कुल 4 खेल खेल्नेछ। विश्वकप लीग टूको शीर्ष 4 भित्र पर्ने सम्भावना जीवितै राख्न नेपालका लागि यो सिरिज महत्वपूर्ण मानिएको छ। नेपालले जुलाई 23 नेदरल्याण्डस, जुलाई 27 पुनः नामिबिया र जुलाई 29 नेदरल्याण्डस विरूद्ध अन्तिम खेल खेल्ने तालिका छ। हालसम्म लीग टूमा 28 खेलबाट 24 अंक जोड़ेको नेपाल अंक तालिकाको 5 स्थानमा छ।
0: काबा पुरूष भलिबल च्याम्पियनशीपका लागि भने नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा यही जुलाई 22 29 हुने प्रतियोगितामा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको हो। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, श्रीलंका, कजाकिस्तान, अफगानिस्तान र बंगलादेशको सहभागिता रहनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: आइतबारको विधाबारे पुनरावलोकनका लागि सरकारी कार्यदल गठन, 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने।
0: शेयर बजारमा सरकारको प्राथमिकता रहेको प्रधानमन्त्री शाहको भनाई। आज परिसूचक 41 अंकले बढ़ेर 2719 को बिन्दुमा कायम।
2: स्वास्थ्य र शिक्षाको समता शुल्कले नागरिकमाथि भार थपियो। भारतबाट कार्गो रेल आज विराटनगर आइपुग्यो।
0: भारतको संसद भवन नजिक कक्रोच जनता पार्टीको प्रदर्शन। प्रहरी र प्रदर्शनकारी बीच झडप। सुरक्षा व्यवस्थामा कडाई।
2: र विश्वकपबाट फिफालाई 15 अर्ब डलर आमदानी। विश्व विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा उक्लियो।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग।

0: मत गोरखा पब्लिक हस्पिटल प्राली घोराई दांग बिरामी भए गोरखा हस्पिटल दांग फोन नम्बर टिप्नुस 082-563-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदाङ फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, गुम्सेर बसी छौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
4: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847-78-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
13: मुटु रोग विशेषज्ञ डाक्टर
14: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 9847-25-7।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
3: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
0: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
7: इन्डोस्कोपी सेवा
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
18: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जारी गराउँदछ।
0: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
2: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ घोराईको दिव्य फार्मेसीमा।
6: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
12: डाक्टरद्वारा दिइने सेवाहरू,
2: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
12: बिना टाका प्रभावकारी उपचार,
20: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
12: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
20: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
12: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
21: दिव्य फार्मेसी, कुराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
22: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
23: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: अन्य सेवाहरू,
24: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
27: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
28: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
30: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
31: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
30: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
31: बिरामी
20: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
22: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
24: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
30: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-560-523, 98478-18-617 र 98478-35-645।
28: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका? यसो चौतारोतिर
1: घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक

माया नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट माया नेट अब सबै कनेक्टेड

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको सम्भावना कम हुँदै विपदबाट विस्थापितको व्यवस्थापन कसरी हुँदैछ,
1: स्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न लत्ता कौडाहरूको जोखो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको सपोर्ट गर्नलाई पनि भनिरहेका छौँ।
0: पुँजी बजारको विषयमा प्रधानमन्त्रीले के भने,
2: पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामीलाई जानकारी छ, हामी चिन्तित छौँ भन्नुभयो।
0: प्रधानमन्त्रीलाई आज भेटेका एक व्यवसायी र एन्डी बर्नम युकेका नयाँ प्रधानमन्त्री। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै एन्डी बर्नम ब्रिटेनका पछिल्लो एक दशकका सातौं प्रधानमन्त्री बनेका छन्। डाउनिङ स्ट्रीटमा आफ्नो पहिलो सम्बोधनका क्रममा उनले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक भएको बताए। उनले भने, तर म अहिले मानिसहरूलाई केही राहत दिने, जीवनयापनको लागतमा केही मदत पुर्याउने काम गर्न सक्छु र भोलि नै तीमध्ये केही उपाय तय गर्नेछु जसमा तिनको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि समावेश हुनेछ। एन्डी बर्नम प्रधानमन्त्री बन्नु अघि पत्रकारहरूसँग कुरा गर्दै बर्नमले शुरूमा संवाद हुने विदेशी नेतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि समावेश हुने संकेत गरेका थिए। उनले युक्रेनप्रति ब्रिटेनको समर्थन उनकै शब्दमा दृढ़ रहने पनि बताए। प्यालेस्टिनी समूह हमासले आफ्ना पूर्व प्रमुख वार्ताकार खलिल अल हयालाई नयाँ नेता चयन गरेको छ। दुई वर्ष अघि गाजामा इजरायली सेनाद्वारा याहिया सिनवार मारिएपछि यो पदमा नियुक्त हुने उनी पहिलो व्यक्ति हुन्। हमास सदस्यहरूबीच आन्तरिक मतदान भएको बताइएको छ। सन् 2023 अक्टोबरमा इजरायलमाथि भएको घातक आक्रमणपछि इजरायली आक्रमणहरूमा हमासका अधिकांश वरिष्ठ नेतृत्व मारिएका थिए। युरोपेली आयोगले चिनिया ई कमर्स कम्पनी अली एक्सप्रेसलाई असुरक्षित खेलौना र सौन्दर्य सामग्री सहितका अवैध उत्पादनहरूको बिक्रीका निम्ति अनुमति दिएको भन्दै 60 करोड़ डलर भन्दा बढ़ी जरिवाना गरेको छ। दुई वर्ष अघि शुरू गरिएको युरोपेली संघ ईयूको अनुसन्धानले उक्त कम्पनी आफ्नो प्लेटफर्मबाट त्यस्ता सामानहरू पर्याप्त तीव्रताका साथ हटाउन विफल पाएको थियो। उक्त जरिवानाप्रति असन्तुष्ट अली एक्सप्रेसले भने उक्त निर्णयमा आफ्ना सुधारका कदमहरू प्रतिबिम्बित नभएको जनाएको छ। अस्ट्रेलियाद्वारा प्रक्रियाका निम्ति नाउरू टापु पठाइएका असाइलम सिकर्स अर्थात शरणको खोजीमा रहेका अधिकांश मानिसहरू नियमित खाना खान समेत नसक्ने पाइएका एक सर्वेक्षणले देखाएको छ। हाल त्यहाँ 100 भन्दा बढ़ी मानिसहरू त्यसरी राखिएका छन्।

0: ती प्रत्येकले अस्ट्रेलिया सरकारबाट हरेक दुई सातामा 180 अमेरिकी डलर पाउने हक राख्छन्। असाइलम सिकर्स रिसोर्स सेन्टर एसएआरसीसँग उनीहरूले खर्च धान्नका लागि प्राय छाक त्याग्नुपर्ने अवस्था रहेको बताएका छन्। सरकारले भुक्तानीको नियमित समीक्षा हुने बताएको छ, तर उक्त स्थान महँगो खाद्यान्न आयातमा अधिक निर्भर छ। र फुटबलको नयाँ विश्व विजेता बनेको स्पेनी टोली मद्रिद पुगेको छ। त्यहाँ एक दिने भव्य उत्सवका बीच उनीहरूको स्वागत हुँदैछ। क्रमशः राजा र प्रधानमन्त्रीको भिन्दा भिन्दै स्वागतपछि विश्व विजेता टोलीले एउटा खुल्ला बसमा मद्रिद हुँदै विजय र्याली गर्नेछ। स्पेनले फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो पटक विश्वकपको उपाधि सुरक्षित गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
1: पखमा तपाईलाई पुनः स्वागत छ। मनसून शुरू भएपछि विस्थापनमा परेका झण्डै 450 परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले असार 5 गते मनसून शुरू भए यता 724 प्राकृतिक विपदका घटना भएको र त्यसमा 66 जना घाइते भएको बीबीसीलाई जानकारी दिएको छ। सप्ताहन्तमा देशका विभिन्न ठाउँमा भएका भारी वर्षाका कारण आजसम्मको आँकड़ा अनुसार कम्तीमा देशभरका विभिन्न 9 प्रमुख ठाउँमा सड़क पूर्ण अवरूद्ध भएका थिए भने अहिले केही मात्रै एकतर्फी वा दिउँसोको समयमा सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले अबका केही दिन सप्ताहन्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै भारी वर्षाको सम्भावना केही घटेको जनाएका छन्। सुनौ साथी फडिन्द्र दाहालको यो रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा बाढ़ी, पहिरो, अविरल वर्षा, सर्पदंश सहितका 62 घटनामा 2 जनाको मृत्यु भएको र 15 जना घाइते भएको जनाएको छ। मनसून शुरू भए यताका 724 विपदका घटनामा 346 घर डुबानमा परेको र 449 परिवार विस्थापित भएको प्रहरीले जनाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताइन्।
2: उहाँहरूलाई सुरक्षित स्थानमा राख्नको लागि हामीले निगरानीमा बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामी कोअर्डिनेसनमा रहेर उहाँहरूलाई सुरक्षित स्थानमा कसरी राख्ने, कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिराखेका छौँ भने सँगसँगै 3 सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ, उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्य

0: प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ। सप्ताहन्तमा भएको अविरल वर्षापछि कैयौं ठाउँमा बाढ़ी र पहिरोका विवरणहरू आएका छन्। अविरल वर्षापछि देशका कैयौं ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएका जानकारी सुरक्षा निकायहरूले दिएका छन्। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणकी प्रवक्ता महतले सड़क खुलाउन सम्भव भएसम्मका स्रोत साधन परिचालन गरिएको बताइन्।
1: अहिले हाम्रो यो विशेष गरी पहिरो कै लागि भनेर हामीले एउटा सड़कमा जाने पहिरोको लागि हुन सेतु एप पनि अपरेसनमा ल्याएका छौँ। त्यसमा चाहिँ सबै कुन कुन ठाउँमा पहिरो गएर कुन कुन डोजरहरू एक्जाभेटरहरू र त्यसमा अपरेटरहरू चाहिँ कुन कुन अवस्थामा हुनुहुन्छ, कहाँ कहाँ हुनुहुन्छ र उहाँहरूलाई तुरन्त नजिक पर्ने डोजरलाई चाहिँ परिचालन गर्ने गरी पनि त्यो एप चाहिँ सञ्चालन भइरहेछ र त्यही अनुसार काम पनि गरिरहेका छौँ।
0: जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्व चेतावनीलाई ध्यान दिँदै अति जोखिम भनिएका जिल्लाहरूमा सवारी साधन सञ्चालन बन्द गर्न शनिबार प्राधिकरण अन्तर्गतको मनसून कमाण्ड पोस्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा विस्तृतमा पढ्न सक्नुहुनेछ। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पूँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्रीले नेपाल धितो बोर्ड सेभोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतसँग भेटेका हुन्। यसै सन्दर्भमा हामीले उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मीसँग कुरा गर्दै शुरूमा तपाईहरूले आफ्ना समस्याबारे प्रधानमन्त्रीसँग के कुरा गर्नुभयो भनेर सोधेका छौं।
2: हामीले बेसिकल्ली यसलाई दुई पार्टमा, अहिले चाहिँ अलिकति यो नयाँ सरकार बनिसकेपछि पूँजी बजारको मनोबल अलिकति घटेको हो कि भन्ने विषयलाई, यो मनोबललाई कसरी उठाउन सकिन्छ, यसका कारणहरू के हुन् भन्ने विषयमा अलिकति कुरा गर्यौं। र दोस्रो चाहिँ अलिकति लङ्गर रनमा पूँजी बजारलाई स्वस्थ पारदर्शी बनाएर अलिकति लगानीकर्ताले भरोसा गर्ने, लगानीको लागि भरोसा गर्ने स्थल बनाउने र पुँजी बजारले समग्रतामा पुँजी परिचालन गरेर रोजगारी, उद्योग धन्दा, इन्टरप्रेन्योरसिप यसलाई प्रमोट गर्नलाई कसरी सपोर्ट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ त्यहाँ कुराकानी भयो।
0: तपाईँहरूले यी कुराहरू गरेपछि, यी विभिन्न विषयमा कुरा राखेपछि प्रधानमन्त्रीज्यूले चाहिँ के भन्नुभयो?
2: प्रधानमन्त्रीज्यूले यो पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामी हेरिरहेछौँ, बुझिरहेछौँ। यसले यो हाम्रो हामीलाई जानकारी छ, यसमा हामी चिन्तित छौँ भन्ने किसिमको एउटा यो कन्फिडेन्सको विषयमा त्यो भन्नुभयो। र यसको सुधार सँगसँगै यसको सुधारका लागि हामीले नेपाल राष्ट्र ब्याङ्कको गभर्नर साहब सहित सरकारवाला नियमनकारी निकायहरूसँग चाहिँ नि हामी छलफल गरिरहेका छौँ। कतिपय सुधारका कामहरू तपाईँहरूले सहजीकरण गरिदिनुहोस्, कहाँ कहाँ यसको बोटलनेक छ, कहाँ कहाँ चाहिँ अप्ठ्यारो छ त्यसलाई फुकाइदिनुहोस् भन्ने किसिमले चाहिँ कुराहरू भइरहेछ, हामीले थाली नै सकेका छौँ। तपाईँहरूका यी समस्याका बारेमा पनि कतिपय हामीले राखेका समस्याका विषयमा हामी अलरेडी म चाहिँ जानकार छु भन्नुभयो उहाँले। र तपाईँहरूले यो कुरा राखिसकेपछि थप यसमा पनि थप चाहिँ नै सुधारका लागि तपाईँहरूले राखेका विषयमा कहाँ कहाँ सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ, यो सबै चिजमा नियमनकारी निकायका प्रमुखहरू, बजार सञ्चालक उहाँहरू सबैलाई बोलाएर फेरि छलफल गरेर यो काम चाहिँ अगाडि बढाउनलाई चाहिँ प्रधानमन्त्री कार्यालयले इनिसिएसन लिन्छ भन्नुभयो।
0: आजको इनिसिएसन चाहिँ यो भेट्ने भन्ने तपाईँहरूको तर्फबाट थियो अथवा प्रधानमन्त्रीज्यूको तर्फबाट आएको हो?
2: उतैबाट आएको, हामीले अप्रोच गरेको होइन।
0: यो पछिल्लो समय यो शेयर बजार अथवा पुँजी बजार नै त्यति उकासिन सकेन भन्ने खालका विवरणहरू तथ्याङ्कबाट पनि आइरहेका छन् नि, यो विषयमा चाहिँ कसरी त्यसलाई सुधार्ने भन्ने कुरा भयो त?
2: पुँजी बजार चाहिँ सरकारकै कारणले मात्रै पनि चाहिँ अब यो हो होइन भनेर चाहिँ ठ्याक्कै क्याटेगोरीले भन्न सक्ने अवस्था पनि होइन। यसमा अलिकति यसको इको सिस्टम, यसमा कारोबारका औजारहरू अनि इन्भेस्टरको कन्फिडेन्स, यो सबै चिजहरू छ। अब अहिले तत्काल चाहिँ हामीले भनेको तत्कालको लागि कन्फिडेन्स बढाउनको लागि चाहिँ अलिकति यो ब्रोकरहरूलाई भाइब्रेन्ट बनाउन, ब्रोकर मार्फत मार्जिन सञ्चालन गर्ने एक, दोस्रो बजार धेरै घटेको र बेङ्गिती यो इन्स्टिट्युसनल इन्भेस्टर जो सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू उहाँहरूसँग प्रशस्त लिक्विडिटी भएको र चाहिँ नि अहिले बजारमा भएका सेयरहरू राम्रै कम्पनीका सेयरहरू पनि धेरै तल्लो लेभलमा भएको हुँदा उहाँहरूलाई चाहिँ अलिकति यो बेलामा चाहिँ बजारमा इन्टरभेन गर्न सकियो भने त्यसले चाहिँ बजारको चाहिँ मनोबल उठाउने र ती संस्थाहरूले पनि चाहिँ नि लाभ लिन सक्ने किसिमका कुराहरू र अलिकति बजारमा चाहिँ नि केही कम्पनीहरूको मूल्य नबढ्ने केही कम्पनीहरूको चाहिँ मूल्य चाहिँ नि धेरै बढेको त्यो देखिँदाखेरि यो आइपिओदेखि लिएर गएर सेयर लकिङका चाहिँ प्रणालीहरूमा चाहिँ सुधार गरेर डिमान्ड र सप्लाईलाई चाहिँ ब्यालेन्स गर्नुपर्छ भन्ने एङ्गलबाट कुरा भयो।
0: उनी थिए उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युकेमा एन्डी बर्नम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रबार लेबर पार्टीको नेता बनेका 56 वर्षीय बर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै आज ब्रिटेनको 59 प्रधानमन्त्री बनेका हुन्। बकिङघम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै वर्नम ब्रिटेनका पछिल्लो एक दशकका 7 प्रधानमन्त्री बनेका हुन्। बकिङघम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका वर्नमले आफू 10 वर्षमा देशको 7 प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब उनकै शब्दमा एउटा समीक्षा र नयाँ संकल्पको समय भएको बताए। उनले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरे। वर्नमले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको पनि बताए। उनी विगतमा सन् 2010 र सन् 2015 गरेर दुईपटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए। मन्त्री परिषदका वरिष्ठ सदस्यहरूको नियुक्ति आजै अबेर शुरू हुने बताइएको छ। यसअघि जून 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका कियर स्टार्मरले आज राजा चार्ल्सलाई बकिङघम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए। त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै उनले 2 वर्ष अघि भन्दा देश उनकै शब्दमा बलियो बनेको बताएका थिए। उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ रहने पनि बताए।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। गडवा गाउँपालिका सथान देउखरीका 56 वर्षीय राम सेवक यादवको करेन्ट लागेर मृत्यु भएको हो। स्ट्यान्ड पंखा बनाउने क्रममा उहाँलाई करेन्ट

महिला समूहका प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी बनाई विभिन्न क्षेत्र र निकायबाट आएका योजना र कार्यान्वयनको अवधारणका विषयमा जानकारी गराइएको थियो। कार्यक्रममा पूर्व मुख्यमन्त्री दिलीप बहादुर चौधरीले महिलाहरू आयोजनसँग जोड़िनुपर्ने बताउनु भएको छ। आर्थिक समृद्धिका लागि महिलाहरूले कमाउने पर्ने फन्दै आफ्नो सिप व्यवसाय कृषि सबै क्षेत्रसँग जोड़िएर महिलाहरू आर्थिक सशक्तिकरणमा लैजानु पर्ने बताउनुभयो। महिलामा आर्थिक विकास भयो भने मात्रै समाज रूपान्तरण हुने उहाँले बताउनुभयो। महिलाहरूले घरमै बसेर 20-30 हजार रूपियाँ कमाउने वातावरण बन्नु पर्ने र त्यो वातावरण निर्माण गर्न प्रदेश सरकार समेत लागेको छ। चौधरीले भन्नुभयो, यस वर्ष यो क्षेत्रमा 10 हजार महिलालाई आय आर्जनमा जुट्ने गरी कार्यक्रमको व्यवस्था गरिएको छ। महिलामा आर्थिक सशक्तिकरण आवश्यक रहेको भन्दै आफूले महिला केन्द्रित आय आर्जन कार्यक्रममा पहल गरेको बताउनुभयो। वाणिज्य संघका अध्यक्ष विनिल केसीले महिलाहरूको सिप विकास र आय आर्जनका लागि संघले भूमिका खेल्ने बताउनुभयो। उहाँले प्रदेश सरकार पूर्व मुख्यमन्त्री दिलीप बहादुर चौधरीको सहयोगमा केही सिप विकासका कार्यक्रम गरेर महिलाहरूलाई आय आर्जनमा जोड्न सकिएको बताउनुभयो। सहभागी महिलाले आय आर्जनका लागि प्रविधि सहयोग हुन सकेमा सिपलाई बजारसम्म पुर्याउन सक्ने बताएका थिए। केही महिला समूहले समूहगत रूपमा व्यावसायिक उत्पादनमा लागेका र आमदामी समेत राम्रो भइरहेको जानकारी गराएका थिए। बीज संस्थाका सदस्य उजुले चौधरीको अध्यक्षतामा तथा पूर्व मुख्यमन्त्री दिलीप बहादुर चौधरीको प्रमुख आतिथ्यतामा एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो। कल्पना चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा नरबहादुर चौधरी जिनिसा केसीले उत्पादन र त्यसको बजारीकरणका विषयमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार गोपाल शर्मा भट्टराईले गर्नु भएको थियो। दाङमा हालसम्म 85% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। जिल्लामा 28,385 हेक्टर क्षेत्रफल अर्थात 85% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको हो। उहाँका अनुसार देउखुरी क्षेत्रका अधिकांश स्थानमा धान रोपाई सकिएको छ, तर दाङ उपत्यका तथा वर्षाको भरमा खेती हुने केही क्षेत्रमा अझै रोपाई जारी छ। खोराहे तुलसीपुरको दक्षिण क्षेत्र दंगीचरण शान्तिनगर बबई र बंगालाचुली गाउँपालिकाका वर्षामा निर्भर किसानले अझै रोपाई गरिरहेको उहाँको भनाइ छ। उहाँका अनुसार मौसम अनुकूल रहेमा आगामी साउन 10 गतेसम्म जिल्ला फरथान रोपाई सम्पन्न हुने अपेक्षा गरिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दाङमा 34,423 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ। त्यसमध्ये 33,390 हेक्टर अर्थात करिब 95% क्षेत्रफलमा धान खेती हुने प्रक्षेपण गरिएको प्रमुख भण्डारीले बताउनुभयो। समयमै रोपाई सम्पन्न भए यस वर्ष धान उत्पादन पनि बढ़न सक्ने कृषि ज्ञान केन्द्रले सुनाएको छ। र 44 बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले वृक्षारोपण तथा जरा अभियानको समापन गर्ने भएको छ। नेपाली कांग्रेस दाङले सूचना जारी गर्दै साउन 6 गते बिहान 11:30 बजी खोराहे उपमहानगरपालिका 16 स्थित सृजनशील आधारभूत विद्यालय बाहुनडाँडामा वृक्षारोपण सँगै जरा अभियानको समापन गरिने जनाएको छ।

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद करता सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डॉक्टर आने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला कैंसर रोग सर्जन बीपी कोईराला मेमोरियल कैंसर अस्पताल चितौन में पूर्व कार्यरत डाक्टर प्रवीण योगी को हाई 15 सड़क विभाग रोड में दिव्य फार्मेसी में बिरामी को चेक जांच गरिने हुँदा समयमै नाम दर्ता कराई विशेषज्ञ सेवा को लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू
3: महिनावारी में समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दरक पिसाब पोल्ने समस्या
3: पाठेघर में समस्या पाठेघर खस्ने को समस्या
1: पाठेघर में मासु पलाउने
3: निसन्तान महिला को चेक जांच
1: स्तन कैंसर पाठेघर में कैंसर भय नभएको चेक जांच लगायत का महिला संबंधी संपूर्ण रोग को आधुनिक मेसिन द्वारा चेक जांच गरिनुका साथै उचित परामर्श का लागि सम्पर्क गर्नुहोला
4: बिरामी जांचने मिति यही श्रावण 29 गते शुक्रवार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नंबर 082-595-410 मोबाइल नंबर 98478-28913 र 98095-12871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-63-509 र मोबाइल 98453-0653-23

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: हीरा काटने हीरे मारा के
2: नमस्ते म रामकृष्ण ढकाल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: अब कासुले बिहे भइसक्यो, एउटा पनि छोरी मान्छेलाई मैले यसरी दिने छु।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
2: पढ्छु नि है, पढेर के हर्छस्? म बे गर्छिनु।
3: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा GPA प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
8: हाम्रा विशेषताहरू:
9: उत्कृष्ट शैक्षिक वातावरण,
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
9: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँकी, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
9: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
10: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्य पश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङको लमै नगरपालिका 9 स्थित च्याउखोला क्षेत्रमा रहेको विरह सामुदायिक वनबाट प्रहरीले व्यवहारसी अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमलियाबाट खटिएको प्रहरी टोलीले वन क्षेत्रमा लुकाई छिपाई राखिएको अवस्थामा एक नाले फरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभएको छ। बरामद गरिएको बन्दुकलाई इलाका प्रहरी कार्यालय अमलियामा ल्याइ राखिएको प्रहरीले सुनाएको छ। उक्त बन्दुक कसले र किन लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढ़ाएको प्रहरीले जानकारी दिएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका 2 सामुदायिक वन क्षेत्रबाट व्यवहारसी अवस्थामा 6 नाल अवैध फरुवा बन्दुक बरामद गरेको छ। प्रहरीका अनुसार वनगाड कुपिण्डे नगरपालिका 12 स्थित भद्राले सामुदायिक वनबाट 4 नाल र सत्रेश्वरी गाउँपालिका 1 स्थित जुगे खोला सामुदायिक वनबाट 2 नाल गरी 6 नाल फरुवा बन्दुक बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भण्डारीका अनुसार लुकाई राखिएको भने गोप्य सूचनाका आधारमा सञ्चालन गरिएको खोजतलासी अभियानका क्रममा ती फरुवा बन्दुक फेला पारेका हुन्। उहाँले बरामद भएका फरुवा बन्दुक कसले कहिले र कुन प्रयोजनका लागि त्यहाँ लुकाई राखिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभयो। अवैध हात हतियारको प्रयोग तथा अवसार पसार नियन्त्रणका लागि जिल्लाभर प्रहरीको निगरानी तथा खोजतलास अभियानलाई तीव्र बनाएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक भण्डारीले अवैध हात हतियारसँग सम्बन्धित कुनै पनि सूचना वा शंकास्पद गतिविधि बारे जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणसँग आग्रह गर्नुभयो। प्रहरीले बरामद भएका फरुवा बन्दुक सम्बन्धी थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजारका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै उहाँले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि रोजगारी सृजना र राजस्वमा योगदान पुर्याउनु पर्ने बताउनुभयो। झण्डै 1 घण्टा चलेको प्रधानमन्त्री संघको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रियामा सुधार प्रभावकारी नियमन लगायत विषयमा जानकारी गराउनु भएको थियो। यस्तै नेपाल स्टक एक्सचेन्ज नेफ्सेका अध्यक्ष अमृत लम्साल स्टक ब्रोकर्स एसोसिएशनका पूर्व अध्यक्ष प्रिय राज रेग्मी गरी तीनै पक्षको कुरा सुनेपछि प्रधानमन्त्री शाहले पूँजी बजारको विकासका लागि सरकार लागि परेकाले आवश्यक सुझाव दिन र ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छलफलमा सहभागीले बताएका छन्। दाङमा 1 वर्षको अवधिमा वन पैदारबाट 10 करोड़ रूपियाँ भन्दा बढ़ी आमदामी भएको छ। डिभिजन वन कार्यालय खोराही दाङका अनुसार आर्थिक वर्ष 2082-83 वन पैदावार संकलनबाट 10,61,13,224 रूपियाँको काठ र दाउरा उत्पादन भएको हो। डिभिजन वन कार्यालय खोराहीका प्राविधिक अधिकृत दिनेश डागीका अनुसार वन सम्वर्धन प्रणाली लागू भएका 48 सामुदायिक वनबाट 1,90,747.21 क्युफिट काठ र 472.4748 चट्टान दाउरा उत्पादन भएको छ। वन पैदावार संकलनका लागि सहमति लिएका 98 वन समूह मध्ये 50 वन समूहबाट उत्पादन भएको काठ र दाउराबाट 10,61,13,224 रूपियाँ आमदामी गरेका छन्। प्राविधिक अधिकृत डागीका अनुसार काठ उत्पादनबाट 9,87,33,912 रूपियाँ र दाउराबाट 73,79,312 रूपियाँ आमदामी भएको छ। काठ उत्पादनबाट भएको आमदामी मध्ये 2,60,66,248 रूपियाँ परदेश संचित कोषमा जम्मा भएको र बाँकी रकम वन समूहको खातामा जम्मा भएको बताउनुभयो। काठ उत्पादनबाट भएको आमदामीको 25% परदेश संचित कोषमा जम्मा गर्नु पनि कानूनी व्यवस्था रहेको छ।
बाँकी रकम वन समूहको खातामा हुने र उक्त रकम वन संरक्षणसँगै सामाजिक कार्यमा लगाउने गरेका छन्। र सरकारले सार्वजनिक विद्यालय पुनः र अवलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन विदा दिन थालेपछि साविकमा रहेका अरू सार्वजनिक विधाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 पुटी निर्णयमा उल्लेख छ। बैठकले धेरै पुरानो असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढ़ाउने निर्णय पनि गरेको छ। यस्तै बैठकले दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघीय प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र धेरै हुने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कार्यलाई तीव्रता दिने र त्यसका लागि संघीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढ़ाउने निर्णय पनि गरेका छन्। जनसम्पर्क धेरै हुने कार्यालयहरूको सेवालाई सहज सरल र बिचौलिया मुक्त बनाउने प्रतिबद्धतासहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजान्ने सेवाको राहीलाई सघाउनु पर्ने निर्णय पनि सचिवको बैठकले गरेको छ। बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्ति भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। हौसलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परियारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान चाबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: तपाईलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944
5: जबरजस्ती तोड्नु मिल्दैन तपाईँले कसैको उसमा मारतोल लिएर गएर टाउकामा हानेर कथा तोडिँदैन प्रत्येक व्यक्तिले आफ्नो कथा तोड्न मदत गर्नुपर्छ कमसेकम त्यही भएर हामी भन्छौँ कि एक साता एक हप्ता हाम्रो सबै कार्यक्रम साताका छन् एक साता लामो किन एक सप्ताह लामो किन कमसेकम एक सप्ताह त आफ्नो लागि देऊ पुरानो कथा तोड्नलाई तिमी मलाई दुखी छु भनेर बसिया छ तिम्रो आफ्नो स्वनिर्मित कथा हो अनि तिमी बहुत दुखी छु म बहुत झन्झटमा छु गुरुदेव मेरो बिहाल छ तिमी लेखे कथा हो त त्यो कथा नयाँ लेखन अलि दिन बसेर अनि पुरानै कथामा अभिनय गरे भने त त्यो दुःखको कथा थियो त अनि अभिनय कस्तो हुन्छ भन्नुहोस् त दुःखको कथा छ बडो खान नपाएको एकदम मरिरहेको एकदम मरूभूमिमा सरिरहेको त्यसपछि लास पनि गिद्धहरूले स्यालहरूले किराहरूले टोकिरहेको चारैतिरबाट लुचिरहेको त्यो कथा छ तिम्रो त्यस्तो कथा लेखेका छौ अनि अभिनय कस्तो गरौ होला भन त कथा अनुसारको अभिनय हुन्छ आफूलाई धक्का दिनु अलग बस्नु एक साता नयाँ कथा पुरानो कथालाई पहिले भङ्ग हुन दिने सामान्यतया तीन दिन लाग्छ पुरानो कथा तोड्न चौथो दिनदेखि नयाँ कथा शुरू हुन्छ हामीले अहिले गरिरहेको विश्व भ्रमण पुरानो कथा तोड्ने नयाँ कथा लेख्ने पहल हो हामीले अरू के गरिरहेका छौँ बस्नुहोस् तपाईँ हामी कुनै कथा दिँदैनौँ बाहिरबाट तपाईँ बस्नुहोस् आफूभित्र खोज्नुहोस् ध्यान गर्नुहोस् त्यो साक्षी चेतन जुन छ भित्रको त्यसले पुरानो कथा मन पराउँदैन त्यसले निरन्तर नयाँ कथा लेख्छ तपाईँको आत्माले तपाईँको चेतनाले त्यो पुरानो कथामा छँदै छैन त्यो त्यसले नयाँ कथा र अत्यन्तै सकारात्मक कथा बाहेक केही पनि लेख्न जान्दैन त त्यो सकारात्मक कथा लेख्ने फेरि हामीलाई भनिन्छ कि तिमीलाई बुढेसकाल लाग्यो तिमी सक्दैनौ जीवनभर त यस्तो रह्यो अब बाँकी रहेको जीवन कति छ र होइन तिम्रो घर परिवार तिमी गरिब परिवारमा जन्मियौ तिमी बडो असहज परिस्थितिमा जन्मियौ सतीले सरापेको देशमा जन्मियौ यस्ता यति गलत कथाहरू सयौं वर्षदेखि हामी बोकेर हिँड्छौँ यस्ता गलत कथाहरू बोकेर हिँडेका छौँ हामी जुनको कुनै हिसाब छैन यी गलत कथाहरू नतोडिकन नयाँ जीवन कसरी बनाउनुहुन्छ त्यो गलत कथा तोड्ने अभ्यास नै ध्यान हो ध्यानको भित्र अग्नि एकछिन जाग्यो भने पुराना कथाहरू बन्द हुन्छन् पुराना दर्दनाक कथाहरू ती दुःस्वप्नहरू पीडाले भरिएका कथा जुन मैले लेखेको थिएँ तर बिर्सिएँ हस्ताक्षर मेरै थियो मैले बिर्सिएँ ध्यानमा अचानक व्यक्ति जाग्छ र पुराना कथाहरूको सिलसिला टुट्छ अमेरिकाको हाम्रो यात्रा त सकिन थाल्यो अब सकिने मोड आज र भोलि मात्रै छौँ हामी पर्सि त हामी फर्किहाल्छौँ होइन मंगलबार फर्क्यौँ मंगलबार हामी बेलायत पुग्छौँ बेलायतका मित्रहरूलाई बेलायतमा रहेका आफन्तजन परिवारजन स्वजनहरूलाई चक्र विज्ञान अगस्त यो जुलाईको 25 31 हुँदैछ ऐश्वरी विज्ञान 1-7 हुँदैछ भनेर यहाँले खबर गर्नुहोला किनभने अलिअलि पुरानो कथा तोड्न थालेको र नयाँ कथाको अलिअलि आभास आउन थालेको त्यसैलाई सन्ध्याकाल भनिन्छ त्यही भएर ऋषिहरूले सन्ध्यालाई महत्वपूर्ण माने सन्ध्या के हो जहाँ अन्धकार टुट्न थाले उज्यालो आइसकेको छैन वा उज्यालो टुट्न थाल्यो अन्धकार आइसकेको छैन त्यो संक्रमण काल साधकहरू संक्रमण कालमा हुन्छ त्यो संक्रमण काल त्यो संक्रमण काललाई नै सन्ध्या काल भने संक्रमण भनेको परिवर्तनको बिन्दु परिवर्तन भइसकेको छैन तर परिवर्तन हुँदो रहेछ भन्ने कुरा आउन थालेको छ मनमा त्यो साधक त्यो एउटा सन्ध्या कालमा रहेको व्यक्तिले अर्को सन्ध्या कालमा रहेको व्यक्तिलाई मदत गर्नुपर्छ र यो कथा छ नि मित्रहरू एउटाले लेखेको भएको तपाईँ मात्रैले लेखेको भएको यो कथा चाहिँ पृथ्वीको सबै व्यक्तिले आफ्नो कथा लेखिरहेको छ, सबै दुःस्वप्नले भरिएको भन्छ पृथ्वी कलियुग
3: भन्छ भन्छ कि यो दुःख पाउन जन्मिएको हो। कथा कस्तो लेखाएको थियो हेर्नु त, पहिले सुरुमै कलियुग भनिदिइसकेपछि त सकिहाल्यो नि, कहाँ कसले सुख पाउँछ र यहाँ बस जबरजस्ती भोग।
5: कति गलत भाष्य, कति गलत कथा। यस्तो फूल जस्तो मनुष्यलाई, साक्षात परमात्माको अंश मनुष्यलाई गलत कथा भिराइदिएर आज के हाल भएको छ। तर ध्यान दिनु होला, गलत कथा कसैले भिराउन चाहँदैन, सक्दैन यदि तपाईँ भिर्न चाहनुहुन्न भने। रोजाई आफ्नो थियो, रोजाई आफ्नो थियो, त्यस कारणले जो स्वतन्त्रता छ, स्वतन्त्रता के हो? आफ्नो कथा लेख्ने स्वतन्त्रता हो, मनुष्यको परम स्वतन्त्रता हो, मनुष्यको परम स्वतन्त्रता हो कि उसले आफ्नो जीवनलाई फेरि नयाँ बनाउन सक्छ, किनभने उसैको कलमले लेखिएको, उसैको मसीले, उसैको विचारको मसीले लेखिएको कथा थियो। त्यो मसी सुकेको छैन, फेरि लेख्नुहोस् न, आजबाट शुरू गर्नुहोस्, अगुवाई लिनुहोस् र आफू मात्र नगर्नुहोस्, अरूलाई मदत गर्नुहोस्। किनभने सबैले एउटै प्रकारले पुरानै कथा चलाइरहेको छ त, मेरो म नयाँ कथा जन्माउन सक्छु भन्ने हिम्मतै हराएको छ मान्छेलाई। त्यस कारणले अगुवाई लिने, पहल कदमी गर्ने, इनिसिएटिभ लिने, अग्रसरता लिने र नयाँ कथा लेख्न थाल्ने समय लाग्छ। पुरानो कथाको बोझ मनमा अझै मेटिएको छैन, निरन्तर नियमित रूपमा ऊर्जा ध्यान गर्ने, पुरानो कथा तोड्ने, निरन्तर नयाँ कथा लेख्न थाल्ने, फेरि लेख्ने नयाँ कथा, फेरि लेख्ने। आज मैले नयाँ के गरे, आज मैले नयाँ के सोचे, आज मैले नयाँ कसलाई भेटे, आज मैले कुन नयाँ किताब पढे, आज मैले केही नयाँ अर्को अनुभव गरे कि, मैले के गरे आज नयाँ, र आज नयाँ के गर्न, नयाँ के गर्न सक। तपाईँको पुरानो मनले भन्छ नयाँ गर्ने सम्भावना छैन, कहाँ नयाँ गर्न सके। पुरानो मनले भन्छ कि यो नयाँ कहाँ हुन्छ रे, कलियुग नयाँ कहाँ हुन्छ, म नेपाली हुँ नयाँ कहाँ हुन्छ, महिला हुँ नयाँ कसरी हुन सक्छ, घर व्यवहार यो गुरुलाई थाहै छैन, कहाँ नयाँ। म तपाईँलाई बाहिर कहाँ हुनुहुन्छ को कुरा गरिरहेको छैन, मनभित्रको नयाँ कथाको कुरा गरिरहेछु। तपाईँको कथाको परिणाम नै तपाईँको जीवन हो र सम्पूर्ण मनुष्यको साझा कथाको परिणाम नै आफ्नो स्वतन्त्रताको दावी गर्नुहोस्। रिक्लेम योर इन्डिपेन्डेन्स, योर फ्रीडम, यो एब्सोल्युटली फ्री, म बन्धनमा छु भन्ने कथालाई तोड्नुहोस्। म मुक्त छु यो कथा ल्याउनुहोस् जीवन। साक्षात सच्चिदानन्दको अंश बन्धनमा कसरी हुन सक्छ, पक्का पनि मैले गलत कथा लेखे। र हाम्रा सबै सबै सबै मानिसहरूलाई नयाँ कथा लेख्न सिक्नु, आफूले सिक्नु छ, अरूले सिकाउनु छ, सिकाउनु म बढी जान्ने भएर सिकाएको होइन, एकअर्कालाई मदत गर्नु मेरो धर्म हो भनेर। कसैले मेरा कुरा सुनिदिन्छ, उसप्रति म अनुकृत हुन्छु, उसको गोडा ढोग्न तयार हुन्छु, यो भावले आफ्नो कुरा सुनाउने, यो अभियान नै यसरी यसैलाई बनाउने कि मन हामी अब नयाँ कथाको सृजना गर्दैछौं। यो अभियान यसमा सबभन्दा ठूलो भूमिका दुईटा कुराको हुनेछ। पहिलो ध्यानको, ध्यानले पुरानो मनमा ब्रेक लगाउँछ। हेर्नु ध्यान एकछिन विचार बन्द हुनु भनेको के हो, निर्विचार भनेको के हो, पुरानो मनले पुराना खाले विचार चलाइरहेको हुन्छ, त्यो पुराना खाले विचारलाई श्रृंखलालाई एकछिन बन्द गरिदिन। पुरानो खाले विचारको श्रृंखला बन्द भयो भने बल्ल नयाँ विचारहरू जन्मिन सक्छ। पुराना विचारहरूको इन्सेसेन्ट थट्स, ती अविरल चलिराख्ने ती विचारहरू, तिनमा एकपटक फुल स्टप लगाइदिने, ध्यानको गहिराईमा आफै आउँछ, अनि त्यसपछि निरन्तर नयाँ कथा, नयाँ सोच। दोस्रो हो अगुवाई, इनिसिएटिभ लिनुहोस्, टेक इनिसिएटिभ। अरूले गर्लान् भनेर नबस्नुहोस्, फलानाले अराउला अनि गरौँला भनेर नबस्नुहोस्, आफ्नो तर्फबाट केही गर्नुहोस्, टेक इनिसिएटिभ, आफ्नो तर्फबाट केही गर्नुहोस्। निरन्तर आफूले अग्रसरता लिने, आफूले अगुवाई लिने, आफूले पहल कदमी लिने, अरूलाई पर्खेर नबस्नु। यी सबै कथाहरू मैले लेखेका कथा थिए, त्यस कारणले फेर्नु मैले पर्छ, अरूले फेरिदिएर हुँदैन, डाक्टरले फेरिदिएर हुँदैन, फलानु व्यक्तिले फेरिएर मेरो कथा फेरिदिएन, मेरो कथा मैले लेखेको छ कारण मैले फेर्नुपर्छ, मेरो कथाको लागि अरू कोही जिम्मेवारै छैन। हे भगवान्, म यो यति दुःखले भरिएको पृथ्वीमा आउन किन बाध्य भएँ, जहाँ मृत्यु नै मृत्यु छ चारैतिर। बाध्य केही होइन, मेरो स्वतन्त्रता प्रयोग गरेर मृत्युको बीचमा पनि अमृत खोज्न आएको हुँ म। हे भगवान्, यस्तो अन्धकारै अन्धकार छ, जताततै हिंसा नै हिंसा छ, लडाई नै लडाई छ, मारकाट छ, कम्पिटिसन छ, प्रतिस्पर्धा छ, गला घोट प्रतिस्पर्धा छ, प्रतिस्पर्धाको बीचमा पनि मित्रता बनाउन सकिन्छ भनेर आएको हो नि म। यो जीवनमा असफलता या हार छैन, हुँदैन, यी सबै पाठ सिकेका हौ हामीले। अन्धकारले के सिकाउँछ? अन्धकारले प्रकाश खोज्न सिकाउँछ। कति अन्धकार आवास प्रकाश खोजौ न, कहीँ त होला नि, खोज्दैको आनन्द हुन्छ, प्रकाश छ भन्ने भाव पनि कति आनन्द दिन्छ भन्नुहोस् त। आहा, रोगे रोग स्वास्थ्य छ भन्ने भावले कति आनन्द दिन्छ। आज अहिले आज सुत्नुभन्दा अगाडि तीनवटा कुरा लेख्नुहोस् के केमा अगुवाई गर्न, त्यसमध्ये एउटा त बनाउनुहोस् कि पृथ्वी भरिरहेका आफ्ना मान्छेहरूलाई म खबर गर्छु।
6: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
6: हाम्रा सेवाहरू
7: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
6: अर्डर अनुसार खाली बोतलको उत्पादन,
7: 20 लिटर जारमा होम डेलिभरी सेवा।
6: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
7: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
8: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
15: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
16: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25-7।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू,
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
19: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
18: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
17: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
21: भर्ना खुल्यो।
22: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
21: हाम्रा विशेषताहरू,
22: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
21: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
22: शान्त तथा पारिवारिक वातावरण भएको,
21: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
22: तिहार सुसारको राम्रो व्यवस्था भएको,
21: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
22: घरको जस्तै माया पाउने,
23: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
24: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
23: सम्पर्क फोन नम्बर 082-5563-387, सम्पर्क मोबाइल नम्बर 98679 86303 र 98662 35183।
14: राप्ती इंजीनियरिंग कलेज घोराई दांग को भर्ना सम्बन्धी सूचना।
0: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीयतर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
14: सम्पर्क फोन नम्बर 0825625601, सम्पर्क मोबाइल नम्बर 98578935990, 98578131684 र 98578132077।
0: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
1: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
2: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
2: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
3: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
2: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोश हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
3: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
2: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार समय बिहान 9 बजेदेखि।
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
14: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
14: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
14: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
5: म पुरानो जीवन बाँच्नु पर्दैन, नयाँ जीवन लेख्ने तिमीसँग स्वतन्त्रता छ र सँगै बसेर नयाँ जीवन लेख्ने स्वतन्त्रताको प्रयोग गर भनेर म खबर गर्छु। जीवन विज्ञानका कार्यक्रमहरू भनेको त्यही हो, तोड्ने पुराना कुरा नयाँ। पुरानो कुरा तोड्ने भनेको आफ्नो धर्म सम्प्रदाय केही तोड्ने भने होइन, मनभित्र चलिरहेका ती फोहोरी विचार, ती तुच्छ विचार, जुन विचार आफ्ना बन्धनहरू हुन्, तिनै विचारको बन्धनमा नछु, मलाई कसले बाँधेको छ र त्यो भाइ? आफ्ना विचार बाहेक अरू कुनै कुराको पिञ्जडा छैन मेरो जीवनमा। राजा जनकलाई गुरु अष्टावक्रले त्यही भन्नुभयो कि तिमी अहिले नै अधुनै भयो, अहिले यसै घरी एको विशुद्ध बोधो हम इति निश्चय भने न प्रज्वल्य ज्ञान गहनम बीत शोको सुखी भवा। अहिले यसै घरी म एक विशुद्ध बोध हो भन्ने अनुभव गर र त्यो ज्ञान, ज्ञान यानी ध्यान, ऋषिहरूले ज्ञान भनेको ध्यान हो, त्यो ध्यानको प्रकाश ल्याऊ। तब ध्यानको प्रकाशले मनका विचारका अन्धकारहरूलाई तोड्दिन्छ। तोड्नु पनि पर्दैन, बत्ती बाल्दाखेरि के अन्धकारसँग अलग युद्ध गर्नुपर्छ? कि 2 घण्टा बत्ती बाल्यो भने बल्ल अन्धकारहरू बाहिर जान थाल्छन्, एकपछि अर्को गर्दै जान्छन्, तिनलाई खेदाउँदै जानुपर्छ भन्ने हुन्छ? अन्धकार के हो? जीवनका अन्धकारहरू प्रकाशको अभाव हुन्, सबै अन्धकारहरू र प्रकाशका अभाव हुन्। त्यसकारणले बत्ती बाल्नु मात्रै छ, अन्धकार छैन, थिएन, आफै सकिन्छ, सकिनु पर्दैन, थिएन। प्रकाशको अभावलाई अन्धकार भनिएको थियो। कुनै अन्धकारसँग कुस्ती खेल्नु पर्दैन, अन्धकार थिएन। जुनसुकी समस्या होला, जेसुकी होला, नातिनुहोस्, फेरि सुरु गर्नुहोस् पहल, आफ्नो ठाउँबाट फेरि प्रारम्भ गर। जेसुकी ठूलो काम गर्दै हुनुहुन्छ, मैले देखिरहेको छु यहाँ संयोजकहरू, हाम्रा प्रदेश संयोजकहरू, अरू परिषदका मित्रहरू निरन्तर एउटा हुटुटी चलिरहन्छ कि मैले यो कार्य कसरी राम्रो सम्पन्न गरौं। आज तीनटा काम के गर्ने, आज त्यो लेख्नुहोस्, तीनटा नयाँ इनिसिएटिभ, पुराना तोड्नुहोस्, तीनटा नयाँ अगुवाई र शुरू गर्नुहोस्। जीवन खेर गएको छैन, जीवन फेरि मेरो मुठु चलिरहेको छ, मुठु धड्किरहेको, अझै पनि जीवन, मस्तिष्क चलिरहेको छ, रक्त रगत चलिरहेको छ, श्वास प्रश्वास चलिरहेको छ, अझै पनि जीवन छ। कहीँ पनि नातिने, फेरि लेख्ने नयाँ कथा, त्यो कलममा मसी सुकेको छैन, तपाईँको कलममा कहिले सुक्दैन, त्यो सनातन कलम र सनातन मसी, कुनै पनि बेला बस नयाँ कथा। आफू मात्रै नलेख, प्रत्येक दिन घटीमा पनि तीनदेखि दसजनालाई फोन गर्नुहोस्, भन्नुहोस्, युट्युबहरू सेयर गर्नुहोस्, नयाँ कथाको नयाँ कथाको कथा भन्नुहोस्। कति पुराना कथा जोड्यो, के खाइस, के लाइस, फलाना दिन पार्टीमा के लाइस, यी सब पुराना कथा हुन्। अबको मनुष्यले त्यस्तै प्रकारको पार्टीको, लुगाको, भोजनको, मनोरञ्जनकै कुरा गरेर बसिराख्यो भने उसले थाहै नपाइकन युद्धले उसलाई सिद्ध्याइदिन्छ। तर त्यतिखेर ऊ मैले मेरो कारणले होइन, फलाना देशको कारणले युद्ध भएको भन्छ। उसले बिर्सिन्छ कि म नेपालको सन्तत, म ऋषिहरूको सन्तान हो, युद्ध रोक्न सक्ने क्षमता मसँग थियो, उसले बिर्सिन्छ। उसले बिर्सिन्छ कि म पृथ्वीको सहस्रार चक्रको सहस्रारमा भएको देशको म सन्तान हो, नागरिक हो भन्ने बिर्सिन्छ। उसले अरूलाई दोष दिएको त्यही गर्छ, कथा पुरानो लेख्छ, दोष अरूलाई दिन्छ, कथा परिवर्तन गर्दैन, पति पत्नी परिवर्तन गर्न खोज्छ, दाँत परिवर्तन गर्छ, लुगा फेरेको फेरि गर्छ, मोबाइल फेर्छ, घडी फेर्छ, कथा फेर्दैन, सब फेर्छ, जे फेर्नु पर्ने त्यो चाहिँ फेर्दैन। भित्रको त्यो शरीर गलेको, त्यो रोगै रोग, पीडै पीडा, अशान्ति नै अशान्तिको कथालाई बोकेर हिँड्छ, बाहिर एकदम नयाँ भए भनेर देखाउन खोज्छ, बाहिर गएर केही पनि नयाँ हुँदैन। एकअर्कालाई मदत गर्नु मानव धर्म हो, मदत अरू के गरेर गर्नुहोस्, नयाँ कथा लेख्न, पुरानो कथा तोड्न मदत गर्नु, संसारभरि गर्नु, त्यही देख्नुहोस् सामाजिक सञ्जालहरू, आफ्ना मान्छेलाई त्यही विषयमा फोन गर्नुहोस्, अगुवाई त्यही विषयमा गर्नुहोस्। एउटा दिव्य सहकार्य, डिभाइन कोलेबोरेसन को खाँचो छ, एक्लै गरेर हुँदैन, सबसँग मिलेर गर्ने, सबसँग मिलेर गर्ने, एकजुट भएर गर्ने, एकजुट भएर भनेको एकजुट भएपछि मात्रै गर्छु होइन, अहिले गरिराख्ने, जुट्ने जुट्दै गर्छन्, टुट्ने टुट्दै गर्छन्, आफ्नो कथा लेखेको लेखै गर्छन्, नरोकिने, निरन्तर नयाँ कथा, निरन्तर नयाँ कर्म, नयाँ सोच, पुराना सब टुटेर जान्छ, केही अर्थ छैन। आज मैले तीनवटा नयाँ पहलकर्मी के गर्छु, नयाँ गर्न छोडेको दिन घाटमा हुनुपर्ने व्यक्ति घरमा रहेछ भन्ने बुझ्यो। प्रकृतिले शरीर अलिपछि मार्छ, तर मन चाहिँ मरिसक्यो, मन मरिसक्यो, निरन्तर नयाँ। यो पुरानो कथालाई तोड्न अलि रमाइलो गर्ने बानी चाहिन्छ, पुरानै रोइराख्ने मन भयो भने नि पुरानै कथा चलिरहन्छ, अलि रमाइलो गर्ने, हाँस खेल गर्ने खालि मन चाहिन्छ, एकछिनलाई भए पनि पुरानो कथा टुट्छ, तर त्यसपछि फेरि पुरानै कथा समात्छ मान्छेले। त्यस कारणले रमाइलोको साथ ध्यान गर्ने अनि इनिसिएटिभ लिएर, अगुवाई लिएर काम गर्ने, त्यहीबाट नेतृत्व कला जन्मिन्छ मित्र। जसले नयाँ गर्छ उसैको जीवनमा नेतृत्व आउँछ, जसले पुराना बन्धनहरू तोड्छ उही नै मात्रै नेतृत्वमा जान सक्छ। त्यस कारणले नेतृत्वमा जाने व्यक्तिहरूको कथा हो यो, जीवन विज्ञान नेतृत्वमा जाने व्यक्तिहरूको कथा हो यो। पुरानो तोड्नुहोस्, नयाँ जन्माउनुहोस्, नयाँ अगुवाई लिने, त्यहाँबाट नेतृत्व जन्मिन्छ। हेर्नुहोस्, म पृथक केही गर्छु, पृथक केही सोच्छु, पृथक अरूले भन्दा पृथक गरेर अहंकार बन्ने विषय होइन, यो त जीवनको धर्म हो कि ऊ नयाँ बन्न चाहन्छ हरमेसा, सेल्फ रिन्युअल प्रोसेस, जीवनको धर्म हो कि ऊ नयाँ बन्न चाहन्छ, यो जीवनको स्वभाव हो। हेर्नुहोस्, मरिसकेपछि मात्रै केही परिवर्तन हुँदैन, होइन भने परिवर्तन भइ नै रहन्छ, परिवर्तनलाई आत्मसात गर्नुपर्छ, यदि परिवर्तन नचाहने हो केही पनि केही पनि परिवर्तन नहोस् म जस्ताको उस्तै रहौं भन्ने लाग्यो भने बस मृत्यु एकमात्र रोजाइ हो। त्यसपछि जीवन भइन्जे हजारौं परिवर्तनहरू हुन्छन्, परिवर्तनलाई मोजले स्वीकार गर्ने, परिवर्तनमा रमाउने, तर भित्र कतै पुराना कुराहरूलाई तोड्दै जाने, मनलाई यस्तो प्रयोगशाला बनाउने जहाँ नयाँ कुरा खोजी भइ नै रहेको हुन्छ। देश पनि नयाँ खोज्न नसक्ने भएर सडेको छ। नयाँ खोज्न नसक्ने भएपछि, नयाँ गर्न नसक्ने भएपछि व्यक्ति सर्छ, परिवार सर्छ, समाज सर्छ, देश सर्छ। सूर्यभन्दा आज नयाँ भएर आएको, पानी पनि नयाँ प्रकारले परेको छ। एकै प्रकारको पानी कहाँ पर्छ? पोहोर साल जस्तै पानी पर्यो, 30 वर्ष पहिले जस्तै पानी पर्यो भन्छन्। तर जतिसुकै भने पनि संख्या त्यति नै परे पनि पानी पर्ने ढङ्ग हरेपछि नयाँ हुन्छ। प्रकृतिले केही पनि पुरानो गर्दैन, प्रकृतिलाई पुरानोसँग कुनै मोह नै छैन। मरेको रुखलाई ढालेर प्रकृतिले मल बनाइदिन्छ, ओइलेका पत्ताहरू आफै झर्नेछ र त्यसले नयाँ पत्ताका लागि मल बनिदिनेछ। प्रकृतिलाई पुरानो सही नै छैन, प्रकृति सेल्फ रिन्युअलको प्रोसेस, निरन्तर नयाँ बन्छ। प्रकृतिबाट सिक्ने पाठी जल हेर्नुहोस् त, एकै ठाउँमा राख्नु सर्छ, बग्न दिनुहोस् कहिले पनि सर्दैन। हावा हेर्नुहोस्, मुठीमा समातेर हावालाई राख्नुहोस् त, त्यो हावा नाकमा लैजानुभयो भने दुर्गन्धित हुन्छ।